प्राप्त होस्। सौम्य नाम संवत्सरले एउटा सोझो मान्छेलाई राज्यको आँखा बनाओस्, उसकै मतिमा देश चलाओस् र जनताले त्यो उचाइबाट निश्चित शान्तिको सास फेर्न।

0: आदरणीय श्रोतावृन्द, सोझो मान्छे चिन्न, उसलाई जान्न, मान्न र उसको सन्मतिमा हिँड्न बाँकी नै भए पनि बयानका वाक्य विराम नजिक आइपुगेका छन्। सुन्ने श्रोतामा धन्यवाद भन्दै समाविष्ट गीत संगीतका स्रष्टामा आभार व्यक्त गर्दछौं। हवस्त, प्राविधिक कक्षका मित्रहरूका साथै प्रस्तोता नारायण भण्डारी यस प्रस्तुतिबाट विदा माग्छौ। नमस्कार। सत्य धर्म सँगै खेल्छन् सोझा मान्छे।
1: सूचना: न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
2: मम्मी मम्मी दाँत दुख्यो।
3: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीले सधैँ जिस्किरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
4: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
5: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
3: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल होराईमा
5: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
1: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भुसाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नजुकिनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भुसाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
8: सम्पर्क फोन नम्बर 0825902022।
3: रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
9: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
11: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
12: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
13: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
10: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदान। फोन नम्बर 0825607334 र 0825601038।
14: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सड़क विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
15: डाक्टरद्वारा दिइने सेवाहरू:
14: सुगर रोग सम्बन्धी उपचार,
15: हर्मोन सम्बन्धी समस्याको उपचार।
14: लामो समयदेखि थाइराइड, सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा।
15: फोनबाट पनि नाम दर्ता गर्न
16: बिरामी जाँच निमित्त यही ज्येष्ठ 24 गते आइतबार।
17: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 0825904010, मोबाइल नम्बर 9847878913 र 9805912871।
18: एक हप्तादेखि यो दाँत दुखेको देखिछ। फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
19: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
11: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
0: बाङ्गा टिङ्गा दाँत मिलाउने,
11: शल्यक्रिया गरेर दाँत निकाल्ने,
0: खाली ठाउँमा दाँत भर्ने,
11: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
0: मुखमा घाउ खटिरा आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
11: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दान। सम्पर्क फोन नम्बर 082-595-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123।
8: नाक कान तथा घाटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
20: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगर द्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
8: अन्य सेवाहरू
21: हाट जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
22: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
21: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
23: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
24: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
11: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-585-694। सम्पर्क मोबाइल नम्बरहरू 98578-30-145, 98478-30-153 र 98649-41944।
25: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
26: उपचार हुने रोगहरू
25: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
26: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
25: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
26: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
25: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
26: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
25: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
20: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686-61-694।
27: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
8: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
20: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
28: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98578-53-825।
29: सीता के भयो तिमीलाई? घुम्सेर बसेछौ
30: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
29: के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ। त्यसै आत्तेर हुन्छ? कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ। त्यही भएर ढुक्क भएर त्यही जाऊ।
30: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
31: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहरूको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
25: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
31: शिशु क्लिनिक फेसिलिटी बिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848423572।
1: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
2: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
1: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
2: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन। यस्तै छ झोले जिन्दगी।
1: ए कुराहे, ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
2: ल ल काका, गइहाले म।
3: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
4: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
3: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 9849987741।
5: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।
6: मध्य पश्चिम ट्रान्ज चेक। यति बेला बिहानको 6 बजेको छ।
7: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।
9: एकसाथ प्रसारण भइरहेको छ।
10: आज 2083 साल जेठ 17 गते आइतबार, सन् 2026 मे 31 तारिक, अधिक जेठ शुक्ल पक्षको पूर्णिमा तिथि।
12: काया कैरनका साथमा
13: किसान पाइप प्रोडक्ट्स प्राली,
12: राष्ट्रको शान किसान,
13: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
9: काया कैरन सुरु गरौ मुख्य खबरका शीर्षकहरूबाट।
10: आउँदो वर्ष सार्वजनिक ऋण 34 खर्ब नाग्ने, वित्त व्यवस्थापनमा जटिलता, पहिलो पटक भ्याटमा बहुदर।
9: निजी शिक्षण संस्था र स्वास्थ्य संस्थामा 3% करले सरकारवाला तरंगित, निशुल्क पाउनुपर्ने सेवालाई सरकारले थप महँगो बनाउने नीति लिएको आरोप।
10: लाभ कर बढेपछि लगानीकर्ता असन्तुष्ट, बजेटबाट उद्योगी व्यवसायी र कर्मचारी केही उत्साहित हुँदा उपभोक्तालाई भने बजार भाव बढ्ने चिन्ता।
14: विकासको लागि भनेर के कुराहरू देखिन्छ?
32: अब हामीले बढौं जनतालाई असर पर्यो, नबढौं हामीलाई असर पर्छ।
33: त्यो चाहिँ एउटा सजिलो भयो कन्ज्युमरलाई चाहिँ।
9: मोबाइल लतले किशोर किशोरीको निन्द्रा छिन्दै राति अबेरसम्म मोबाइल चलाउँदा थकान अनि व्यवहारमा असर पुगेको अनुसन्धानको निष्कर्ष।
10: र पीएसजीलाई लगातार दोस्रो पटक च्याम्पियन्स लीगको उपाधि, आर्सेनल पराजित।
34: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेहरूडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
35: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
36: सुन त,
0: मेरो कपड़ा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
0: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
11: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
15: फोन 056-494-333, 493-555।
9: काया कैरनमा अब खबरको सिलसिला। नेपालमा बढ्दो बजेट घाटा र चालू खर्चको चापले सार्वजनिक ऋण दायित्व बढ़ाइरहेको छ। हरेक वर्ष सरकारले तिर्नुपर्ने सार्वजनिक ऋण दायित्व मात्रै होइन, सावा ब्याज भुक्तानीमा हुने खर्च समेत उच्च दरमा बढ़िरहेको छ। यसले नेपालको सार्वजनिक वित्त व्यवस्थापनमा जटिलता बढ़ाउँदै लगेको देखिन्छ। आउँदो आर्थिक वर्ष 83-84 नेपालले तिर्नुपर्ने कुल सार्वजनिक ऋण 34 खर्ब बराबर पुग्ने भएको छ। सरकारले आउँदो आर्थिक वर्षमा 6,57,00,000,000,000 सार्वजनिक ऋण परिचालन तथा 3,18,00,000,000,000 ऋण भुक्तानी गर्न छुट्याउने लक्ष्य लिएको छ। साथै 56,00,000,000,000 विदेशी विनिमय दरमा हुने परिवर्तनले घाटा हुने अनुमान गरिएको छ। पूरा ऋण प्राप्ति र सावा फिर्तापछि नेपालले तिर्न बाँकी सार्वजनिक ऋण 34,18,77,00,000,000,000 रूपियाँ बराबर पुग्ने सरकारको प्रक्षेपण छ। चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा नेपालले भुक्तानी गर्न बाँकी सार्वजनिक ऋण 29,75,04,00,000,000 पुगेको सरकारी तथ्याङ्क छ। चालू आर्थिक वर्षको अन्त्यसम्ममा 30,29,00,000,000,000 सार्वजनिक ऋण पुग्ने अनुमान छ। आगामी वर्ष सार्वजनिक ऋण 34,00,00,000,000,000 नाग्ने शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। यसैबीच आजको कान्तिपुर दैनिकले बजेटले बढ़ाउला लगानी र उत्पादन शीर्षकको खबर छापेको छ। यति बेला बैंक तथा वित्तीय संस्थामा पाउने 14,00,000,000,000 रूपियाँ भन्दा बढ़ी ऋण दिन मिल्ने रकम अर्थात अधिक तरलता छ। देशको विदेशी मुद्रा संचिति अहिलेसम्मकै धेरै पुगेको छ, तर लगानी गर्न योग्य रकम पर्याप्त र बाह्य सूचकहरू निरन्तर सबल भइरहेका बेला पनि आउँदो आर्थिक वर्षको बजेट मार्फत सरकारले लगानी प्रोत्साहनका कार्यक्रम ल्याउने धेरैको अपेक्षा थियो। अस्ति शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्लेले सार्वजनिक गरेको आर्थिक वर्ष 83-84 को बजेटमा लगानी विस्तारका केही नीति तथा कार्यक्रम पनि आए, तर वित्तीय प्रणालीमा रहेको तरलता व्यवस्थापन गरी लगानी विस्तारका लागि पर्याप्त नभएको जानकारहरूको भनाइ छ। सरकारले लगानी एक्सप्रेस नीति मार्फत विदेशी लगानीलाई राहत प्रतिफल फिर्ता लिँदा राष्ट्र बैंकलाई जानकारी दिए मात्र पुग्ने लगायत व्यवस्था गर्न खोजेको छ। योजना आयोगका पूर्व उपाध्यक्ष मीनबहादुर श्रेष्ठ भन्नुहुन्छ, यी कुरा एकदमै नयाँ र अर्थतन्त्रमा फड्को मार्ने खाले होइनन्, किनकि लगानी वृद्धिका लागि एकद्वार नीति, पटक पटक लगानी सम्मेलन लगायत काम भइरहेका छन्, तर नतिजा आउन सकेको छैन। अर्थतन्त्र लामो समयदेखि शिथिल छ, ब्याजदर इतिहासकै सबैभन्दा

0: उच्च स्तरीय सुझाव समिति गठन गर्ने पनि सरकारले जनाएको छ। उदाउँदो मार्केट राइड शेयरिङको नेपालमा वार्षिक लगभग 20 अर्ब रूपियाँ बराबरको कारोबार हुने गरेको आन्तरिक राजस्व विभागले जनाएको छ। विभागका निर्देशका अनुसार राइडर भ्याटमा दर्ता हुनु नपर्ने तर राइड शेयरिङ प्लेटफर्ममा दर्ता हुनुपर्ने बताउनु भएको छ।
1: सरकारले निजी क्षेत्रबाट संचालित शिक्षण संस्था र स्वास्थ्य संस्थामा सेवाग्राहीले तिर्ने सबै प्रकारका शुल्कमा 3% समता शुल्क लगाउने घोषणा गरेपछि सरकारवालाले असन्तुष्टि जनाएका छन्। संविधानले मौलिक हकका रूपमा व्यवस्था गरेको शिक्षा र स्वास्थ्य निशुल्क गर्नुको सट्टा अतिरिक्त कर लगाइएको टिप्पणी उनीहरूले गरेका छन्। अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयक मार्फत निजी शिक्षण संस्था विद्यालय अथवा कलेजमा पढ्ने विद्यार्थी र निजी अस्पतालमा उपचार गराउने बिरामीबाट 3% कर उठाउने घोषणा गर्नुभएको थियो। यो निर्णय पुनर्विचार गर्न अभिभावक, विद्यार्थी संगठन, निजी शिक्षण संस्था, स्वास्थ्य संस्था संचालक, उपभोक्ता अधिकार कर्मीले सरकारलाई आग्रह गरेका छन्। नेपाल अभिभावक महासंघका अध्यक्ष केशव पुरीले सार्वजनिक शिक्षामा बजेट कटौती गर्दै शिक्षाको बोझ अभिभावकमाथि थुपार्ने नीति सरकारले लिएको गुनासो गर्नुभएको छ। निजी अस्पताल संचालकहरूको संस्था एसोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूट नेपाल अफिनका अध्यक्ष डाक्टर प्रदम खड्का कर थुपारेर सरकारले जनतालाई राहत दिन खोजेको भन्दै व्यङ्ग्य गर्नुभएको छ। निशुल्क पाउनुपर्ने शिक्षा र स्वास्थ्यलाई थप महँगो बनाउने नीति सरकारले लिएको आरोप छ। आजको कान्तिपुरमा खबर छ।
0: सरकारले पेट्रोलियम पदार्थको आयातमा लाग्ने विभिन्न करलाई एकीकृत गरेको छ। पेट्रोलियम पदार्थ आयात गरी भन्सार बिन्दुमा संकलन हुने पूर्वाधार विकास कर, सड़क मर्मत तथा सुधार दस्तुर हरित करलाई एकीकृत गरी हरित करमा समाहित गरेको हो। इन्धन आयात बापत भन्सार बिन्दुमा ई कर संकलन भई सरकारको खातामा जम्मा हुने गरेको नेपाल आयल निगमले जनाएको छ। सरकारले आउँदो आर्थिक वर्ष 83-84 आर्थिक अध्यादेश मार्फत छरिएर रहेका करलाई एकीकृत गरेको हो। देशमा शुरूमा 10% कर लगाउने उल्लेख गरिएकोमा शनिबार हिजो त्यसलाई सच्याएर प्रति लिटर 10 रूपियाँको दरले हरित कर लगाउने व्यवस्था उल्लेख गरिएको छ। यसअघि 1200 मेगावाटको बूढ़ी गण्डकी जलविद्युत आयोजना निर्माणका लागि डिजल पेट्रोल प्रति लिटरमा पूर्वाधार कर बापत 10 रूपियाँ संकलन गर्दै आएको थियो। पछिल्लो समय पश्चिम एसियाली देशमा भएको अर्थात मध्य पूर्वमा भएको युद्धका कारण इन्धनको मूल्य महँगो हुँदै गएपछि सरकारले पूर्वाधार करमा 5 रूपियाँ छूट दिएर लिटरमा 5 रूपियाँ मात्रै संकलन गर्दै आएको थियो। यस्तै सड़क मर्मत दस्तुर बापत पेट्रोल प्रति लिटरमा 4 रूपियाँ र डिजलमा लिटरमा 2 रूपियाँ संकलन गरिँदै आएको छ। हरित कर बापत पेट्रोल र डिजल प्रति लिटरमा 1-1 रूपियाँ संकलन हुने गरेको छ। अब भन्सार बिन्दुमा एउटै हरित कर शीर्षकमा कर संकलन हुनेछ। गोर्खापत्र दैनिकले खबर छापेको छ। काया कैरनमा बजेट बारे उद्योगी व्यवसायी र उपभोक्ताको प्रतिक्रियासँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
2: कोर्सका विशेषताहरू: 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
3: थप जानकारीका लागि ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856713414 सम्पर्क गर्नुहुन अनुरोध छ।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा

चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुशीको बात, जहाँ बालापन उमेरले झिक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आउँदो वर्ष सार्वजनिक ऋण 34 खर्ब नाग्ने, वित्त व्यवस्थापनमा जटिलता, पहिलो पटक भ्याटमा बहुदर, निजी शिक्षण संस्था र स्वास्थ्य संस्थामा 3% करले सरोकारवाला तरंगित, निशुल्क पाउनुपर्ने सेवालाई सरकारले थप महँगो बनाउने नीति लिएको आरोप, इन्धनमा अबदेखि एकीकृत कर लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी प्रसंग, आर्थिक वर्ष 2083-84 को बजेटले पूँजी बजार सुधारका लागि नयाँ वित्तीय उपकरण र संस्थागत लगानी विस्तारका योजना अघि सारे पनि पूँजीगत लाभका वृद्धिले लगानीकर्ता अन्यलमा परेका छन्। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले अस्ति शुक्रबार बजेट वाचन गर्दै गर्दा उत्साहित देखिएका ब्रोकर, लगानीकर्ता र विश्लेषकले कर नीतिप्रति असन्तुष्टि जनाएका हुन्। बजेटले गैर आवश्यक नेपालीको लगानी, डेरिभेटिभ कारोबार र नेप्से पुनर्संरचना जस्ता सुधारका कार्यक्रम अघि सारेको छ, तर पूँजीगत लाभकर वृद्धि भएपछि लगानीकर्ताले बजेटलाई बजार मैत्री भन्दा राजस्वमुखी भएको टिप्पणी गरेका छन्। एकातिर सरकारको पूँजी बजार सुधार र आधुनिकीकरणका लागि विभिन्न नयाँ व्यवस्था घोषणा गरेको छ भने अर्कातर्फ पूँजीगत लाभकर अर्थात क्यापिटल गेन ट्याक्स बढ़ाउने निर्णयले लगानीकर्तामा असन्तुष्टि बढ़ाएको छ। बजेट मार्फत सरकारले शेयर कारोबारमा लाग्ने पूँजीगत लाभकरको दर वृद्धि गरेको छ। यससँगै एफपीओ तथा प्रिमियर मूल्यमा जारी हुने शेयरबाट प्राप्त नाफामा समेत 10% कर लगाउने व्यवस्था गरिएको छ।
2: सरकारले अस्ति आर्थिक वर्ष 83-84 को बजेट सार्वजनिक गर्यो। यो बजेटले मध्यम वर्ग, उद्योगी व्यवसायी र सरकारी कर्मचारीलाई केही उत्साहित बनाएको छ, तर न्यून वर्ग लक्षित बजेट आउन नसकेको अहिले टीका टिप्पणी भइरहेको छ। बजार भाव बढ़ने र निम्न वर्ग थप महँगीको चपेटामा पर्ने चिन्ता पनि उत्तिकै छ। ललितपुरका केही उद्योगी तथा व्यवसायी र नागरिकलाई साथी सम्झना महर्जनले सरकारले ल्याएको बजेट बारे तपाईंलाई कस्तो लाग्यो भनेर सोध्नु भएको छ।
4: केशव प्रसाद अधिकारी, मसला उद्योग हो, घर साटोबाट। बजेट अब केही त ठिक ठाक छ, राम्रै छ। अब जुन उद्योगको लागि भनेर भनेको छ, 50 युनिट भन्दा बढ़ीलाई चाहिँ कर लाउने भनेको छ नि, त्यसको लागि चाहिँ हामीलाई चाहिँ असर पर्ने भयो, त्यो चाहिँ सरकारले ध्यान दिनुपर्ने हुन्छ। अब 50 युनिट भन्दा बढ़ी कर लाउने बित्तिकै हाम्रो त 50 युनिट भन्दा माथि जान्छ। अब त्यसको लागि अब ज्याला बढ़ाउनु पर्ने हुन्छ, पिसानी ज्याला बढ़ाउनु पर्ने हुन्छ, होइन? अब त्यसको लागि त ठूलो असर पर्छ। ज्याला बढ़ाउँदाखेरि जनतालाई असर पर्यो, 50 युनिट भन्दा बढ़ी कर तिर्दाखेरि त हामीलाई असर पर्ने हुँदा अब त्यसको लागि चाहिँ सरकारले ध्यान दिनु पर्यो, जनतालाई असर पर्यो। अब हामीले बढ़ाउँ जनतालाई असर पर्यो, नबढ़ाउँ हामीलाई असर पर्छ, हामीले नाफा बढ्दैन, अब जसरी पनि असर परिहाल्छ। अरू त ठिक ठिकै देखिन्छ हेर्दाखेरि।
5: म डाक्टर वंशदीप शर्मा खरेल, म आयुर्वेद चिकित्सक हो, घर काभ्रे पलाञ्चोक, अहिले काठमाडौँ ट्राभल एरिया। दुर्गम क्षेत्रका विकासको लागि भनेर के कुराहरू देखिन्छ, त्यसमा अलिकति उत्साही नै देखिन्छ। राष्ट्र सेवा कर्मचारीहरूको तलब वृद्धिको कुराहरू पनि उत्साहजनक मानिन्छ। सेक्टरल हिसाबमा म आयुर्वेद डाक्टर भएको हुनाले नेपालमा कम्तीमा पनि 4-5 क्षेत्रहरू, जस्तो पानीको क्षेत्र, जडीबुटीको क्षेत्र, पर्यटनमा हस्पिटालिटीको क्षेत्र, त्यस्तै गरेर अर्को चाहिँ जुन ग्रामीण क्षेत्रहरू छन् तिनीहरूमा एग्रिकल्चरलाई कसरी डेभलप गर्ने भन्ने कुरो अलिक बढी अलिक गर्न त गर्न खोजेको पनि भेटिन्छ। ठाउँ ठाउँमा एड्रेस पनि छ, तर यिनीहरूलाई अलिक डिप फोकस गरेको होइन कि, जस्तो पनि लाग्छ।
6: मेरो मिना खर्की घर लगन खेल यही हो मासु पसल सबै पछि राम्रो लाग्यो। म अब के अरे काम गरे अनुसार तलब पायो होला ठिकै लाग्यो घुस नखाइदिए हुन्छ अब पैसा गरेको राम्रो नि होइन छैन कोही छैन हाम्रो सरकारी जागिर।
7: आयुष बानिया हाम्रो घर पूर्व विराटनगर धेरै कुरा राम्रो लाग्यो उहाँको तलब बढाइदिनु भएछ जस्तै राम्रो छ नि सबै काम कामदार मान्छेहरूको त्यस्तो लागिरहेको छ सबै राम्रो छ उहाँको काम गरिरहेको छ राम्रै काम गर्दै हुनुहुन्छ ठिकै छ।
8: मेरो नाम चाहिँ विशाल गोलामी हो मेरो कुलेहानी मकवानपुर वडा नम्बर 2 राम्रो भन्दा नि अलिकति नराम्रो पनि लागिरहेछ नराम्रो अब यस्तो हामी पनि बेरोजगारी मान्छेहरूलाई नि अब सरकारी जागिर चाहियो सरकारी जागिर पनि हामीलाई नि पाउनु पर्यो।
9: प्रतीक डङ्गुल स्वयम्भू मेरो चाहिँ अहिले कन्ज्युमर इलेक्ट्रोनिक्सको बिजनेस छ यता कुमारीपाटीमा इमेज इलेक्ट्रोनिक्स नाम गरेको बिजनेसलाई नै टोकेर पनि एउटा हायर पर्चेस भन्ने जुन इएमआईको जुन प्रोसेस छ अहिले चाहिँ तपाईँको कन्ज्युमर इलेक्ट्रोनिक्समा अथवा विद्युत युज हुने आइटमहरूमा चाहिँ तपाईँको अलिकति गभर्मेन्टले फोकस गरेर त्यसलाई चाहिँ सजिलो बनाइदिएको छ। अहिलेसम्म चाहिँ तपाईँको सबै नागरिकताको भरमा भन्यो तर अनेक डिटेलहरू भर्नुपर्ने त्यो अलिकति समस्या थियो त्यो चाहिँ अब अलिकति सहज बनाइदिने कुरा पनि आएको थियो। अर्को भनेको चाहिँ जुन तपाईँको भ्याट रिटर्नको कुरा छ त्यो चाहिँ मैले स्पष्ट बुझेको छैन किनभने कन्ज्युमर भन्दा पनि हामी त अब एज अ सेलर हेर्दाखेरि चाहिँ त्यस्तो बेनिफिट चाहिँ सेलरलाई चाहिँ छैन कन्ज्युमरलाई चाहिँ बिजनेसमा पर्चेस गर्नु भएको रहेछ भए चाहिँ 13% को ठाउँमा पेमेन्ट गर्दाखेरि 10% चाहिँ क्लेम पाउनु हुने भयो त्यो चाहिँ एउटा सजिलो भयो कन्ज्युमरलाई चाहिँ।
10: डाक्टर हो वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पुरै जिम्मेवारी भाइब्रेन्ट पुतली सडक काठमाडौँ
2: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ सुन्दै गर्नुहोला।
11: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
12: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
11: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन।
12: ए हो र त्यसो भए म अहिले नै गइहाले।
11: हजुर विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
13: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा
14: सम्पर्क मोबाइल नम्बर 98229264।
15: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
16: खुसीको खबर खुसीको खबर खुसीको खबर
17: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
16: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
18: सम्पूर्णलाई सञ्जीवनी टिचिङ अस्पतालको सूचना 300 शैयाको सञ्जीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपिडी सेवा भर्ना सेवा सबै प्रकारका अपरेसन सेवा आईसीयू सेवा रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा ल्याब र फार्मेसी सेवा। सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घोराई उपमहानगरपालिका वडा नम्बर 3 वर्गदुवा दाङ सम्पर्क नम्बर 97090-65225 082-591-101 591-102 591-103 591-104 र 591-105।
2: स्वागत छ।
3: अब बाँकी खबर। नेपालमा सुर्तीजन्य पदार्थका कारण वार्षिक 39,200 जनाको ज्यान जाने गरेको छ। सरकारले सुर्तीजन्य पदार्थलाई नियन्त्रण गर्न नसक्दा उद्योगीले सुर्ती मात्र होइन निकोटिनका नयाँ उत्पादनतर्फ युवा पुस्तालाई फसाउँदैछन्। सुर्तीजन्य पदार्थमा कम्तीमा 75% कर लगाउनु पर्नेमा नेपालमा सुर्तीजन्य पदार्थमा 35% भन्दा बढ़न सकेको छैन। सुर्तीजन्य पदार्थ उत्पादनको नियन्त्रणका लागि थप कड़ा नीतिगत हस्तक्षेप आवश्यक रहेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले सुर्तीजन्य पदार्थको प्रयोगले क्यान्सर मुटुरोग दीर्घ श्वास प्रश्वास रोग लगायतका नसर्ने रोगको जोखिम बढ़ाएको जानकारी दिनुभयो। उहाँले यसको नियन्त्रणलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्नेमा जोड़ दिँदै सुर्तीजन्य पदार्थ र निकोटिनजन्य उत्पादनले व्यक्तिको स्वास्थ्यमा मात्र नभई परिवार र समग्र स्वास्थ्य प्रणालीमा समेत ठूलो आर्थिक तथा सामाजिक भार थपिरहेको बताउनुभयो। डाक्टर देवकोटाका अनुसार युवा पुस्तालाई लक्षित गरी बजारमा ल्याइएका नयाँ निकोटिन उत्पादन नियन्त्रणका लागि कानूनी तथा नियामकीय संयन्त्रलाई थप प्रभावकारी बनाउन आवश्यक देखिएको छ। विश्व स्वास्थ्य संगठन WHOका अनुसार विश्वभर 1,20,000,000,000 भन्दा बढ़ी मानिसले सुर्तीजन्य तथा निकोटिनजन्य पदार्थ प्रयोग गर्छन्। नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर अनिल विक्रम कार्कीले सुर्तीजन्य पदार्थबाट उठेको कर स्वास्थ्य क्षेत्रमा प्रयोग गर्नुपर्ने बताउनुहुन्छ। उहाँले सुर्ती नियन्त्रण अझै चुनौती रहेको भन्दै पछिल्ला वर्षमा धूम्रपानमा इलेक्ट्रोनिक चुरोट भेप निकोटिन पाउच जस्ता नयाँ उत्पादनले नयाँ पुस्तालाई आकर्षित गरिरहेको बताउनुभयो। सामाजिक सञ्जाल मार्फत फैलाइने भ्रामक प्रचार र आकर्षक विज्ञापनको प्रभावबाट युवालाई जोगाउन डिजिटल स्वास्थ्य शिक्षा कार्यक्रमलाई विस्तार गर्न आवश्यक देखिएको छ। निकोटिनको लतमा फस्त युवा पुस्ता आजको गोरखा पत्रमा खबर छ।
2: अब विदेशको खबर। किशोरावस्थामा पर्याप्त निन्द्राको खाँचो हुन्छ तर मोबाइल फोनमा झुण्डिरहने बानीले किशोर किशोरीहरूमा ढिलो सुत्ने बानी विकास गरिरहेको छ। नयाँ अध्ययन अनुसार अमेरिकाको आधाभन्दा बढ़ी किशोर किशोरीहरू राति 10 बजेदेखि बिहान 6 बजेको अवधिमा 1 घण्टा वा त्योभन्दा बढ़ी समय आफ्नो फोनमा बिताउँछन्, जबकि अमेरिकन एकाडेमी अफ पेडियाट्रिक्स र अमेरिकन एकाडेमी अफ स्लिप मेडिसिनले किशोर किशोरीलाई हरेक रात 8 देखि 10 घण्टा सुत्न सिफारिश गरेका छन्। युनिभर्सिटी अफ क्यालिफोर्निया सान फ्रान्सिस्कोका बालरोग विज्ञानका सह प्राध्यापक र अध्ययनका प्रमुख लेखक जेसन एम नागाटाले अध्ययनमा सहभागी आधाभन्दा बढ़ी किशोर किशोरीले मध्यरातमा अर्थात 12 बजेदेखि 4 बजेको अवधिमा फोनको प्रयोग गरिरहेको पाइएको बताउनुभयो। पर्याप्त निन्द्रा नहुँदा मानिसलाई विभिन्न तरिकाले असर पर्न सक्छ। किशोर अवस्थामा मस्तिष्क र शरीरको विकास भइरहेको हुन्छ, त्यही कारण निन्द्राको कमीले विकासमा समस्या निम्त्याउँछ। राति अबेरसम्म फोन चलाउँदा पर्याप्त निन्द्रा नपुग्दा चिन्ता, थकान र व्यवहारमा नकारात्मक असर देखिएको नयाँ अनुसन्धानको निष्कर्ष रहेको छ।
3: अब खेल खबर। एसियाली खेलकुद महिला टी20 छनौट अन्तर्गत आज नेपाली महिला क्रिकेट टोलीले चीनसँग खेल्दैछ। खेल अहिले बिहान 7:15 मलेसियाको क्वालालम्पुरमा शुरू हुनेछ। हिजो सेमी फाइनलमा मलेसियासँग 2 विकेटले पराजित भएपछि नेपाल उपाधि होडबाट बाहिरिएको छ, तर आजको खेल जित्न सके एसियाली खेलकुदमा छनौट हुने सम्भावना भने कायमै रहनेछ। यो प्रतियोगिताबाट शीर्ष 3 टोली एसियाली खेलकुदका लागि छनौट हुने प्रावधान छ। यसअघि थाइल्याण्ड र मलेसिया फाइनलमा पुगेसँगै एसियाली खेलकुदमा स्थान सुरक्षित गरिसकेका छन्। आजको खेल नेपालका लागि छनौट यात्रामा निर्णायक मानिएको छ। त्यस्तै एसियाली खेलकुद पुरूष टी20 छनौटमा नेपालले आज 7:15 चीनसँग खेल्दैछ। सिंगापुर राष्ट्रिय क्रिकेट मैदानमा नेपालले पहिलो खेलमै चीनसँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपालले समूह चरणमा चीनसँगै मलेसिया र कतारसँग प्रतिस्पर्धा गर्नेछ।
2: खेलकै अर्को खबरमा फ्रान्सेली क्लब प्री सेन्ट जर्मेन पीएससीले लगातार दोस्रो पटक च्याम्पियन्स लीगको उपाधि जितेको छ। हंगेरीको बुडापेस्टमा भएको खेलमा पीएससीले इंग्लिस क्लब आर्सेनललाई पेनाल्टी सुटआउटमा 4-3 गोलले हराउँदै उपाधि जितेको हो। निर्धारित र अतिरिक्त समयसम्म खेल 1-1 गोलको बराबरीमा सकिएपछि उपाधिको टुंगो पेनाल्टी मार्फत भएको हो। खेलको 6 मिनटमै काई हार्डवेजले गोल गर्दै आर्सेनललाई शुरूआती अग्रता दिलाएका थिए। दोस्रो हाफको 65 मिनटमा ओस्मान डेम्बेलेको पेनाल्टी मार्फत पीएससीले बराबरी गोल फर्कायो। युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लीगमा अघिल्लो वर्ष इन्टर मिलानलाई पराजित गर्दै उपाधि जितेको पीएससीले यस वर्ष पनि उपाधि जित्न सफल भयो। अब केही खबर संक्षेपमा। काठमाण्डको जड़ीबुटीमा प्रहरीले गोली चलाएर एकजनालाई पक्राउ गरेको छ। जड़ीबुटीमा रहेको रोयल पार्टी प्यालेस नजिकै जिल्ला प्रहरी परिसर काठमाण्डको टोलीले गोली चलाएर काठमाण्डको भद्रकाली घर भएका गणेश कार्कीलाई पक्राउ गरेको हो। उनको बायाँ खुट्टामा गोली लागेको जिल्ला प्रहरी परिसर काठमाण्डुले जनाएको छ। हिजो दिउँसो सुकेधारामा एक महिलाको साथबाट सुनसहितको गरगहना लुटपाट भएको थियो। त्यही घटनामा संलग्न एकजनालाई प्रहरीले दिउँसो नै पक्राउ गरेको थियो भने अर्का एकजनालाई बेलुका जड़ीबुटीबाट गोली चलाएर पक्राउ गरिएको हो। पक्राउ परेका व्यक्तिको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
3: भारतको उत्तर प्रदेशको कुशीनगरमा संचालन भइरहेको अवैध नेटवर्किङ कारोबारमा संलग्न भएको आशंकामा उद्धार गरिएका 453 नेपालीमाथि अनुसन्धान शुरू गरिएको छ। उद्धार गरिएका सबैलाई हिजो बेलहिया नाका हुँदै नेपाल ल्याई जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा राखेर बयान तथा छानबिन थालिएको हो। प्रहरीका अनुसार उद्धार गरिएका मध्ये वास्तविक पीड़ित र नेटवर्क संचालनमा संलग्न व्यक्तिलाई छुट्याउने काम भइरहेको छ।
2: र सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने 3 दिने भारत भ्रमणमा जाने तयारीमा हुनुहुन्छ। लामिछाने सहितको 4 सदस्यीय भ्रमण टोली जाने निश्चित भए पनि दुवै पक्षले अहिलेसम्म औपचारिक रूपमा घोषणा गरेका छैनन्। सत्तारूढ़ दलको प्रमुखको हैसियतमा लामिछानेको भारत भ्रमण हुन लागेको यो पहिलो पटक हो। काया कैरनमा अब पालो उखानको,
3: भन्नु भने मुख मैलो, नभन्नु भने रितो थैलो।
2: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: आउँदो वर्ष सार्वजनिक ऋण 34 खर्ब नाग्ने, वित्त व्यवस्थापनमा जटिलता, पहिलो पटक भ्याटमा बहुदर।
2: निजी शिक्षण संस्था र स्वास्थ्य संस्थामा 3% करले सरकारवाला तरंगित, निशुल्क पाउनुपर्ने सेवालाई सरकारले थप महँगो बनाउने नीति लिएको आरोप।
3: लाभकर बढ़ेपछि लगानीकर्ता असन्तुष्ट, बजेटबाट उद्योगी व्यवसायी र कर्मचारी केही उत्साहित हुँदा उपभोक्तालाई भन्ने बजार भाव बढ़ने चिन्ता।
2: मोबाइल लतले किशोर किशोरीको निन्द्रा छिन्दै राति अबेरसम्म मोबाइल चलाउँदा थकान अनि व्यवहारमा असर पुगेको अनुसन्धानको निष्कर्ष।
3: र पीएसजीलाई लगातार दोस्रो पटक च्याम्पियन्स लीगको उपाधि, आर्सेनल पराजित।
2: र अन्तिममा आजको कार्टुन गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन बजेटले निम्न एवं गरीबलाई राहत पुर्याउन नसकेको एवं कर्मचारीको तलब बढ़ाएको विषयसँग सम्बन्धित छ। यहाँ एकजनाले बजेट 83-84 हेर्दैछन्। उनी आबुई भन्दै तर्सिएर चिच्याएका छन्। यो तर्सिएको आवाज सुनेपछि सरकारी कर्मचारी जस्ता देखिने व्यक्तिले भन्दैछन्, डर लाएर होइन कर लाएर कराएको हो क्या, क्यार्नु बेलैमा सरकारी जाहिर खावे, आज यसरी तर्सिनु त पर्दैन थियो नि। आजको काया कैरन सकिएको छ।
14: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
19: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
20: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र ₹50 मा।
21: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, कुराही दान। फोन नम्बर 082-585-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
22: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
23: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
22: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
24: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
25: नेपाली जुत्ता घर,
26: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
25: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
26: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
25: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, घुराही दाङ।
26: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।
27: आवाज
0: पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: नमस्कार। पत्र पत्रिकाको संघालु कार्यक्रम खबर पत्रिकामा प्रविधिका मित्र शालिकराम चौधरी र सहकर्मी सुशीला ओलीसँगै अमर क्षितिजको तपाईंलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलासुलीमा रहेको रेडियो बंगलासुली र गढ़वामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रोबाट पनि संसारभर सुन्न सकिन्छ।
0: गरी तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: दाङमा पत्रकारहरूका लागि हिजोदेखि 3 दिने विज्ञान लेखन कार्यशाला शुरू। पत्रकारितामा विज्ञान प्रवृत्तिका विषयवस्तु अपरिहार्य रहेको वक्ताको भनाई।
0: राष्ट्रिय स्वतन्त्र पार्टी घोराहीको प्रथम नगर अधिवेशन सम्पन्न, अध्यक्षमा खुशल सुवेदी निर्वाचित।
1: र 16 वर्षीय कवि सराहना चौधरीको भाग्य कविता संग्रहको विमोचन।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे कोखा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियो

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्रालीको राइदाङ बिरामी भए गोर्खा हस्पिटल जाऊ फोन नम्बर टिप्नुहोस् 082-563-414
1: कार्यक्रम खबर पत्रिकामा दाङबाट प्रकाशित हुने पत्रिकामा आज राप्ती पोस्ट दैनिक मात्रै हामीलाई प्राप्त भएको छ अन्य पत्रिकाहरू प्रकाशित भएका छैनन् यसैबाट यो खबर लिएका छौं
2: नेपालमा पत्रकारिताको स्वरूप विस्तारै बहुआयामिक बन्दै गए पनि विविध विषयको पत्रकारिताका विषयमा जानकारी दिने काम हुन नसकिरहेको अवस्थामा घोराहीमा शनिबारदेखि विज्ञान पत्रकारिता तालिम शुरू भएको छ विज्ञान विषय पनि पत्रकारिताको विषय रहेको भन्दै यसको विकास र प्रवर्धन गर्ने उद्देश्यले दाङमा विज्ञान लेखन तथा पत्रकारिता सम्बन्धी तालिम शुरू भएको बताइएको छ विज्ञान प्रविधि तथा नव प्रवर्धन मन्त्रालय र नेपाल पत्रकार महासंघ दाङ शाखाको संयुक्त आयोजनामा शुरू भएको तालिम जेठ सोमबारसम्म सञ्चालन हुनेछ तालिममा जिल्लाका विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरूको सहभागिता रहेको छ नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको तालिम उद्घाटन समारोहमा बोल्नेहरूले नेपालमा विज्ञान पत्रकारिताको आवश्यकता औल्याएका थिए नेपालमा पत्रकारिता अहिले राजनीतिक आर्थिक विकास कृषि शिक्षा स्वास्थ्य वातावरण खेलकुद पर्यटन कला संस्कृति अनुसन्धान तथा खोज पत्रकारिता न्यायिक पत्रकारिता श्रम तथा रोजगार पत्रकारिता महिला तथा बाल बालिका पत्रकारिता मानवाधिकार पत्रकारिता डिजिटल पत्रकारिता लगायत विज्ञान पत्रकारिताको पनि उस्तै आवश्यकता रहेको धारणा वक्ताहरूको थियो आर्थिक अधिकांश संचार माध्यममा राजनैतिक पत्रकारिताको प्रभाव बढ़ी रहेको भए पनि अन्य विधागत पत्रकारितालाई पनि ध्यान दिनुपर्ने धारणा वक्ताहरूको रहेको थियो विज्ञान प्रविधि अनुसन्धान र नवप्रवर्धन जस्ता विषयले पनि पर्याप्त स्थान पाउनुपर्ने धारणा वक्ताहरूको थियो कार्यक्रममा बोल्दै प्रेस स्वतन्त्रता सेनानी सुशील गौतमले समाज रूपान्तरणका लागि राजनीति मात्र पर्याप्त नहुने धारणा राख्नु भएको थियो उहाँले गतिविधिमा संलग्न रहँदा आफूले समाज परिवर्तनका विभिन्न आयामलाई नजिकबाट देखेको उल्लेख गर्दै उहाँले वर्तमान युग विज्ञान र प्रविधिको युग भएको बताउनुभयो उहाँका अनुसार कुनै पनि राष्ट्रको विकास केवल राजनैतिक परिवर्तनको मात्र सम्भव हुँदैन त्यसका लागि वैज्ञानिक सोच अनुसन्धान नव प्रवर्धन र प्रविधिको प्रयोग आवश्यक हुन्छ आजको राप्ती पोस्ट राष्ट्रिय दैनिकमा खबर प्रकाशित छ
1: स्वतन्त्र पार्टी घोराहीको प्रथम नगर अधिवेशनबाट खुशल सुवेदी निर्वाचित हुनुभएको छ सचिव पद सभापति पदमा दुईजना बीच भएको प्रतिस्पर्धामा मुनाल घिमिरेलाई पराजित गर्दै सुवेदी निर्वाचित हुनुभएको हो सुवेदीले 153 मत प्राप्त गरी निर्वाचित हुँदा उहाँका प्रतिस्पर्धी मुनाल घिमिरेले 48 मत प्राप्त गर्नुभएको थियो त्यसै गरी नगर सचिव पदमा भएको निर्वाचनबाट प्रतिस्पर्धी गिरिराज पोखरेललाई हराउँदै खेमराज भण्डारी निर्वाचित हुनुभएको छ उपसभापति लगायतका पदमा भने सर्वसहमति भएको थियो यसअघि घोराई नगर सभापति शोभाराम खनालको सभापतित्व र केन्द्रीय सदस्य अनन्तराज घिमिरे तथा प्रमुख आतिथ्य जिल्ला सभापति विनय घिमिरेको विशिष्ट आतिथ्यमा प्रथम नगर अधिवेशनको उद्घाटन गरिएको थियो घोराही नौका वडा सभापति शरद गौतमको स्वागत मन्तव्यबाट शुरू भएको उद्घाटन सत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी लुम्बिनी प्रदेशका सहमहामन्त्री शीला केसी दाङ जिल्ला सचिव असीम भूषाल लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो राष्ट्रिय स्वतन्त्र पार्टीले अहिले दाङ जिल्लाका पालिका स्तरीय अधिवेशनहरू सम्पन्न गरिरहेको छ यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी शान्तिनगर गाउँपालिकाको सभापतिमा पूर्ण भण्डारी चयन हुनुभएको छ शनिबार भएको प्रथम अधिवेशनबाट भण्डारी सर्वसम्मत चयन हुनुभएको हो पार्टीको उपसभापतिमा देवकला भण्डारी सचिवमा कर्णदीप देवकोटा सहसचिवमा प्रमोद खड्का चयन हुनुभएको छ त्यसै गरी सदस्यहरूमा वीरेन्द्र बस्नेत लालबहादुर खत्री र ओम प्रकाश डाँगी चयन हुनुभएको छ पुनु भण्डारीको अध्यक्षता तथा पार्टीका उत्पादन प्रवर्धन विभागका केन्द्रीय उपप्रमुख हरिप्रसाद रिजालको प्रमुख आतिथ्यमा अधिवेशन उद्घाटन भएको थियो कार्यक्रममा बोल्दै प्रमुख अतिथि रिजालले स्थानीय तहदेखि पार्टीलाई बलियो बनाएर लैजानुपर्नेमा जोड़ दिनुभएको थियो अधिवेशनले पालिका स्तरमा संगठनलाई गतिशील बनाउने उद्देश्यका साथ पदाधिकारी र सदस्यहरूको जिम्मेवारी बाँडफाँड पनि गरिएको उहाँले बताउनुभयो आजको समाचार डेस्कबाट यो खबर लिएका छौं
2: दाङमा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। बबई गाउँपालिका साथ बेलासपुर र कृष्णपुर घाट क्षेत्रमा हिजो माछा मार्ने क्रममा शान्तिनगर गाउँपालिका सार हिरापुरका 47 वर्षीय भोजराज केसीलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय प्रमुख दीपक श्रेष्ठले जानकारी दिनुभएको छ। प्रहरीका अनुसार भोजराज केसी सहित 7 जनाको टोलीले करेन्ट प्रवाह गरी माछा मार्ने क्रममा उनी घाइते भई बेहोश भएका थिए। उनलाई तत्काल उपचारका लागि एम्बुलेन्स मार्फत राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो। उपचारका क्रममा बिहान 7 बजे चिकित्सकले मृत घोषणा गरेका थिए। घटनापश्चात प्रहरी चौकी चिराघाटबाट प्रहरी सहायक निरीक्षक हिरालाल सेन्चुरीको नेतृत्वमा 2 जना तथा इलाका प्रहरी कार्यालय खिलतपुरबाट प्रहरी निरीक्षक कमल परियारको नेतृत्वमा 5 जनाको टोली घटनास्थल खटिएको थियो। घटनामा संलग्न रहेको आरोपमा 6 जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा पर्नेहरूमा शान्तिनगर गाउँपालिका सारका राम प्रसाद पाण्डे, 53 वर्षीय मेखलाल रेउले, 41 वर्षीय गणेश अधिकारी, 27 वर्षीय युवराज भण्डारी, 34 वर्षीय संगम पाउ तथा शान्तिनगर गाउँपालिका 3 का गोविन्द सुवेदी रहेका छन्।
1: दाङको घोराई स्थित संजीवनी टिचिङ हस्पिटलले सल्यानको कपुरकोट गाउँपालिका 3 धनवाङमा सञ्चालन गरेको एक दिने एकीकृत निशुल्क स्वास्थ्य शिविरबाट 1000 भन्दा बढ़ी सर्वसाधारण लाभान्वित भएका छन्। सबैको ख्याल राखौ भन्ने मूल नाराका साथ सञ्चालित शिविर कपुरकोट आधारभूत अस्पतालमा सम्पन्न भएको हो। केही समय अघि मात्रै सञ्चालनमा आएको संजीवनी टिचिङ हस्पिटलले विभिन्न स्थानमा निशुल्क शिविर सञ्चालन गर्दै आएको छ। सोही क्रममा कपुरकोट गाउँपालिकाको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको थियो। शिविरको उद्घाटन गर्दै कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनले गाउँमै विशेषज्ञ चिकित्सकबाट सेवा प्राप्त हुनु स्थानीयवासीका लागि महत्वपूर्ण अवसर भएको बताउनुभयो। उहाँले दुर्गम क्षेत्रका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराएको भन्दै अस्पतालप्रति आभार व्यक्त गर्नुभएको थियो। कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै संजीवनी टिचिङ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत दीपक रोकाले शिविर सञ्चालनमा सहकार्य गरेको कपुरकोट गाउँपालिका स्वास्थ्य शाखा तथा सम्पूर्ण टोलीलाई धन्यवाद दिनुभयो। उहाँले स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका तथा विपन्न समुदायलाई निशुल्क चिकित्सा सेवा प्रदान गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो। रोकाका अनुसार शिविर मार्फत निशुल्क उपचार सेवा, प्रारम्भिक रोग पहिचान, स्वास्थ्य सचेतना अभिवृद्धि, विशेषज्ञ सेवाको पहुँच विस्तार तथा आवश्यक बिरामीलाई प्रेषण सेवा प्रदान गरिएको छ। शिविरमा आएका सेवाग्राहीलाई ल्याब परीक्षण, भिडियो एक्सरे, औषधि वितरण लगायतका सेवा उपलब्ध गराइएको थियो। आजको राप्ती पोस्ट दैनिकबाट खबर लिएका छौं।
2: दाङको घोराही स्थित कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले हिजो घोराहीमा सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरेको छ। संस्थामा आबद्ध नयाँ शेर सदस्यहरूलाई सहकारीको सिद्धान्त, उद्देश्य तथा संस्थाको गतिविधिबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। संस्थाका अध्यक्ष माधव खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष बालचन्द्र शर्माले सहकारीमा बचतको महत्व, बचत तथा ऋण उपभोगको महत्व, बैंक र सहकारी बीचको भिन्नता, जोखिम न्यूनीकरणका उपायहरू लगायतका विषयमा जानकारी गराउनु भएको थियो। त्यसैगरी संस्थाका व्यवस्थापक प्रकाश अधिकारीले संस्थाको स्थापना, उद्देश्य तथा संस्थाले सञ्चालन गरिरहेका विभिन्न बचत तथा ऋण कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो। सहकारी बजार परियोजना प्रमुख कमल थपलियाले सहकारी पसलबाट सदस्यहरूले किनबेच गरेमा सदस्यहरूलाई नै त्यसको फाइदा पुग्ने भएकाले सबैलाई सहकारी पसलबाट किनमेल गर्न आग्रह गर्नुभएको थियो। उहाँले सहकारी पसलमा अन्यत्र भन्दा गुणस्तरीय सामान पाइने र सदस्य सबैको साझा पसल भएकाले त्यसलाई प्रभावकारी रूपमा चलाउने काम पनि सदस्यको नै भएको बताउनुभयो। कार्यक्रममा सहभागी नयाँ शेयर सदस्यहरूले सहकारीको अवधारणा, सदस्यको अधिकार तथा कर्तव्य, बचत तथा ऋण व्यवस्थापन लगायत विषयमा जानकारी प्राप्त गरेका थिए। कार्यक्रमले सदस्यहरूलाई सहकारीप्रति थप सचेत र जिम्मेवार बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो। शिक्षा उपसमितिका संयोजक केशव रिजालको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण सचिव विमल योगीले गर्नुभएको थियो।
1: जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भूभागमा बदली वर्षा तथा हुरी चल्ने पूर्वानुमान गरेको छ। उपल्लो वायुमण्डलमा रहेको पश्चिम न्यून चापीय रेखा स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक सक्रिय रहेको न्यून चापीय रेखाको प्रभावका कारण बदली तथा वर्षा र हुरी हुने पूर्वानुमान गरेको छ। महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश लगायतका देशका अधिकांश हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ। तराई क्षेत्रका अधिकांश ठाउँमा बादल लागेको छ। लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा गण्डकी कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश सहित देशका हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बदली रहने तथा बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी, बागमती, गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा मेघ गर्जन तथा चट्याङ सहित वर्षाको सम्भावना रहेको छ। अनलाइन खबर संस्करणबाट यो खबर लिएका छौं।
2: संघ सरकारले ल्याएको आर्थिक वर्ष 2083-84 को वार्षिक बजेटका बारेमा विभिन्न प्रतिक्रियाहरू आउन थालेका छन्। नेपाल सरकारका अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले जेठ 15 गते संसदका दुवै सदनको संयुक्त बैठकमा 21 खर्ब 24 अर्बको बजेट सार्वजनिक गर्नुभएको थियो। लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार तथा योजना मन्त्री भूमेश्वर ढकालले संघ सरकारले ल्याएको बजेट हेर्दा शब्दमा राम्रो जस्तो देखिए पनि बजेटका अन्तर्वस्तुले आम नागरिकमा उत्साह थप्ने काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ। रेडियो मध्यपश्चिमसँग कुराकानी गर्दै मन्त्री ढकालले दुई तिहाई नजिकको सरकारले आफ्नो अलग्गै पहिचान बनाउन नसकेको, व्यवसायमा उत्साह थप्ने काम गर्न नसकेको बताउनुभयो। कर्मचारीको तलब बढ़ाएर कर्मचारी तन्त्रमा केही खुशी दिए पनि बजेटको आकार मात्रै बढ़ाउने काम गरेर पुरानै सरकारले थालेका कार्यक्रमको निरन्तरता र कर्मकाण्डे भएको बताउनुभयो।
3: यो बजेट सरसरी सुन्दा र हेर्दा आकर्षक लाग्ने खालको देखिन्छ, तर यसको अन्तर्वस्तुलाई हेर्दाखेरि यो बजेट पुरानै धर्रामा यो बजेट आएको छ। बजेटले कुनै नयाँपन दिन सकेको छैन, बजेटले सेवाको वृद्धि गरेको छैन, नयाँ उद्योगको विकास गर्ने परिकल्पना गरेको छैन, पूँजीको विकास र व्यापारीहरूको चाहिँ उत्साह थप्ने काम गरेको छैन। यो बजेटले वास्तवमा नेपाली जनताहरूलाई निराशा बनाउने काम गरेको छ। यो बजेटले वास्तवमा आफ्नो अलग पहिचान दिन सकेन। दुई तिहाईको नजिक रहेको सरकारले ल्याउने बजेट जनताले थुप्रै आशा र अपेक्षा गरेका थिए, तर हरेक क्षेत्रमा, चाहे तपाईँले पूर्वाधारको क्षेत्रमा, चाहे पर्यटनको क्षेत्रमा, चाहे शिक्षाको क्षेत्रमा, चाहे अन्य क्षेत्रमा हेर्दाखेरि पनि पुरानै कार्यक्रमहरूलाई निरन्तरता दिने बाहेक नयाँ कार्यक्रमहरू कुनै थप्न सकेको छैन। केही शिक्षक कर्मचारीको तलब बढेको छ, यसले थोरै त्यो सेक्टरलाई अलिकति उत्साह चाहिँ थपेको छ, तर बजेटलाई जुन करलाई को दायरालाई विस्तार गर्ने भन्दा पनि यो बजेटले करमा वृद्धि गर्ने काम गरेको छ। बजेटको आकार हिजोभन्दा ठूलो बनाइएको छ, तर यसका स्रोतहरू के हुन् भनेर चाहिँ स्पष्ट रूपमा किटान गरिएको छैन। विगतका दिनमा पनि कहिलेकाहीँ बजेट ठूलो ल्याउने तर कार्यान्वयनमा समस्या देखिएको थियो र यो बजेट पनि भोलि कार्यान्वयन हुन्छ कि हुन्न भनेर शंका र आशंका उत्पन्न गर्ने ठाउँ बजेटले प्रशस्तै गरेको छ र यो बजेट सुन्दा राम्रो तर परिणाममुखी छैन भन्ने मलाई लागेको छ।
4: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा,
5: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
4: दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच, उपचार तथा अपरेशन सेवा,
6: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
4: सास गन्नाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
6: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
4: र मुखको स्वास्थ्यको सुधार।
7: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो, घोराई, जाँच। फोन नम्बर 082563218।
8: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
10: हाड जोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
11: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
12: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
9: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छाने द्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082560734 र 082560138।
13: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराईदाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि, फोन 082563509 र मोबाइल 98453065।
2: अब अन्य खबर प्रसंग, सर्वोदय वाचनालय तथा पुस्तकालयको आयोजनामा युवा लेखक सराहना चौधरीको कविता संग्रह भाग्य एक कार्यक्रमका बीच हिजो विमोचन गरिएको छ। सर्वोदय वाचनालय तथा पुस्तकालयमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि एसोसिएट प्रोफेसर डाक्टर नारायण सिंह गुरूङले कविता संग्रह भाग्यको विमोचन गर्नुभएको बीएन पुस्तक संचार प्रणालीले प्रकाशन गरेको भाग्य कविता संग्रहमा विभिन्न विषयवस्तु समेटिएका 34 कविता संग्रहित छन्। गोर्खा मावि गोराहीमा कक्षा 12 अध्ययनरत 16 कवि सराहनाको अंग्रेजी भाषामा लेखेको कविता संग्रह भाग्यमा मानिसलाई भाग्यले कहाँ कहाँ पुर्याउँछ र कस्तो परिस्थितिसम्म पुर्याउँछ भन्ने कुरालाई कविताको माध्यमबाट व्यक्त गरिएको छ। सर्वोदय वाचनालय तथा पुस्तकालयका अध्यक्ष सुशील गौतमको अध्यक्षतामा भएको कार्यक्रममा कविता संग्रहको समीक्षा महेन्द्र बहुमुखी क्याम्पस दाङका उप प्राध्यापक सुमन घिमिरेले गर्नुभएको थियो। कार्यक्रममा लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने र प्रसन्ना बस्नेतले कवि सराहना चौधरीको पहिलो प्रयासमा प्रकाशन भएको कविता संग्रहका बारेमा शुभकामना व्यक्त गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण अधीन मञ्च दाङका अध्यक्ष सूर्य विष्टले गर्नुभएको थियो।
1: दाङको राप्ती गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। गाउँपालिकाका सबै 9 वडामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्राप्त भएपछि एक कार्यक्रमका बीच औपचारिक रूपमा गाउँपालिकालाई दिगोपना घोषणा गरिएको हो। कार्यक्रममा जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको प्रमाणपत्र प्रदान गर्नुभएको थियो। गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण राउतको अनुसार पालिकाभित्र 16 महिनादेखि 23 महिनासम्म तथा 24 देखि 59 महिनासम्मका बाल बालिकालाई 15 महिनाभित्र लगाउनु पर्ने सम्पूर्ण खोप लगाइएको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो। गाउँपालिकाका अध्यक्ष तथा पालिका स्तरीय खोप समन्वय समितिका संयोजक प्रकाश विष्टको अध्यक्षता तथा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले खोप सेवा बाल बालिकाको स्वास्थ्य अधिकारसँग जोडिएका विषय भएकाले महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले गाउँपालिकाले सबै वडामा प्रभावकारी रूपमा खोप सेवा पुर्याई राष्ट्रिय मापदण्ड अनुसारको कार्य सम्पन्न गरेको प्रशंसा व्यक्त गर्दै यस्तो उपलब्धि सामूहिक प्रयासको परिणाम भएको उल्लेख गर्नुभयो। त्यसै गरी गाउँपालिका अध्यक्ष प्रकाश विष्टले पूर्ण खोप सुनिश्चितता घोषणा कुनै एक व्यक्ति वा संस्थाको प्रयासको परिणाम नभई सम्पूर्ण समुदाय, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, अभिभावक, सरकारवाला निकायको साझा मेहनत, समर्पण र प्रतिबद्धताको प्रतिफल भएको बताउनुभयो। कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका खोप फोकल पर्सन भानुज्योति ओलीले खोप कार्यक्रमको महत्व तथा यसको दिगोपनाका विषयमा जानकारी गराउनु भएको थियो। संचार डेस्कबाट खबर लिएका छौं।
2: बर्दियाको राजापुर र गेरुवा गाउँपालिकामा रोपेको चैते धान गोवारो किराबाट प्रभावित भएको छ। गोवारो किराका कारण यस वर्षको चैते धानको उत्पादनमा कमी आउने भएपछि किसान चिन्तित देखिएका छन्। राजपुर नगरपालिका व्यावसायिक किसान तथा गणेश बाबा एग्रो सिटी कम्पनीका प्रबन्धक पहाड़ी थारूले गोवारो किराका कारण यस वर्ष चैते धान उत्पादनमा कम्तीमा 10% ह्रास आउने दावी गर्नुभएको छ। उहाँले हरेक वर्ष प्रकोप बढ़दै गएको बताउँदै समयमा किसान र कृषि प्राविधिकले ध्यान नदिँदा धान उत्पादनमा ह्रास आउन थालेको बताउनु भएको छ। गोवारो किरा लाग्ने समय पहिचान गरेर गोवारो किरा लागेको पाइएमा विषादी छर्कनु पर्ने बताउँदै उहाँले अब उत्पादन हुने समय भएकाले केही गर्न नसकिने बताउनुभयो। गेरुवा गाउँपालिका एक जनक नगरका किसान फत्ते सिंह वैद्यले गोवारो किरा गत वर्षको भन्दा बढ़ी लागेको बताउनु भएको छ। अनलाइन संस्करणमा खबर प्रकाशित छ।
1: विद्यार्थी अभावमा देशभरका 8000 सामुदायिक विद्यालय मर्ज गर्ने गाब्ने तयारी गरिरहँदा सरकारले यो तयारी गरिरहँदा निजी विद्यालयको संख्या भने बढ़दो दरमा रहेको छ। आपसमा गाब्ने तयारी स्वरूप सरकारले 50 भन्दा कम विद्यार्थी भएका सामुदायिक विद्यालयको सूची माग्दा 8000 सूची शिक्षा मन्त्रालयमा पुगेको छ। तर निजी विद्यालय भने गत शैक्षिक सत्र 2082 मात्रै 104 थपिएका छन्। सरकारले गत बुधबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार शैक्षिक सत्र 2082 निजी विद्यालयको संख्या 8931 पुगेको छ। देशभर सरकारी विद्यालय भने 27020 छन्। सामुदायिक र निजी गरी देशभर 35951 विद्यालय छन्। यी विद्यालयमा 70 लाख बाल बालिका अध्ययन गरिरहेको शिक्षा मन्त्रालयको तथ्याङ्कले जनाएको छ। जसमध्ये सामुदायिक विद्यालयमा 71% विद्यार्थी छन् भने निजी विद्यालयमा 24.87% र परम्परागत तथा धार्मिक विद्यालयमा 3.86% विद्यार्थी रहेका छन्। विद्यार्थी अभावले बन्द हुँदै सामुदायिक विद्यालय थपिँदै निजी, आजको नयाँ पत्रिका दैनिकबाट यो खबर लिएका छौं।
2: नेपालमा श्रोतजन्य पदार्थका कारण वार्षिक 39,200 जनाको मृत्यु हुने गरेको छ। सरकारले श्रोतजन्य पदार्थलाई नियन्त्रण गर्न नसक्दा उद्योगीले श्रोत मात्र होइन निकोटिनका नयाँ उत्पादनतर्फ युवा पुस्ताले फसाउँदैछन्। श्रोतजन्य पदार्थमा कम्तीमा 75% कर लगाउनु पर्नेमा नेपालमा श्रोतजन्य पदार्थमा 35% भन्दा बढ़न सकेको छैन। श्रोतजन्य पदार्थ उत्पादनको नियन्त्रणका लागि थप कड़ा नीतिगत हस्तक्षेप आवश्यक रहेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले श्रोतजन्य पदार्थको प्रयोगले क्यान्सर, मुटुरोग, दीर्घ श्वासप्रश्वास लगायत नसर्ने रोगको जोखिम बढ़ाएको बताउनुभयो। उहाँले यसको नियन्त्रणलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्नेमा जोड़ दिँदै श्रोतजन्य पदार्थ र निकोटिन जन्य उत्पादनले व्यक्तिको स्वास्थ्यमा मात्र नभई परिवार र समग्र स्वास्थ्य प्रणालीमा समेत ठूलो आर्थिक तथा सामाजिक भार थपिरहेको बताउनु भएको छ। अनलाइन संस्करणमा खबर छ।
1: अब लागौं पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार टिप्पणीहरूतर्फ। आजको राप्ती पोस्ट दैनिकले निर्देशित गणतन्त्रतर्फका पाइला डाक्टर राजेश्वर कुशवाको विचारलाई छापेको छ भने राप्ती पोस्ट दैनिकले हाम्रा कवि साहित्यकार शीर्षकमा सम्पादकीय लेखेको छ। यिनै खबरसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र शालिग्राम चौधरी र कार्यक्रम सुनिदिने तपाई सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 पुनः उपस्थित हुने नै छौं। आजका लागि भने म अमर क्षितिज
2: अनि म सुशीला ओली पनि बिदा हुन्छौ। नमस्कार।
14: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
15: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
14: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है। सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
15: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
14: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
15: एकपटक दङ्गालीबाट किनेर हेर न।
14: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
16: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल स्कूल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
6: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एण्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
17: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
16: प्रोप्राइटर सोमराज रैदास।
18: सम्पर्क फोन नम्बर 0825367775।
16: सम्पर्क नम्बर 98478726870।
19: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर
20: बजेट सुशासन समृद्धि र परिवर्तनको आकांक्षालाई सम्बोधन गर्ने गरी आएको विभिन्न क्षेत्रका विज्ञहरूको भनाई। भारतको उत्तर प्रदेश स्थित कुशीनगरबाट उद्धार गरिएका 453 जना नेपालीलाई बेलहिया नाका हुँदै नेपाल ल्याइयो। लेक लागेर मुस्ताङमा चालू आर्थिक वर्षमा 13 पर्यटकको मृत्यु। र अमेरिका र इरान बीचको सम्भावित सम्झौता अनिश्चित, इरानका माग अध्ययनका क्रममा रहेको अमेरिकाको भनाई।
21: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98 43 00 88 04, 98 43 00 88 04, www.pashupatiicare.com।
20: अब समाचार विस्तारमा। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले बजेटमा कांग्रेसले लामो समयदेखि उठाउँदै आएका संरचनागत सुधारका कतिपय विषय समेटिनु सकारात्मक भएको बताउनु भएको छ। वहाँले ती सकारात्मक नीति र कार्यक्रमका लागि आवश्यक कानून निर्माण गर्न प्रतिपक्षको हैसियतले कांग्रेसले सहयोग गर्ने प्रश्न पार्नुभयो। हिजो नेपाल थारू संघको प्रथम महाधिवेशनलाई सम्बोधन गर्नुहुँदै सभापति थापाले नेपाली कांग्रेसले नेपालको अर्थतन्त्रमा केही संरचनागत सुधार गर्नुपर्छ भन्ने कुराको पैरवी गर्दै आएको बताउनुभयो। वहाँले आर्थिक मन्दी र बढ़दो महँगीका कारण न्यून आय भएका नागरिकको जनजीवन कष्टकर बनिरहेका बेला सरकारले ल्याएको बजेटमा सरकार उनीहरूप्रति उदासीन बनेको प्रतिक्रिया दिनुभयो। वहाँले नयाँ करका दरहरूले निम्न वर्गको भान्सा, शिक्षा र स्वास्थ्य उपचारलाई थप खर्चिलो बनाएको उल्लेख गर्नुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना हुनुभएको छ। वहाँलाई ज्वरो रूखाखोकी बढ़ेपछि हिजो बिहान ललितपुर स्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको निजी सचिव गोविन्द अरियालले जानकारी दिनुभयो। संयोजक दाहाललाई टाइफाइडको लक्षण देखिएपछि अझै केही दिन अस्पतालमै राखेर उपचार गरिने उहाँले बताउनुभयो। नेकपा एमाले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही जेठ 20 र 21 गते काठमाण्डुमा राष्ट्रिय कार्यशालाको आयोजना गरेको छ। एमालेको केन्द्रीय कार्यालय च्यासलमा हिजो पार्टीका महासचिव शंकर पोखरेलको आतिथ्यमा सम्पन्न केन्द्रीय संगठन विभागको बैठकले उक्त निर्णय गरेको हो। कार्यशालामा पार्टीका प्रदेश तथा जिल्ला इन्चार्ज, प्रदेश अधिकारी, प्रदेश पदाधिकारी, प्रदेश कार्यालय सचिव, प्रदेश संगठन विभाग प्रमुख, जिल्ला अध्यक्ष, जिल्ला संगठन विभाग प्रमुख, जनसंगठनका केन्द्रीय इन्चार्ज तथा अध्यक्ष, साथै जनसंगठनका संगठन हेर्ने सचिव तथा संगठन प्रमुखहरूको सहभागिता रहने एमाले केन्द्रीय संगठन विभागको हिजोको बैठकले तय गरेको एमाले सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालले जानकारी दिनुभयो। सचिव ढकालका अनुसार एमाले पार्टी सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटल माध्यममा रूपान्तरण गर्ने तयारी गरेको छ। सदस्यता नवीकरण, अभिलेखीकरण तथा व्यवस्थापनलाई प्रविधि मैत्री बनाउने उद्देश्य सहित कार्यशाला आयोजना गर्न लागि उहाँले बताउनुभयो। भारतको उत्तर प्रदेश स्थित कुशीनगरबाट उद्धार गरिएका 453 जना नेपालीलाई रूपन्देहीको बेलहिया नाका हुँदै नेपाल ल्याइएको छ। उद्धार गरिएका नेपालीलाई 8 भारतीय बस मार्फत सुनौली बेलहिया नाका हुँदै भैरवा ल्याएर उनीहरूको विवरण संकलन स्क्रीनिङ तथा सोधपूछ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक जनक बहादुर शाहीले बताउनुभयो। उहाँका अनुसार उद्धार गरिएका मध्ये आधा महिला रहेको र अनुसन्धानपछि पीड़ितलाई आफन्तको जिम्मा लगाएर घर पठाइने तथा घटनामा संलग्न व्यक्तिमाथि कानूनी कार्यवाही अघि बढ़ाइनेछ। शुरूमा आर्थिक प्रलोभन तथा पछि शारीरिक र मानसिक यातना दिएर जबरजस्ती नेटवर्किङ व्यवसायमा लगाइएका ती नेपाली नागरिकको उद्धार गरिएको हो। आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटले शिक्षा क्षेत्रमा पूर्वाधार विकास, नीतिगत सुधार, प्रविधिको उपयोग र सुशासनका सवाललाई महत्व दिएको विज्ञ तथा सरकारवालाको भनाई रहेको छ। शिक्षामा एआईको उपयोग र सूचना प्रविधिको अवधारणाले 21 शताब्दीका लागि नेपाली बालबालिकालाई प्रविधि योग्य बनाउने अवसर मिल्ने विज्ञ तथा सरकारवालाको धारणा रहेको छ। काठमाडौँ विश्वविद्यालयको स्कूल अफ एजुकेशनका डीन प्राध्यापक डाक्टर बालचन्द्र लुइथेलले बजेटमा शिक्षामा केही पूर्वाधार र सुधारका पक्षहरू राखिनुले शिक्षकको मनोबल बढ़ाउने र सुशासन कायम गर्न सकेमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो। त्रिभुवन विश्वविद्यालयका पूर्व प्राध्यापक शिक्षाविद डाक्टर मन प्रसाद वाग्ले नेपाली बालबालिकालाई समय सापेक्ष प्रविधि योग्य बनाउने अवसर मिल्ने तथा गणित विज्ञान र प्रविधिमा सुधार हुने आशा व्यक्त गर्नुभयो। नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर वेदीले शिक्षामा कुल बजेटको 20% विनियोजन हुनुपर्ने आवाज उठ्दै आएकामा अहिले 10.27% मात्रै बजेट निर्धारण भएको बताउनुभयो। सरकारले सहज यातायात सञ्चालनका लागि आगामी आर्थिक वर्षको बजेटमा सुरुङ मार्गलाई विशेष प्राथमिकतामा राखेर थप स्थानमा सुरुङ निर्माण गर्ने योजना अगाडि सारेको छ। मुलुकभित्र नागढुङ्गा नौबिसे सुरुङ मार्ग निर्माण सम्पन्न भई सञ्चालनका लागि आवश्यक प्राविधिक तयारीको काम भइरहेको छ भने सिद्ध बाबा सुरुङ मार्ग निर्माण सम्पन्न गरी आगामी असोजदेखि सञ्चालनमा ल्याउने तयारी पुगेका बेला सरकारले थप स्थानमा सुरुङ निर्माण गर्ने योजना बजेटमा समावेश गरेको छ। काठमाडौँ तराई मधेस द्रुत मार्गमा पनि 6 सुरुङ मार्ग निर्माणको क्रममा रहेको छ। सरकारले आगामी आर्थिक वर्षको बजेटमा टोखा छहरे सुरुङ मार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्ने विषयलाई समावेश गरेको छ।

0: युक्त जल विद्युत आयोजना अघि बढ़ाउने घोषणा भएको छ। दूधकोशी जलाशय युक्त जल विद्युत आयोजनालाई नेपाल सरकारले प्राथमिकताका साथ अगाडि बढ़ाउने गरी अर्थमन्त्री डाक्टर स्वर्णिम भुवागले बजेटमा समावेश गर्नुभएको छ। त्यसै गरी संघीय सरकारले बाँकेमा निर्माणाधीन सिक्टा सिंचाई आयोजनाका लागि 2.5 अर्ब बढ़ी रकम विनियोजन गरेको छ। यो रकमबाट पूर्वी र पश्चिमी नहरको काम गरेर 5,000 हेक्टरमा सिंचाई सुविधा पुर्याउने लक्ष्य रहेको छ। आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर मनोज कुमार शाहका अनुसार गत आर्थिक वर्षको बजेटमा भन्दा यस वर्ष करिब 1 अर्ब बढ़ाएर बजेट विनियोजन भएको छ। सिक्टा सिंचाई आयोजना अन्तर्गत अहिले डुडुवा शाखा नहर निर्माण भइरहेको छ भने सिधनिया प्रसेनीपुर र अकल घरुवा शाखा नहरमा ठेक्का सम्झौता गरी निर्माण कार्यलाई तीव्रता दिइएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सेनाले निर्वाचनका क्रममा जनता सामु गरिएका प्रतिबद्धता कार्यान्वयन गर्नेतर्फ सरकार दृढतापूर्वक अघि बढ़िरहेको बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम पालिका अधिवेशनका अवसरमा नुवाकोटको तादी गाउँपालिका 5 मा आयोजित कार्यक्रममा संचार मन्त्री तिमिल सेनाले आगामी आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत बजेट युवा पुस्ताको सुशासन समृद्धि र परिवर्तनको आकांक्षालाई सम्बोधन गर्ने गरी आएको बताउनुभयो। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले लोकतन्त्र सामाजिक न्याय मानवाधिकार तथा राष्ट्रिय स्वाधीनताको आन्दोलनमा नेपाली महिलाले पुर्याएको योगदान गौरवपूर्ण रहेको बताउनु भएको छ। 8 राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा हिजो काठमाण्डुमा आयोजित कार्यक्रममा उहाँले नेपालको संविधानले सुनिश्चित गरेका महिला अधिकार तीनै ऐतिहासिक संघर्ष त्याग र योगदानको उपलब्धि भएका बताउनुभयो। मन्त्री वादीले निर्णय प्रक्रियामा महिलाको समान पहुँच सुनिश्चित गर्न तीनै तहका सरकार निजी क्षेत्र नागरिक समाज र समुदाय बीच सहकार्य अपरिहार्य रहेको पनि बताउनुभयो। मोरङ जिल्लाको उत्तरी भेगमा पर्ने जेफाले डाँडा पछिल्लो समय प्रमुख पर्यटकीय गन्तव्यका रूपमा चिनिन थालेको छ। भौतिक पूर्वाधारको विकासको खाँचो रहेको त्यस क्षेत्रमा समुचित विकास निर्माणका काम गरेर पर्यटक थप बढ़ाउन सकिने सम्भावना रहेको छ। त्यसका लागि तीनै तहको सरकारले विशेष ध्यान दिनुपर्ने स्थानीयको माग छ। विराटनगरबाट कुमोद अधिकारीको रिपोर्ट।
1: समुद्री सतहबाट करिब 1800 मिटर उचाइमा अवस्थित केराबारी गाउँपालिका 2 मा रहेको जेफाले डाँडा प्राकृतिक सौन्दर्य हिमाली दृश्य अवलोकन सांस्कृतिक विविधता र सामुदायिक होमस्टेका कारण पर्यटकहरूको रोजाईमा पर्न थालेको छ। तराईमा अत्याधिक गर्मी हुँदा पनि मोरङ सुनसरी तथा धनकुट्टा जिल्लाको सिमानामा पर्ने जेफाले डाँडाको चिसो मौसम तथा त्यहाँ लाग्ने बाक्लो हुसोले पर्यटकको मन लोभ्याउने गरेको छ। पर्यटकहरूको आगमनले सो ठाउँमा होमस्टे व्यवसाय फस्टाउन थालेको छ। 25 घर रहेको जेफालेमा 9 वटा घरमा सञ्चालित सामुदायिक होमस्टेले जीविकोपार्जनमा मदत पुर्याएको होमस्टे सञ्चालक अस्मिता कठायतको भनाइ छ।
2: आयोजनको स्रोत बन्नेदेखि हो आफूलाई घर खर्च चलाउन, हामी महिलाहरूको लागि चाहिँ मेन चाहिँ अब घरमै बसेर पनि यसो कमाउने बाटो आउने बाटो चाहिँ देखिन्छ। कसैले अब सब्जी खेती होमस्टेकै पाहुनाहरू आउनुहुन्छ भनेर अत्याधिक सब्जीहरू पनि लगाइराख्नु भएको हुन्छ।
1: गाउँका महिलाहरूसँगै युवाहरूलाई समेत होमस्टे व्यवसायले रोजगारी दिएको स्थानीय राजु खड्काको भनाइ छ।
3: एकदमै राम्रो छ। पछिल्लो समय मान्छेलाई चाहिँ यसो घुम्नलाई वरपर जाउँ भन्नलाई र तराईसँग जोडिएको नजिकै चिसो ठाउँ पुगौँ भन्नलाई उहाँहरूलाई पनि राम्रो छ र हामी व्यवसायलाई पनि पछिल्लो समयमा पर्यटन प्रवर्तन सँगसँगै आफ्नो जीविकोपार्जनलाई पनि यसले राम्रो मदत गरेको छ। एकदमै राम्रो छ।
1: त्यहाँ निर्माण गरिएको 4 तले भ्यू टावरबाट पूर्व को 14 जिल्लाको दृश्य अवलोकन तथा मौसम सफा भएको बेला विश्वकै सर्वोच्च शिखर सगरमाथा र कञ्चनजंघा हिमालको दृश्य समेत देख्न सकिन्छ। भ्यू टावरबाट सूर्योदय दृश्य हेर्न सकिन्छ भने पाथिभरा माताको मन्दिर, मोरङ जिल्लाको एकमात्र चिया बगान मातृभूमि टी स्टेट, तीनचाने ढुङ्गा तथा अजङ्गको रूख हेर्न पर्यटकहरू त्यहाँ पुग्ने गरेका छन्। जेफाले डाँडा प्रमुख पर्यटकीय गन्तव्यको रूपमा चिनिन थाले पनि पर्यटन पूर्वाधार, शान्ति सुरक्षा, बिजुली बत्ती तथा फोन नलाग्ने समस्याले पर्यटकहरूलाई असुविधा हुने गरेको जेफाली सामुदायिक होमस्टेका सचिव भीम ठकुरीको भनाइ छ।
4: यो बाटोको समस्या चाहिँ एकदमै बढी भएको कारणले गर्दाखेरि पनि

0: र पाहुनाहरूलाई आउनलाई असुविधा भएको छ, यो बाटोको चाँडो भन्दा चाँडो पलोस् भन्ने अनुरोध गर्न चाहन्छु। बाटोलाई चाहिँ स्तर उन्नति पेश गरिदिएदेखि चाहिँ एकदमै राम्रो हुने थियो।
1: वार्षिक 4-5 हजारको हाराहारीमा आन्तरिक पर्यटकहरू त्यहाँ पुग्ने गर्दछन्। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
2: पर्वतीय हाई अल्टिच्यूडका कारण लेक लागेर मुस्ताङमा चालू आर्थिक वर्षको जेठ 15 गतेसम्म 9 विदेशी नागरिक सहित 13 पर्यटकले ज्यान गुमाएका छन्। त्यहाँको पर्वतीय उच्च उचाइको पवित्र धार्मिक स्थल मुक्तिनाथ दर्शन गर्न गएका धार्मिक पर्यटक मध्ये लेक लागेर उक्त संख्यामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले उल्लेख गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार चालू आर्थिक वर्षको 10.5 महिनामा हाई अल्टिच्यूड का कारण लेक लागेर 13 पर्यटकको मृत्यु भएको बताउनुभयो। मृत्यु हुने मध्ये नेपाली पर्यटकतर्फ 3 पुरूष र 1 महिला तथा विदेशी पर्यटकतर्फ 7 पुरूष र 2 महिला रहेका छन्। धार्मिक तीर्थाटनका लागि मुस्ताङ आएका पर्यटक सबै बारागुङ मुक्ति क्षेत्र र घरपझोङ गाउँपालिकामा लेक लागेर प्रदेश अस्पताल जोमसोममा उपचार गराउने क्रममा मृत्यु भएको प्रहरी निरीक्षक बस्यालले जानकारी दिनुभयो। नेपालगंज उपमहानगरपालिका 21 फुलटेक्रा स्थित नयाँ बस्तीमा अवस्थित एभरेस्ट प्लाई ढोका उद्योगमा आगलागी भएको छ। शुक्रबार दिउँसो शुरू भएको आगलागी हिजो मात्रै नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठौरले बताउनुभयो। सो आगलागीबाट उद्योगका सम्पूर्ण मेसिन, कच्चा पदार्थ र तयारी ढोका जलेर खरानी भएको उद्योगका संचालक प्रकाश राणाले जानकारी दिनुभयो। वहाँका अनुसार उद्योगमा रहेका मेसिन, कच्चा पदार्थ तथा तयारी ढोका समेत जलेर खरानी भएका छन्। बागलुङका महिलाहरू विभिन्न प्रकारका हाते तालिम लिएपछि सफल उद्यमी बन्नुका साथै आर्थिक रूपले पनि सबल बन्न थालेका छन्। बागलुङबाट संवाददाता कोपिला कडेलको रिपोर्ट।
3: बागलुङ हस्तकला संघले विभिन्न समयमा बुट्टे नली, कुसन बनाउने, गुडिया, हाते छोला, सिलाई, कताई, क्रिस्टलका गहना बनाउने लगायतका तालिम सञ्चालन गर्दै आएको छ। यस्ता खालका तालिम लिएपछि यहाँका महिलाहरू पनि सफल उद्यमी बनेर राम्रो आमदानी गर्दै आएका छन्। संघले उद्यमी उत्पादन मात्र नभई बजारीकरणमा समेत सहयोग गर्दै आएको छ। बागलुङ हस्तकला संघका अध्यक्ष ज्योति श्रेष्ठ:
4: हामीले कुसन, ह्याण्डब्याग, क्रिस्टलका ब्यागहरू, पार्टीवेयर ब्याग, क्रिस्टलका गहना बनाउने तालिमहरू, ती सेलरोटी, फिनी रोटी, चिनी रोटी, झर, अनसा, जुम्ले, यो हामीलाई बागलुङ हस्तकलाले हजारौं उद्यमीहरू, हजारौंलाई सिप प्रदान गरेर उद्यमीहरू बनाएका छौं।
3: यहाँका महिला तथा पुरूषलाई विभिन्न तालिम मार्फत जागरण ल्याउने र कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले संस्थाको स्थापना गरेको बताउनुहुन्छ बागलुङ हस्तकला संघका अध्यक्ष इन्द्र कुमारी श्रेष्ठ।
5: यस संस्थाको स्थापना भएकै यस ठाउँको कला संस्कृतिको संवर्धन प्रवर्धन होस् भन्नको लागि हो। अर्को कुरा, यस ठाउँका उद्यमी व्यवसाय दाजुभाइ दिदी बहिनीहरूलाई आयोजित मूलक तालिमहरू दिएर उहाँले सक्षम बनाएर आफ्नोलाई केही गर्न सकोस् भन्ने यस संस्थाको मुख्य
3: सरम र सिपले जो कोहीलाई आत्मनिर्भर बन्न सिकाउँछ। हस्तकला संघले गर्ने हरेक कार्यक्रममा उद्योग वाणिज्य संघले सबै प्रकारका सहयोग गर्न तत्पर रहेको बताउनुहुन्छ बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार साक्य।
6: एउटाको कमाइले सबैले खान्छ भन्दा घरको पनि प्रगति हुँदैन र राष्ट्रको प्रगति पनि हुँदैन। अहिले सरकारले मात्रै गरेला भनेर हामी आत्मनिर्भर हुनु पालन भएको साउन पनि हामीले पछिल्लो घर खोलेका छौँ। तपाईँ साउन पनि ल्याउन साउन राम्रो चाहिँ क्वालिटीको बनाउनु पर्यो। हस्तकला संघले चलाउने हो भने आउँछ, तपाईँसँग सबैसँग सहकार गरेर जानुपर्छ।
3: सरम र सिप जीवन बदल्ने शक्ति हो, अतः दिनहुँको विदेश पलायन रोक्न तथा युवालाई स्वदेशमै आत्मनिर्भर बनाउनका लागि सरम र सिपको विकास गरी युवाहरूलाई आत्मनिर्भर बनाउनका लागि राज्यको ध्यान जानुपर्ने देखिन्छ। कुपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
2: नेपाल चिकित्सक संघको आयोजनामा चितवनमा अल नेपाल मेडिकल कन्फरेन्स एनएमए कन 2026 शुरू भएको छ। आजसम्म सञ्चालन हुने सम्मेलनमा नेपाल सहित भारत र चीनका विशेषज्ञ चिकित्सकहरू, नर्स, स्वास्थ्यकर्मीको सहभागिता छ। सम्मेलनमा विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरूको समेत सहभागिता रहेको छ। सम्मेलनमा देशभरबाट 350 जना सहभागी छन्।
7: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: किराले खाएको दाँत निकाल्ने,
9: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
8: खाली ठाउँमा दाँत राख्ने,
9: दाँतको जरैदेखि उपचार गर्ने,
8: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
9: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
10: सम्पर्क डायनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
7: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
11: आया, मम्मी मम्मी दाँत दुख्यो।
12: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
13: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
14: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
12: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल होराईमा
14: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
7: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
15: सावधान, उस्ता उस्तै नामबाट नजुकिनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
16: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
14: सम्पर्क फोन नम्बर 082-595-222।
12: सुरोट सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
17: महासेवन दीर्घ जीवन, दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
18: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
17: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
9: शुद्ध महका लागि कहाँ जाने त?
19: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
9: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
14: शुद्ध मह तथा मौरीजन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर, घोराई 16 सर्रा चोक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
7: सम्पर्क मोबाइल नम्बर 98578-31-840 र 98478-20-440।
14: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
9: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
7: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-595-847, 082-595-847।
20: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल शुरू गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
21: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
20: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
21: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
20: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
21: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
20: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
21: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
19: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
0: नेपाल सरकार विज्ञापन बोर्ड। सक्कु बुढी बुबा, दाई बाबा, दादु भैया, दिदी बाबु हुक्र लौ खबर सुने।
1: सक्कु जे लौ खबर सुने।
0: 300 सहिया के संजीवनी टीचिंग अस्पताल आप अपनो कनक सेवा म।
1: आप बेराम पर्ले से बिरुवा करक लाग डांग से बाहर जाई नि पर्ना।
0: छुट्टी छुट्टी से भारी हो सक्कु मेरक रुआगक बिरुवा करक लाग ई संजीवनी टीचिंग अस्पताल हन सक्कु जन समझी।
1: हमार संजीवनी टीचिंग अस्पताल के सेवा करना असीम्य के बा।
0: ओपीडी सेवा, भर्ना सेवा,
1: सक्कु मेरक ऑपरेशन सेवा,
0: आईसीयू सेवा, रेडियोलॉजी सेवा,
1: अस्त के रात दिन 24 घंटा इमरजेंसी लैब और फार्मेसी सेवा। संपर्क करना अस्पताल के ठेकाना
0: संजीवनी टीचिंग हॉस्पिटल, घोराई उपमहानगर पालिका, ओडा नंबर 3, बरगदुआ, दांग। संपर्क फोन नंबर 97090-65225,
1: 082-591-101,
0: 591-102,
1: 082-591-103,
0: 591-104 और 591-105।
22: विगत लामो समयदेखि सेवा दिदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
23: हाम्रा सेवाहरू
22: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
23: छाती, दम, निमोनिया, खोकी, छेरो,
22: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
23: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
22: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
23: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
22: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
23: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
22: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
23: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
22: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
23: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
22: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
23: कान पाक्ने, कानबाट पित बगिरहने, कान गड्ढा हुने,
22: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
23: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
24: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, घोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001।
25: सीता के भयो तिमीलाई, गुम्सेर बसेछौ
26: के हुनु नि? बिहे भएको छ, 6 वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखायो, कतै ठाउँ, तर केही सिप चलेन। अब त आफै मरिसक्यो।
25: के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
26: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
27: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिटी चौकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
28: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
27: शिशु क्लिनिक फर्टिलिटी बिटीचोक खोराहीदाङ, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-23572।
29: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
30: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
29: डाक्टरद्वारा दिइने सेवाहरू
30: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डढाउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
27: नोट, अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
30: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858735060। सम्पर्क सिभिल फर्मा, घुराही 15, सड़क विभाग रोड, दाङ।

0: वाय नेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वाय नेट अब सबै कनेक्टेड
1: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
2: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो
1: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
2: अब दानको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ नोट सेट र समय एकदमै सीमित छ आजै सम्पर्क गर्नुहोस्
1: तालिममा दिइने विषयहरू
2: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
1: स्पेशल सेफ तालिम
2: जापानिज सुशी तालिम
1: वेट्रेस
2: टुरिस्ट गाइड
1: हाम्रा विशेषताहरू
2: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
1: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
2: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
1: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
2: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
1: सम्पर्क मोबाइल 98410-17-09
2: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल
3: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
4: उपचार हुने रोगहरू
3: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
4: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
3: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योन इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
4: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
3: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसा पोल्ने दुख्ने
4: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
3: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नु भएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
5: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक घोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686 61694

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सामुदायिक विद्यालय तर्फ एसई मा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौडियारदाङ मा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा शिक्षा तथा व्यवस्थापन संकाय तर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू:
2: अनुभवी शिक्षकबाट पठन पाठन हुने,
1: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने,
2: यातायातको सुविधा भएको,
1: स्वच्छ खाने पानीको व्यवस्था भएको
2: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था।
1: प्रधानाध्यापक श्री नन्द बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 9849473033। सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे, सम्पर्क मोबाइल नम्बर 9478141639। श्री माध्यमिक विद्यालय सौडियारदाङ।

0: ഞാൻ ഇതാ ദുഃഖിയോ.
1: औषधि गर्न जानु भनेको मान्ने हैन?
0: अय्या, अस्ति भक्कर त औषधि गरेको, बिसको उन्नीस भएको हैन?
1: जा पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
0: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ म?
1: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाङ्गटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो गब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
6: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
3: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
6: 98-41-68-47।
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
7: नेपाली जुत्ता घर,
8: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
7: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10% देखि 50% सम्म बम्पर छुट।
8: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
7: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, घुराही दाङ।
8: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।

0: प्रोडक्ट हरू कोकोनट चोकोनट विटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: होइन भाइला
3: लखर लखर कहाँ हिँडिस
4: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
2: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
4: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
2: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो घरे काइलो पनि त्यहीबाट गएको राम्रो पैसा कमाइरहेछ त्यसले
4: ल ल काका गइहाले म
5: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
4: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
5: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 9849987741
6: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
7: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लोड्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
6: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने
7: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
6: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने
7: छालामा दागहरू आउने कपाल झर्ने
6: शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
7: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
6: बारम्बार गर्भपतन भएमा
7: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
6: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
7: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
6: बिना कारण शरीरको तौल घटेमा
7: ढाड दुखेमा कम्मर दुखेमा
6: गाउट तथा युरिक एसिडको समस्या
7: बारम्बार आँखा रातो भएमा
6: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
7: बारम्बार लामो समयसम्म ज्वरो आएमा
6: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
7: लामो समयदेखि छाला कडा भएमा
6: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
7: युवा अवस्थामा पक्षघात भएमा
6: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
7: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
6: कम उमेरमा हृदयघात मुटु रोग भएमा
7: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
6: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
7: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
7: फोन नम्बर 0825916670
6: मोबाइल नम्बर 9857743123 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली
7: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना
8: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला
7: डाक्टरद्वारा दिइने सेवाहरू
8: नाक बुझिने सिँगान आइरहने पहेँलो गनाउने सिँगान आउने हाच्छ्यु आइरहने गन्ध थाहा नपाउने नाकभित्र मासु पलाएको नाक माङ्गो भएको नाक बज्ने
7: कान दुख्ने कान पटक पटक पाकिरहने पानी वा पिप बग्ने कान कराउने कम सुनिने वा बहिरोपन कानको जाली वा पर्दा फाटेको
8: घाँटी दुख्ने केही अड्केको जस्तो हुने स्वर फेरिएको वा घाँटी बसेको घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको घाँटीको क्यान्सर जिब्रो चेप्टिएको सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, तङसिल आइरहने,
7: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
2: नोट, धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
8: बिरामी जाँच हुने मिति जेठ 30 गते शनिबार, समय बिहान 10 बजेदेखि।
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
8: नोट, सर्जन डाक्टर राजीव ढकालद्वारा हरेक दिन चेक जाँच गरिन्छ र साथै कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
7: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9908।
9: मध्यपश्चिम चाङ च्याक यति बेला बिहानको 8 बजेको छ।

8 बजेको मध्यपश्चिम खबरमा सुशीला ओलीको नमस्कार। आज देशका विभिन्न ठाउँमा पानी पर्ने तथा तराईमा हावाहुरी चल्ने सम्भावना छ। उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापी रेखा स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक सक्रिय रहेको न्यूनचापी रेखाको प्रभावका कारण बदली वर्षा तथा हुरीको पूर्वानुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसित पानी पर्ने अनुमान छ। मध्य प्रदेश तथा कोशी बागमती र गण्डकी देशका तराई क्षेत्रका एक दुई ठाउँमा पनि मेघगर्जन तथा चट्याङसहित वर्षा हुन सक्ने अनुमान छ। महाशाखाले लुम्बिनी प्रदेशको तराई क्षेत्रका केही ठाउँमा हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन र मौसम सम्बन्धी पछिल्ला सूचनामा अध्यावधिक रहन आग्रह गरेको छ। गएको बिहिबारदेखि देशका धेरै जसो ठाउँमा पानी परेको छ। पानी पर्ने क्रम आज बेलुकादेखि केही कम हुने तर थोरै ठाउँमा छिटपुटदेखि मध्यमसम्मको वर्षा भने हुन सक्ने मौसमविदको भनाइरहेको छ। विश्व सुर्तीजन्य पदार्थ विरूद्धको दिवस विश्वका विभिन्न देशमा चेतनामूलक कार्यक्रमका साथ मनाइँदैछ। हरेक वर्ष मे 31 मनाइने यो दिवसको उद्देश्य सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य जोखिम, सुर्ती उद्योगका व्यवसायिक रणनीति, सुर्ती नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठनले गरिरहेको प्रयास तथा स्वस्थ जीवनयापन र भावी पुस्ताको संरक्षणका लागि आवश्यक कदमबारे चेतना फैलाउनु हो। डब्ल्यूएचओका अनुसार हाल विश्वभर करिब 881 अरब 30 करोड़ मानिसले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गरेका छन्। ती मध्ये अधिकांश निम्न तथा मध्यम आय भएका देशमा बसोबास गर्छन्। पछिल्ला वर्षहरूमा सुर्तीजन्य पदार्थको प्रयोग घट्दै गए पनि अझै विश्वका 5 मध्ये 1 वयस्क कुनै न कुनै रूपमा सुर्तीजन्य पदार्थको प्रयोगमा संलग्न हुने गरेको छ। सुर्तीजन्य पदार्थका कारण हरेक वर्ष 80 लाख भन्दा बढ़ी मानिसको मृत्यु हुने गरेको छ, जसमा करिब 12 लाख जनाको मृत्यु निष्क्रिय धूम्रपानका कारण हुने गरेको छ। यस वर्षको दिवसको अवसरमा डब्ल्यूएचओले सरकारहरूलाई नयाँ पुस्तालाई सुर्तीजन्य तथा निकोटिनयुक्त उत्पादनको लतबाट जोगाउन विशेष आग्रह गरेको छ। संगठनका अनुसार विश्वभर 13 देखि 15 वर्ष उमेर समूहका कम्तीमा 4 करोड़ बालबालिकाले सुर्तीजन्य पदार्थ प्रयोग गरिरहेको छ भने विद्युतीय चुरोट र निकोटिन पाउचको प्रयोग युवा पुस्तामा निरन्तर बढ़िरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी गोराईको प्रथम नगर अधिवेशनबाट खुशल सुवेदी निर्वाचित हुनुभएको छ। सभापति पदमा दुईजना बीच भएको प्रतिस्पर्धामा मुनाल घिमिरेलाई पराजित गर्दै सुवेदी निर्वाचित हुनुभएको हो। सुवेदीले 153 मत प्राप्त गरी निर्वाचित हुँदा उहाँका प्रतिस्पर्धी मुनाल घिमिरेले 48 मत प्राप्त गर्नुभएको थियो। त्यसैगरी नगर सचिव पदमा भएको निर्वाचनबाट प्रतिस्पर्धी गिरिराज पोखरेललाई हराउँदै खेमराज भण्डारी निर्वाचित हुनुभएको छ। उपसभापति लगायत का पदमा भने सर्वसम्मति भएको थियो। यसअघि घुराई नगर सभापति शोभाराम खनालको सभापतित्व र केन्द्रीय सदस्य अनन्तराज घिमिरे तथा जिल्ला सभापति विनय घिमिरेको विशिष्ट आतिथ्यतामा प्रथम नगर अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको थियो। घुराही नौका वडा सभापति शरद गौतमको स्वागत मन्तव्यबाट शुरू भएको उद्घाटन सत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सह महामन्त्री शिला केसी, दाङ जिल्ला सचिव असीम भूषाल लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीले अहिले दाङ जिल्लामा पालिका स्तरीय अधिवेशन गरिरहेको छ। यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी शान्तिनगर गाउँपालिकाको सभापतिमा पूर्ण भण्डारी चयन हुनुभएको छ। पार्टीको शनिबार प्रथम अधिवेशनबाट भण्डारी सर्वसम्मत चयन हुनुभएको, पार्टीको उपसभापतिमा देवकला भण्डारी, सचिवमा करूणादीप देवकोटा, सहसचिवमा प्रमोद खड्का चयन हुनुभएको छ। यसैगरी सदस्यहरूमा वीरेन्द्र बस्नेत, लालबहादुर खत्री र ओम प्रकाश डाङ्गी चयन हुनुभएको छ। पुनो भण्डारीको अध्यक्षता तथा पार्टीका उत्पादन प्रवर्धन विभागका केन्द्रीय उपप्रमुख हरिप्रसाद रिजालको प्रमुख आतिथ्यतामा अधिवेशन उद्घाटन भएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि रिजालले स्थानीय तहदेखि पार्टीलाई बलियो बनाएर लैजानुपर्नेमा जोड़ दिनुभएको छ। अधिवेशनले पालिका स्तरमा संगठनलाई गतिशील बनाउने उद्देश्यका साथ पदाधिकारी र सदस्यहरूको जिम्मेवारी बाँडफाँड गरिएको उहाँले बताउनु भएको छ। विज्ञान तथा नवप्रवर्धन मन्त्रालय अन्तर्गत प्यालेन्टोरियन
एम वैद्यशाला र विज्ञान संग्रहालयको आयोजना तथा नेपाल पत्रकार महासंघ दाङको सम्बन्धमा तीन दिने विज्ञान लेखन कार्यशाला हिजोदेखि दाङमा शुरू भएको छ। विज्ञानका विषयवस्तुलाई पत्रकारितामा के कसरी प्रयोग गर्न सकिन्छ भन्ने बारेमा कार्यशालामा व्यापक छलफल गरिनेछ। पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षता एवं प्रेस स्वतन्त्रता सेनानी सुशील गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यशाला उद्घाटन समारोहमा प्रशिक्षण डाक्टर कुन्दन अरियालले अहिलेको पत्रकारितामा विज्ञान प्रविधिका विषयवस्तु अपरिहार्य रहेको बताउनुभयो। प्रमुख अतिथि गौतमले अहिले गलत सूचनाका कारण आम नागरिकमा भ्रम उत्पन्न गर्ने काम भइरहेको भन्दै त्यसलाई रोकेर सत्य र तथ्यमा आधारित पत्रकारिता गर्न आग्रह गर्नुभएको थियो। कार्यशालामा दाङ जिल्लाका 80 पत्रकारहरूको सहभागिता रहेको छ भने कार्यशालाको विज्ञका रूपमा डाक्टर कुन्दन अरियाल, डाक्टर सनत कुमार शर्मा, ऋषिकेश दाहाल र डाक्टर टंक प्रसाद उप्रेदी रहनु भएको छ। दाङको कोराही स्थित कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले हिजो कोराहीमा सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरेको छ। संस्थामा आबद्ध नयाँ शेयर सदस्यहरूलाई सहकारीको सिद्धान्त, उद्देश्य तथा संस्थाको गतिविधिबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। संस्थाका अध्यक्ष माधव खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष बालचन्द्र शर्माले सहकारीमा बचतको महत्व, बचत तथा ऋण उपभोगको महत्व, बैंक र सहकारी बीचको भिन्नता, जोखिम न्यूनीकरणका उपायहरू लगायतका विषयमा जानकारी गराउनु भएको थियो। त्यस्तै गरी संस्थाका व्यवस्थापक प्रकाश अधिकारीले संस्थाको स्थापना उद्देश्य तथा संस्थाले सञ्चालन गरिरहेका विभिन्न बचत तथा ऋण कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो। सहकारी बजार परियोजना प्रमुख कमल थपलियाले सहकारी पसलबाट सदस्यहरूले किनबेच गरेमा सदस्यहरूलाई नै त्यसको फाइदा पुग्ने भएकाले सबैलाई सहकारी पसलबाट किनमेल गर्न आग्रह गर्नुभएको थियो। उहाँले सहकारी पसलमा अन्यत्र भन्दा

0: 91.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा। टिचिङ अस्पताल काठमाडौँ र नेपालगञ्ज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया,
2: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
1: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
2: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
1: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
2: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 98494-67487।
3: शल्यक्रियाको सर्जन डाक्टर आउने बारे सूचना।
4: दाङमा अब पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने हेपाटोबिलियरी प्यानक्रियाटिक तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सत्यनारायण गुप्ता अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा।
3: डाक्टरद्वारा गरिने उपचारहरू
4: कलेजोमा पहेलो जन्डिस, कालो जन्डिस, फ्याटी लिभर, अधिक रक्सी सेवनले कलेजोमा भएको खराबी, हेपाटाइटिस वा अन्य संक्रमणले संक्रमित कलेजोको सफल उपचार,
3: हर्निया, हाइड्रोसिल, एपेन्डिस, पाइल्स, फिसर, फिस्टुला, शरीरमा पलाएको मासु, लाइपोमा, गाँठा गुठी आदिको सफल अपरेशन सेवा,
4: कलेजो प्रत्यारोपण, पित्त थैलीको पत्थरीको अपरेशन सेवा,
3: मुसा, कोठी, यौनी वा लिङ्गमा पलाएको मुसाको उपचार तथा अपरेशन सेवा,
4: सबै किसिमको माइनर वा मेजर अपरेशन सेवा,
3: सुगरको कारणले प्यानक्रियासमा भएको समस्याको उपचार गरिने
4: कलेजो, पित्त थैली, प्यानक्रियास एवं शरीरका अन्य अङ्गहरू सम्बन्धी सम्पूर्ण उपचार एवं परामर्श सेवा,
5: बिरामी जाँच निमित्त यही ज्येष्ठ 23 गते शनिबार
6: समय बिहान 9 बजेदेखि
7: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
8: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराही 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89-0

0: Vianet को buy one gift one free offer मा तीन महीना को 125 Mbps इंटरनेट जो 2700 में खरीद कर दा सुई इंटरनेट पैकेज नया जरान को लागी गिफ्ट करने मौका सफल रेफरल मा आप तो लागी एक महीना फ्री इंटरनेट Vianet अब सबै कनेक्टेड
1: हमी जन्मदात नहीं शिकारी हूँ शिकारी पूरे टाइलेक मलाई चाहिए
2: बीएफएक्स सिनेमाज कुराही दस नारायण पुरसौडी कुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य
3: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्लु बस हेलो हेलो हेलो
2: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड
4: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एकसाथ
5: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
4: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
5: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
4: हुलासले बनाउँदैछ परिवार एक
6: साथ
7: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर वान
8: अर्को वर्ष यसलाई अष्ट बनाएर तपाईँकै हातबाट छात्र
7: लाली बजार र मिज्यू

0: तपाईँहरूको जुन मितेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनु भन्छ है म
1: के टेन्सन लिएर
2: खुसीको खबर खुसीको खबर खुसीको खबर
3: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।
5: दस्तावेज पनि हो, विलेख पनि हो, यो भोलिको लागि इतिहास पनि हो। कहाँ कस्तो प्रकारको घटना घटेको रहेछ त भन्ने कुरा त मानव अधिकार आयोगको यो प्रतिवेदनले छलङ्ग बनाइरहेछ नि त। त्यो बनाउँदा बनाउँदै पनि घटना पछिको परिणाम चाहिँ अलिकति पूर्वाग्रही भयो भन्ने लाग्छ कि मलाई चाहिँ। सिफारिसको लागि मानव अधिकार आयोगले राज्यसँग सिफारिस गर्नुको लागि आह्वान गर्न सक्छ, सिफारिस गर भन्न सक्छ होइन, तर कारवाही नै गर भनेर भन्न त कसरी सक्छ र? त्यो चाहिँ मलाई लाग्दैन।
6: कारवाहीको सिफारिस गर्न सक्दैन,
5: सिफारिस गर्ने हो नि त, फलानलाई छ महिनापछि कानून बनाएर कारवाही गर भन्नु त सक्दैन,
6: सिफारिस त्यसको अधिकार चाहिँ छैन
5: मानव अधिकार।
6: अब यो आयोगको प्रतिवेदनले सरकारले दिएको मुख्य सन्देश चाहिँ के हो जस्तो लाग्छ तपाईँलाई?
5: मलाई चाहिँ अब यो सन्देश मानव अधिकार आयोगको त्यो बेलाको जेएनजी आन्दोलनमा घटेका घटनाका विवरणहरू पश्चात पनि अहिले घटना घटिसकेपछि निर्वाचन भएपछि सरकारमा आएका धेरै मान्छेहरू त्यो प्रतिवेदनमा हुनुहुन्छ भनेपछि त्यो प्रतिवेदनले अहिले सरकारलाई के जग्छ? तिमीहरूकै कारणले घटना घट्यो, तिमीहरू कारवाहीको दायरामा छौ है भन्ने कुराको सन्देश त दिएको छ। तर त्यो सन्देश दिइरहँदा पनि हरेक आन्दोलन पश्चात बनेका सरकारहरू भनेको तत्कालै मानव सुशीला कार्कीको सरकारलाई यो प्रतिवेदन दिएको भए त्यही बेला

0: को नाम पनि यो छानबिन अथवा अनुसन्धानको घेरामा ल्याउनु पर्छ भन्ने प्रतिवेदनमा उल्लेख छ भनिएको थियो, तर अहिले प्रतिवेदन आउँदा फेरि उहाँको नाम छैन। यसमा चाहिँ तपाईँले कसरी हेर्नु भएको छ, यसलाई कसरी समीक्षा गर्नुहुन्छ?
1: मैले त अब हिजो के थियो मलाई थाहा छैन, मैले अहिले हेर्दा उहाँको नाम कहीँ देखेको छैन, तर मलाई चाहिँ यो प्रतिवेदन ढिलो सार्वजनिकरण भयो, यो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाउनु पर्ने,
0: योभन्दा अगाडिको प्रधानमन्त्रीलाई बुझाउनु पर्ने,
1: कार्यवाहीका सिफारिस उहाँबाट हुँदै र सरकारबाट हुन्थ्यो, अब ढिलो पनि भयो, प्रतिवेदनले उठाएका विषयवस्तु अनुसन्धानसँग भनेको प्रतिवेदनमा उठाएको विषयवस्तु घटना प्रकृतिसँग मिल्दोजुल्दो पनि छ, त्यो नभएको होइन, तर मानव अधिकार आयोगले जुन तरिकाले अपेक्षाकृत रूपमा चाहिँ आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर सिफारिसका कुरा कानूनका कुरा उल्लेख गरेका छ नि, त्यो चाहिँ एकदमै मिल्दैन, त्यो हुँदै होइन।
0: अब अलिकति जे भए पनि प्रतिवेदन सार्वजनिक भयो होइन, अब यसका चाहिँ पक्ष विपक्षमा जे जस्तो कुरा गरे पनि, अब यसको कार्यान्वयन प्रक्रिया नि, यसको यसबारे धेरैलाई चासो छ, यो चाहिँ अब यो सिफारिस गरिसकेपछि मानव अधिकार आयोगको ऐन नियम अनुसार अथवा यो फौजदारी कानूनको चाहिँ तपाईँ अलिकति जानकार भएको हिसाबले यसको कार्यान्वयन प्रक्रिया चाहिँ अब कस्तो हुन्छ?
1: अब यस्तो हुन्छ, अब हामीले फौजदारी कानून अनुसार हामीले कारवाही गर्दा पनि कुनै पनि पीड़ितले यो मान्छे मेरो पीड़क हो भन्ने कुरो थाहा पाइरहेछ के, थाहा पाउँदा थाहा पाउँदै पनि ऊ पीड़ित भइरहेछ भने उसले किन फौजदारी न्याय प्रणाली प्रयोग नगर्ने गर्न सक्छ, नगर्ने होइन, त्यो हामीले गर्नु पनि पर्ने थियो, गरिएको पनि छैन। हामीले के भयो भने जेएनजी आन्दोलनपछि एउटा सरकार बन्यो, त्यो सरकारले चुनाव घोषणा गर्यो, घोषणा गरेपछि चुनावमा मान्छे हुने, तर त्यो फौजदारी कारवाहीतिर कोही पनि लागेनन् होइन, किन लागेनन्, अब कसैको खुट्टै भाँचिया छ, कसैको मृत्यु भएको छ, अब अथवा कसैको के भएको छ, जस्तो सरकार प्रहरी मरेको छ, प्रहरीले मार्नेलाई किन कारवाही नगर्ने त होइन, त्यति बेला पनि गर्न सकिन्थ्यो, त्यो गरिएको अवस्था छैन। तर अहिले आएर हामीले कतिको फौजदारी न्याय प्रणालीभित्र पनि हन्मियादका क्वेसनहरू होला नि होइन, हामी अब त भदौको 21 भनेको त आज कति भयो,
0: भदौ 23-24
1: छ महिना कटिसकेको छ, फौजदारी न्याय प्रणाली अनुसार नै हामीले कारवाही गर्ने कुरा गर्ने हत्मारका क्वेसनहरू पनि त आउला नि, त्यो कुरोले गर्दा सरकारले प्रतिवेदनले गरेको सिफारिस अहिलेको सरकार हिजोको जेएनजी आन्दोलनको सरकारमा चाहिँ कता कता नमिल्या जस्तो छ, तर हामीले यदि म कसैद्वारा पीड़ित भइरहेको छु भन्ने कुरो आफूलाई थाहा छ, हजमत पनि छ भने चाहिँ फौजदारी न्याय प्रणाली अपाउन सकियो,
0: त्यो चाहिँ पीड़ितले सकियो होइन। अहिले यो प्रतिवेदनको कार्यान्वयनको चाहिँ कुरा के हुन्छ?
1: प्रतिवेदनको कार्यान्वयन चाहिँ अब मानव अधिकार आयोगका प्रतिवेदनका कार्यान्वयनहरू अथवा सरकारको सरकारले बनाएका प्रतिवेदनका कार्यान्वयन कति धेरै कार्यान्वयन भएको छैन हामीले हेरेका छौँ होइन, विगतमा हेरेका छौँ, सायद सत्ता परिवर्तन हुँदाका प्रतिवेदनहरू छन् नि त, जस्तो के अरे शाही आयोग नै किन नहोस् होइन, अहिले हामीले उसको प्रतिवेदन कार्की आयोगको प्रतिवेदनमा नि के सरकारले प्रयोग गरेका छ, तर सबै अनुसन्धानको घेरामा राखेका छ भनेर के गरेका छ हामीलाई थाहा पनि छैन, भलै सर्वोच्च अदालतले कार्की आयोग चाहिँ संवैधानिक छैन कानूनी छैन भनेर बोलेको पनि छ, त्यति गर्दा अब यो प्रतिवेदन सरकारले कार्यान्वयन गर्नुपर्ने जस्तो हो गर्नुपर्ने हो, तर यो प्रतिवेदन चाहिँ कस्तो भएर आयो भने अलि ढिलो, लक्ष्य भन्दा पनि समयमा आइदिनु पर्यो नि त, समयमा आएर आन्दोलन पश्चात बनेको त्यो सरकार छ नि, त्यो सरकारलाई बुझाइदिएको भए त अलि सजिलो हुन्थ्यो होला नि त, त्यो सरकारले कार्यान्वयन अब यहाँ सिफारिस गरेको विषयवस्तु त कति कारण होला नहोला मलाई चाहिँ शंका लाग्छ है।
0: अब यसको कानूनी अर्थ चाहिँ नि, यो मानव अधिकार आयोगको प्रतिवेदनको कानूनी रूपमा यसको अर्थ र यसको सिफारिस कार्यान्वयन गर्न चाहिँ सरकार बाध्य हुन्छ कि हुँदैन?
1: अब सिफारिस गर्ने हो, कार्यान्वयन गर्ने भन्ने कुरो चाहिँ अहिलेसम्म त्यस्तो देखिएको छैन,
0: भने सरकारलाई बाध्यता हुन्छ हुँदैन? त्यो
1: बाध्यता भन्नाले पनि सिफारिस गरेका छ सरकारले, सिफारिस गरेका कुरोलाई के बाध्यता हुन्छ र होइन, तर यति कुरो हो कि यो यस्तो निकाय हो जुन निकाय चाहिँ मानव अधिकार हननकै सन्दर्भमा निर्माण भएको संस्था हो होइन, संवैधानिक आयोग हो, त्यस कारणले गर्दा राज्यसँग स्वतन्त्र हुन्छ तर राज्यद्वारै निर्माण भएको नि त, त्यस कारणले गर्दा कोर्डिनेट छ। अब हामीले चाहिँ कतिचोटि यो आयोगले सिफारिस गरेका विषयवस्तु सँग कार्यान्वयन भएको नदेखिएको, केही केही विषयवस्तु कार्यान्वयन भएको देखिन्छ, त्यस्तो बाध्यात्मक रूपमा अहिलेसम्म देखिएकै छैन, हामीले पाएको पनि छैन।

0: हिजोको द्वन्द्वको कालमा पनि त्यस्ता घटनाहरू छन्, जस्तो 62-63 को आन्दोलनको विषयवस्तुमा पनि छन्। त्यस कारणले गर्दा मलाई चाहिँ कस्तो लाग्छ भने यो आयोगको प्रतिवेदन साँच्चै नै कार्यान्वयन गर्नको लागि गराउने हो भने सुशीला कार्की सरकारलाई प्रधानमन्त्री हुँदा पेश गरेको भए अलि धेरै जुरिस्डिक्सन हुन्थ्यो होला जस्तो लाग्छ।
1: भनेको अब यसलाई यसरी बुझौं, तपाईँको भनाइअनुसार चाहिँ अहिले राष्ट्रिय मानवाधिकार आयोगले जसरी प्रतिवेदन ल्यायो यो कार्यान्वयन गर्नुपर्ने सरकारले हो, तर कार्यान्वयन गर्न सक्ने अवस्था चाहिँ छैन
0: छैन छैन
1: यदि सरकारले मानौ उदाहरणको लागि अब यो कार्यान्वयन गर्ने तहमा पुग्यो र कार्यान्वयन गर्न थाल्यो भने चाहिँ त्यहाँ जहाँ जहाँ नाम आएको छ अहिले सरकारमा भएका होइन राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरू धेरैपूर्ण नाम छ, त्यसपछि सुरक्षा निकायकामा काम गर्ने व्यक्तिहरू कोही चाहिँ अवकाश पाइसक्नु भएको, कोही अवकाश नपाउनेहरूको काम गरिरहनु भएको नाम छ, उहाँहरूको हकमा के हुन्छ, उहाँहरूलाई पर्ने असर के हुन्छ कार्यान्वयन शुरू भइहाल्यो भने?
0: अब कार्यान्वयन हुन्छ कि हुँदैन हेर्नु, सिफारिस गर्ने कुरा हो, कार्यान्वयन हुन्छ कि हुँदैन त्यो उहाँको प्रतिवेदनकै आधारमा त्यो घटनासँग उहाँ हो भन्ने कुरा त स्पष्ट नहुनै सक्छ नि त, उसले त प्रतिवाद गर्न सक्ने अवस्था रह्यो नि त। त्यस कारणले गर्दा यही प्रतिवेदनको आधारमा उहाँहरू चाहिँ अब तपाईँले खोजेको जस्तो निलम्बित हुने त्यस्तो चाहिँ हुँदैन है।
1: भने अनुसन्धान गर्ने तहमा पुग्यो भने,
0: यदि अनुसन्धान गर्ने तहमा पुग्यो सरकार भने त्यो चाहिँ फौजदारी न्यायको हिसाबमा अगाडि बढ्न सक्छ।
1: भनेको जस्तो उदाहरणको लागि अहिले तपाईँले अघि प्रश्न भनिहाल्नुभयो यो ढिलो आयो कार्यान्वयन हुने सम्भावना छैन, तपाईँले अघि नै भनिसक्नु भयो नि त राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन, यो प्रतिवेदनको लागि प्रतिवेदन आयो तर कार्यान्वयन गर्न सक्ने अवस्था छैन, यदि पीड़ितहरूले चाहिँ अर्कै तरिकाले न्याय माग्नु भयो भने फेरि त्यो अर्को चरणको पूरा भयो, तर हामीले प्रतिवेदनलाई मात्रै हेर्ने हो भने चाहिँ कार्यान्वयन हुने सम्भावना त्यति देखिँदैन होइन, यो प्रतिवेदन आएको समयले हेर्दाखेरि पनि यदि कार्यान्वयन भइहाल्यो भने शुरू भइहाल्यो भने चाहिँ अनुसन्धानको तहमा गयो भने त्यहाँ जजसको नाम आछ र उहाँहरू अहिले जुन जुन पदमा हुनुहुन्छ
0: त्यो चाहिँ अनुसन्धानको हिसाब
1: अनुसन्धानको लागि उहाँहरूले छोड्नुपर्ने अवस्था आउन सक्छ
0: आउन सक्छ। यस्तो हो, हामीले यो मानव अधिकार आयोग नेपालमा मात्रै सीमित पनि होइन कि, यसका त धेरै इन्टरनेसनल पनि हाम्रो आयोग इन्टरनेसनल लिङ्केज छ कि, प्रतिवेदनमा आएको कुरो सत्य तथ्य हो ल मानु, उहाँले घटना विवरणहरू टन्नै दिनुभएको छ होइन, प्रतिवेदनमा उल्लेख गरेका कुराहरू घटनासँग जोडिएको पनि हो, अब यो विषयवस्तुलाई चाहिँ हामीले भोलि अब अन्तर्राष्ट्रिय मानवाधिकारको सन्दर्भमा हेर्ने हो भने कस्तो भने म एउटा व्यक्ति त्यो घटनासँग सम्बन्धित भए मलाई चाहिँ मानवाधिकार उल्लङ्घन गरेको सूचीभित्र राखेको छ भने अन्तर्राष्ट्रिय निकायले मेरो मलाई हेर्ने दृष्टिकोण चाहिँ फरक हुन सक्छ, फरक हुन्छ त्यो, किनभने मानव अधिकार आयोग भनेको त मानव अधिकार त अन्तर्राष्ट्रिय अनुबन्धसँग त हामी जोडिएको छौँ नि त, जोडिरहँदा त्यो विषयवस्तुले चाहिँ मलाई व्यक्तिगत रूपमा चाहिँ असर पर्ने भयो
1: हो। जस्तो यो मानव अधिकार उल्लङ्घन गर्ने व्यक्ति वा संस्था विरूद्ध मुद्दा चलाउन आवश्यक परे कानून बमोजिम मुद्दा तयार गर्न आयोगले सिफारिश गर्न सक्छ र ती सिफारिश कार्यान्वयन नगर्ने पदाधिकारी वा संस्थालाई संविधानको धारा 149(2)(ज) अनुसार आयोगले मानवाधिकार उल्लङ्घनकर्ताको रूपमा अभिलेख राख्न सक्छ होइन त, र तर संविधानको यस्तो व्यवस्था विपरीत आजसम्म आयोगले जति पनि घटनामा छानबिन गर्ने सिफारिश गरेको छ त्यसको कार्यान्वयनमा सरकार चाहिँ योभन्दा पहिले पनि उदासीन देखिँदै आएको छ। र अर्को कुरा, यो मानवाधिकार आयोगले जुन प्रतिवेदनमा नाम राख्यो होइन, यदि सरकारले यो कारवाहीको सिफारिस आयोगको सिफारिस कार्यान्वयन गरेन भने पनि यसले संविधान यो अन्तर्राष्ट्रिय स्तरमा त यसको असर पर्छ नि होइन, जस्तै भन्दा अगाडि हामीले एउटा सेनाको जर्नेल
0: हो अन्तर्राष्ट्रिय स्तरमा चाहिँ व्यक्तिगत असर पर्ने
1: व्यक्तिगत
0: असर पर्न सक्छ व्यक्तिगत असर पर्न सक्छ यो प्रतिवेदनमा उल्लेख गरेका विषयवस्तु साँच्चै कुनै पनि मानव अधिकार संगठन अन्तर्राष्ट्रिय संगठनहरूले पढेका छन् हेरेका छन् भने अब यसमा उल्लेख गरेको विषयवस्तुको विषयमा चाहिँ उहाँहरूले पनि इन्क्वायरी गर्न सक्नुहुन्छ नि त के हो कसो भने गर्न सक्नुहुन्छ, तर यो प्रतिवेदनमै उल्लेख गरे जस्तो चाहिँ अलि नहुँदैन है।
1: योभन्दा अगाडिको चाहिँ दृष्टान्त के थियो,
0: योभन्दा अगाडि जस्तो हामीले द्वन्द्वले हेरौँ न द्वन्द्वकै सन्दर्भमा पनि उठेका विषयवस्तुलाई त टीआरसीको विषयवस्तुसँग जोडेर सेटलमेन्ट गर्ने भनियो नि त, त्यही अन्तर्गत हेरियो। अब यसमा त अब सरकारले अहिले के बनाएको छ र बनाएकै छैन, बनाएको भए पनि बनाउने भए पनि सुशीला कार्की सरकारले बनाउँथ्यो होला होइन, अहिले त खासै केही छैन नि त, केही नभावीहरू भएर अब यसको सेटलमेन्ट चाहिँ व्यक्तिगत रूपमा मान्छेले मेरो यो हनन भएको छ म यस्तो भएको छु भनेर फौजदारी न्याय प्रणाली अन्तर्गत गयो भने कारवाहीको दायरामा आउँछन्।
1: कार्यक्रम बदलिँदो नेपालमा आज हामी भदौ 23 र 24 को आन्दोलन बारे राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन र यसको कार्यान्वयनमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। फौजदारी कानूनका जानकार अधिवक्ता अञ्जिता खनालसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन, तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार 81 बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्क देखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।
3: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
3: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
4: छाती, दम, निमोनिया, खोकी, छेरो,
3: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
4: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
3: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
4: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
3: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
4: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
3: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
4: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
3: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
4: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
3: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
4: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
3: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
4: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
5: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-563-196 र मोबाइल नम्बर 98-478-26001।
6: हेलो पिङ्की,
7: बोल दिन।
6: एलईडी टिभी किन नजाने?
7: जान्न।
6: फ्रिज, डिप फ्रिज किन्न जाउन भने होइन?
7: जान्न।
6: घरमा एसी, कुलर, पंखा चाहियो भने होइन त?
7: जान्न।
6: किन?
7: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
6: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
7: पाइने भएर त जान लाग्यो नि।
6: हो र, कहाँ
7: भन्दिन के?
6: साथै भन्दिनौ।
7: आई लभ यु पिङ्कुली भनेको
6: हो। एसी, कुलर, पंखा, फ्रिज, डिप फ्रिज, रेफ्रिजरेटर, भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
7: बन्जारे इलेक्ट्रोनिक घुराईदाङ।
6: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन, सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
8: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
7: बन्जारे इलेक्ट्रोनिक घुराईदाङ।
6: फोन नम्बर
7: 082-562-452
6: 082-562-452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
9: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी, नाकबन्ध, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र ₹50 मा।
6: घुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, घुराहीदान। फोन नम्बर 082-581-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मन्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।

0: 6.9 inch को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: कारवाही गर्ने अधिकार राख्दैन,
2: सिफारिस गर्ने, अनुसन्धान गर्ने र सिफारिस गर्ने अधिकार उसको हुन्छ।
1: हुन्छ, उसको क्यारेक्टर भनौँ न, क्यारेक्टर भनेको कुनै पनि व्यक्ति राज्यको कस्तो क्यारेक्टर रहेछ त भन्ने कुरा त देखाउँछ नि त अन्तर्राष्ट्रिय स्तरमा पनि। त्यस कारणले गर्दा हामीले मानव अधिकारको रूपमा हनन भएका विषयवस्तुहरू मानव अधिकार आयोगको प्रतिवेदनभित्र पर्यो भने अन्तर्राष्ट्रिय स्तरमा हामीमाथि त प्रश्न उठ्छ
2: एकदम
1: हो। त्यस कारणले गर्दा हामी चाहिँ कस्तो भने त्यस्तो काम गर्नु हुँदैन है, गर्न हुँदैन। कसैले गर्यो भने राज्यले यसलाई चाहिँ कारवाही गर्नको लागि सिफारिस गर्न सक्छ।
2: हो एकदम, अब त्यो तपाईँले प्रश्न भन्नुभयो कि राष्ट्रिय मानव अधिकार आयोग एउटा संवैधानिक आयोग हो र उसले मानव अधिकार उल्लङ्घनका घटनाको अनुसन्धान र यदि त्यहाँ कसै कोही दोषी छ भने उसलाई कारवाहीको लागि सिफारिस गर्न सक्छ। अब अहिलेसम्म नेपालमा जे जति मानव अधिकार उल्लङ्घनका घटना भए यसमा आयोगको भूमिका, त्यो अनुसन्धान र सिफारिसको लागि आयोगको भूमिका चाहिँ हामीले कसरी समीक्षा गर्न सक्छौँ, मूल्याङ्कन गर्न सक्छौँ?
1: यस्तो मानव अधिकार आयोगले द्वन्द्वको विषयवस्तुमा, विषयको सन्दर्भमा पनि हामीले देख्यौं धेरै मान्छेहरू मानव अधिकारबाट प्रताडित भएका मान्छेहरूलाई उद्धार गरेका कुराहरू छन् न, उद्धार गरेर सरकारलाई बुझाएको कि उसको मानव अधिकार हनन भयो, त्यो व्यक्तिलाई कसरी संरक्षण गर्न सकिन्छ, संरक्षण गरेर राज्यलाई बुझाएका धेरै घटनाहरू हामीसँग छन्, नभएका होइन। तर उसले संरक्षणको आधारमा लियो, लिएर उसले आफै राख्न सकेन नि त, राख्न सकेन, तर त्यसलाई चाहिँ राज्यलाई बुझायो, बुझाउने जुन व्यक्तिले मेरो अधिकार हनन भएको छ ल न मानव अधिकार आयोगलाई गुहार छ भन्छ, ऊ एकदमै एभियसली उसका उसको संरक्षणको लागि तयार हुन्छ मानव अधिकार आयोग। तर जसले हनन गरेको छ नि, हनन गरेको मान्छेलाई कारवाही गर्न सक्दैन कि, संरक्षण गर्न सक्यो हनन पीड़ित मान्छेलाई संरक्षण गर्न सक्यो, संरक्षण गर्नको लागि के बाटाहरू अप्नाउन सकिन्छ मानव अधिकारको सन्दर्भमा त्यो सक्छ, संरक्षण गरेको व्यक्तिलाई राज्यमा राज्यको उमा पनि दिन सक्छ होइन। तर उसले थाहा पाएको छ, उसले त्यो मान्छेले यो मान्छेको मानव अधिकार हनन गरेको छ, पीड़क हो यो भन्ने जान्दा जान्दै पनि मानव अधिकार आयोगले कारवाही गर्न सक्छ,
2: सिफारिस मात्रै गर्छ।
1: त्यो सिफारिस कतै कार्यान्वयन हुन्छ हुँदैन, उसले त राज्यलाई बुझाउँछ नि त, त्यो राज्यको जुरिस्टिक्सनभित्र पर्छ कि, राज्यले गर्यो गरेन उहाँको सरकारको विषय भएन, उहाँले प्रतिवेदनमा उल्लेख गर्नुभयो, पठाउनुभयो होइन, मानव अधिकार आयोगले पठायो, तर त्यो पठाएको विषयवस्तुलाई कार्यान्वयन गर्ने पार्ट त कसको, राज्यको हो नि। राज्यले गरेन अथवा राज्यले केही पनि गरेन भनेर मानव अधिकार आयोगले फेरि त्यो विषयवस्तु उठाएर त सक्दैन नि त,
2: सक्दैन।
1: तर यति कुरा हो कि मानव अधिकार आयोगले बनाएको प्रतिवेदन हाम्रो लागि अभिलेख हो, यसलाई चाहिँ इन्टरनेसनल रूपमा पनि हेर, मानव अधिकारको दृष्टिकोणले पनि हेरिन्छ, त्यति चाहिँ हो
2: एकदम। यसलाई तपाईँले प्रश्न भन्नुभयो, राष्ट्रिय मानव अधिकार आयोगको भूमिका चाहिँ उसले यो मानव अधिकार बाट पीड़ित, मानव अधिकार उल्लङ्घनका घटनाबाट पीड़ितलाई संरक्षण गर्ने र पीड़कलाई कारवाहीको लागि सिफारिस गर्ने र त्यस्ता घटनाको अनुसन्धान गर्ने उसको भूमिका हो, उसले सिधै कारवाही गर्दैन, कारवाहीको लागि सिफारिस गर्छ। अब यसरी काम गर्दा नि, जस्तो अब धेरै संवैधानिक आयोगमा त यो राजनीतिक कोटाबाट गएका पदाधिकारी हुन्छन् भनेर आरोप लागिरहेको हुन्छ र कतिपय आयोगका पदाधिकारीले गर्ने काममा प्रश्न उठिरहेको हुन्छ। अब राष्ट्रिय मानव अधिकार आयोग जस्तो निकायले यो गर्ने अनुसन्धान र कारवाहीको सिफारिस चाहिँ कतिको निष्पक्ष हुने गरेको पाउनु भएको छ?
1: अब अहिले दुई वर्ष अगाडि त मानव अधिकार आयोग राज्यसँग मिलेर काम गर्यो भन्ने अन्तर्राष्ट्रिय मानव अधिकार आयोगको एउटा प्रतिवेदनमा पनि आएको छ, नेपालको मानव अधिकार आयोग राज्यसँग मिलेर राज्यपक्षीय कामहरू गर्यो भन्ने पनि आएको छ। हामीसँग कस्तो भने मानव अधिकार आयोगमा जति सदस्यहरू हुनुहुन्छ नि, त्यो सदस्यहरू आज के हुनुहुन्थ्यो थाहा छैन, तर भोलि गइसकेपछि उहाँहरू निष्पक्ष हुन जरूरी छ, कुनै पोलिटिकल पार्टीसँग जोडेर अथवा राज्यसँगै मिलेर पनि काम गर्न हुँदैन, उहाँहरू स्वतन्त्र हुनु, त्यो निकाय नै स्वतन्त्र हो। त्यस कारणले गर्दा यसमा निष्पक्षताको प्रश्न जहिले पनि उठिरहन्छ कि, स्वतन्त्रताको प्रश्न उठिरहन्छ। यदि यो निष्पक्ष र स्वतन्त्र नहुने भने राज्यले किन यसलाई छुट्टै निकायको रूपमा बनाउनु परेर जरूरी छैन नि त राज्य आफै छ अब कति गैर सरकारी संस्थाहरू मानव अधिकारका दृष्टिकोण हेर्ने संस्थाहरू पनि छन् तर पनि राज्यले यस्तो संस्था बनाए कि त्यो संस्था निष्पक्ष होस् मैले गरेको कामको विषयमा पनि बोलोस् भनेर बनायो तर हामी कहाँ कहिले कहिले त्यस्तो हुँदैन रहेछ त्यो कुरो चाहिँ हामीले दुई वर्ष अगाडि एउटा उबाट थाहा पायौँ होइन अब हुँदैन त्यो पायौँ तर पाइरहँदा पनि हामीले के भन् विचार गर्नु पर्यो भने मानव अधिकार आयोग निष्पक्ष छ स्वतन्त्र छ यसले राज्यले पनि मानव अधिकार हनन गर्यो भने यसले बोल्छ भन्ने कुरा चाहिँ
2: एकदम त्यो चाहिँ अहिलेको प्रतिवेदन कार्यान्वयनकारी प्रतिवेदन जुन बनायो र सार्वजनिक गर्यो यसमा पनि उसले निष्पक्ष रूपमा भूमिका निर्वाह गरेका छ भनेर हामीले
1: विश्वास गर्नुपर्छ तर अहिलेको मानव अधिकार आयोगले निष्पक्ष रूपमा छानबिन गर्यो अनुसन्धान गर्यो प्रतिवेदन पनि बनायो प्रतिवेदन बनाउँदा कहीँ कहीँ आफ्नो क्षेत्राधिकार चाहिँ बिर्स्या छ आफ्नो त्यो क्षेत्राधिकार बिर्सनाले उसको भूमिकामाथि प्रश्न चाहिँ उठाएको छ
2: एकदम त्यो पनि प्रश्न पार्नुभयो अन्जिता खनालजी तपाईँ फौजदारी कानूनका जानकार अधिवक्ता हुनुहुन्छ नेपाल बार एसोसिएसनको पूर्व महासचिव समेत हुनुहुन्छ अब हामी अलिकति चाहिँ तपाईँले भन्नुभयो कहिले काहीँ उसको भूमिकामा प्रश्न चिन्ह उठे पनि राष्ट्रिय मानवाधिकार आयोगले निष्पक्ष रूपमा मानवाधिकार उल्लङ्घनका घटनाको छानबिन गर्छ अनुसन्धान गर्छ पीड़ितलाई समर्थन गर्छ र पीड़कलाई कार्यवाहीको लागि सरकारलाई सिफारिश गर्छ जुन उसले काम गर्दै आएको छ तर उसले सिफारिश गर्ने होइन प्रतिवेदनहरू जुन सार्वजनिक गर्छ त्यो चाहिँ कार्यान्वयनमा कमजोर देखिन्छ यो चाहिँ किन होला
1: अब यसको कमजोरी चाहिँ किन होला भन्दा पनि हाम्रो राज्य त्यसमा विश्वस्त हुन नसक्या हो कि राज्यले मानवाधिकार आएको प्रतिवेदनलाई महत्व नदिएको हो कि होइन नभए एउटा प्रतिवेदन दिएको एउटा मानव अधिकार संगठन आयोग जुन आयोग निष्पक्षताको प्रश्न कहीँ पनि उठ्दैन स्वतन्त्र छ भन्ने कुरा उठ्छ होइन त्यस्तोले आयोगले दिएको हरेक प्रतिवेदनहरू धेरै कारणमै आउँदैन त्यो कारण नआउनु चाहिँ हामी राज्यपट्टि नै औला उठाउनु पर्ने होला राज्यले ठिक छ प्रतिवेदनका हुबहु सबै कारण नभए पनि अत्यन्त रूपमा चाहिँ मानव अधिकार हनन भएका विषयवस्तु त कारवाहीको दायरामा ल्याउनु पर्यो नि त नभए हाम्रो प्रतिवेदनको के अर्थ रह्यो त होइन त्यो प्रतिवेदनको के अर्थ रहेर त्यति मात्रै होइन प्रतिवेदन त हामीलाई सार्वजनिक गरिसकेपछि त्यो त अन्तर्राष्ट्रियकरण पनि हुन्छ नि यदि त्यस्तो विषयवस्तु मानव अधिकार हनन भएकै विषयवस्तुमा कारवाही अगाडि बढाइएन भने त हामी पनि मानव अधिकार हननको राज्यभित्र पर्यो नि त त्यस कारणले गर्दा प्रतिवेदन एकदम निष्पक्ष आउनु पर्यो प्रतिवेदन उठाएका विषयवस्तु निष्पक्ष हुनु पर्यो यदि निष्पक्ष छ भने त्यसलाई कार्यान्वयन गर्ने काम चाहिँ राज्यले गर्नुपर्छ भन्ने हो
2: अब आयोगका सिफारिस चाहिँ यो बाध्यकारी नहुनु मुख्य समस्या हो कि राजनीतिक इच्छा शक्ति कमी हो त्यो कार्यान्वयन नहुनुमा
1: अब राजनीतिक इच्छा शक्तिको कमी भनेर त कसरी भनौँ र राज्यले त्यसलाई धेरै महत्व नदिएको भन्नु पर्ला जस्तो लाग्छ मलाई
2: भनेको त्यति गम्भीर रूपमा
1: राज्यले लिएन अहिले पनि भनौँ न जस्तो जेएनजी आन्दोलनपछि कार्की प्रतिवेदन आयो त्यो प्रतिवेदन पनि यस्तो तरिकाले सार्वजनिकरण गरियो लास्ट लास्टमा गरियो होइन अनि मानवाधिकार आयोग त त्योभन्दा त ठुलो हो नि हो कि भन्नु त एउटा संवैधानिक अङ्ग हो नि यो त त्यस्तो अङ्गले फटाफट बनाएर प्रतिवेदन बनाएर राज्यलाई पेश गर्नुपर्ने थियो अहिल्यै सार्वजनिक गर्ने बेलामा पनि कति विवादित भएर सार्वजनिकरण भएको छ त्यहीभित्रको एउटा अधिक के अरे मानव अधिकार आयोगको सदस्यले मिडियामा बोल्दै हिँड्नु भएको छ प्रतिवेदन सार्वजनिकरण भएको छैन होइन भनेपछि यहाँ पनि समथिङ इज रङ भने जस्तो के छ यहाँभित्र किन हो यस्तो भएको हामी त मानव अधिकार आयोगलाई त हेर्दा त स्वतन्त्र निष्पक्ष रूपमा हेरिरहेछौँ नि हेर्दा हेर्दै पनि के भयो यो भन्ने कुराले चाहिँ अर्थ राखिरहेछ त्यस कारणले गर्दा हामीले के बुझ्नु पर्यो भने मानव अधिकार आयोग निष्पक्ष छ त्यसले दिएको प्रतिवेदनहरू एकदम स्वतन्त्र तरिकाले दिएको छ एकदमै निष्पक्ष तरिकाले दिएको छ त्यो कार्यान्वयन गर्नलाई राज्य बाध्यकारी हुनु जरुरी छ लास्टमा त्यति गर्दैन भने हाम्रो मानव अधिकारको प्रतिवेदन त्यो इतिहासको पानामा मात्रै रहने भयो कि त्यसको अर्थ पनि रहेन मानव अधिकार हनन गर्ने गरिरहने पीड़ित उनले पीड़ित भइरहने त्यसको अर्थ के त तर अहिले हामीले हिजोको विषयवस्तुको विगतमा पनि कस्तो आएको छ भने जसले मानव अधिकार हनन गरेछ राज्यले कारवाही गरेन तर अन्तर्राष्ट्रिय मानवाधिकार आयोगले त हेर्ने दृष्टिकोण त अर्कै रहेछ
2: हो.
1: त्यो कुराले गर्दा हामी व्यक्तिगत रूपमा कसैले मानवाधिकारको हनन गरेछ भने सशंकित हुनुपर्ने बेला चाहिँ आयो.
2: एकदम यसलाई पनि प्रश्न पार्नुभयो अञ्जिता खनालज्यू. यो द्वन्द्वकालीन घटना सम्बन्धी अब अलिकति पहिलाको कुरा गरौँ, अब अहिलेको कुरामा फेरि एकछिन अलिकति यो कार्यक्रमबाट विदा हुने बेला छोटो जोडाउँला. यो द्वन्द्वकालीन घटना सम्बन्धी सिफारिस पनि यो चुनौतीपूर्ण देखियो आयोगले गरेको सिफारिस, यसमा चाहिँ किन यस्तो भयो होला?
1: यो अहिलेको
2: यो द्वन्द्वकालका घटनाहरू
1: द्वन्द्वकालका घटनाहरू
2: योभन्दा अगाडि दस वर्ष
1: द्वन्द्वकालका घटनाहरूलाई सिफारिस गरेपछि केही केही कार्यान्वयन गर्ने, मानवाधिकारको संरक्षण गर्ने मानवाधिकार आयोगले गरेकै हो. राज्यले पनि कार्यवाहीका दायरामा ल्याएकै हो. सबै नल्याए पनि केही न केही हदमा काम गरेको थियो. तर हामीले शान्ति सम्झौतामा आइसकेपछि त्यसलाई त सम्बोधन केले गर्छ? टीआरसीले गर्छ. टीआरसीले गर्छ भनेर संविधानमै व्यवस्था गरियो. तर टीआरसी त भन्दै भन्दैन. अहिले पनि समस्या छ. अब किन समस्या छ भन्ने कुरो चाहिँ मलाई के लाग्छ भने धेरै लामो समय भयो. हामीले जब नयाँ सरकार बन्यो, सरकार बनिसकेपछि संविधान सभाबाट संविधान आयो, संविधान आएपछि सरकार बन्यो. सरकार आउन सक पहिले सरकारको अवस्थामा टीआरसीलाई फाइनल गर्नु पर्थ्यो. तर हामी टीआरसीलाई फाइनल नगर्दा अहिले त कति समय भयो. त्यो भित्र भिक्टिम भएका विषयवस्तुहरू, मान्छेहरू अथवा पीडित र पीडितको अवस्था त अहिले कति मान्छे त छन् कि छैनन् थाहा नै छैन. भोगेन भन्नु न, मान्छेको एजको फ्याक्टरले पनि त फरक पार्छ नि. त्यस कारणले गर्दा टीआरसीलाई द्वन्द्वका विषयवस्तु समाधान गर्ने विषयमा ल्याइयो. तर टीआरसीको नाममा ती द्वन्द्वका विषयवस्तु त्यत्तिकै छन्. टीआरसी भन्दा पनि भन्दैन. टीआरसीमा कर्मचारी राखेको राखेको छ, होइन? हामीले अब के गर्ने हो भन्ने कुरा चाहिँ अन्यल के
2: एकदम. अब अञ्जिता खनालज्यू, तपाईँ अधिवक्ता हुनुहुन्छ, अब बहस पैरवी गरिरहनु भएको छ, न्यायिक क्षेत्रमा सक्रिय हुनुहुन्छ, होइन? हामी कहाँ यो मानवाधिकार उल्लङ्घनका घटनामा दोषीमाथि कारवाही र पीड़ितलाई न्याय दिलाउने विषय चाहिँ किन बारम्बार यो अल्झिरहन्छ? यो मुख्य कारण चाहिँ के देख्नुहुन्छ तपाईँ?
1: अब व्यक्तिगत रूपमा भएका काम कारवाही फौजदारी न्याय प्रणाली अन्तर्गत कारवाहीको दायरामा नल्याएको होइन, ल्याएको छ.
2: व्यक्तिगत रूपमा
1: राज्यले पनि व्यक्तिगत रूपमा गरेका कामहरू गरेको छ. तर मानवाधिकार आयोगले गरेको सिफारिसको सन्दर्भमा त होलसेलमा छ नि त. त्यो ठूलो संख्यामा छ. ठूलो संख्याकोलाई चाहिँ राज्यले त्यो प्रतिवेदनमा उल्लेख गरेका विषयवस्तुलाई चाहिँ एक्टिभ भएर कारणमा ल्याएको छैन. तर अहिले हिजोको द्वन्द्वका विषयवस्तु पनि कुनै पनि घटनासँग अब जस्तो 62-63 अहिलेको
2: भदौ 23-24
1: घटना चाहिँ अब यसलाई समाधान गर्ने विषयवस्तु चाहिँ सिफारिस गरियो. कार्की प्रतिवेदन पनि आयो. कार्की प्रतिवेदनले पूर्व प्रधानमन्त्री थुनामा पनि जानुभयो. अनुसन्धान पनि भइरहेछ भन्ने आउँछ, होइन? अब एउटा प्रतिवेदन चाहिँ कारवाही गर्ने, त्यो सरकारले तत्कालीन सरकारले बनाएको प्रतिवेदन चाहिँ कारवाही गर्ने, अब यसलाई किन नगर्ने त भन्ने प्रश्न त उठ्यो नि त. त्यस कारणले गर्दा अब राज्यलाई हेर्नुपर्ने हुन्छ. सिफारिस भएका विषयवस्तु एकदम गम्भीर प्रतिक्रिया मानवाधिकार उल्लङ्घन भएका विषयवस्तु छन् भने राज्यले कारवाही गर्नुपर्छ.
2: अब कतिपय अवस्थामा चाहिँ यो मानवाधिकार उल्लङ्घनका घटनामा राजनीतिक संरक्षण चाहिँ मुख्य समस्या हो, होइन?
1: अलिअलि त्यस्तो पनि देखिन्छ. अब हामीले त्यही भनेर त्यसलाई हामी सन्तोष हुनुपर्ने अवस्था त छैन. तर त्यस्तो हुनुहुँदैन. राजनीतिक रूपमा संरक्षण गर्ने हो भने मानवाधिकार आयोगको अर्थ के त? त्यो अर्थ त्यो त्यति धेरै ठूलो संख्यामा कर्मचारी राखेर मानवाधिकार आयोग बनाइयो, बनाएको त्यसको काम कारवाहीको विषयमा राज्य जुड्नै सक्दैन भनेर त्यसको के अर्थ हुन्छ र? खारेज गर्दै भइहाल्यो नि. होइन भने मानवाधिकारको सन्दर्भमा भएका घटना प्रकृतिको विषयमा कसैले त्यो घटनासँग जोडेर काम गरिरहेछ, बदमासी गरिरहेछ, मानवाधिकार आयोग त्यसमा सिफारिस गरिरहेछ भने राज्यले किन कारवाही नगर्ने? गर्नुपर्छ.
2: अब हामी अन्त्यमा आइपुगेका छौँ. अब अन्त्यको अलिकति खण्ड चाहिँ तपाईँलाई मैले अघि नै भनिहालेँ, तपाईँ फौजदारी कानूनका जानकार हुनुहुन्छ, नेपाल बार एसोसिएसनको पहिलेको महासचिव हुनुहुन्छ, तपाईँ एउटा यो न्याय दिलाउने क्षेत्रमा सक्रिय रूपमा काम गरिरहनु भएको र त्यसको एउटा नेतृत्व संगठनको नेतृत्वको हिसाबले पनि काम गरिरहनु भएको अवस्थामा चाहिँ हाम्रो मुख्य कुरा चाहिँ एउटा यो मानवाधिकार उल्लङ्घनका घटनामा दोषीलाई कारबाही पीड़ितलाई न्याय कसरी होइन यो खासको मुख्य समस्या अहिलेको हाम्रो चासो भनेकै राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन होस् वा त्योभन्दा अगाडिको गौरी बहादुर कार्की नेतृत्वको प्रतिवेदन होस् त्यहाँ चाहिँ यदि निष्पक्ष रूपमा छानबिन हुने दोषीलाई कारवाही गर्ने र पीड़ितलाई न्याय दिने कुरा नै सबैको चासोको कुरा हो. अब हामीले अहिले मानवाधिकार आयोगकै प्रतिवेदनको कुरालाई हेर्ने हो भने मानवाधिकार आयोगले अब एक खालको प्रतिवेदन सार्वजनिक गरिसक्यो उसको विस्तृत प्रतिवेदन अझै सार्वजनिक भएको छैन. तपाईँको सुझाव चाहिँ मानवाधिकार आयोगले अझै के गर्यो भने पीड़ितले न्याय दोषीले सजाय पाउँछन् र वास्तविक त्यो अनुसन्धान पक्ष निष्पक्ष रूपमा चाहिँ त्यो अनुसन्धान हुन्छ.
1: मलाई चाहिँ कस्तो लाग्छ भने मानवाधिकार आयोगले प्रतिवेदन बनाउँदा घटनासँग जोडेका विषयवस्तुलाई अध्ययन गर्ने र अध्ययन गरिसकेपछि त्यसको मानवाधिकार हनन भएका विषयवस्तुसँग संलग्न व्यक्तिहरू कसरी कहाँ के अवस्थामा भयो भन्ने कुरालाई स्पष्ट बनाएर सरकारलाई सिफारिस गर्ने हो. अब
2: एउटा
1: सिफारिस आइसकेको छ. अब त मानवाधिकार आयोगले के गर्न सक्छ र
2: पूर्ण प्रतिवेदन आइसकेको छैन भने
1: पूर्ण प्रतिवेदन उहाँले लेखिसक्नु भएको छ नआएको मात्रै हो सार्वजनिकरण नभएको हो अध्ययन अनुसन्धान भइसकेको छ होइन. अब मानवाधिकार आयोगले चाहिँ कस्तो भने घटनाका विवरणहरू मानवाधिकार उल्लङ्घनका विषयवस्तुहरू स्पष्ट गरेर राज्यलाई सिफारिस गर्ने कुरा एक ठाउँमा छ त्यो उहाँको मानवाधिकार आयोगको दायित्व कर्तव्यभित्र पर्छ. तर मानवाधिकार आयोगले छरपष्ट तरिकाले पाछादर्शी असर पर्ने कानून बनाएर कारवाही गर यो गर ऊ गर भनेर भन्न चाहिँ सक्दैन भन्न पनि हुँदैन मानवाधिकार आयोग त्यो उसको जुरिस्डिक्सन होइन भन्नै मिल्दैन.
2: भनेपछि जस आयोगले भनिसक्यो यसमा कुनै निकायले सच्याउने जस्तो अदालतले सच्याउने कुरा अथवा अदालतमा गएर चाहिँ साँच्चै पीड़ितलाई न्याय दिने र दोषीलाई कारवाही गर्ने हो भने त्यो प्रतिवेदनका कुरालाई पनि यसरी लानुपर्छ भनेर भन्न सक्ने अवस्था हुँदै हुँदैन.
1: हुन्छ जसरी कार्की प्रतिवेदनलाई चाहिँ संवैधानिक छैन भन्ने कुरा सम्मानित अदालतले उठाएछ. अब यो मानवाधिकार आयोगको त आफ्नै काम कर्तव्य र अधिकार छ नि त संविधानमै व्यवस्था छ. त्यो व्यवस्थाभन्दा बाहिर गएर उसले प्रतिवेदन बनायो भने त त्यो प्रतिवेदनमा उसले गरेको विषयवस्तु के अर्थ राख्छ त्यसले संवैधानिक ऊ त प्राप्त गर्न सक्दैन उसको जुरिस्डिक्सन नै छैन. त्यस कारणले गर्दा यो भोलि विवादमा आउनुपर्ने आउन सक्ने अवस्था चाहिँ छ.
2: भनेपछि अदालतले सच्याउन सक्ने सम्भावना
1: अदालतले सच्याउने भन्दा पनि सिफारिस गरेरको विषयवस्तुको सन्दर्भमा जुरिस्डिक्सनको प्रश्न उठ्यो भने त्यसलाई चाहिँ मानवाधिकार आयोगले दिएको प्रतिवेदनमा चाहिँ जुरिस्डिक्सन भन्दा बाहिर गयो भन्न सक्ने अवस्था चाहिँ छ.
2: अब त्यसो भने नि अञ्जिता खनालज्यू हामीले अघि जुन पीड़ितले न्यायको कुरा गरिरहेका छौ नि अझ गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमै प्रश्न उठेको फेरि राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदनमा अर्को प्रश्न उठिसकेपछि अब फेरि के पूरक कुनै अर्को निकायले चाहिँ त्यो अनुसन्धान गर्नुपर्ने कारवाहीको सिफारिस गर्नुपर्ने पीड़ितलाई न्याय दिलाउनुको लागि पहल गर्नुपर्ने अवस्था हो.
1: मलाई त लाग्दैन मानवाधिकार आयोगले दिएको प्रतिवेदन अथवा कार्की आयोगकै प्रतिवेदनलाई हामीले हेर्नुपर्ने हुन्थ्यो. त्यो कार्की आयोग राज्य पक्षको प्रतिवेदन भयो मानवाधिकार आयोगको प्रतिवेदन पनि अब दुईटै स्वतन्त्र छ अब निष्पक्ष छ भन्ने कुरा हामीले जान्नुपर्छ. हामीले अब दुवैलाई केलाएर हेर्नु पर्यो केलाएर हेर्नुपर्दा कार्यान्वयनको पक्षमा मानवाधिकार आयोगले गरेका सिफारिसहरू यदि राज्यलाई त्यो साँच्चै लाग्यो भने कार्यान्वयन गर्नु पर्यो.
2: तर अब तपाईँले अब गौरीबहादुर कार्की आयोगको प्रतिवेदन त यो राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन आइसकेपछि उहाँ आफैलाई नै त्यो छानबिनको अनुसन्धानको चाहिँ घेरामा राखिसकेपछि त्यो कसरी निष्पक्ष भयो भन्ने प्रश्न उठ्यो
1: प्रश्न उठाएछ. त्यही भएर यो चाहिँ कस्तो भने सत्ता पक्षको प्रतिवेदन र मानवाधिकार आयोग विपक्षीको प्रतिवेदन जस्तो भन्न मिल्दैन तर त्यस्तो देखियो कि हामी चाहिँ पूर्वाग्रही भएर प्रतिवेदन बनाउँदैछौ. हरेक प्रतिवेदनहरू पूर्वाग्रही बनाउँदा हामी कार्यान्वयनको पाटोमा चुकिरहेछौ कि त्यस कारणले गर्दा मानवाधिकारको प्रतिवेदन पनि एकदम स्मार्ट एकदम बनाउनै पर्ने प्रतिवेदन थियो भनेर हामीले हेर्न लायक प्रतिवेदन बनेन. अब गौरीबहादुर कार्कीको प्रतिवेदन पनि त्यो निष्पक्ष छैन भन्ने कुरो लागिरहेछ मान्छेलाई अब जनअदालतले बोलिरहेछ. त्यस कारणले गर्दा प्रतिवेदन बनाउने क्रममा चाहिँ हामीले बुझ्नुपर्ने कुरा यस्ता प्रतिवेदन बनाउँदा चाहिँ हामीले ध्यान दिएन भने मानवाधिकार उल्लङ्घन गर्ने व्यक्ति त उम्कियो नि
2: त त्यो
1: संरक्षण पाए नि त. त्यस कारणले गर्दा हाम्रो धेरै समयमा यस्ता घटनाहरू घटिरहेछ.
2: आगामी दिनमा चाहिँ त्यो
1: नगटोस्
2: गर्नुपर्ने काम जसले गर्नुपर्ने काम हो त्यसले चाहिँ यो कुरामा ध्यान दिनुपर्ला। अब हामी अन्त्यमा नि जस्तो अब अहिलेको यो गएको भदौको 23-24 घटना होस् अथवा योभन्दा पहिलाका द्वन्दका घटनाका पीड़ितहरूले नि अब यो पीड़ितको तर्फबाट न्याय पाउने अब यो प्रतिवेदनका कुरालाई कार्यान्वयन होस् वा नहोस् तर पीड़ित आफैले न्यायको लागि गर्नुपर्ने पहल चाहिँ के हुन सक्छ?
1: खै मलाई मेरो व्यक्तिगत है यो चाहिँ मलाई व्यक्तिगत रूपमा कस्तो लाग्छ भने जस्तो जेएनजी आन्दोलन पश्चातको सरकार बन्यो त्यो सरकारले जनताको नाममा सम्बोधन पनि गर्यो त्यसपछि चुनाव भयो चुनाव पनि ठिक समयमा भयो शान्तिपूर्ण चुनाव भयो होइन चुनाव भइसकेपछि नयाँ बहु दुई तिहाई करिब करिब दुई तिहाईको सरकार छ नि त्यो सरकारको प्रधानमन्त्री किन जनतालाई सम्बोधन गर्दैन त्यो कुरो त प्रश्न उठ्या छ नि त। त्यत्रो 74 मरेर यो इलेक्सन गर्नुपर्ने बाध्यता आयो बाध्यता आएर चुनाव पनि भयो चुनाव भइसकेपछि जनताको नाममा किन प्रधानमन्त्री सम्बोधन गर्नुहुन्न के छ त? त्यो आन्दोलनले उब्जाएको प्रधानमन्त्री नै होइन कि त्यो आन्दोलनले उब्जाएको त सुशीला कार्की हो त्यही आन्दोलनसँगको सपोर्टमा चुनाव भयो चुनाव भएपछि यो प्रधानमन्त्री आउनुभयो करिब करिब दुई तिहाईकै प्रधानमन्त्री छ तैपनि यो प्रधानमन्त्रीले जनताको नाममा सम्बोधन गर्नुहुन्न अब उहाँलाई
3: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
4: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
5: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा
3: अनुहारका हड्डी भाँचिएको जोड्ने
5: दाँतको एक्सरे सेवा
3: सामान्य तथा जटिल दाँत निकाल्ने
5: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई
5: मेसिनबाट जरेदेखि दाँत फरिने
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार
5: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार
5: साथै
4: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
5: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
6: सम्पर्क डी नोभा डेन्टल क्लिनिक ट्राफिक रोड घोराही दान दीपज्योति अस्पतालको 20 मिटर माथि फोन 082562177।
5: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
3: विशेषज्ञ डाक्टरी सेवाहरू
5: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
7: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
3: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
5: सम्पर्क फोन 082-590-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
8: एमबीबीएस एमडी न्यूरो साइकाट्रिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ।
9: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
8: डाक्टरद्वारा दिइने सेवाहरू
9: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
8: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
9: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
8: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
9: जाड रक्सी चुरोट गाजा लगायत अन्य कडा लागु औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
10: बिरामी जाँच हुने मिति यही असार 13 शनिबार।
11: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98478-28903 र 98095-12871।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
12: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिंग आँखामा रोग अरु थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 9843008804 9843008804 www.pashupatiicare.com।
13: सीता के भयो तिमीलाई? घुम्सेर बसेछौ
14: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
13: के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
14: ए ठिकै छ, म जान त धेरै अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छ।
15: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
16: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
15: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847423572।
17: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना। 300 शैयाको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङभन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क संजीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका वडा नम्बर 3 बर्गदुवा दाङ। सम्पर्क नम्बर 97090065225, 082591101, 591102, 591103, 591104 र 591105।
18: मध्यपश्चिम टाइम चेक यति बेला बिहानको 9 बजेको छ।

0: बिहान 9 बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। प्रतिनिधि सभा बैठक आज बस्ने भएको छ। बैठक दिउँसो 1 बजे सिंहदरबारमा बस्ने भएको छ। आजको बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश प्राजुलीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 दफावार छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। उक्त प्रतिवेदनमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ। यसै गरी प्रतिनिधि सभा नियमावली मस्यौदा सभापति प्राजुलीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकका तेस्रो संशोधन विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। मन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकका तेस्रो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। यस्तै बैठकमा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 पेश गर्नुहुनेछ। यसै गरी अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी सन् 2014 प्रोटोकल नम्बर 29 पेश गर्ने कार्यसूची रहेको छ। बितेको 24 घण्टामा 1994 सवारी चालक सवारी नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। यसबाट राज्य कोषमा 5,41,502 रूपियाँ दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका 127, नियम विपरीत राइड सेयरिङ गरेका 142, संकेत बत्ती उल्लंघनकर्ता 149 र तीव्र गतिमा सवारी साधन हुएका 103 जनालाई कार्यवाही गरिएको हो। यसै गरी लेन अनुशासन पालना नगर्ने 158, निषेधित क्षेत्रमा हरन बजाउने 130, सड़क पेटीमा सवारी साधन पार्किङ गर्ने 128, एकतर्फी सड़कमा सवारी चलाउने 95 र अन्य सवारी नियम पालना नगरेका 962 जनालाई कार्यवाही गरिएको हो। विश्व सुर्तिजन्य पदार्थ विरूद्धको दिवस विश्वका विभिन्न देशमा चेतनामूलक कार्यक्रमका साथ मनाइँदैछ। हरेक वर्ष मे 31 मनाइने यो दिवसको उद्देश्य सुर्तिजन्य प्रयोगबाट हुने स्वास्थ्य जोखिम, सुर्ति उद्योग व्यवसायको रणनीति, सुर्ति नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठनले गरिरहेका प्रयास तथा स्वस्थ जीवनयापन र भावी पुस्ताको संरक्षणका लागि आवश्यक कदमबारे चेतना फैलाउनु हो। डब्ल्यूएचओका अनुसार हाल विश्वभर करिब 881.33 करोड़ मानिसले सुर्तिजन्य पदार्थ प्रयोग गर्ने गरेका छन्। ती मध्ये अधिकांश निम्न तथा मध्यम आय भएका देशमा बसोबास गर्छन्। पछिल्ला वर्षहरूमा सुर्तिजन्य पदार्थको प्रयोग घट्दै गए पनि अझै विश्वका 5 मध्ये 1 वयस्क कुनै न कुनै रूपमा सुर्तिजन्य पदार्थको प्रयोगमा संलग्न हुने गरेको छ। सुर्तिजन्य पदार्थका कारण हरेक वर्ष 80 लाख भन्दा बढ़ी मानिसको मृत्यु हुने गरेको छ, जसमा करिब 12 लाख जनाको मृत्यु निष्क्रिय धूम्रपानका कारण हुने गरेको छ। यस वर्षको दिवसको अवसरमा डब्ल्यूएचओले सरकारलाई नयाँ पुस्तालाई सुर्तिजन्य तथा निकोटिनयुक्त उत्पादनको लतबाट जोगाउन विशेष आग्रह गरेको छ। र राष्ट्रिय स्वतन्त्र पार्टी घोराईको प्रथम नगर अधिवेशनबाट खुशल सुवेदी निर्वाचित हुनुभएको छ। सभापति पदमा 2 जना बीच भएको प्रतिस्पर्धामा मुनाल घिमिरेलाई पराजित गर्दै सुविधी निर्वाचित हुनुभएको। सुविधीले 153 मत प्राप्त गरी निर्वाचित हुँदा उहाँका प्रतिस्पर्धी मुनाल घिमिरेले 48 मत प्राप्त गर्नुभएको थियो। यस्तै शान्तिनगर गाउँपालिकाको सभापतिमा पूर्ण भण्डारी चयन हुनुभएको छ। पार्टीको शनिबार भएको प्रथम अधिवेशनबाट उहाँ सर्वसम्मत चयन हुनुभएको हो। अवस्त बिहान 9 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन सुरु गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू
2: विभिन्न साइजमा पोल तथा ह्यूम पाइप को उत्पादन
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटी को
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने
3: साथै हामी कहाँ अत्याधुनिक मेसिन को प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टी का साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्राली जीबी रोड कोराहीदाङ
4: फोन 562-5211
1: सम्पर्क मोबाइल
3: 9858-32-819 र 9858-32-223।
5: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
6: नमस्ते नमस्ते,
1: कता हिँड्नु नि बाबु? बजारतिर नि
7: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिँ नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
8: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
9: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क
10: मोबाइल 9847-27-970
11: र 9857-30-689।
12: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
13: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुल्लासको पापड।
12: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
13: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
12: हुलासले बनाउँदैछ परिवार एक साथ।
14: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
15: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
14: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
9: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर

0: सिट हाथ खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
1: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
0: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
1: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
2: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
3: दिनेश सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
4: बिमा गराउन जाँदैछु।
3: बिमा किन गर्नु पर्यो सर? बिमा
4: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बालीनाली पशु चौपायकाहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपक्षी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
3: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
4: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ।
3: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
5: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने, सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने, अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
3: क्षति भई बिमा दाबी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
4: दाबी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
3: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु।
6: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ।
7: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98-498-87-741।
11: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
12: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
11: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
12: अब दामको घोराही बजारमा रहेको होटल पौवामा होटल

0: पर्यटन तालिम सञ्चालन हुँदैछ।
1: नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
2: तालिममा दिइने विषयहरू:
1: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
2: स्पेशल सेफ तालिम,
1: जापानिज सुशी तालिम,
2: वेटर र वेट्रेस,
1: टुरिस्ट गाइड।
2: हाम्रा विशेषताहरू:
1: स्वदेश तथा विदेशका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
2: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
1: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
2: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
1: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ।
0: अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
2: सम्पर्क मोबाइल 9841017090, 9841017090।
1: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, ठमेल, काठमाडौँ, नेपाल।
3: सामुदायिक विद्यालय तर्फ एसएमा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौरियार दाङमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 शिक्षा तथा व्यवस्थापन संकाय तर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू:
4: अनुभवी शिक्षकबाट पठन पाठन हुने,
3: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने,
4: यातायातको सुविधा भएको,
3: स्वच्छ खानेपानीको व्यवस्था भएको
4: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था।
3: प्रधानाध्यापक श्री नन्द बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 9849473033। सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे, सम्पर्क मोबाइल नम्बर 9848741639। श्री माध्यमिक विद्यालय सौडियार दाङ।

0: देशभरका विभिन्न रेडियो स्टेशन र इन्टरनेट अनलाइनमा radio.arthasarokar.com मार्फत हामीलाई सुनिरहनु भएका आदरणीय श्रोता, रेडियो कार्यक्रम अर्थसरोकारमा सुदर्शन श्रेष्ठको नमस्कार। आजको अंकमा हामीले साताभरिका खास आर्थिक गतिविधिसँगै एक खास अन्तर्वार्ता लिएर उपस्थित भएका छौं। कार्यक्रम शुरू गरौं साताभरिका खास आर्थिक गतिविधिबाट। सरकारले आगामी आर्थिक वर्षमा 7% आर्थिक वृद्धि दर हासिल हुने अनुमान गरेको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर छोडी मुआग्नेले सुविश्वास व्यक्त गरेका हुन्। उनले बजेट कार्यान्वयनका लागि सघाउ पुर्याउने गरी मौद्रिक नीति जारी हुने पनि बताएका छन्। अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षमा मूल्य अभिवृद्धि दर 6% सीमित राख्ने पनि बताएका छन्। सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन तथा बैंकिङ कसुर तथा सजाय ऐनमा समयानुकूल संशोधन गर्ने भएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा बैंक तथा वित्तीय संस्थामा रहेको निष्क्रिय कोषको रकम वास्तविक हकवालाले दावी गर्दा उपलब्ध हुने सुनिश्चितता कायम गर्दै तोकिएको कानूनी प्रक्रिया अनुसार उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने योजना अघि सारिएको जानकारी दिएका हुन्। बजेटमा विपन्न तथा साना किसानका लागि कर्जा तथा पशुधन कार्यक्रम, साना किसान विकास लघुवित्त वित्तीय संस्था मार्फत सञ्चालन गर्न आवश्यक रकम विनियोजन गरिएको छ। वाणिज्य बैंक तथा भुक्तानी सेवा प्रदायक संस्थाले अन्तर्राष्ट्रिय भुक्तानी नेटवर्कसँग सम्झौता गर्न सक्ने गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पेमेन्ट एग्रिगेटर र नेशनल पेमेन्ट स्विचलाई प्रभावकारी बनाउने योजना अगाडि सारिएको छ। पेमेन्ट एग्रिगेटरको नियमनका लागि आवश्यक कानूनी तथा संस्थागत व्यवस्था गरिएको छ। सहुलियतपूर्ण कर्जाको प्रभावकारिता अभिवृद्धि गर्न तेस्रो पक्ष मार्फत कर्जाको गुणस्तर मूल्याङ्कन गर्ने नीति अगाडि सारिएको छ। त्यस्तै बजेट मार्फत जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई यस कार्यक्रमको लाभग्राहीका रूपमा सहभागी गराउने पनि सरकारले योजना अगाडि सारेको छ। काठमाडौँबाट ठूलो मात्रामा इलेक्ट्रिक चुरोट सहित एकजना पक्राउ परेका छन्। करिब 6 करोड़ बराबरको भेपसहित ललितपुरको महालक्ष्मी नगरपालिका 8 का 32 वर्षीय नवीन खड्का पक्राउ परेका हुन्। उनलाई काठमाडौँको खिचा पोखरीबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। विशेष सूचनाका आधारमा खिचा पोखरी पुगेको प्रहरीले खान तलासी गर्दा खड्काको साथबाट विभिन्न कम्पनीका 28,500 बिल बिजक नभएका भेप बरामद गरेको प्रहरीले जनाएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरहीन भन्दै तेज ब्राण्डको तोरीको तेल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ। विभागले जारी गरेको सूचना अनुसार बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएको नमूना परीक्षण गर्दा सिद्धार्थ आयल इण्डस्ट्रीजद्वारा उत्पादित तेज ब्राण्डको तोरीको तेल न्यून स्तरको भेटिएको हो। विभागका अनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 बमोजिम परीक्षण गर्दा उक्त तेल नेपाल सरकारले तोकेको मापदण्ड अनुसार नभेटिएपछि सम्बन्धित ब्याचका सबै उत्पादन बजारबाट तत्काल फिर्ता गर्न निर्देश दिएको छ। साथै सो तेलको बिक्री वितरण नगर्न पनि आदेश जारी गरिएको विभागले जनाएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै भौतिक पूर्वाधार, ऊर्जा तथा खानेपानी क्षेत्रलाई विशेष प्राथमिकता दिने घोषणा गरेका छन्। सरकारले आगामी आर्थिक वर्षभित्र 1,000 किलोमिटर सड़क कालोपत्रे गर्ने र 275 वटा सड़क पुल निर्माण गर्ने पनि लक्ष्य राखेको छ। 1,028 किलोमिटर लामो पूर्व पश्चिम राजमार्गलाई आगामी 5 वर्षभित्र 4 लेनमा स्तरोन्नति गरिने र यसका लागि आगामी वर्ष 37,46 करोड़ रूपियाँ विनियोजन गरिएको छ। यसै वर्ष कमला कञ्चनपुर र नारायणगढ़ बुटवल खण्डको काम सम्पन्न हुने मन्त्री वाग्लेले जानकारी दिएका छन्। काठमाडौँ तराई मधेश दूर मार्गका लागि 17,64 करोड़ रूपियाँ विनियोजन गरिएको छ, जस अन्तर्गत आगामी वर्ष 40 वटा पुल र 5.4 किलोमिटर सुरुङको काम सम्पन्न गरिनेछ। त्यस्तै हुलाकी राजमार्ग आगामी 3 वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ 4,65 करोड़ रूपियाँ र पुष्पलाल मध्य पहाड़ी राजमार्गका लागि 2,16 करोड़ रूपियाँ विनियोजन गरिएको छ। सरकारले आगामी आर्थिक वर्षका लागि श्रम तथा रोजगार क्षेत्रमा 3,63 करोड़ रूपियाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षमा श्रम वैदेशिक रोजगारबाट स्वदेश फर्किएकालाई स्वदेशमै टिकाउन रिटर्निङ माइग्रेन्ट कार्यक्रम तयार गर्ने बताएका हुन्। उनले युवालाई कार्यस्थलमा आधारित तालिम सञ्चालन गरी सिपयुक्त बनाउने बताएका छन्। सरकारले वैदेशिक रोजगारीलाई थप सुरक्षित एवं मर्यादित बनाउन श्रम सम्झौताको पुनरावलोकन तथा नयाँ गन्तव्य मुलुकसँगको थप सम्झौता गर्ने पनि बजेट भाषणमा जानकारी दिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले विवादास्पद व्यवसायी दीपक भट्टसँग जोड़िएका व्यक्तिमाथि पनि अनुसन्धान गर्ने भएको छ। सीआईबीले भट्टसँग जोड़िएका व्यक्तिहरूमाथि अनुसन्धान शुरू गरेको हो। यसरी सीआईबीको अनुसन्धानमा तानिएका मध्ये 56 जना लगानीकर्ता र विभिन्न कम्पनीका उच्च पदस्थ अधिकारी समेत रहेका छन्। सीआईबीले उनीहरूको शेयर रोक्का राख्न धितोपत्र बोर्डलाई पत्र पठाएको छ। शेयर रोक्कासँगै धितोपत्र सम्बन्धी ऐन 2063 अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेकोले उनीहरूको लगानी विवरण खुलाएर पठाउन पनि सीआईबीले निर्देशन दिएको छ। सरकारले चुरोट र रक्सीमा अन्तशुल्क बढ़ाएको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले रक्सी र चुरोटमा 10% अन्तशुल्क वृद्धि गर्ने घोषणा गरेका हुन्। स्वास्थ्य जोखिम न्यूनीकरण र राजस्व वृद्धि गर्ने उद्देश्यले यस्तो कर नीति अघि सारेको अर्थमन्त्री वाग्लेले बताएका छन्। योसँगै अब नेपाली बजारमा चुरोट र रक्सीको मूल्य पनि बढ़ने पक्का देखिएको छ। सरकारले निजामती कर्मचारीको तलब बढ़ाएको छ। आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारले निजामती कर्मचारीहरूको तलब 21% बढ़ाएको हो। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले कर्मचारीहरूको तलब 21% बढ़ाइएको घोषणा गरेका छन्। योसँगै अब निजामती कर्मचारीहरूको न्यूनतम तलब 40,000 देखि 1,00,000 रूपियाँ भन्दा माथि पुगेको छ। बढ़ेको कर्मचारीको तलब साउन 1 गतेदेखि नै लागू हुने अर्थमन्त्री वाग्लेले घोषणा गरेका छन्। तर कर्मचारीहरूले आगामी भदौदेखि मात्रै बढ़ेको तलब पाउने अर्थमन्त्रीले बताएका छन्। सरकारले राजनीतिक दल निकट कर्मचारी संगठनका कर्मचारीलाई दुर्गममा सरुवा गरेको छ। सरकारले गृह मन्त्रालय मार्फतका 20 जना कर्मचारीलाई दुर्गम स्थानमा सरुवा गरेको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएको सूची अनुसार कर्मचारीको सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सरुवा हुनेहरू सबै कर्मचारी नायब सुब्बा सरहका कर्मचारी छन्। सरकारले कर्मचारी युनियन र एमाले निकट कर्मचारी संगठनका नेतालाई सरुवा गरेको छ। सरकारले सामाजिक सुरक्षा भत्ता स्वैच्छिक रूपमा त्याग्न आह्वान गरेको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सरकारले सामाजिक सुरक्षा भत्ता सक्नेले छोडौं नसक्नेले लिउं भन्ने अभियानको घोषणा गरेको हो। उक्त अभियान अन्तर्गत आर्थिक रूपमा सक्षम नागरिकले स्वेच्छाले सामाजिक सुरक्षा भत्ता त्याग्न पाउने भएका छन्। त्यसरी गरिएको सामाजिक सुरक्षा भत्ता त्यागबाट बचत भएको रकम वास्तवमै आवश्यकता भएका नागरिकसम्म पुर्याइने अर्थमन्त्री वाग्लेले बताएका छन्। त्यसरी वृद्ध भत्ता सहित सामाजिक सुरक्षा भत्ता नलिनेहरूलाई सरकारले सहयोग गर्ने पनि सरकारले घोषणा गरेको छ। 18 महिनामा नेपालबाट 600 बढ़ी विदेशी नागरिक देश निकालामा परेका छन्। अध्यागमन विभागले दिएको जानकारी अनुसार पछिल्लो 18 महिनामा 675 जना विदेशी नागरिक देश निकालामा परेका हुन्। विभागले दिएको जानकारी अनुसार सन् 2025मा 523 जना विदेशी नागरिकलाई देश निकाला गरिएको थियो। सन् 2026को मे 25 सम्म 152 जना विदेशी नागरिक देश निकालामा परेका छन्। यसरी देश निकालामा पर्नेमा अधिकांश अवैध रूपमा नेपालमा बसेर काम गरिरहेकाहरू रहेको विभागले जनाएको छ। केहीलाई भने अवैध गतिविधि मा संलग्न भएको पाइएपछि देश निकाला गरिएको विभागले जनाएको छ। सरकारले नेपाल टेलिकमको शेयर बेच्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डाक्टर छोडी मागले यस्तो घोषणा गरेका हुन्। उनले संघीय सरकारको 66% शेयर कायम राख्दै बाँकी शेयर मसान्तभित्र सर्वसाधारणलाई बेच्ने वाग्लेले घोषणा गरेका छन्। उनले त्यसबाट प्राप्त हुने रकमलाई नेपाललाई टेक हब बनाउन प्रयोग गरिने बताएका छन्। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट मार्फत कर प्रणालीमा वृहत पुनरावलोकन गर्दै व्यक्तिगत करदाताका लागि ₹10,00,000 सीमा तोकेका छन्। साथै व्यक्तिगत आयकरको अधिकतम दरलाई 10% बिन्दुले घटाइएको उनले जानकारी दिएका हुन्। यो सँगै अब 10,00,000 रूपियाँसम्म वार्षिक आमदानी हुनेले 1% मात्रै कर तिरे पुग्नेछ भने धेरै कमाउनेले 29% कर तिरे हुनेछ। त्यस्तै औद्योगिक उत्पादनलाई प्रोत्साहन गर्न औद्योगिक कच्चा पदार्थमा लाग्ने भन्सार महसुल तयारी मालवस्तुमा भन्दा कम्तीमा 1% कम हुने व्यवस्था मिलाइएको उनले बताएका छन्। यस अन्तर्गत 273 प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाइएको छ भने विद्यमान 11 तहको भन्सार संरचनालाई पुनर्संरचना गरी 7 तहमा सीमित गरिएको छ। दुग्ध विकास संस्थान डीडीसीले भुक्तानी नपाएका दूध किसानलाई 12 करोड़ रूपियाँ भुक्तानी गरेको छ। पछिल्लो 4 महिनाको करिब 58 करोड़ मध्ये बक्यौता दायित्व 12 करोड़ रूपियाँ किसानहरूलाई भुक्तानी गरिएको डीडीसीले जनाएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालय दुग्ध विकास संस्थान डीडीसीको सुधारको कार्ययोजना ल्याएपछि हाल किसानलाई दैनिक 1 करोड़ रूपियाँ भुक्तानी भइरहेको मन्त्रालयले जनाएको छ। अर्थ मन्त्रालयले जारी गरेको आर्थिक वर्ष 2082-83 को आर्थिक सर्वेक्षणमा 2082 फागुन मसान्तसम्म देशभर दर्ता भएका सहकारीको संख्या 32,325 पुगेको उल्लेख गरिएको छ। सहकारी क्षेत्रमा 10,29,57 करोड़ बचत परिचालन भएको छ भने 82,216 व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन्। सहकारी सम्बन्धी एकीकृत तथ्याङ्कको लागि विकास गरिएको सहकारी तथा गरिबी सूचना व्यवस्थापन प्रणालीमा 2082 फागुन मसान्तसम्म 19,903 सहकारी आबद्ध भएका छन्। कोपो मिसमा 2081 असार मसान्तसम्म 18,897 सहकारी आबद्ध भएका थिए। बैंक तथा वित्तीय संस्थाहरूले दैनिक रूपमै राष्ट्र बैंकमा पैसा राख्न पाउने भएका छन्। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरूले आफूसँग अधिक भएको तरलता दैनिक रूपमा राष्ट्र बैंकमा राख्न पाउने व्यवस्था गरिएको जनाएको छ। बैंक तथा वित्तीय संस्थामा अधिक भएको तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा उपकरणको प्रयोग गर्छ। राष्ट्र बैंकले सोही व्यवस्था पुनरावलोकन गरेको छ। अब क ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंक खुलेको प्रत्येक दिन स्थायी निक्षेप सुविधा प्रयोग गर्न पाउने भएका छन्। यो सुविधा जेठ 13 गतेदेखि लागू गरिएको राष्ट्र बैंकले जनाएको छ। खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने 23,77,88,000 बराबर रोयल्टी तत्काल असूल गर्न महालेखा परीक्षकको कार्यालयले निर्देशन दिएको छ। महालेखा परीक्षकको कार्यालयको 63 वार्षिक प्रतिवेदन अनुसार एक वर्षभन्दा बढ़ी अवधिसम्म उत्खनन बापतको रोयल्टी नबुझाएको र अनुमति पाएको भन्दा बढ़ी परिमाण उत्खनन गरेको पाइएको छ। साधारण ढुंगाको रोयल्टी दर प्रति घनमिटर रू 25 तथा नियम बमोजिम 30% जरिवाना र 10% स्थानीय विकास शुल्क समेतको रकम असूल गर्न भनिएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सेनाले दर्ता बिना चलिरहेका राइट सेयरिङ एपमाथि सरकारले निगरानी गरिरहेको बताएका छन्। उनले राइट सेयरिङ एपलाई व्यवस्थित गर्ने उद्देश्यले दर्ता बिनी सञ्चालन भइरहेका एपहरूमाथि सरकारले निगरानी गरिरहेको बताएका छन्। सबै प्रकारका सवारी साधनलाई एप मार्फत व्यवस्थित रूपमा सञ्चालन गर्ने विषयमा समेत अध्ययन भइरहेको मन्त्री तिमल सेनाले जानकारी दिएका छन्। अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी गुप्तचर संस्था सीआईए का अधिकृतले संस्थाबाटै 4 करोड़ डलर बढ़ीको सुन चोरी गरेको खुलेको छ। अमेरिकी संचार माध्यम द वाशिङटन पोस्टले टप सिक्रेट क्लियरेन्स प्राप्त पूर्व वरिष्ठ कार्यकारी डेभिड जे रसले सुन चोरी गरेको खुलासा गरेको हो। डेभिड जेले चोरी गरेको सुनका बिस्कुटको मूल्य 4 करोड़ डलर भन्दा बढ़ी रहेको द वाशिङटन पोस्टले उल्लेख गरेको छ। पोस्टका अनुसार उनले चोरी गरेको सो सुन आफ्नो निवासमा लुकाएको भनेको छ। उनले आफूसँग नभएको कलेज डिग्रीहरूको झूठो दावी गरेको र आफूले नपाउने 77,000 डलरको सैन्य विदाको तलब समेत लिएको द वाशिङटन पोस्टले खुलाएको छ। रस सीआईए को डाइरेक्टोरी अफ साइन्स एण्ड टेक्नोलोजीमा काम गर्थे। उनको घरमा खान तलासी गर्दा एफबीआईले सुनका बिस्कुट र करिब 20,00,000 डलर नगद बरामद गरेको छ। अब पालो अन्तर्वार्ताको। आजको अंकमा हामीले शिक्षासँग सम्बन्धित अन्तर्वार्ता प्रस्तुत गर्ने प्रयास गरेका छौं। यो अंकमा शिक्षाविद निरञ्जन रिजाल र स्ट्रीम एडुकेटर नवीन मरासिनीले किताबी शिक्षा मात्रै नभएर जीवनको शिक्षा, बच्चाको व्यवहारदेखि भावनासम्म, घरको वातावरणदेखि विद्यालयको संस्कृतिसम्मका विषयमा खास संवाद गर्नुभएको छ। प्रस्तुत छ रिजाल र मरासिनीले गर्नुभएको यो खास कुराकानी।
1: सरलाई यो छोटो परिचयले त अलिकति पुग्दैन सम्भवतः। सरले आफ्नो अब यो बाहेक अरू यो स्टिम एजुकेशनलाई नै जोडेर कुराकानी गरौं र अब आजको हाम्रो कार्यक्रममा सरलाई अब यो रिलेटेड अरू केही कुराकानी छुटेको छ इन्ट्रोडक्सनको केसमा भने सरले अलिकति लाज गरिदिनु ताकि हाम्रो कम्युनिकेसन गर्नलाई र हामीलाई सुनिराख्ने हेरिराख्ने साथीहरूलाई स्टिम एजुकेसनको बारेमा अझ बढी जान्ने अवसर प्राप्त होस्। सो सर सरको बारेमा अलिक कुराकानी बताइदिनु होला।
2: धन्यवाद सर, हजुरले चाहिँ यो मेरो मिठो परिचय दिनुभयो। खास गरी म चाहिँ विद्यालय स्कुल लेभलको एजुकेसनमा लामो समयदेखि अध्ययन गर्दै आइरहेको छु र स्कुलका विभिन्न भूमिकाहरूमा पनि मैले निर्वाह गरिसकेको छु र अहिले पछिल्लो समयमा म स्कुल लेभलदेखि युनिभर्सिटीका विभिन्न क्लासहरूमा मैले अध्ययन गर्दै आएको छु र पछिल्लो समयमा चाहिँ म स्टिम एजुकेसनको अध्ययन गर्ने र त्यस पश्चात हाम्रो शिक्षामा भएका केही कमी कमजोरीहरू रहेछन् भन्ने मलाई महसुस भयो र तिनीहरूलाई हामी कसरी सुधार्न सकिन्छ भन्ने सन्दर्भमा म विद्यालय शिक्षालाई सुधार्नुपर्छ भनेर स्टिम एजुकेसन मार्फत शिक्षकहरूलाई ट्रेनिङ दिने अनि प्यारेन्ट्सहरूलाई चाहिँ आर्ट अफ प्यारेन्टिङको कुराहरू गर्ने र विद्यार्थीहरूलाई चाहिँ के कसरी अध्ययन गरेमा हाम्रो शिक्षालाई अथवा आफ्नो पढाइलाई बढी सस्टेनेबल गराउन सकिन्छ भन्ने सन्दर्भमा म कार्य गर्छु।
1: खुसी लाग्यो सर, सरलाई अब बिस्तारै एकदम रिल्याक्स चिल तरिकाले हामी कुराकानी गरौँ है। सो ओके सर, सरलाई फुल कम्फर्टेबल छ नि आज ठिक छ। सरले भन्नुभयो स्टिम एजुकेसन सिके अनि सिकाउन थाले, तपाईँले आफैले बनाउनु भयो होइन? यो
2: स्टिम होइन, यो स्टिम एसटीईएम भनेर चाहिँ धेरै पहिला 1960s को दशकमा
1: एसटीईएम
2: भनेर चाहिँ 1960s को दशकमा अमेरिकाबाट अभ्यास गर्न सुरु गरियो। खास गरी स्टिम भनेको साइन्स टेक्नोलोजी इन्जिनियरिङ र म्याथमेटिक्स को रूपमा चाहिँ यसलाई अभ्यास गरिएको थियो।
1: यसलाई अभ्यास गरियो अब भन्ने बित्तिकै साइन्स टेक्नोलोजी इन्जिनियरिङ आर्ट्स र
2: आर्ट्स थिएन त्यस बेला, म्याथमेटिक्स।
1: ओके,
2: अनि हामीले बच्चालाई के सिकाउनु पर्छ भन्दा सबभन्दा पहिला बच्चालाई साइन्स सिकाउनु पर्छ, त्यस पछाडि त्यसलाई टेक्नोलोजी सिकाउनु पर्छ, अनि डिजाइन गर्न इन्जिनियरिङ सिकाउनु पर्छ, र म्याथमेटिक्स सिकाउनु पर्छ। त्यसो गरेको खण्डमा बच्चा चाहिँ इनोभेटिभ हुन्छ, क्रिएटिभ हुन्छ भन्ने मान्यता थियो। त्यसैले अमेरिकामा स्टेम भनेर पढाइयो। तर 2000 आउँदाखेरि के महसुस गरियो भने त्यहाँको शिक्षामा आर्ट मिसिङ भएको रहेछ।
1: आर्ट पछि थपियो,
2: आर्ट मिसिङ भएको रहेछ। मान्छेहरू क्रिएटिभ पनि भए, इनोभेटिभ पनि भए, वास्तविक ह्युमन हुन सकेन भने, त्यसले गर्दाखेरि आर्टबाट उनीहरूलाई चाहिँ क्रिएटिभिटी अनि ह्युमेनिटी जस्ता भ्यालुजहरू सिकाउनको लागि आर्ट मिसाइयो। र त्यस पश्चात स्टेमलाई स्टिम एसटीईएम बनाइयो र अहिले आर्ट अन्तर्गत ह्युमन भ्यालुज, क्रिएटिभिटी, इनोभेसन कुराहरू पढाउनलाई सिकाउनलाई चाहिँ प्रयास गरेको छ।
1: यो तपाईँले नयाँ त किन नयाँ जसरी कुराकानी जस्तो लागिरहेको थियो, तर अब यहाँ साइन्स त फर एक्जाम्पल मेरो बच्चा स्कुल पढ्छ, उसले साइन्स पनि पढ्छ, साइन्सको बुक पढिहाल्छ, त्यसमा साइन्सको कुराकानी पढ्छ। अब टेक्नोलोजी अर्को भयो, मैले केही मिस्टेक भयो सरले करेक्सन गर्नु, टेक्नोलोजी भने उसले अझै कम्प्युटर बच्चा पढिहाल्छ, अरू कुराकानी पनि पढ्छ। अब एसटीई ई भनेको इन्जिनियरिङ, उसले अब सानो काज गर्छ, के बनाउनु होला सिक्ला स्कुलमा सिकाउँछ होइन, इन्जिनियरिङ पढिरहेको छ बच्चाले। आर्ट्स भनेर ऊ पेन्सन गर्छ, के गर्छ गर्छ, प्रत्येक बच्चाले गर्छ स्कुलमा। म्याथ भनेर म्याथ त अब स्कुलमा कुनै पनि स्कुलमा नपढाउने छैन भनेपछि तपाईँहरूले जुन तपाईँले सिकेर आउनुभएको स्टिममा पनि गरेको कुरा त्यही हो।
2: थोरै अब स्टिम भन्दाखेरि हामीले यो पाँचवटा विषय मात्रै नबुझेर यो चाहिँ एजुकेसनको होलिस्टिक अप्रोच हो। यसमा चाहिँ हामीले पाठ्यक्रम कस्तो गराउने अनि के विषय पढाउने, कसरी पढाउने र त्यसको मूल्याङ्कन कसरी गर्ने भन्ने सन्दर्भ,
1: दिस इज नट द टपिक अफ सब्जेक्ट, यो सब्जेक्ट भयो,
2: इट इज नट ओन्ली द म्याटर अफ सब्जेक्ट
1: सब्जेक्ट भन्छ। यो चाहिँ तपाईँको यसको के यो यो ग्लास लगाउने भन्नु खोज्नु भएको तपाईँले?
2: थोरै हो, यसको कस्तो भने जस्तो हामीले साइन्स भनिरहँदाखेरि हामीले साइन्स पढाएका छैनौँ, हामीले साइन्सको बारेमा पढाइरहेका छौँ।
1: अरे के भन्नु,
2: साइन्स विधि प्रयोग गरेर पढाइनुको सट्टा हामीले चाहिँ साइन्सको बारेमा पढायौं। साइन्स भनेको खोजी गर्नु हो, आफैले एक्सपेरिमेन्ट गर्नु हो, आफैले अनुभव गर्ने हो, र एक्सपेरिमेन्टबाट निकालेका रिजल्टहरूलाई
1: त्यसलाई एक्सप्लेन गरेर जीवनमा कहीँ काम लाग्छ त्यहाँ एप्लाई गर्नु
2: हो,
1: त्यो साइन्स हो,
2: त्यो साइन्स हो। तर हामी के गर्यौं भने साइन्सलाई डेफिनेसनमा लग्यौं, वाट इज ग्राभिटेसन भन्न थाल्यौँ, वाट इज सिम्पल मसिन भन्न थाल्यौँ। तर सिम्पल मसिन कसरी प्रयोग गर्ने भनेर त्यसको एक्सपेरिमेन्टेसनतिर चाहिँ बच्चालाई लगेनौ
1: भनेपछि सरले सरको जे विषय पढाउनुहुन्छ अथवा जे विषय पढाउनलाई चाहिँ तपाईँको यो एप्रोचले चाहिँ साइन्टिफिक वेबाट पढौं भन्ने कुरा हो।
2: साइन्स भनेको खोजी
1: गरौँ,
2: बच्चाले आफ्नो विषय जे पढ्ने हो त्यसको खोजी गरोस्।
1: कसले गर्ने खोजी, अब यो
2: बच्चाले गर्ने, जसले सिक्ने हो त्यसले खोजी गर्नु पर्यो। जस्तो तपाईँ नेपाली पढाइरहनु भएको छ भने
1: टिचरको रोल के त, फेरि
2: फेसिलिटेटर भन्छ, उसले वातावरण सिर्जना गरिदिने,
1: टिचरले पढाउने होइन,
2: पढाउने भन्नाले
1: जुन तरिकाले पढाउने भन्ने हामी सोचिरहेको छौँ,
2: सुन्ने र सुनाउने त्यो होइन,
1: लोड र अनलोड
2: त्यो होइन। हामीले चाहेको के भने बच्चालाई यस्तो परिस्थिति सिर्जना
1: गरिदिन्छौँ
2: जहाँ बच्चाले आफै ज्ञान आफै खोजी गर्दै ज्ञानको निर्माण गर्छ।
1: सरसँग अरू कुरा पनि भन्दा भन्दा यो एसटिइएममै आजको हाम्रो साथ सायद यो टाइम नपुग्ला जस्तो भए पनि हुनसक्छ, तर यो कुरा इन्ट्रेस्टिङ भएको भएर मैले गरेँ, सायद यो इम्पोर्टेन्ट पार्ट हो भने हामीलाई कन्टिन्यू गर्न सक्छौँ। ओके, त्यसो भए सरले जस्तो साइन्स भनेर साइन्सको पढाउँदैन, फर एक्जाम्पल कुनै विद्यार्थीले लाई अर्को कुनै सब्जेक्ट, फर एक्जाम्पल तपाईँको इको अर्थशास्त्र पढ्नु पर्यो भने अर्थशास्त्रलाई पनि साइन्टिफिक तरिकाले पढ्ने भन्नु खोज्नु
2: आफैले अनुभव गरेर।
1: अच्छा,
2: त्यसमा चाहिँ टिचरले रेडिमेड फर्मुला दिनु भएन, बच्चाले आफै त्यो फर्मुलाहरू कसरी बने होइन त्यसको चाहिँ उसले अनुभव गर्दै सिक्नु पर्यो र त्यसबाट कन्क्लुजन निकाल्नु पर्यो।
1: जस्तै यसमा अर्थशास्त्रको कुराकानी मैले निकालेँ, अर्थशास्त्र एउटा नियम छ नि तपाईँको डिमान्ड एन्ड सप्लाईको, तपाईँको डिमान्ड एन्ड सप्लाईको चाहिँ तपाईँको जस्तो तपाईँको मार्केटमा कुनै पनि चिजको डिमान्ड बढ्यो भने माग बढ्यो भने केही हुन्छ भने एउटा सिद्धान्त प्रतिपादन भएको हामी पढाउँछौँ स्कुलमा गएर, त्यहाँ मतलब जे छ त्यो पढाउँछौँ बुकमा। तर त्यही कुरालाई लिएर चाहिँ साइन्टिफिक वेबाट बच्चालाई कुनै कुन चिज जस्तो अहिले पेट्रोलको भाव बढ्नु अहिले किन बढिरहेछ लगायतको कुराकानी गरेर बजारमा पेट्रोल हाल्न लगाउनु सिकाउनु,
2: हामी त्यसमा चाहिँ प्रोजेक्ट वर्क मार्फत प्रोजेक्ट बेस्ड लर्निङ भन्छौँ, त्यस मार्फत बच्चाले त्यो आफैले अनुभव गर्नु पर्यो। आज किन पेट्रोलको मूल्य बढिरहेछ भन्दाखेरि माग बढी भएको हुनाले मूल्य बढिरहेछ।
1: ओके, भनेपछि सरले जस्तो कुनै एउटा बच्चालाई एउटा प्यारेन्ट्सले होइन बच्चालाई प्यारेन्ट्सले आज रेस्टुरेन्टमा खान जाउँ भनेर बच्चाले एप्रोच गर्यो र उसले कुनै दिन लग्यो कुनै दिन लगेन, त्यो लग्नु नलग्नुको कारण पनि खोजे, त्यो पढाइसँग
2: जोडेर
1: सिकाउन सकिन्छ भन्ने भयो।
2: हाम्रो पढाइलाई जीवनसँग जोड्नु पर्यो। अहिले हाम्रो शिक्षामा भएको चाहिँ पढ्ने कुरा एकातिर पढ्ने कुरा र जिन्दगी अर्कोतिर, नदीका दुई किनार
1: भए भन्ने कुरालाई त्यसलाई एउटै किनारमा लगाऊ,
2: पढाइलाई जिन्दगीसँग
1: जोडौं
2: र सिक्ने प्रक्रियामा बच्चाको एक्टिभ पार्टिसिपेसन होस् र बच्चाले आफै अनुभव गर्दै र आफै अभ्यास गर्दै सिकोस्,
1: जुन सब्जेक्ट पढ्छ त्यो सब्जेक्टमा त्यो तरिकाले सिकोस् जुन चाहिँ आफै प्र्याक्टिस गरेर सिकोस्, त्यो साइन्टिफिक एप्रोच भयो।
2: त्यसमा टिचरले रेडिमेड एन्सरहरू दिएर त्यसलाई चाहिँ सिम्पली मेमोराइज गर्नुभन्दा पनि त्यो कसरी भयो किन भयो भन्ने अनेक प्रश्नहरू गर्दै बच्चाले सिकोस् भन्ने।
1: तपाईँको यो कुराले
2: त्यो साइन्स भयो।
1: आजको आजको आजको डेटमा हामी काठमाडौँमा छौँ, मैले देखेको दुई चारवटा स्कुलका कुराकानीहरू जुन एकदम प्रत्यक्ष मेरै आँखा अगाडि भएको छ, मानौ मेरै बच्चासँग पनि भएको छ, नजिकको बच्चासँग, त्यहाँको स्कुलबाट एक्जाममा आउने क्वेसन दिनुहुन्छ अनि एउटा लेभलको क्वेसन दिनुहुन्छ, त्यही क्वेसन एक्जाम आउँछ र मेरो बच्चाको ए प्लस आउँछ, अलिक अहिले ए प्लस आउँछ अनि सर्टिफिकेट मार्क्स आएपछि हामी दङ्ग परिरहेछौँ, अनि सर्टिफिकेट मार्क्स आएन भने फेरि म दङ्ग पर्दिनँ एज अ प्यारेन्ट। अब यो बेलामा चाहिँ तपाईँको जुन तरिकाले हामी सिकाइराखेका छौँ बच्चाहरूलाई, किनभने अब बच्चाको मेरो ए प्लस आउँछ, म ए प्लस ल्याउने भने कन्फिडेन्स बढ्ला, पछि जीवनमा ऊ ए प्लस ल्याएको कारणले लाइफ अगाडि बढ्ला, एउटा पार्ट त्यो पनि छ, किनभने सफल भइरहेछु भन्ने फिल हुन्छ त्यसलाई, त्यो छ। अर्को पार्टमा तपाईँ हामीले स्टिम एजुकेसनको कुराकानी गर्दा चाहिँ स्टिम एजुकेसनले चाहिँ त्यही गरेर सबै एउटा पार्टमा घुम्दै सिक्दै हेर्दै त्यहाँ डुब्दै त्यहाँ प्रोजेक्ट बनाउँदै त्यही गर्दै गरेर यो लग्ने यो प्र्याक्टिस गरेर कतिको सम्भव छ, कहाँ प्र्याक्टिस भइरहेछ त्यस्तो केही होला।
2: जस्तो हामीले क्लास सिक्स सेभेन एटतिर पढाइरहँदाखेरि कुनै रुमको एरिया निकाल्नु पर्यो भने एल इन्टु बीको फर्मुला हामीले मेमोराइज गरेर कसैको बारेमा पढ्या हो, अहिले हरेक बच्चाले एल इन्टु बी मार्फत त्यो एरिया निकाल्छ, कार्पेटको मूल्य पनि निकाल्छ होला, तर हामी यो विधिमा के भन्छ भने बच्चाले आफ्नो रुमको एल इन्टु बी निकाल्नु पर्यो, आफ्नो रुमको लेन्थ नाप्नु पर्यो,
1: कपी कपी नापे पनि भयो,
2: घरको बेडरुमको नाप्नु पर्यो, अनि आफ्नो घरको बेडरुममा कार्पेट बिछाउन कति लाग्छ भनेर त्यसको हिसाब
1: निकाल्नु पर्यो।
2: त्यसो गरिरहँदाखेरि बच्चाले अरू कुनै काल्पनिक क्वेसनको सल्भ गरेको छैन, उसले चाहिँ आफ्नो बेडरुमको चाहिँ एरिया
1: निकालिदिएछ,
2: मेरो रुममा कार्पेट बिछाउन
1: कति लाग्छ, स्क्वायर फिटले हिसाब गरिरहेछ, मेन थिम चाहिँ
2: यो। त्यसले गर्दाखेरि बच्चालाई हामी कस्तो असाइनमेन्ट दिनेभयौ त भन्दाखेरि तिमीले आफ्नो घरको तिम्रो बेडरुमको लम्बाइ र चौडाइ लिएर आऊ, अनि नजिकको पसलमा गएर तिमीलाई मन पर्ने कार्पेटको मूल्य कति स्क्वायर फिट छ त्यो मूल्य सोधेर
1: सोधेर,
2: अनि क्लासमा आज म म्याथमेटिक्स पढाउँदैछु भने हरेक बच्चाको हिसाब चाहिँ अलग अलग छ। हरेक बच्चाले चाहिँ आफ्नो रुमको बारेमा पढ्दैछ, उसले कुनै डोलमाको रुमको बारेमा पढ्दै छैन, होइन? जुन हामीले चाहिँ मानव डोलमाको रुम
1: मानव राम
2: रामको
1: त्यसमा
2: बच्चाको कुनै सरोकारको विषय थिएन, तर आज बच्चाले मेरो रुममा कार्पेट बिछाउन कति खर्च लाग्छ भन्ने हिसाब गर्दैछ। त्यसो गर्दाखेरि उसले जे पढ्दैछ त्यसमा उसको हार्ट कनेक्सन भएको छ, जे पढ्दैछ उसले आफ्ना ह्यान्ड्सहरू प्रयोग गरेर त्यो मेजरिङ गरेर पढ्दैछ। यसरी पढ्यो र यसरी सिक्यो भने त्यो साइन्टिफिक लर्निङ हो, यसलाई हामी साइन्ससँग जोड्यौं।
1: यहाँनिर
2: चाहिँ अहिलेसम्म हाम्रो एजुकेसनले हेडलाई फोकस गर्यो, तपाईँ कति सम्झन सक्नुहुन्छ त्यसैको मात्रै मूल्याङ्कन गर्यो। अब हामीले हेड सँगसँगै थोरै त्यसलाई हार्टसँग पनि कनेक्ट गरौं, ह्यान्डसँग पनि कनेक्ट गरौँ।
1: मतलब हातसँग मतलब उसले आफैले छोएर चलाएर हेरेर सिकोस्, हर्ट मतलब त्यो आफ्नै भनेर फिल गरेर सिकोस्। त्यस्तो होइन किताबमा रामको रामको बगैँचामा यतिवटा आँप थियो, यतिवटा आँप कतिवटा बेचेर लग्यो, कति नाफा भयो कि आफ्नै घरमा के छ त्यो लगेर बेचोस्, उसले नाफा कसरी हुन्छ आफै हातले हिसाब निकालेर थाहा पाओस्। यो साइन्स भयो,
2: यसलाई साइन्स भयो। अनि हामीले पढिरहेको कुरालाई हातले भन्दा पनि टेक्नोलोजी प्रयोग गर्यौँ भने त्यसले बढी इफेक्टिभ र इफिसियन्सी ल्याउँछ, है? त्यसैले एउटा सर्कल बनाउनु पर्यो भने तपाईँले हातले सर्कल गराइरहँदाखेरि त्यो चाहिँ पर्फेक्ट नहुन सक्छ,
1: पर्फेक्ट गोलो नहुन
2: सक्छ।
1: अब
2: तपाईँले कुनै एउटा टुल प्रयोग गरौँ, टेक्नोलोजी डज नट मिन एडभान्स टेक्नोलोजी। सामान्य हामीले प्रयोग गर्ने कम्पास टेक्नोलोजी हो, तपाईँले ग्लासबाट पनि सर्कल बनाउन सक्नुहुन्छ, ग्लास टेक्नोलोजी हो,
1: होइन? स्केल पनि टेक्नोलोजी भयो,
2: त्यो पनि टेक्नोलोजी। त्यो टेक्नोलोजीले मान्छेलाई के गर्छ, मसँग कम्पास छैन, म सर्कल केबाट बनाउँछु, क्रिएटिभिटी, प्रब्लम सल्भिङ, इनोभेसन, उसले त्यहीबाट चाहिँ डेभलप गर्दै जान्छ। त्यो सामान्य सर्कल बनाउने भन्ने कुरामा उसले टेक्नोलोजी प्रयोग गर्दाखेरि उसको क्रिएटिभिटीको कुरा, उसको इनोभेसनको कुरा, उसको प्रब्लम सल्भिङको कुराहरू ती स्किल्सको रूपमा डेभलप हुन्छन्। त्यसैले टेक्नोलोजी प्रयोग गर्न सिकाउँ भनेर चाहिँ हामी
1: टेक्नोलोजी पनि उसलाई अघि सरले भने हर्ट हेड र ह्यान्ड नै युज गरौँ त्यहाँ पनि।
2: हामी ह्यान्ड्सको कुरा गर्दाखेरि टेक्नोलोजी स्वतः
1: यो इन्जिनियरिङ पनि छ है बिचमा, इन्जिनियरिङ कसरी आयो?
2: इन्जिनियरिङ भनेको हामीले चाहिँ अलि हाई लेभलमा बुझ्यौँ, तर यसको बेसिक लेभल, यसको डिएनए भन्नुहुन्छ भने इन्जिनियरिङ भनेको डिजाइन हो,
1: डिजाइन।
2: यदि हामीले बच्चालाई सुरुदेखि नै डिजाइन गर्न सिकायौँ भने त्यसले चाहिँ बच्चाको क्रिएटिभिटी र इनोभेसनलाई।
1: डिजाइनको मतलब के डिजाइन भन्नु खोज्नु?
2: हामी जे पढ्छौँ
1: जस्तै चित्र बनाउनेको डिजाइन त है पक्कै होइन,
2: त्यो पनि पर्यो डिजाइनिङमा। जस्तो हाम्रो लाइफमा डिजाइनिङ प्रत्येक पल पलमा हुँदो रहेछ, हाम्रो लाइफको स्टार्टिङ डिजाइनबाट सुरु हुँदो रहेछ। त्यति गरी जस्तो तपाईँ बिहान उठेर ब्ल्याङ्केट पट्याउँदाखेरि जुन डिजाइन गर्नुहुन्छ, द्याट इज डिजाइन, होइन? जस्तै एकजना मदरले भाँडा मारिसकेपछि भाँडाहरू मिलाएर
1: कसरी राख्नुहुन्छ, गाउँमा पनि कसरी घरमा हुन्छ नि टलक्क टल्केको, होइन?
2: त्यो
1: सफा
2: तपाईँ कपडाहरू धुनुहुन्छ अनि दराजमा मिलाएर राख्नुहुन्छ नि, त्यो पनि डिजाइन हो। तपाईँ एउटा फोटो नयाँ किनेर त्यही भित्तामा टाँच्न थाल्नुहुन्छ, कहाँनिर सेन्टर पर्छ, कताबाट त्यो जुन त्यो फोकस गर्नुहुन्छ नि, त्यो डिजाइनिङ हो।
1: कलर थिम,
2: कलरको थिम,
1: ग्राफिक्स, हाइट, यो कुरा मतलब जीवनमा अब उसलाई चाहिँ कम्फर्ट बनाउनु पनि बनाउनलाई पनि यही स्कुलदेखि नै सिक स्कुलदेखि जग हालौँ भन्ने चाहिँ मेन थिम हो यसको।
2: त्यसैले बच्चालाई यदि हामीले सुरुदेखि नै आफै खोजी गरेर पढाउने, त्यो साइन्स भयो। अनि त्यो प्रयोग सिकाइरहँदाखेरि टुल्सहरूको प्रयोग गर्ने, होइन? लोकल टुल्सहरू छन् नि हाम्रो, त्यो चिम्टा, होइन? आगो टिप्नुलाई त्यो चिम्टा प्रयोग गर्ने के हो,
1: त्यो टुल्स टेक्नोलोजी
2: भयो, लोकल टेक्नोलोजी हो, होइन? त्यसैले हामीले टेक्नोलोजी भन्दा खालि एडभान्स मात्रै नबुझौँ। अनि इन्जिनियरिङ भनेको डिजाइनिङ नै छ, अनि हामी जे पढ्छौँ, जे बनाउँछौँ, त्यसको प्रोटोटाइपहरू बनाउँछौँ, त्यो चाहिँ डिजाइनिङ भयो। त्यसले बच्चालाई बल्ल इनोभेटिभ बनाउँदो रहेछ, क्रिएटिभ बनाउँदो रहेछ, प्रब्लम सल्भर बनाउँदो रहेछ। यी कुराहरू हाम्रो विद्यालयमा प्रवेश पाएन। हामीले साइन्स पढाए, साइन्स विधि प्रयोग गरेर पढाउनुको सट्टा
1: साइन्सको
2: बारेमा पढायो, होइन? साइन्सको विधि प्रयोग गर्नु पर्थ्यो पढाइरहँदाखेरि।
0: हवस् त आदरणीय श्रोता, आजका लागि रेडियो कार्यक्रम अर्थ सरोकार यति नै। कार्यक्रम सम्बन्धी केही सल्लाह, सुझाव वा प्रतिक्रिया भए हामीलाई सधैँ 9855106648 मा सम्पर्क गर्न सक्नुहुनेछ। आजका लागि कार्यक्रम सकियो। कार्यक्रमका सम्पूर्ण युनिट सहित मलाई पनि बिदा दिनुहोस्। नमस्ते।

0: मह सेवन दीर्घ जीवन।
1: दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
2: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
1: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
3: शुद्ध महका लागि कहाँ जाने त?
4: ल, घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
3: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
5: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर, घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
6: सम्पर्क मोबाइल नम्बर 9558831840 र 9848204040।
5: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

0: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
1: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
2: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पाइल फिस्टुला फिसर स्तनमा आएको गाँठागुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
0: अन्य विशेषज्ञ सेवाहरू
3: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
1: वरिष्ठ हार जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
0: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
5: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 0825 63 218
6: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
7: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
6: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ
8: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि
9: फोन नम्बर 0825 63 479
8: मोबाइल नम्बर 98494 67487

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर मा तीन महीना को 125 एमबीपीएस इंटरनेट रु 2700 मा खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट गर्ने मौका सफल रेफरल मा आफ्नो लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड
1: स्वदेश तथा विदेश का 5-स्टार होटल रेस्टुरेंट र रिसोर्टहरू मा 100% रोजगारी को सुवर्ण अवसर
2: क्षेत्री भित्री नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम मा भर्ना खुल्यो
1: राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँ को 50% सहयोग में मात्र 40 जना को लागि
2: अब दाङको घोराही बजार में रहेको होटल पौवा में होटल तथा पर्यटन तालिम संचालन हुँदैछ नोट सीट र समय एकदम सीमित छ आज संपर्क गर्नुहोस्
1: तालिम में दिइने विषयहरू
2: स्पेशल कुक तालिम इंडियन चाइनीज कन्टिनेन्टल र इटालियन
1: स्पेशल सेफ तालिम
2: जापानीज सुशी तालिम
1: वेट्रेस
2: टूरिस्ट गाइड
1: हाम्रा विशेषताहरू
2: स्वदेश तथा विदेश का 5-स्टार होटल हरूमा काम गर्नु भएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
1: एक्स्ट्रा प्राक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
2: जापान दुबई युरोप का विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावर को व्यवस्था भएको
1: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
2: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ अन्य थप जानकारी को लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
1: सम्पर्क मोबाइल 9841170079 9841170079
2: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल

0: अथरु कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल विथ बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: खुल्यो खुल्यो खुल्यो परिचित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लोड तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
2: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
2: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने
3: छालामा दागहरू आउने कपाल झर्ने
2: शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
3: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
2: बारम्बार गर्भपतन भएमा
3: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
2: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
2: बिना कारण शरीरको तौल घटेमा
3: ढाड दुखेमा कम्मर दुखेमा
2: गाउट तथा युरिक एसिडको समस्या
3: बारम्बार आँखा रातो भएमा
2: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
3: बारम्बार लामो समयसम्म ज्वरो आएमा
2: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
3: लामो समयदेखि छाला कडा भएमा
2: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
3: युवा अवस्थामा पक्षघात भएमा
2: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
3: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
2: कम उमेरमा हृदयघात मुटु रोग भएमा
3: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
2: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
3: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: फोन नम्बर 0825916770
2: मोबाइल नम्बर 98578343 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली
4: मध्य पश्चिम चाँड च्याक यति बेला बिहानको 10 बजेको छ।

0: बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। संघीय सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि सार्वजनिक गरेको बजेटमा लुम्बिनी प्रदेशका सड़क, सिंचाई, पर्यटन, उद्योग तथा ऊर्जा क्षेत्रका महत्वपूर्ण आयोजनालाई प्राथमिकतामा राखेको छ। विशेष गरी लामो समयदेखि बहुप्रतीक्षित सिद्ध बाबा सुरुङ मार्ग चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्ने घोषणा भएपछि प्रदेशवासी उत्साहित बनेका छन्। पहिरोको उच्च जोखिमका कारण वर्षौंदेखि यात्रुले शास्त्री खेप्दै आएको सिद्ध बाबा क्षेत्रमा सुरुङ मार्ग संचालनमा आएपछि बुटोल पाल्पा पोखरा सड़क यात्रा सुरक्षित र सहज हुने अपेक्षा गरिएको छ। बजेटमा सिद्धार्थ राजमार्ग अन्तर्गत बुटोल पोखरा खण्डलाई द्रुत मार्गका रूपमा विकास गर्ने प्रक्रिया अघि बढ़ाइने बजेट वक्तव्यमा उल्लेख गरिएको छ। त्यसै गरी बुटोल नारायणगढ़ सड़क निर्माण चालू आर्थिक वर्षभित्र सम्पन्न गर्ने, बुटोल गोरुसिंघे सड़क निर्माणलाई तीव्रता दिने तथा दाङको धानखोला लम्हे सड़क स्तरोन्नति गर्ने घोषणा गरिएको छ। चन्द्रवटा धानखोला सड़क स्तर उन्नतिको अध्ययन समेत गरिने भएको छ। पर्यटन क्षेत्रतर्फ सरकारले 72 लुम्बिनी क्षेत्रको एकीकृत विकासका लागि 83 करोड़ रूपैयाँ विनियोजन गरेको छ। सरकारले मासिक 50 युनिट भन्दा धेरै बिजुली खपतमा मूल्य अभिवृद्धि कर लागू गर्ने बजेटमा घोषणा गरेको छ। यसबाट उपभोक्तालाई भार पर्ने देखिएको छ। घरायसी परिजन तथा अन्य क्षेत्रमा बिजुलीको खपत बढ़दो क्रममा रहेका बेला उपभोक्तालाई 5% भ्याट लगाउने प्रावधानले उपभोक्ता मर्कामा पर्ने मात्र नभई विद्युत खपत विस्तारको योजना समेत प्रभावित हुने चिन्ता बढ़ेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदको दुवै सदनमा शुक्रबार पेश गर्नु भएको आर्थिक विधेयकको दफा 55 मार्फत मूल्य अभिवृद्धि कर ऐन 2052 संशोधन गरी अन्तिम उपभोक्तालाई यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम कर लाग्ने मूल्यमा 5% दरले कर निर्धारण गरी कर लाग्ने गरी असूल उपर गर्नुपर्ने उल्लेख गरिएको छ। त्यस्तै बजेट वक्तव्यमा मासिक 50 युनिट भन्दा बढ़ीको विद्युत खपतमा सहुलियत दरमा मूल्य अभिवृद्धि कर लगाउने घोषणा अर्थमन्त्रीले गर्नुभएको छ। पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले सार्वजनिक रूपमै सरकारको यो कदमको विरोध समेत गर्नुभएको छ। भारतको उत्तर प्रदेश स्थित कुशी नगरमा सञ्चालन भइरहेको अवैध नेटवर्किङ कारोबारमा संलग्न भएको आशंकामा उद्धार गरेका 453 नेपालीमाथि अनुसन्धान शुरू गरिएको छ। उद्धार गरेका सबैले शनिबार बेलहैया नाका हुँदै नेपालले जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा राखेर बयान तथा छानबिन थालिएको हो। प्रहरीका अनुसार उद्धार गरेका मध्ये वास्तविक पीड़ित र नेटवर्कको सञ्चालनमा संलग्न व्यक्तिलाई छुटाउने काम भइरहेको छ। अनुसन्धानबाट पीड़ित पुष्टि भएका व्यक्तिलाई आफन्तको जिम्मा लगाउने तथा नेटवर्कको सञ्चालन वा ठगीमा संलग्न देखिएकामाथि थप कानूनी कार प्रक्रिया अघि बढ़ाइने जनाएको छ। भारत स्थित नेपाली दूतावासको सम्बन्धी तथा भारतीय सुरक्षा निकायको सहयोगमा कुशी नगरस्थित एक नेटवर्किङ व्यवसाय सञ्चालन केन्द्रबाट नेपालीहरूको उद्धार गरिएको, उद्धार गरेका व्यक्तिसँगै दूतावासका प्रतिनिधि समेत रूपन्देही आएका छन्। भारतीय राजधानी नयाँ दिल्ली स्थित नेपाली दूतावासका मिनिस्टर काउन्सिलर अम्बिका जोशीले नेटवर्किङ कारोबारका नाममा नेपाली शोषणमा परेको गुनासो प्राप्त भएपछि लामो समयसम्म अध्ययन र निगरानी गरी उद्धार अभियान सञ्चालन गरिएको बताउनु भएको छ। र प्रतिनिधि सभा बैठक आज बस्ने भएको छ। बैठक दिउँसो 1 बजे सिंहदरबारमा बस्ने भएको छ। आजको बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश प्राजुरीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 दफावार छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। उक्त प्रतिवेदनमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ। अवस्त बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: तपाईँहरू सुन्दै हुनुहुन्छ। सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नया व्यवस्थापन र निशुल्क दन्त परीक्षण को सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
2: घर घर अनि गृहिणीको साथ उल्लासले बनाउँदैछ परिवार एक साथ।
3: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
2: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
3: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
2: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
4: खुशीको खबर।
5: अब हाम्रै दाङको घोराही अस्पताल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली अस्पताल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98-498-87-741।
10: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना। 300 शैयाको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि टाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क संजीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका वडा नम्बर 3, बर्गदुवा दाङ। सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
11: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
12: सिटी भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
11: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
12: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
11: तालिममा दिइने विषयहरू:
12: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्ट

0: अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ।
1: सम्पर्क मोबाइल 9840170909 9840170909।
0: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल।
2: सामुदायिक विद्यालय तर्फ एसएमा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौडियार दाङमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 शिक्षा तथा व्यवस्थापन संकाय तर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू:
3: अनुभवी शिक्षकबाट पठन पाठन हुने,
2: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने,
3: यातायातको सुविधा भएको,
2: स्वच्छ खाने पानीको व्यवस्था भएको
3: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था।
2: प्रधानाध्यापक श्री नन्द बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 9849473033। सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे, सम्पर्क मोबाइल नम्बर 9478141639। श्री माध्यमिक विद्यालय सौडियार दाङ।

नमस्कार। परिवर्तन सम्भव छ। रेडियो काठमाडौँ 92.1 द्वारा प्रसारित रेडियो काठमाडौँ नेटवर्क मार्फत देशभर आउने नेपाली लोक तथा दोहोरी गीत संगीतको तपाईँले एकदमै मन पराउनु भएको यो कार्यक्रम इन्द्रणीको नयाँ श्रृंखला लिएर म चन्द्रमणि यहाँको रेडियो सेटसेटमा आइसकेको छु। फरक बार फरक तवरले आउँछौ। त्यही अन्तर्गत आज बिहानीको समय अनि बिहानीको समय र विशेष गरी आइतबारे बसाईमा रहेर चाहिँ हामी तपाईँसँग सँगै रहन्छौ। अनि सांगीतिक बजारमा प्रस्तुत भएका नयाँ नयाँ गीत संगीतका बानकीहरू तपाईँलाई सुनाउँछौ र त्यही अनुरूप हामी उपस्थित भइसकेका छौं। र कार्यक्रमको शुरूआतमा हामीले एउटा नयाँ गीतलाई राखिसकेका छौं र आजको बसाईमा त्यस्तै नयाँ नयाँ गीत संगीतहरूका बानकीहरूले नै हामी तपाईँलाई मनोरञ्जन दिन्छौं। त्यसैले नयाँ नयाँ बानकीहरू सुन्नको लागि पनि रेडियो सेट अगाडि बस्नुहुन्छ, त्यो एउटा विश्वास चाहिँ हामीले तपाईँबाट लिएका छौं। र मेचीदेखि महाकाली, घरदेशदेखि परदेशसम्मका प्यारा प्यारा साथीहरू, रेडियो नजिक हुने साथीहरू रेडियो नजिक रहने, अनि सामाजिक सञ्जाल फेसबुकमा सुन्ने साथीहरूले फेसबुक मार्फत सुन्ने, टिकटक मार्फत हेर्ने साथीहरूले टिकटकमा हेर्ने, सँगै नेपाली पात्रो हाम्रो पात्रो लगायतका विभिन्न मोबाइल एप्लिकेशन मार्फत पनि इन्द्रणीको श्रृंखला सुन्दै गर्दा तपाईँ अब कहाँ कहाँ हुनुहुन्छ मलाई थाहा छैन, जहाँ हुनुहुन्छ इन्द्रणीको बसाई सुनेर चाहिँ आनन्द लिनुहुन्छ, जहाँ मौलिक नेपाली लोक तथा दोहोरी गीत संगीतका कुरा हुन्छन् र तिनै मौलिक दोहोरी गीत संगीतहरू इन्द्रणी मार्फत हामी प्रसारण गर्छौं र आम जनमानसमा चाहिँ यो नयाँ गीत छ है भनेर जानकारी गराउँछौं। अब ढिला गर्दिन, यतिखेर म ढिला नगरिकन फेरि पनि अर्को एउटा नयाँ गीतलाई राख्दैछु, त्यसपछि अन्य गीतहरू छँदैछन् सुनाउन आउँछु नै।

देशै बर्खा रेडियोबाट इन्द्रणीको बसाईलाई सुन्दै गर्दा भर्खरै हामीले सीमा नेपाली यो चाहिँ नामबाट बजारमा आएको छ अनि सबिन पौडेलको साथ रहेको झुटको खेती बोलको गीतलाई सुनायौं र यो गीतलाई सर्वत्र बजारमा प्रस्तुत गर्ने कलाकारलाई नमन छ। राकेश नेपालीले यो गीतको कम्पोज गर्नुभएको छ है यहाँलाई जानकारी अनि सर्वत्र बजारमा छ र अब यो अहिले टपिकको रूपमा आएको छ गीत माया गर्नु होला र अब आएको धेरै दिन भएको छैन तर चर्चा परिचर्चा सांगीतिक क्षेत्रमा बटुल्न थालिसकेको छ। झुटको खेतीलाई यहाँको माझमा प्रस्तुत गरिसकेपछि यहाँलाई स्वागत गर्छु। हामी यतिखेर नेपा टपद्वारा प्रायोजित इन्द्रणीको बसाईमा छौं। आइतबारे बसाईलाई नेपा टपले साथ दिएको छ र नेपालको नम्बर वान पाइप पीपीआर पाइप फिटिङका लागि तपाईँले नेपा टपलाई सम्झन सक्नुहुन्छ। त्यति मात्र होइन, भरपर्दो ट्याङ्की चाहिएको छ, यूपीबीसी चाहिएको छ, झ्यालडोका चाहिएको छ, सेनिटरी सामग्रीहरू चाहिएको छ, सबैको लागि चाहिँ तपाईँले सम्झनै सक्नुहुन्छ, सम्झना गर्न सक्नुहुन्छ अनि तपाईँलाई चाहिएको सामग्री खरिद गर्न सक्नुहुन्छ। नेपा टपकै यो जानकारी यहाँलाई गराउँदै हामी आइतबारे श्रृंखलामा नयाँ नयाँ भाकाहरू सुनाउने क्रममा छौं र यही क्रममा हामी ढिला नगरिकन अर्को एउटा गीतलाई पनि तयारी अवस्थामा राखेका छौं। प्रविधि संयोजनमा रेडियो काठमाडौँको स्टुडियोबाट ईशाले साथ दिइरहनु भएको छ अनि देशैभरका रेडियोमा रहेर यो आवाजलाई देश दुनियाँ पुर्याउन साथ दिने सबै मनहरूलाई नमन गर्दै राख्दैछु इन्द्रणीमा अर्को गीतलाई।

देशै भरका रेडियो मार्फत इन्द्रणीको बसाईलाई सुनिरहनु भएको छ। असाध्य मनछुनी गीतहरू नै आज बजिरहेछन्। योभन्दा अगाडि पनि हामीले त्यस्तै मनछुनी गीत सुनायौं होइन, अनि अहिले पनि भर्खरै मनछुनी गीत नै सुनायौं। त्यो चाहिँ विश्वासघाती बोलको गीत रहेको छ र यो चाहिँ सुनितामी परियार युट्युब च्यानल मार्फत सांगीतिक बजारमा आएको जानकारी म यहाँलाई अवगत गराउन चाहन्छु। भाका राम्रो छ, आएको धेरै समय भएको छैन। अब हुन त राम्रा गीतहरूको त्यति भ्युज जाँदैनन्, तर आम श्रोता दर्शकको मनमा चाहिँ बसिरहन्छन् ती गीतहरू होइन। विश्वासघाती संघलाई सुनायौं, अनि युष्कल छिनाल सुनितामी परियारको आवाजमा मौसम गुरूङको संगीत छ, अनि बिन्दु सुनारले यसमा शब्द कोर्नु भएको छ, स्टुडियो मालासीमा रेकर्ड भएको छ। यो गीतलाई हामीले सुनाइसकेका छौं र विश्वासघाती गीतको लागि सुनितामी र सम्पूर्ण टीमलाई हाम्रो तर्फबाट नमन छ, शुभकामना हामी व्यक्त गर्न चाहन्छौ। हामी इन्द्रणीको बसाईमा छौं, आज नयाँ गीतहरू सुनाउने पालो, नयाँ नयाँ गीतहरू आइरहेका छन्, नआएका होइनन्। सबै खालका गीतहरू सुनाउने प्रयत्नमा म रहनेछु, सुनाउँदै अगाडि बढ्नेछु। यतिखेर चाहिँ भने म एउटा नयाँ गीतलाई प्रस्तुत गर्दैछु, त्यसपछि फेरि आउँछु साथी, सुन्दै रहनुहोला।

त्यसै भर्खर रेडियो मार्टिन्द्रणी सुन्दै गर्दा एकै बित्ताको दूरीलाई हामीले सुनायौं। वसन्त थापा मेलिना राईको आवाजमा छ यो गीत, अनि प्रहलाद सुवेदीको शब्दमा वसन्त थापाको संगीत छ। अब यसपछि रिमाई पनि छ वसन्त थापाको, तर एकैछिनपछि सुनाउला। तर त्योभन्दा अगाडि हामी आजभन्दा 9-10 दिन अगाडि आएको घड़ीको सुई उल्टो घुमेर यो गीत पनि अहिले ईश्वर सिंहको बजारमा छ, किनभने वसन्त थापाको लस्करै सुनाउनु किन होइन, भर्खरै एउटा सुन्नुभयो, त्यसपछि अर्को सुनाउ अनि फेरि अर्को सुनाउला नि त होइन, यसरी नै अगाडि बढ़ाउला, किनभने हाम्रो इन्द्रणीको बसाईमा समय बाँकी नै छ र बाँकी समयभित्र हामीमा अब हामीले जति गीतहरू सुनाउन सक्छौ ती गीतहरू त यहाँलाई सुनाउँछौ नै। अब ईश्वर सिंह नेपाली लोकदोरीमा सधैँ मेहनत गर्ने राम्रा प्रतिभाका धनी हुन्। योभन्दा अगाडिदेखि नै धेरै गीतहरू ईश्वर सिंहको हामीले सुन्न पाएका छौं, सबै गीतहरू चर्चा परिचर्चाहरू बटुलिन रहेका छन्। अहिले चाहिँ यो बजारमा आएको घड़ीको सुई उल्टो घिमिरेमा घुमेरमा चाहिँ ईश्वर सिंह र कालिका रोका मगरको आवाज छ। अब कालिका रोका मगर भन्ने बित्तिकै जब तीज आउँछ, जब दशैं तिहार आउँछ होइन, त्यो बेला चाहिँ कालिका रोकाका गीतहरू नबजेका कमै हुन्छन्, एकदम बढ़ी मात्रामा बज्छन्। एउटा राम्रा गीतहरू गाउने गायिकाको रूपमा आफ्नो चाहिँ छापलाई स्थापित गर्नुभएको छ। म कालिका रोक्कालाई पनि नमन गर्न चाहन्छु। रेडियोमा धेरै पटक बजाएको, रेडियो कार्यक्रममा धेरै पटक कुराकानी गरेको मैले पनि होइन, उनै कालिका रोक्काको आवाजमा यो गीत छ। त्यसपछि अर्को नवलपुरैमा पनि बजारमा आइसकेको छ होइन, अनि तिमीलाई देखेर त हामीले शुरूआतमा प्रस्तुत गरिसकेका छौं, रिमै प्रस्तुत गर्ने बाँकी छ, फूल जस्तै पयलाई पनि भर्खरै नयाँ गीतको रूपमा छ, अनि हेरन जोड़ी पनि आएको छ, राजेश ढकाल अनि सरोज लामिछाने, टीका प्रसाई, सन्जु लगायतका कलाकार साथीहरूको अब हेरन जोड़ा एकैछिनपछि हामी सुनाउँछौ यो गीत सुनाइसकेपछि। यतिखेर भने घड़ीको सुई उल्टो घुमेर ठिक छ ईशाले हुन्छ भन्नुभएको छ, ढिला गर्दिन, राख्दैछु।

त्यसै बर्खा रेडियोबाटी रेडी सुन्दै गर्दा साँच्चीकै रमाइलो भइरहेको होला जस्तो लाग्छ। म पनि कहिले काहीँ तपाईँ यस्तै श्रोता भन्छु अनि रेडियो सुन्छु, रेडियो सुन्दा यति धेरै आनन्द लाउँछ होइन, यो लाइभ भनेको यस्तै रहेछ जस्तो लाग्छ होइन। भर्खर हामीले यो घड़ीको सुई उल्टो घुमेर सुनाइसकेका छौं, अब चाहिँ भने हामी ढिला नगरिकन अर्को एउटा नयाँ गीतलाई सुनाउने प्रयासमा छौं, भन्दा पनि अब प्रयास सफल नै हुन्छ त थाहा छ। राजेश ढकाल सरोज लामिछानेको हेर न जोडा यो गीत अहिले बजारमा आएको छ, भर्खरै 3 घण्टा मात्र भएको छ, म ढिला गर्दिन। राजेश ढकाल र सरोज लामिछानेको यो गीतलाई राख्दैछु, स्वरबद्ध गर्ने कलाकारको नाम पनि भन्छु। यसमा सरोज लामिछाने, राजेश ढकाल, टीका प्रसाई, सरू गौतम हुनुहुन्छ है यहाँलाई जानकारी, अनि सरोज लामिछानेको शब्द र संगीत छ, नरेन्द्र वियोगीले म्युजिक एरेन्ज गर्नुभएको छ, ओएब स्टुडियोमा रेकर्ड भएको गीतलाई मुकेश सुवेदी अफिसियलबाट बजारमा ल्याइएको छ, सुरेश काफलेको निर्देशन, अनि संजु खड्गी, आयुष्मा कार्की लगायत कलाकारलाई चाहिँ भिडियोमा देख्न सकिन्छ। अब हेर न जोडा कस्तो छ हामी सुनाउने प्रयासमा छौं, तयारी अवस्थामा छ, राख्दैछौं।

0: देशै भरका रेडियोबाट इन्द्रणी सुन्दै गर्दा हेर न जोडा यहाँलाई सुनाए कस्तो लाग्यो? मलाई त असाध्यै मन पर्यो। ल एकदम साधुवाद छ सरोज र राजेशलाई, यति राम्रो गीतको साथमा सांगीतिक बजारमा हुनुहुन्छ। र सर्वदगनी टीका प्रसाई, होइन टीका प्रसाईलाई धेरै हामीले स्टेजहरूमा देख्छौं, उहाँका धेरै गीतहरू चर्चामा छन्। अहिले पछिल्लो समय कार क्षेत्रको यो गीत पनि गाउनु भएको छ। हामी एकदम नमन व्यक्त गर्न चाहन्छौ है हाम्रो टीकालाई भन्दै। हामी नेपाटपद्वारा प्रायोजित बसाई इन्द्रणीको आइतबारे श्रृंखलामा छौं र आज नयाँ गीतहरू सुनाउने क्रममा यस्तै नयाँ गीतहरू आइरहेका छन्, सुनाइरहेका छौं र यतिखेर फेरि पनि अर्को एउटा नयाँ गीत तयारी अवस्थामा छ भन्ने कुरा बाहिरबाट मलाई ईशाले गराउनु भएको छ। किनभने गीतमै सुन्ने बसाई हो, चन्द्रमणि त सधैँभरि बोलिरहन्छ रेडियोमा, बोलेको त हेर्नुहोस् त धेरै वर्ष भइसक्यो, पहिलेदेखि सुन्दै आउनुभएको आवाजलाई हामी तपाईँको माझमा राखिरहेका छौं र अब ढिला नगरिकन यतिखेर चाहिँ अर्को गीतमा राख्छु, सुन्नुहोस् है त।
1: हुन्छ नि, भाका हाल्न त अलिअलि आउँछ।
2: साह्रै रमाइलो।

कस्तो राम्रो रिमै पनि हामीले सुनाइसकेका छौं र रिमै अहिले बजारमा छ। 17 घण्टा अगाडि यसको रिलिज भएको छ। यसमा वसन्त थापा सरिता गुरुङको आवाज छ साथीहरू, सरिता गुरुङको शब्द संगीत छ। एज बी अन किस्मतले अरेन्जको पाटो वान डीबी एज डी नेक्स्ट लेभलमा यो गीत रेकर्ड भएको छ। त्यसमा अब निर्देशन वसन्त थापाकै छ। वसन्त थापा, सरिता गुरुङ अनि दयाराम पौडेललाई भिडियोमा देख्न सक्छौ। हाम्रो करण सिंह चैसेरले यसको चाहिँ छायाङ्कन गर्नुभएको छ। मेरो प्रिय मित्र करण, करणलाई पनि सम्झना छ, धेरै धेरै माया छ। हामी इन्द्रणीको बसाईमा नयाँ गीतहरू सुनाउने क्रममा छौं र अब रिमै सुनाइसकेपछि फेरि पनि हामी अर्को गीत नै सुनाउँछौ, किनभने आज धेरैभन्दा धेरै गीतहरू सूचनाको रूपमै सुनाउने हो। कुन गीतहरू आएछन् बजारमा भन्ने कुराहरू तपाईँले थाहा पाउनुहुन्छ। अब युट्युबमा टिकटकमा हेर्ने साथीहरूले त थाहा पाउनुहुन्छ, तर दूरदराज कुना कन्दरा रस्ती बस्तीका मनहरू अझै पनि ती धेरै ठाउँहरूबाट टाढा हुनुहुन्छ, होइन? त्यसैले भरपर्दो माध्यम भनेको रेडियो नै छ उहाँहरूको लागि। त्यसैले हामीले रेडियोमा जानकारी गरायौं भने नयाँ गीत आएछ भन्दा दङ्ग पर सुन्नुहुन्छ कि साथीहरू, मलाई टेलिफोनका क्रममा भन्नुहुन्छ। त्यही भएर पनि म धेरै गीतहरू सुनाउने प्रयासमा छु। इसा ढिला नगरौं, राखौं गीतलाई।

0: नमस्ते, म रामकृष्ण ढकाल। तपाईं सुन्दै हुनुहुन्छ तपाईंको आफ्नै रेडियो, रेडियो मधुसूदन 91.4 मेगाहर्ज।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र रु 50 मा।
2: खुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर, हस्पिटल रोड, खुराही दान। फोन नम्बर 0825162110। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक, र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: एक हप्तादेखि यो दाँत दुखेको दुखी छ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
4: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
5: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
3: बाङ्गा टिङ्गा दाँत मिलाउने,
5: शल्यक्रिया गरेर दाँत निकाल्ने,
3: खाली ठाउँमा दाँत भर्ने,
5: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
3: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
5: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दाङ। सम्पर्क फोन नम्बर 0825903350 र सम्पर्क मोबाइल नम्बर 98578143123।

0: द बेस्ट प्रोडक्ट हरू कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी छ है नाइस अडगुरी
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराईदाङमा
3: उपचार हुने रोगहरू
2: पायल फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
3: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
2: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
3: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
2: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसा पोल्ने दुख्ने
3: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
2: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
4: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 भिपिसोक दाङ सम्पर्क फोन नम्बर 98686 61 694
5: नेपाली जुत्ता घर
3: राप्ती अञ्चलकै सबैभन्दा ठूलो जुत्ता चप्पलको शानदार घर
5: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट
3: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
5: स्वदेशी उत्पादनको प्रवर्धन गरौं स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली भुराही दाङ
3: सम्पर्क मोबाइल नम्बर 98577-71546
6: होइन भाइला लखर लखर कहाँ हिँडिस
7: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
6: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
7: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ
7: ल ल काका गइहाले म
2: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
3: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं एकपटक सेवा गर्ने मौका दिनुहोस्
2: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98498-87741

0: Hello.
1: Let's go.
2: 6.9 inch ko standard display, AI powered camera, 2 years ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik vishesta haru le tapai ko man jitna barambar.
3: शल्यक्रियाको सर्जन डाक्टर आउने बारे सूचना.
4: दाङमा अब पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने हेपाटोबिलियरी प्यानक्रियाटिक तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सत्यनारायण गुप्ता अब अभिषेक मेडिकल स्टोर कोराही दाङमा.
3: डाक्टरद्वारा गरिने उपचारहरू.
4: कलेजोमा पहेलो जन्डिस, कालो जन्डिस, फ्याटी लिभर, अधिक रक्सी सेवनले कलेजोमा भएको खराबी, हेपाटाइटिस वा अन्य संक्रमणले संक्रमित कलेजोको सफल उपचार.
3: हर्निया, हाइड्रोसिल, एपेन्डिस, पाइल्स, फिसर, फिस्टुला, शरीरमा पलाएको मासु, लाइपोमा, गाँठा गुठी आदिको सफल अपरेशन सेवा.
4: कलेजो प्रत्यारोपण, पित्त थैलीको पत्थरीको अपरेशन सेवा.
3: मुसा, कोठी, यौनी वा लिङ्गमा पलाएको मुसाको उपचार तथा अपरेशन सेवा.
4: सबै किसिमको माइनर वा मेजर अपरेशन सेवा.
3: सुगरको कारणले प्यानक्रियासमा भएको समस्याको उपचार गरिने.
4: कलेजो, पित्त थैली, प्यानक्रियास एवं शरीरका अन्य अङ्गहरू सम्बन्धी सम्पूर्ण उपचार एवं परामर्श सेवा.
5: बिरामी जाँच्ने मिति यही जेष्ठ 23 गते शनिबार.
6: समय बिहान 9 बजेदेखि.
7: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ.
8: सम्पर्क अभिषेक मेडिकल स्टोर, होराही 14 बाल मन्दिर चोक, दाङ. सम्पर्क फोन नम्बर 9847571193 र 9128890018.
9: मध्यपश्चिम टाइम चेक, यति बेला बिहानको 11 बजेको छ.

बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। जिल्ला प्रहरी कार्यालय दाङली जिल्लाका विभिन्न स्थानबाट अवैध रूपमा नदीजन्य पदार्थ ओसार पसार गर्ने कार्यमा संलग्न 6 ढुवाने साधनलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतले दिएको जानकारी अनुसार जेठ 8 गतेदेखि जेठ 15 गतेसम्मको अवधिमा जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका प्रहरी कार्यालयहरूबाट खटेको प्रहरी टोलीले ती ढुवाने साधनहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार दाङ जिल्लाको विभिन्न स्थानमा अवैध रूपमा ढुंगा बालुवा र गिट्टी जस्ता नदीजन्य पदार्थ ओसार पसार गरिरहेको अवस्थामा 1 टिप्पर र 5 ट्राक्टरलाई फेला पारी नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएका साधनहरूलाई आवश्यक कार्यवाहीका लागि सम्बन्धित निकायमा बुझाइएको थियो। प्रक्रिया अनुसार ती साधनहरूबाट कुल 1,65,000 जरिवाना गराएर सम्बन्धित व्यक्तिहरूको जिम्मा लगाई पठाएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभएको छ। स्थानीय नदी तथा खोलाहरूबाट अवैध रूपमा उत्खनन र ओसार पसार गर्ने कार्यलाई निरुत्साहित गर्न प्रहरीले निगरानी तीव्र पारेको जनाएको छ। कर्णाली प्रदेश सरकार सुशासन प्रवर्धनका सवालमा कमजोर देखिएको विभिन्न सूचांकले जनाएको छ। वार्षिक कार्ययोजनाको कार्यान्वयन महालेखाले ओल्याएको विरोधी र भ्रष्टाचारको अठहरमा अख्तियारले विशेष अदालतमा पठाएको मुद्दा तथा सुशासन कायम गर्न सरकारले थालेको अभियान अल्पत्र हुनुले त्यसको सहजै पुष्टि गरेको छ। शुरूआती समयदेखि नै सुशासनको रटान दिँदै आए पनि कर्णाली प्रदेश सरकार सुशासन कायम गर्न सफल हुन नसकेको देखाएको छ। कर्णालीमा नियम विपरीत खर्च गर्ने प्रवृत्ति हरेक वर्ष बढ़दो छ। प्रदेश सरकार मातहतका निकायमा वित्तीय विचलनको अवस्था झनझन विकराल बन्दै गएको छ। प्रदेशमा अनियमितता र भ्रष्टाचार जन्य गतिविधिको ग्राफ पनि दिनानुदिन बढ़दो छ। सरकार भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा खरो रूपमा उत्रिन सकेको छैन। संघीय सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि सार्वजनिक गरेको बजेटमा लुम्बिनी प्रदेशको सड़क सिंचाई पर्यटन उद्योग तथा ऊर्जा क्षेत्रका महत्वपूर्ण आयोजनालाई प्राथमिकतामा राखेको छ। विशेष गरी लामो समयदेखि बहुप्रतीक्षित सिद्ध बाबा सुरूङ मार्ग चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्ने घोषणा भएपछि प्रदेशवासी उत्साहित भएका छन्। पहिरोको जोखिमका कारण वर्षौंदेखि यात्रुले शास्ति खेप्दै आएको सिद्ध बाबा क्षेत्रमा सुरूङ मार्ग सञ्चालनमा आएपछि बुटोल पाल्पा पोखरा सड़क यात्रा सुरक्षित र सहज हुने अपेक्षा गरिएको छ। बजेटमा सिद्धार्थ राजमार्ग अन्तर्गत बुटोल पोखरा खण्डलाई द्रुत मार्गका रूपमा विकास गर्ने प्रक्रिया अघि बढ़ाइने बजेट वक्तव्यमा उल्लेख गरिएको छ। त्यसै गरी बुटोल नारायणगढ सड़क निर्माण चालू आर्थिक वर्षभित्र सम्पन्न गर्ने, बुटोल गोरुसिंघे सड़क निर्माणलाई तीव्रता दिने तथा दाङको धानखोला लम्हे सड़क स्तरोन्नति गर्ने घोषणा गरिएको छ। र सरकारले मासिक 50 युनिट भन्दा धेरै बिजुली खपतमा मूल्य अभिवृद्धि कर लागू गर्ने बजेटमा घोषणा गरेको छ। यसबाट उपभोक्तालाई आभार पर्ने देखिएको छ। कराईसी परिजन तथा अन्य क्षेत्रमा बिजुलीको खपत बढ़दो क्रममा रहेका बेला उपभोक्तालाई 5% भ्याट लगाउने प्रावधानले उपभोक्ता मर्कामा पर्ने मात्र नभई विद्युत खपत विस्तारको योजना समेत प्रभावित हुने चिन्ता बढ़ेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदको दुवै सदनमा शुक्रबार पेश गर्नुभएको आर्थिक विधेयकको दफा 55 मार्फत मूल्य अभिवृद्धि कर ऐन 2052 संशोधन गरी अन्तिम उपभोक्तालाई यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम कर लाग्ने मूल्यमा 5% दरले कर निर्धारण गरी कर लाग्ने गरी असुल उपर गर्नुपर्ने उल्लेख गरिएको छ। त्यस्तै बजेट वक्तव्यमा मासिक 50 युनिट भन्दा बढ़ेको विद्युत खपतमा सहुलियत दरमा मूल्य अभिवृद्धि कर लगाउने घोषणा अर्थमन्त्रीले गर्नुभएको छ। अवस्थ बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91 थुप्लो 4 मेगाहर्जमा तपाईहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 082-5635-775।
2: सम्पर्क नम्बर 98-4-78-26-873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
8: यार, यो दाँत दुखेर मर्नु भयो।
5: दाँत छुपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
8: अस्ति भर्खर त औषधि गरेको, 20-19 भएको होइन।
5: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
8: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
5: घराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
3: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
9: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाङ्गटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
4: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
6: सम्पर्क फोन नम्बर 082-5635-0027,
4: 98-41-68-47-46।
6: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
11: सीता, के भयो तिमीलाई, घुम्सेर बसेछौ?
12: के हुनु नि, बिहे भएको 6 वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कति ठाउँ देखाए, कति ठाउँ, तर केही सिप चलेन। अब त आश्रै मरिसक्यो।
11: के कुरा गर्छ निले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
12: ए, ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
13: शिशु फर्टिलिटी एन्ड IVF सेन्टर चितवनको शाखा अब घोराहरूको बिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
14: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
13: शिशु क्लिनिक फर्टिलिटी बिचोक खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-4-78-23-572।
15: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
16: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
17: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा

0: Alim, waiter, waitress, tourist guide. Hamra Bisista Haru.
1: So this is Habidiska 5-star hotel Haruma Kamgarnu Bhayeka Anubhavi safe prashikshak Harubata Talim Dine.
2: Extra practical athwa job garna chahema Kathmandu, Pokhara, Nepal Ganj ra Tangma raheka bibhinna stariya hotel Haruma pathaine.
1: Japan, Dubai, Europe ka bibhinna desh Haruma jana chahema biswasilo manpower ko byabastha bhayeko.
2: Chada bata aune haruka lagi khana ra basna ko bishesh byabastha milaine cha.
1: Talim साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
2: सम्पर्क मोबाइल 9841170909
1: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट टर्निङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल

0: hello.
1: Let's go.
2: 6.9 inch ko standard display, AI powered camera, 2 barsha ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha Redmi A7 Pro ma 6000 mAh powerful battery ko sath thap atyadhunik bishesta haru le tapai ko man jitcha barambar.
3: खुल्यो खुल्यो खुल्यो परिचित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो.
4: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू.
3: बिस्तारै जोर्नीहरू र औलाहरू बाङ्गिँदै जाने,
4: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
3: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने,
4: छालामा दागहरू आउने कपाल झर्ने,
3: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा,
4: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा,
3: बारम्बार गर्भपतन भएमा,
4: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
3: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
4: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
3: बिना कारण शरीरको तौल घटेमा,
4: ढाड दुखेमा, कम्मर दुखेमा,
3: गाउट तथा युरिक एसिडको समस्या,
4: बारम्बार आँखा रातो भएमा,
3: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
4: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
3: छालामा दाग, अल्सर, सोरियासिसको दाग भएमा,
4: लामो समयदेखि छाला कडा भएमा,
3: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
4: युवा अवस्थामा पक्षघात भएमा,
3: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
4: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
3: कम उमेरमा हृदयघात, मुटु रोग भएमा,
4: सबै समस्याको समाधान हुन्छ. आउनुहोस्
3: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा.
4: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार.
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ.
4: फोन नम्बर 0825916077,
3: मोबाइल नम्बर 98578343. परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली.

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
0: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एकसाथ।

0: शल्यक्रियाको सर्जन डाक्टर आउने बारे सूचना।
1: दाङमा अब पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने हेपाटोबिलियरी प्यानक्रियाटिक तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सत्यनारायण गुप्ता अब अभिषेक मेडिकल स्टोर खोराही दाङमा।
0: डाक्टरद्वारा गरिने उपचारहरू
1: कलेजोमा पहेलो जन्डिस, कालो जन्डिस, फ्याटी लिभर, अधिक रक्सी सेवनले कलेजोमा भएको खराबी, हेपाटाइटिस वा अन्य संक्रमणले संक्रमित कलेजोको सफल उपचार,
0: हर्निया, हाइड्रोसिल, एपेन्डिस, पाइल्स, फिसर, फिस्टुला, शरीरमा पलाएको मासु, लाइपोमा, गाँठा गुठी आदिको सफल अपरेशन सेवा,
1: कलेजो प्रत्यारोपण, पित्त थैलीको पत्थरीको अपरेशन सेवा,
0: मुसा, कोठी, यौनी वा लिङ्गमा पलाएको मुसाको उपचार तथा अपरेशन सेवा,
1: सबै किसिमको माइनर वा मेजर अपरेशन सेवा,
0: सुगरको कारणले प्यानक्रियासमा भएको समस्याको उपचार गरिने
1: कलेजो, पित्त थैली, प्यानक्रियास एवं शरीरका अन्य अङ्गहरू सम्बन्धी सम्पूर्ण उपचार एवं परामर्श सेवा,
2: बिरामी जाँच्ने मिति यही ज्येष्ठ 23 गते शनिबार,
3: समय बिहान 9 बजेदेखि।
4: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
5: सम्पर्क अभिषेक मेडिकल स्टोर होराही 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 9847571193 र 9818890028।
6: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नासा

0: अवस्थामा गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल जाऊ। फोन नम्बर टिप्नुहोस् 082-5364-14।
1: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
2: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
5: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
6: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
7: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
8: अन्य छप विशेषज्ञ डाक्टरी सेवाहरू
9: कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
10: मुटु रोग विशेषज्ञ डाक्टर
11: कृष्ण चन्द्र अधिकारी,
12: सुगर थाइराइड
13: हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
14: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-5164-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।

0: प्रोडक्टहरु कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
2: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
2: सचेत बनाऊ
3: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
5: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
5: छाती दम निमोनिया खोकी छेरो
4: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
5: मधुमेह सुगर मृगौला रोग
4: पिसाब पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
5: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
4: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
5: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
5: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
5: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
4: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
5: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
6: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 9848726001

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला मध्याह्नको 12 बजेको छ।
2: मदन पौड्याल, उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुनको भाव आज तोलामै 20,500 रूपियाँले बढ़्यो। भन्सार दर 10% वृद्धिसँगै बजारमा असर देखिएको महासंघको भनाई। मासिक 50 युनिट भन्दा धेरै बिजुली खपतमा भ्याट लाग्दा उपभोक्तालाई भार थपिने, विद्युत खपत विस्तारको योजना समेत प्रभावित हुने चिन्ता। बाढ़ी पहिरोले क्षतिग्रस्त काभ्रेका 6 झोलुङ्गे पुल पुननिर्माण गरिने, अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित। चीनको सेन्झौ 21 अभियान सफल, 3 अन्तरिक्ष यात्री सकुशल पृथ्वीमा फिर्ता। र नेपाली महिला क्रिकेट टोली एसियन खेलकुदमा छनौट हुन सकेन, पुरूष टी20 छनौटमा चीनलाई हराउँदै नेपालको विजय शुरूआत। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाव तोलामै 20,500 रूपियाँले बढ़ेको छ। सुनको भाव बढ़ेर आज तोलाको 3,11,100 रूपियाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। अस्ति शुक्रबार सुनको भाव तोलाको 2,90,300 रूपियाँमा कारोबार भएको थियो। सरकारले सुनको भन्सार दर 10% वृद्धि गरेसँगै त्यसको असर बजारमा देखिएको महासंघले जनाएको छ। यस्तै आज चाँदीको भाव पनि तोलामा 305 रूपियाँले बढ़ेको छ। अस्ति शुक्रबार तोलाको 5,040 रूपियाँमा कारोबार भएको चाँदी आज भाव बढ़ेर तोलाको 5,345 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीति सम्बन्धी उपविदेश मन्त्री सारा बी रेजर्स नेपाल भ्रमणमा आउनुभएको छ। रेजर्स 3 भ्रमणको लागि आज काठमाडौँ आइपुग्नु भएको हो। गएको चैत 13 बालेन्द्र शाह बालेन नेतृत्वको सरकार गठनपछि नेपाल भ्रमण गर्ने रेजर्स अहिलेसम्मकै सबैभन्दा वरिष्ठ अमेरिकी कूटनीतिज्ञ हुनुहुन्छ। सरकारले मासिक 50 युनिट भन्दा धेरै बिजुली खपतमा मूल्य अभिवृद्धि कर भ्याट लागू गर्ने बजेटमा घोषणा गरेको छ। यसबाट उपभोक्तालाई भार पर्ने देखिएको छ। घरायसी प्रयोजन तथा अन्य क्षेत्रमा बिजुलीको खपत बढ़दो क्रममा रहेका बेला उपभोक्तालाई 5% भ्याट लगाउने प्रावधानले उपभोक्ता मर्कामा पर्ने मात्र नभई विद्युत खपत विस्तारको योजना समेत प्रभावित हुने चिन्ता बढ़ेको छ। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले संसदको दुवै सदनमा शुक्रबार पेश गर्नुभएको आर्थिक विधेयकको दफा 55 मार्फत मूल्य अभिवृद्धि कर ऐन 2052 संशोधन गरी अन्तिम उपभोक्तालाई यो ऐन र ऐन अन्तर्गत बनेको नियम बमोजिम कर लाग्ने मूल्यमा 5% दरले कर निर्धारण गरी कर लाग्ने गरी असूल उपर गर्नुपर्नेछ उल्लेख छ। त्यस्तै बजेट वक्तव्यमा मासिक 50 युनिट भन्दा बढ़ीको विद्युत खपतमा सहुलियत दरमा मूल्य अभिवृद्धि कर लगाउने घोषणा अर्थमन्त्रीले गर्नुभएको छ। पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले सार्वजनिक रूपमै सरकारको यो कदमको विरोध समेत गरिसक्नु भएको छ। सरकारको निर्णयले लाखौं परिवारको मासिक खर्च बढ़ाउने र भान्सा अझ महँगो बनाउने उहाँको भनाइ छ। बाढ़ी पहिरोले क्षतिग्रस्त काभ्रेका 6 झोलुङ्गे पुल पुननिर्माण गरिने भएको छ। विशेष गरी दक्षिणी क्षेत्रमा रोशी खोलाको बाढ़ी पहिरोले बगाएका ती पुल पुननिर्माणको लागि अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भएको हो। 2081 साल असोज 10 12 गतिसम्म परेको अविरल वर्षासँगै रोशी खोलामा आएको बाढ़ीका कारण क्षति पुगेको पक्की पुल सहित क्षतिग्रस्त झोलुङ्गे पुल झण्डै 2 पुननिर्माण हुने क्रममा पुगेका हुन्। बाढ़ीका कारण नमोबुद्ध नगरपालिका रोशी र तेमाल गाउँपालिका जोड्ने झोलुङ्गे पुलमा क्षति पुगेको थियो। रोशी गाउँपालिका 3 नमोबुद्ध रोशी, पिपलटार सुगुरी डाँडा झोलुङ्गे पुल, खाक्सी झोलुङ्गे पुल, रोशी गाउँपालिका 11 माम्ती पिप्ले लोङसाङ कालडुङ्गा झोलुङ्गे पुल र पिप्ले दोभान झोलुङ्गे पुल पुननिर्माणको लागि अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भएको शहरी विकास मन्त्रालय अन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजनका सूचना अधिकारी सिनियर डिभिजन इन्जिनियर प्रेमनारायण बस्यालले बताउनुभयो। उहाँका अनुसार बाढ़ीले क्षतिग्रस्त रोशी 9 नार्के झोलुङ्गे पुल र रोशी 7 कोटुञ्जे बेसी 1 यूएस झोलुङ्गे पुल पुननिर्माणको लागि 3 करोड़देखि 5,50,00,000 रूपियाँसम्म स्रोत सुनिश्चित गरिएको छ। त्यसैगरी बागमती नदीमा आएको बाढ़ीले क्षति पुर्याएको काभ्रेको खानीखोला गाउँपालिका र मकवानपुर जोड्ने फार्सा झोलुङ्गे पुल पुननिर्माणको लागि पनि स्रोत सुनिश्चित भएको छ। सूचना अधिकारी बस्यालका अनुसार स्रोत सुनिश्चित भएका झोलुङ्गे पुल पुननिर्माणका लागि चालू आर्थिक वर्षमा ठेक्का आह्वान गर्ने र बहुवर्षीय योजना भएकोले आउँदो आर्थिक वर्षदेखि पुल निर्माणको काम शुरू गरिनेछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा टिकटकर तुलसा अधिकारी पक्राउ, थाइल्याण्डबाट काठमाडौँ ल्याइयो, साफ महिला च्याम्पियनशीपमा नेपालले आज श्रीलंकासँग खेल्दै लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्यूट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढ़ौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निशियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
3: कोर्सका विशेषताहरू 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
4: थप जानकारीका लागि ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्यूट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856714 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौं।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले सुनको भाव तोलामै 20,500 रूपियाँले बढ़्यो, भन्सार दर 10% वृद्धिसँगै बजारमा असर देखिएको महासंघको भनाई, अमेरिकी उपविदेश मन्त्री रोजर्स काठमाडौँमा लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। टिकटकर तुलसा अधिकारी पक्राउ परेकी छन्। इन्टरपोलबाट रेड नोटिस जारी भएकी उनलाई प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको सहयोगमा पक्राउ गरेको हो। अधिकारीलाई पक्राउ गरी थाइल्याण्डबाट गैराती काठमाडौँ ल्याइएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। उनी विरूद्ध ललितपुर जिल्ला अदालतमा सम्पत्ति शुद्धिकरण, आपराधिक लाभ र ठगी मुद्दा दायर भएको छ। अधिकारी विरूद्ध 6,52,29,000 रूपियाँ ठगी र सम्पत्ति शुद्धिकरणको मुद्दा दायर भएको थियो। उनी भागेर विदेश गएको खुलेपछि रेड नोटिस जारी भएको थियो। तुलसा कलेक्सन प्रालिकी संचालक अधिकारी विरूद्ध ललितपुरका एकजना व्यवसायीले उजुरी दिएका थिए। अधिकारीलाई थुनछेक प्रयोजनको लागि अदालतमा उपस्थित गराइनेछ। अब विदेशको खबर। चीनको सेन्झौ 21 अन्तरिक्ष अभियान सफल भएको छ। अभियानमा सहभागी 3 अन्तरिक्ष यात्री झाङ लू ऊ फेई र झाङ झोझाङ 210 दिनको सफल अन्तरिक्ष बसाई पूरा गरी सकुशल फिर्ता भएको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। ती तीनजना अन्तरिक्ष यात्रीको स्वास्थ्य अवस्था राम्रो रहेको चीनको मानवयुक्त अन्तरिक्ष कार्यक्रम सम्बन्धी निकायले जनाएको छ। उहाँहरूलाई केही समय निगरानी तथा क्वारेन्टीनमा राखिनेछ। स्वास्थ्य परीक्षण र विश्राम अवधि सम्पन्न भएपछि उहाँहरूले बेजिङमा आयोजित पत्रकार सम्मेलन मार्फत आफ्नो अन्तरिक्ष यात्राको अनुभव तथा अभियानका उपलब्धिबारे जानकारी दिनुहुनेछ। साथै सेन्झो 21 अन्तरिक्ष अभियान पूर्ण रूपमा सफल भएको पनि निकायले पुष्टि गरेको छ। 210 दिनको अन्तरिक्ष बसाई चीनको अन्तरिक्ष अनुसन्धान तथा प्रविधि विकासको दृष्टिकोणले महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। यो सफलताले भविष्यमा थप उन्नत अन्तरिक्ष अभियान तथा वैज्ञानिक अनुसन्धानका लागि महत्वपूर्ण आधार तयार गरेको खबरमा उल्लेख छ। अब केही खेल खबर। नेपाली महिला क्रिकेट टोली चीनसँग 5 विकेटले पराजित भएसँगै एसियन खेलकुदका लागि छनौट हुन असफल भएको छ। वर्षाले प्रभावित खेलमा चीनले नेपाललाई 5 विकेटले हरायो। खेल 7 ओभरमा झारिएको थियो। डीएल मेथडका आधारमा नेपालले दिएको 43 रनको लक्ष्य चीनले 7 ओभरमा 5 विकेट गुमाएर भेटायो। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले 7 ओभरमै 5 विकेट गुमाएर 50 रन बनाएको थियो। चीन तेस्रो हुँदै एसियन खेलकुदमा छनौट भयो। त्यसअघि हिजो भएको सेमी फाइनलमा नेपाललाई हराएको मलेसिया र अर्को सेमी फाइनलमा चीनलाई हराएको थाइल्याण्ड एसियन खेलकुदमा छनौट भएका छन्। एसियाली खेलकुदकै अर्को खबरमा पुरूष टी20 छनौटमा नेपालले विजय शुरूआत गरेको छ। आफ्नो पहिलो खेलमा नेपालले आज चीनलाई 221 रनको फराकिलो अन्तरले हरायो। सिंगापुरको राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालको पुरूष टोलीले निर्धारित 20 ओभरमा 2 विकेट गुमाएर 313 रन बनाएको थियो। जितका लागि 314 रनको लक्ष्य पछ्याएको चीन 19 ओभर 2 बलमा 92 रनमा अल आउट भयो। आजको खेलमा नेपालका कुशल भुर्तेलले 129 रन बनाए। साथै उनले 9 ओभरमा 6 छक्का प्रहार गरे। कुशल मल्लले अभिजित 85 र रोहित पौडेलले अभिजित 69 रन जोडे। नेपालले समूह चरणको अर्को खेलमा बिहिबार मलेसियासँग खेल्नेछ। र साफ महिला च्याम्पियनशीपमा नेपालले आफ्नो दोस्रो खेलमा आज श्रीलंकासँग खेल्दैछ। खेल भारतको गुवामा रहेको जवाहरलाल नेहरू रंगशालामा बेलुका 4:45 शुरू हुनेछ। यसअघि गएको सोमबार भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भूटानलाई हराएको थियो। प्रतियोगिताको समूह चरणमा नेपाल, भूटान र श्रीलंका छन्। त्यस्तै समूह बीमा साविक विजेता बंगलादेश, भारत र मालदिव्स रहेका छन्। समूहका शीर्ष 2 टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको फाइनल खेल जेठ 23 गते हुनेछन्।

गरिने अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित। चीनको सेन्झौ 21 अभियान सफल, 3 अन्तरिक्ष यात्री सकुशल पृथ्वीमा फिर्ता। र नेपाली महिला क्रिकेट टोली एसियन खेलकुदमा छनौट हुन सकेन, पुरूष टी20 छनौटमा चीनलाई हराउँदै नेपालको विजयी शुरूआत।

0: बेलुका नब्बे थुप्लो चार मेगा हर्समा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
3: मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा,
4: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
3: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
4: डेंगु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
3: अन्य विशेषज्ञ सेवाहरू,
4: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
3: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ। फोन नम्बर 0825 63 218।
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
10: हाड जोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
11: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
8: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
3: इन्डोस्कोपी सेवा
8: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
9: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ। फोन नम्बर 0825 60 734 र 0825 60 138।
9: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
12: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना,
13: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगी घोराई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
12: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू,
13: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
12: पिसाब पोल्ने समस्या,
13: पाछे घरमा समस्या, पाछे घर खस्नेको समस्या,
12: पाठे घरमा मासु पलाउने,
13: निसन्तान महिलाको चेक जाँच,
12: स्तन क्यान्सर, पाठे घरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
5: बिरामी जाँच निमिति यही जेष्ठ 29 गते शुक्रबार।
12: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-28-913 र 98-095-12-871।
13: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
14: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
9: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
14: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 0825908-47, 0825908-47।

0: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर। तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोर्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोर्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोर्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5563-509 र मोबाइल 98-453-0653-23।
1: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
2: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
1: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
2: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
1: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ।
2: ल ल काका, गइहाले म।
3: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
4: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
3: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98-4-98-87-741।
5: सामुदायिक विद्यालय तर्फ एसएमा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौडियार दाङमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 शिक्षा तथा व्यवस्थापन संकाय तर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू:
6: अनुभवी शिक्षकबाट पठन पाठन हुने,
5: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने,
6: यातायातको सुविधा भएको,
5: स्वच्छ खाने पानीको व्यवस्था भएको
6: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था।
5: प्रधानाध्यापक श्री नन्द बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 98-4-49-73-033। सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे, सम्पर्क मोबाइल नम्बर 98-4-78-41-639। श्री माध्यमिक विद्यालय सौडियार दाङ।
7: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना:
8: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स कोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
7: डाक्टरद्वारा दिइने सेवाहरू:
8: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, हाच्छ्यु आइरहने, गन्धथा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
7: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
8: घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, तङसिल आइरहने,
7: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
9: नोट, धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
8: बिरामी जाँच हुने मिति: यही जेठ 30 गते शनिबार, समय बिहान 10 बजेदेखि।
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
8: नोट, सर्जन डाक्टर राजीव ढकालद्वारा हरेक दिन चेक जाँच गरिन्छ र साथै कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
4: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 14 बालमन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98-4-79-57-193 र 98-1-28-9-028।
10: हीरा काट्ने हीरै मा राखे।
11: नमस्ते, म रामकृष्ण काल, तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।
12: नमस्ते अनि स्वागत छ रिक्वेस्टिङ प्रोग्राम टिफिन टाइममा तपाईँ सम्पूर्णलाई। अब करिब एक बजीसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अन इयरमा सुन्न सक्नुहुनेछ। 082-5784 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाईको यो गीत तपाईँको लागि

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825367775।
1: सम्पर्क नम्बर 98478263।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

0: वाय नेटको बाइ वान गिफ्ट वान फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वाय नेट अब सबै कनेक्टेड
1: तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5884 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तीनजेल हामीलाई साथ दिनुभयो तपाई सम्पूर्णलाई हार्दिक थ्याङ्क्स गर्दै बिदा हुन्छौ नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहार हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत भरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
0: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082-5562-707।
5: हेलो पिङ्की,
6: बोल्दिन।
5: एलईडी टिभी किन नजाने?
6: जान्न।
5: फ्रिज डिप फ्रिज किन्न जाउन भने होइन?
6: जान्न।
5: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
6: जान्न।
5: किन?
6: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
5: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि त पर्यो नि।
6: पाइने भएर त जान लाग्यो नि।
5: हो र, कहाँ
6: भन्दिन के?
5: सबै भन्दिनौ।
6: आई लभ यु पिङ्कुली भनेको
5: हो। एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
6: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
5: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
1: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
6: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
5: फोन नम्बर
6: 082-5624-52
5: 082-5624-52। पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
7: स्वदेश तथा विदेशका 5 स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
8: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
7: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
8: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
7: तालिममा दिइने विषयहरू
8: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
7: स्पेशल सेफ तालिम,
8: जापानिज सुशी तालिम,
7: वेट्रेस,
8: टुरिस्ट गाइड।
7: हाम्रा विशेषताहरू
8: स्वदेश तथा विदेशका 5 स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
7: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
8: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
7: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
8: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ।
7: सम्पर्क मोबाइल 98410-17-09 98410-17-09।
8: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
9: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराही दाङमा।
10: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
9: डाक्टरद्वारा दिइने सेवाहरू
10: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जीव दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
9: नोट, अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
10: सम्पर्क मोबाइल नम्बर 98-578-4722 98-578-3500। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ।
11: मध्यपश्चिम ट्रान्ज्याक यति बेला दिउँसोको एक बजेको छ।

दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। राप्ती नदीले किनार बनाएको बलौटे जमीनलाई अहिले स्थानीय महिलाहरूको पौरखी हातले हरियाली बनाएका छन्। लमई नगरपालिका दुई छिगतपुरको उक्त क्षेत्रमा अहिले लौका, फर्सी, काँक्रा र प्याज लहराइरहेका छन्। गाउँका महिलाहरूले सामूहिक रूपमा शुरू गरेको व्यावसायिक तरकारी खेतीले बगरलाई मात्रै हरियाली बनाएको छैन, सिंगो गाउँमा रोजगारी सिर्जना गर्दै महिलालाई आत्मनिर्भरतासँग जोड़ेको छ। छिगतपुरका 25 जना महिलाले गठन गरेको न्यू राप्ती कृषक समूहले सामूहिक रूपमा व्यावसायिक तरकारी खेती गर्दै आएको छ। समूहकी अध्यक्ष केवलपति चौधरीका अनुसार सामूहिक खेतीले गाउँका महिलालाई आर्थिक रूपमा सक्षम बनाउनका साथै रोजगारीका अवसर पनि सिर्जना गरेको छ। उहाँका अनुसार समूहले हाल करिब 2 बिघा क्षेत्रफलमा तरकारी खेती गर्दै आएको छ। पहिले बंजर र बालुवा मात्र रहेको बगरलाई मेहनत गरेर खेतीयोग्य बनाइएको हो। स्थानीय महिलाको यो पौरखलाई अझ हौसला दिन र आय आर्जनलाई दिगो बनाउन ग्रामीण महिला उत्थान केन्द्रले समूहलाई कृषक व्यवसाय पाठशाला तालिम बिउ बिजन तथा प्राविधिक सहयोग गर्दै आएको छ। ग्रामीण महिला उत्थान केन्द्रबाट हेफर इन्टरनेशनल नेपालको सहयोगमा संचालित आईएलभीसी परियोजनाले किसानलाई व्यावसायिक तरकारी खेतीतर्फ उन्मुख गराउँदै आएको केन्द्रकी अध्यक्ष आसमानी चौधरीले बताउनुभयो। उहाँका अनुसार परियोजनाले कृषक व्यवसाय पाठशाला मार्फत विषादी प्रयोग घटाउन झोलमोल प्रविधि प्रांगारिक मल उत्पादन तथा बजारीकरणमा समेत सहजीकरण गर्दै आएको छ। सामूहिक खेतीतर्फ बगरमा हरियाली उमारिरहेका छिगतपुरका महिलाहरू अहिले गाउँमै यसै गरी आत्मनिर्भरताको उदाहरण बन्दै आएका छन्। प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयकमा 3 संशोधन प्रस्ताव गरेको छ। यो विधेयक प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा गएको हो। राष्ट्रिय सभामा 3 संशोधन परेको हो, जसमार्फत संसदहरूले अपाङ्गता भएका व्यक्तिलाई अनिवार्य उम्मेद्वार बनाउनु पर्ने व्यवस्था प्रस्ताव गरेका छन्। सांसदहरू सुरेश कुमार आले मगर लगायतले निर्वाचनमा राजनीतिक दलले उम्मेद्वारी दिँदा अपाङ्गता भएको व्यक्तिको समेत प्रतिनिधित्व हुने व्यवस्था सुनिश्चित गर्नुपर्ने प्रस्ताव राखेका छन्। सांसदहरू पदम बहादुर परियार लगायतले उम्मेद्वारको बन्द सूचीको लागि समावेशी आधारको तालिका पछि तय गरिनुपर्ने बताएका छन्, जस अन्तर्गत राजनीतिक दलले उम्मेद्वारी दिँदा अपाङ्गता भएको व्यक्तिको समेत प्रतिनिधित्व हुने सुनिश्चित गर्नुपर्ने भनिएको छ। साथै तराईका दलितलाई पनि सम्बोधन गरिनुपर्ने प्रस्तावमा छ। सांसदहरू खम्म बहादुर खाती लगायतले पनि उम्मेद्वारीको बन्द सूचीको लागि समावेशीको आधार प्रष्ट गर्नुपर्ने प्रस्तावमा राख्नु भएको छ। दाङमा अदालतबाट दोषी थर भई फरार रहँदै आएका 16 जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ। फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियान अन्तर्गत प्रहरीले उनीहरूलाई विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार जेठ 8 गतेदेखि जेठ 15 गतेसम्मको अवधिमा जिल्ला प्रहरी कार्यालय तथा माताहतका प्रहरी टोलीले खोज तलाश गरी विभिन्न मुद्दाका 16 जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका प्रतिवादीहरूबाट कुल 25,300 रूपियाँ जरिमाना असूल गर्ने प्रहरीले जनाएको छ। उनीहरूलाई कुल 3 वर्ष 2 दिन कैद सजाय तोकिएको छ। प्रहरी निरीक्षक बस्नेतका अनुसार पक्राउ परेका सबै 16 जना प्रतिवादीहरूलाई फैसला कार्यान्वयनका लागि दाङ जिल्ला अदालत घोराईमा पठाइएको छ। अदालतको फैसलापछि सजाय भुक्तान नगरी फरार रहेका अपराधीहरूलाई कानूनी दायरामा ल्याउन दाङ प्रहरीले आफ्नो सक्रियता तीव्र पारेको छ। र कर्णाली प्रदेश सरकार सुशासन प्रवर्धनका सवालमा कमजोर देखिएको विभिन्न सूचकांकले जनाएको छ। वार्षिक कार्ययोजनाको कार्यान्वयन महालेखाले औंलाएको बेरुजु र भ्रष्टाचारको ठहरमा अख्तियारले विशेष अदालतमा पठाएका मुद्दा तथा सुशासन कायम गर्न सरकारले थालेका अभियान अल्पत्र हुनुले त्यसको सहजै पुष्टि गरेको छ। शुरूआती समयदेखि नै सुशासनको रटान दिँदै आए पनि कर्णाली प्रदेश सरकार सुशासन कायम गर्न सफल हुन नसकेको देखिएको छ। कर्णालीमा नियम विपरीत खर्च गर्ने प्रवृत्ति हरेक वर्ष बढ़दो छ। प्रदेशमा सरकार माथाका निकायमा वित्तीय विचलनको
अवस्था झनझन विकराल बन्दै गएको छ। प्रदेशमा अनियमितता र भ्रष्टाचार जन्य गतिविधिको ग्राफ पनि दिनानुदिन बढ्दो छ। सरकार भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा खरो रूपमा उत्रिन सकेको छैन। कर्णाली प्रदेश सरकारले सुशासन अभिवृद्धिका लागि थालेका कार्यक्रम तथा अभियानले समेत निरन्तरता पाएको छैन। हवस् त दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 99 थुप्लो 4 मेगा हर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: साइकल चढेर
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लागे नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
6: लौ हेर, किन नहुनु दाइ, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
7: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाम,
9: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98477
10: र 98578 3689।
11: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
12: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी विधिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
11: हाम्रा विशेषताहरू,
12: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
11: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
12: शान्त तथा पारिवारिक वातावरण भएको,
11: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
12: तिहार सुसारको राम्रो व्यवस्था भएको,
11: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
12: घरको जस्तै माया पाउने,
13: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
14: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल, खोराई उपमा नगरपालिका 15 दाङ, चेक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
13: सम्पर्क फोन नम्बर 082-5-63-387, सम्पर्क मोबाइल नम्बर 98-69-86-303 र 98-62-25-183।
15: नेपाली जुत्ता घर,
16: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
15: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू, नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
16: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
15: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, घुराही दाल।
16: सम्पर्क मोबाइल नम्बर 98-5-77-71-546।

0: पदार्थहरु कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: होइन भाइला
3: लखर लखर कहाँ हिँडिस
4: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
2: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
4: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
2: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
4: ल ल काका गइहाले म
5: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
4: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
5: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98498877141

आवाज पश्चिम नेपाल को आवाज आवाज हिंद को आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
3: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
2: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
4: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
5: फोन नम्बर 082-5634-479।
4: मोबाइल नम्बर 98-4-94-67-487।
6: हामी जन्मजात नै सिकारी हुँ, सिकारी।
7: पुरै दैलेख मलाई चाहियो।
8: VFX सिनेमाज कुराही 10 नारायणपुर सौडीकुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
9: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्लु बस हेलो हेलो हेलो।
8: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड।
10: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर 1।
11: अर्को वर्ष यसलाई कष्ट बनाएर तपाईँकै हातबाट छात्र भित्री लिन आउनेछ।
10: लाली बजार र मिज्यू
12: तपाईँहरूको जुन मितेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनु भन्छ है मम
13: के टेन्सन लिएर
14: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com।
15: स्वदेश तथा विदेशका 5 स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
16: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
15: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
16: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
15: तालिममा दिइने विषयहरू
16: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
15: स्पेशल सेफ तालिम
16: जापानिज सुशी तालिम
15: र वेट्रेस
16: टुरिस्ट गाइड।
15: हाम्रा विशेषताहरू
16: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
17: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
16: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
15: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
16: तालिम पश्चात साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ।
15: सम्पर्क मोबाइल 98410-17-09 98410-17-09।
16: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल।
5: मध्यपश्चिम चाङ च्याट यति बेला दिउँसोको 2 बजेको छ।

दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। विपक्षीहरूले लगातार माग गरेपछि प्रधानमन्त्री बालेन्द्र शाह बैठकमा उपस्थित भएर जवाब दिन तयार हुनुभएको छ। सभामुख डोल प्रसाद अर्यालले बैठक शुरू भएको उद्घोष गरे लगत्तै प्रधानमन्त्री बालेन्द्र शाह हात उठाएर बोल्न दिन इशारा गर्दै उठ्नु भएको हो। त्यसपछि सभामुख अर्यालले संसद सचिवालयका कर्मचारीसँग सल्लाह गर्नुभएको थियो। प्रधानमन्त्रीले बोल्न चाहँदा समय दिनुपर्छ भन्ने सुझाव प्राप्त भएपछि सभामुखले रोस्टममा बोलाउनु भएको हो। रोस्टममा पुगेर प्रधानमन्त्री बालेन्द्रले आफूलाई सांसदहरूले प्रश्न सोध्न पाउनुपर्ने माग भएको र त्यसअनुसार रोस्टममा आएको बताउनुभयो। त्यसपछि सभामुखले प्रत्येक दलबाट प्रश्न सोध्नका लागि एक एकजनालाई बोल्न दिने घोषणा गर्नुभयो। यसप्रति विपक्षी दलहरूले विरोध गरेका छन्। प्रतिनिधि सभा नियमावलीमा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम संचालन गर्ने व्यवस्था रहेको छ। यस्तो व्यवस्था नियमावलीको नियम 56 छ। यस अनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम संचालन हुनुपर्ने भनेर विपक्षी दलहरूले विरोध गरेका थिए। यसैबीच प्रधानमन्त्री शाहले यसअघि विभिन्न कालखण्डमा भएका आन्दोलनका सबै प्रतिवेदनहरू सरकारले एकमुष्ट रूपमा अध्ययन गर्ने बताउनु भएको छ। आज प्रतिनिधि सभा बैठकमा उठेका प्रश्नको जवाब दिने क्रममा उहाँले यस्तो बताउनु भएको हो। उहाँलाई कंग्रेस सांसद अर्जुन नरसिंह केसीले जेएनजी आन्दोलनको प्रतिवेदनबारे प्रश्न राख्नु भएको थियो, जसको जवाबका क्रममा प्रधानमन्त्री शाहले आजसम्म नेपाल सरकारलाई बुझाइएका जति पनि प्रतिवेदनहरू छन् ती सबै प्रतिवेदनलाई एकमुष्ट रूपमा नेपाल सरकारले अध्ययन गर्छ र गर्नुपर्ने काम कार्यवाही त्यही हिसाबले गर्ने बताउनु भएको छ। मानव अधिकार आयोगको प्रतिवेदन मात्रै नभएर विभिन्न कालखण्डमा भएका आन्दोलन र्याली लगायतका धेरै प्रतिवेदनहरू भएको प्रति पनि उहाँले स्मरण गराउनु भएको थियो। महाकाली नदी किनारमा 2 युवा बेपत्ता भएका छन्। डडेलधुराको परशुराम नगरपालिका 5 स्थित महाकाली नदी किनारबाट सशस्त्र प्रहरीको एक जवान सहित 2 बेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख प्रहरी नायब उपरीक्षक वरूण बहादुर सिंहका अनुसार बेपत्ता हुनेमा परिगाउँ स्थित सशस्त्र प्रहरी बलको बोर्डर आउटपोस्ट बीओपीमा कार्यरत प्रहरी जवान ओम प्रकाश पुन मगर र स्थानीय 56 तीर्थराम थापा मगर रहेका छन्। शुक्रबारदेखि उहाँहरू दुवैजना सम्पर्कविहीन भएको डीएसपी सिंहले जानकारी दिनुभयो। बेपत्ता दुवैजनाको नाता मामा भन्जा पर्ने बुझिएको उहाँले बताउनुभयो। महाकाली नदी किनारमा उहाँहरूले प्रयोग गरेको ट्यूब फेला परेकोले नदीमा बगेको हुन सक्ने आशंका गरिएको छ। घटनापछि सुरक्षा निकायले उहाँहरूको खोजी कार्यलाई तीव्र बनाएको छ। डीएसपी सिंहले बेपत्ता व्यक्तिहरूको खोजी जारी रहेको जानकारी दिनुभयो। उहाँका अनुसार प्रहरी तथा अन्य सुरक्षा निकाय परिचालन गरी सम्भावित क्षेत्रहरूमा खोजतलास भइरहेको छ। अमेरिकी सार्वजनिक कूटनीतिक सम्बन्धी उपविदेश मन्त्री सारा बी रोजर्सले नेपालको साहसिक पर्यटन नवप्रवर्तन र प्रविधि विकासमा अमेरिकाले सधैँ सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। काठमाण्डुमा आयोजित असेन्ट समिटलाई सम्बोधन गर्दै उपविदेश मन्त्री रोजर्सले दुई देश बीचको 79 वर्ष लामो कूटनीतिक सम्बन्धमा पर्वतारोहण एउटा ऐतिहासिक कड़ी रहेको बताउनुभयो। अमेरिकी चरित्र र नेपाली पर्वतारोहणको विरासतमा एउटै प्रकाशको साहस र कौतूहलता रहेको उल्लेख गर्दै उहाँले सन् 1963 जिम ह्विटटाकरले शेर्पा नमाङ गोम्बुसँग मिलेर गरेको सगरमाथा आरोहणले दुई देशको सम्बन्ध थप प्रगाढ़ बनाएको स्मरण गर्नुभयो। उपविदेश मन्त्री रोजर्सले सन् 2023 नेपाल आएका 11,50,000 अन्तर्राष्ट्रिय पर्यटक मध्ये 1,12,000 अमेरिकी रहेको जानकारी दिँदै अमेरिकाका नेपालको दोस्रो ठूलो पर्यटकीय स्रोत बजार भएको बताउनुभयो। उहाँले नेपाली आरोहण दलहरूले अमेरिकी प्रविधि र उपकरण प्रयोग गर्दा आरोहण सुरक्षित र सफल हुने विश्वास व्यक्त गर्दै नेपालको आर्थिक वृद्धि र दिगो पर्यटनका लागि अमेरिकी लगानी र प्रविधि हस्तान्तरण जारी रहने पुनः पुष्टि गर्नुभयो। रोजर्स 3 भ्रमणका लागि आज काठमाडौँ आइपुग्नु भएको हो। गएको चैत 13 गते प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठनपछि नेपाल भ्रमण गर्ने रोजर्स अहिलेसम्मकै सबैभन्दा वरिष्ठ अमेरिकी कूटनीतिज्ञ रहनु भएको छ।
र राप्ती नदीले किनार बनाएको बलौटे जमीनलाई अहिले स्थानीय महिलाहरूको पौरखी हातले हरियाली बनाएको छ। लमई नगरपालिका दुई छिगतपुरको उक्त क्षेत्रमा अहिले लौका, फर्सी, काँक्रा र प्याज लहराइरहेका छन्। गाउँका महिलाहरूले सामूहिक रूपमा शुरू गरेको व्यावसायिक तरकारी खेतीले बगरलाई मात्रै हरियाली बनाएको छैन, सिंगो गाउँमा रोजगारी सिर्जना गर्दै महिलालाई आत्मनिर्भरतासँग जोड़ेको छ। छिगतपुरका 25 जना महिलाले गठन गरेको न्यू राप्ती कृषक समूहले सामूहिक रूपमा व्यावसायिक तरकारी खेती गर्दै आएका छन्। समूहकी अध्यक्ष केवलपति चौधरीका अनुसार सामूहिक खेतीले गाउँका महिलालाई आर्थिक रूपमा सक्षम बनाउनका साथै रोजगारीका अवसर पनि सिर्जना गरेको छ। उहाँका अनुसार समूहले हाल करिब 2 बिघा क्षेत्रफलमा तरकारी खेती गर्दै आएको छ। पहिले बंजर र बलुवा मात्र रहेको बगरलाई मेहनत गरेर खेतीयोग्य बनाइएको हो। हवस् त, दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपात वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीवित रोड खोराहीदाङ।
4: फोन 562-5521।
1: सम्पर्क मोबाइल
3: 98-578-32-819 र 98-578-32-223।

0: patro red chakatra no it like pro rasita pao from 2 and 4 sa yes ma hamro patro nepal ma sarvadhik download gariyeko hamro patro app tapai ka lagi sadhai sajilo sabai sajilo tapai pani download garnu ho kinaki yesma sabai cha
1: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
2: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, तोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत महसेवन अनिवार्य छ।
1: हरेक बिहान मनतातो पानीमा महसेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
3: शुद्ध महका लागि कहाँ जाने त?
4: ल घोराही 16 सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि।
3: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
5: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सर्रा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
6: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848204040।
5: शत प्रतिशत शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

0: 6.9 inch ko Sanda display, AI powered camera, 2 years ko warranty sahit, Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath, thap atyadhunik vishesta harule, tapai ko man jitcha barambar.
1: प्यारालाइसिस भएका बिरामीहरुका लागि नयाँ आशा नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार एक्कासी बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्क देखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 98453-0653-23
2: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा
3: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
3: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ
2: सम्पर्क फोन 082-590-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
5: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ

0: व्यवस्था भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदाङ। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492464043 र 98578553825।
2: सामुदायिक विद्यालयतर्फ एसएमा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौडियारदाङमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 शिक्षा तथा व्यवस्थापन संकायतर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू:
3: अनुभवी शिक्षकबाट पठन पाठन हुने,
2: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने,
3: यातायातको सुविधा भएको,
2: स्वच्छ खाने पानीको व्यवस्था भएको
3: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था।
2: प्रधानाध्यापक श्री नन्द बहादुर ओली। सम्पर्क मोबाइल नम्बर 9849473033। सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे। सम्पर्क मोबाइल नम्बर 9848741639। श्री माध्यमिक विद्यालय चौडियारदान।
4: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराहीदाङ। बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराहीदाङमा खुल्यो।
5: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लोब्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
4: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने,
5: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
4: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने,
5: छालामा दागहरू आउने, कपाल झर्ने,
4: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा,
5: औलाहरू निलो भएमा, धेरै कालो भई कुहिन खोजेमा,
4: बारम्बार गर्भपतन भएमा,
5: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
4: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
5: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
4: बिना कारण शरीरको तौल घटेमा,
5: ढाड दुखेमा, कम्मर दुखेमा,
4: गाउट तथा युरिक एसिडको समस्या,
5: बारम्बार आँखा रातो भएमा,
4: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
5: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
4: छालामा दाग, अल्सर, सोरियासिसको दाग भएमा,
5: लामो समयदेखि छाला कडा भएमा,
4: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
5: युवा अवस्थामा पक्षघात भएमा,
4: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
5: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
4: कम उमेरमा हृदयघात, मुटु रोग भएमा,
5: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
4: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
5: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: फोन नम्बर 0825916070।
4: मोबाइल नम्बर 9857443123। परीक्षित फार्मेसी दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।

0: के तपाई पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
1: उपचार हुने रोगहरू
0: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
1: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
0: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
1: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
0: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
1: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
0: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
2: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
3: नमस्ते, म रामकृष्ण ढकाल। तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।

0: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल छ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउ

0: जाँदा गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराई दाम, बिरामी भए गोर्खा हस्पिटल दाम, फोन नम्बर टिप्नुहोस् 082-5364-14।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगार्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा

0: बुढी बुबा दाई बाबा दादू भैया दिदी बाबू हुक्र लौ खबर सुनी
1: सक्कुजे लौ खबर सुनी
0: 300 सैया के संजीवनी टीचिंग अस्पताल आप अपनो कनक सेवा म
1: आप ग्राम परले से बिरुवा करकलाग डांग से बाहर जाइनी पर्ना
0: छुट्टी छुट्टी से भारी हो सक्कु मेरक रुआगक बिरुवा करकलाग ई संजीवनी टीचिंग अस्पताल हन सक्कु जन समझी
1: हमार संजीवनी टीचिंग अस्पताल के सेवा करना असीम के बा
0: ओपीडी सेवा भर्ना सेवा
1: सक्कुमेरिक ऑपरेशन सेवा
0: आईसीयू सेवा रेडियोलॉजी सेवा
1: अस्त के रात दिन 24 घंटा इमरजेंसी लैब और फार्मेसी सेवा संपर्क करना अस्पताल के ठेकाना
0: संजीवनी टीचिंग हॉस्पिटल घोराई उपमहानगर पालिका ओडा नंबर 3 बरगदुआ दांग संपर्क फोन नंबर 97090 65225
1: 082-591-101
0: 591-102
1: 082-591-103
0: 591-104 591-105
2: खुशीको खबर
3: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
2: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
4: के तपाईं पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
5: उपचार हुने रोगहरू
4: पायल फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
5: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
4: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
5: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथ रोग
4: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
5: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
4: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
6: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक घोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686-61-694
7: सीता के भयो तिमीलाई घुम्सेर बसेछौ
8: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आशै मरिसक्यो
7: के कुरा गर्छ तिमीले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
8: ए ठिकै छ म जान त धेरै गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
9: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
4: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
9: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 98478423572

0: मध्य पश्चिम चाङ च्याक। यति बेला दिउँसोको 3 बजेको छ।
1: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सीमा विवाद समाधानका लागि कूटनीतिक पहल भइरहेको प्रधानमन्त्री शाहको भनाई। मानवाधिकार आयोग सहित सबै आयोगका प्रतिवेदन कार्यान्वयन हुने। नेपालको साहसिक पर्यटन र प्रविधिमा अमेरिकाको साथ रहने विदेश मन्त्री रोजर्सको प्रतिबद्धता। नेपालको पर्यटन क्षेत्रमा अमेरिकाको उपस्थिति बलियो रहेको भनाई। चुरेको जंगल जोगाउने दवाबका लागि आयोजित मेची महाकाली अभियान अन्तर्गत माइती घरमा हस्ताक्षर संकलन चल्दै संकलित हस्ताक्षर र ध्यानकर्षण पत्र भोलि सरकारलाई बुझाउने। कंगोमा फैलिएको इबोला भाइरस संक्रमण निकै चिन्ताजनक रहेको चेतावनी। द्वन्दले इबोला प्रकोपको प्रतिकारमा बाधा पुर्याइरहेको विश्व स्वास्थ्य संगठनको भनाई। र साफ महिला च्याम्पियनशीपमा नेपालले आज श्रीलंकासँग खेल्दै आईपीएल क्रिकेटको उपाधिका लागि आज बेंगलुरू र गुजरात बीच प्रतिस्पर्धा। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले लिपुलेक, लिम्पिया, धुरा र कालापानी सीमा विवाद कूटनीतिक संवाद र टेबल टक मार्फत समाधान हुने बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै उहाँले भारत सरकारलाई आधिकारिक कूटनीतिक नोट पठाइसकिएको र जवाफ पनि प्राप्त भइसकेको जानकारी दिनुभयो। दुवै सरकारका इतिहासविद, सर्वेक्षक तथा भूमि सम्बन्धी विज्ञहरू राखेर वार्ता मार्फत विवाद समाधान गरिने उहाँको भनाइ छ। प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अरियाले लिपुलेक र लिम्पिया धुरा हुँदै भारत र चीन बीच हुने व्यापार बारे प्रश्न उठाएपछि प्रधानमन्त्रीले यस्तो स्पष्टीकरण दिनुभएको हो। उहाँले चीन र बेलायतसँग पनि कूटनीतिक संवाद भएको जानकारी गराउँदै विवादको समाधान दुवै देश मिलेर गर्ने बताउनुभयो। कांग्रेस सांसद अर्जुन नरसिंह कार्कीको केसीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले मानव अधिकार आयोगको मात्र नभई सरकारलाई बुझाएका सबै प्रतिवेदन कार्यान्वयन गर्ने बताउनुभयो। भदौ 23 र 24 गतेको आन्दोलनको प्रतिवेदन पनि कार्यान्वयन हुने उहाँको भनाइ छ। प्रधानमन्त्रीले हात उठाएर समय मागेपछि सभामुख डीपी अरियालले उहाँलाई रोस्ट्रम प्रयोग गर्न दिनुभयो। केही सांसदले नियमावली विपरीत भएको भनी विरोध जनाए पनि सभामुखले नियमावली अनुसार नै भएको भन्दै दलगत रूपमा प्रश्न राख्न अनुमति दिनुभएको हो। विगतमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमका लागि सभामुखले समय निर्धारण गरेर सांसदहरूले लिखित रूपमा प्रश्न दर्ता गराउने अभ्यास थियो। अमेरिकी सार्वजनिक कूटनीति सम्बन्धी उपविदेश मन्त्री सारा बी रोजर्सले नेपालको साहसिक पर्यटन, नवप्रवर्तन र प्रविधि विकासमा अमेरिकाले सधैँ सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। काठमाडौँमा आयोजित एसेन्ट समिटलाई सम्बोधन गर्दै उहाँले दुई देशबीचको 79 वर्ष लामो कूटनीतिक सम्बन्धमा पर्वतारोहण एउटा ऐतिहासिक कडी रहेको बताउनुभयो। अमेरिकी चरित्र र नेपाली पर्वतारोहणको विरासतमा एउटै प्रकारको साहस र कौतूहलता रहेको उहाँको भनाइ छ। उपविदेश मन्त्री रोजर्सले सन् 2025 नेपाल आएका 11,50,000 अन्तर्राष्ट्रिय पर्यटक मध्ये 1,12,000 अमेरिकी रहेको जानकारी दिँदै अमेरिका नेपालको दोस्रो ठूलो पर्यटकीय स्रोत बजार रहेको बताउनुभयो। नेपाली आरोहण दलहरूले अमेरिकी प्रविधि र उपकरण प्रयोग गर्दा आरोहण सुरक्षित र सफल हुने विश्वास व्यक्त गर्दै उहाँले नेपालको आर्थिक वृद्धि र दिगो पर्यटनका लागि अमेरिकी लगानी र प्रविधि हस्तान्तरण जारी रहने पुनः पुष्टि गर्नुभयो। रोजर्स 3 दिने भ्रमणका लागि आजै काठमाडौँ आउनुभएको हो। चुरे तथा वन जंगल संरक्षण अभियान नेपालले चुरे क्षेत्रमा बढ़दो अवैध उत्खनन र वन प्रणाली रोक्न माग गर्दै भोलि सरकारलाई ध्यानकर्षण पत्र बुझाउने भएको छ। चुरे क्षेत्रमा भइरहेको वन विनाशले तराई मधेसको भूमि मरूभूमिकरण हुने खतरा बढ़ेको भन्दै अभियानले हस्ताक्षर संकलन गरेको हो। जेठ 1 गतेदेखि शुरू भएको मेची महाकाली हस्ताक्षर अभियान आज काठमाडौँको माइती घरमा सञ्चालित छ। अभियानका अध्यक्ष सुनिल कुमार यादवका अनुसार देशभरका झण्डै 200 ठाउँमा जनजागरण तथा हस्ताक्षर संकलन कार्यक्रम सञ्चालन भएको छ। जापाको मेची पुलदेखि कञ्चनपुरको महाकाली पुलसम्म पुगेर सञ्चालन गरेको यस अभियानमा चुरे क्षेत्रको अवस्था अत्यन्तै चिन्ताजनक रहेको पाइएको उहाँले बताउनुभयो। अभियान विगत 1 दशकदेखि चुरे क्षेत्रमा हुने अवैध गिटी बालुवा उत्खनन, क्रसर उद्योगको नियन्त्रण, नदीनालाको संरक्षण, प्रदूषण नियन्त्रण तथा जडीबुटीको अवैध दोहन रोक्नका लागि संघर्षरत रहेको उहाँको भनाइ छ। डडेलधुराको परशुराम नगरपालिका वडा नम्बर पाँचबाट शस्त्र प्रहरीका एक जवान सहित दुईजना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार बेपत्ता हुनेमा पारी गाउँमा रहेको शस्त्र प्रहरी बलको बोर्डर आउटपोस्ट बीओपीमा कार्यरत प्रहरी जवान ओमप्रकाश पुन मगर र स्थानीय 56 वर्षका तीर्थबहादुर थापा मगर रहेका छन्। प्रहरी नायब परीक्षक डीएसपी वरूण बहादुर सिंहका अनुसार शुक्रबारदेखि सम्पर्कविहीन भएका उनीहरू मामा भान्जा नाता पर्ने हुन्। महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्यूब फेला परेकोले नदीमा बगेको हुन सक्ने आशंका सहित खोजी शुरू गरेको डीएसपी सिंहले बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
2: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556943334955।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। शंखसभाको बोटखोला गाउँपालिका वडा नम्बर 4 सिरेकमा रहेको कोशी राजमार्गमा सुक्खा पहिरो खस्दा खाँदबारीकीमा थाङका सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। अस्ति दिउँसो सड़कमाथिको भिरालो भागमा ठूलो परिमाणमा ढुंगा माटो तथा गेग्रान खसेपछि सड़क खण्डमा गाड़ी ठप्प भएको हो। पहिरोले झण्डै 15 मिटर सड़क पुगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पहिरो खसेसँगै त्यहाँबाट जावत गरिरहेका यात्रु तथा गाड़ी प्रभावित बनेका छन्। खाँदबारी किमाथाङका सड़क खण्ड जिल्लाको उत्तरी क्षेत्रलाई सदरमुकामसँग जोड्ने मुख्य सड़क सञ्जाल हो। सड़क अवरूद्ध हुँदा भोटखोला क्षेत्रका स्थानीय बासिन्दा, यात्रु तथा अत्यावश्यक सामग्री बोकेका गाड़ी समेत प्रभावित बनेका छन्। अब विदेशको खबर, कंगोमा फैलिएको इबोला भाइरस संक्रमण निकै चिन्ताजनक रहेको चिकित्सा सम्बन्धी परोपकारी संस्था मेडसा फ्रन्टियर्स एमएसएफले चेतावनी दिएको छ। एमएफएसका उपनिर्देशक डाक्टर एलन गोन्सालेसले यसअघि यति छिटो यति धेरै संक्रामक नफैलिएको बताउनु भएको बीबीसीले जनाएको छ। प्रकोप घोषणा भएको दुई हप्तापछि एमएसएफका उपमहानिर्देशक गोन्सालेसले इबोलाले चिन्ताजनक अवस्था सृजना गरेको बताउनु भएको हो। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका प्रमुख डाक्टर टेड्रोस अडहानम गेब्रेसियसले भाइरस नियन्त्रण प्रयासहरूको निरीक्षण गर्न कंगोको पूर्वी प्रान्त इटुरीको भ्रमणमा रहेका बेला प्रपकारी संस्थाले यसो चेतावनी दिएको हो। कंगोमा 1,000 जनाभन्दा धेरैमा इबोलाका शंकास्पद संक्रमण देखिएको र कम्तीमा 246 जनाको ज्यान गएको खबरमा उल्लेख छ। यस्तै छिमेकी देश युगाण्डामा 9 जनामा संक्रमण देखिएको र 1 जनाको ज्यान गएको छ। यसैबीच डब्ल्यूएचओले कंगोमा चलिरहेको दले पनि इबोला प्रकोपको प्रतिकारमा व्यापक रूपमा बाधा पुर्याइरहेको जनाएको छ। अहिलेको प्रकोप बुन्डी बुगियो नामक इबोलाको दुर्लभ प्रजातिको लहरसँग सम्बन्धित छ, जसको कुनै प्रमाणित खोप छैन। यसबाट संक्रमित हुने मध्ये झण्डै 1/3 को ज्यान जाने गर्दछ। अब खेल खबर साफ महिला च्याम्पियनशीपमा नेपालले समूह चरणको दोस्रो तथा अन्तिम खेलमा आज श्रीलंकासँग खेल्दैछ। यो खेल भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा बेलुका पाउने 5 बजे शुरू हुनेछ। यसअघि गएको सोमबार भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भूटानलाई हराएको थियो। यस्तै आज राति पाउने 8 बजे भारत र बंगलादेश खेल्दैछन्। प्रतियोगिताको समूह एमा नेपाल भूटान र श्रीलंका रहेका छन्। यस्तै समूह बीमा साबिक विजेता बंगलादेश भारत र मालदिव छन्। समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको फाइनल खेल जेठ 23 गते हुनेछ। र 19 संस्करणको इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको उपाधिका लागि आज राति रोयल च्यालेन्जर्स बेंगलुरू र गुजरात टाइटन्स खेल्दैछन्। यो खेल राति पाउने 8 बजे अहमदाबादमा रहेको नरेन्द्र मोदी रंगशालामा हुनेछ। पहिलो क्वालिफायरमा बेंगलुरूले गुजरातलाई हराउँदै र दोस्रो क्वालिफायरमा गुजरातले राजस्थान रोयल्सलाई हराउँदै फाइनलमा पुगेका हुन्। आईपीएल क्रिकेटमा यी दुई टोलीले समान एक एक पटक उपाधि जितेका छन्। आरसीबी गएको संस्करणको विजेता हो भने गुजरातले सन् 2022 उपाधि जितेको थियो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सीमा विवाद समाधानका लागि कूटनीतिक पहल भइरहेको प्रधानमन्त्री शाहको भनाई। मानव अधिकार आयोग सहित सबै आयोगका प्रतिवेदन कार्यान्वयन हुने। नेपालको साहसिक पर्यटन र प्रविधिमा अमेरिकाको साथ रहने विदेश मन्त्री रोजर्सको प्रतिबद्धता। नेपालको पर्यटन क्षेत्रमा अमेरिकाको उपस्थिति बलियो रहेको भनाई। चुरेको जंगल जोगाउने दबावका लागि आयोजित निसि महाकाली अभियान अन्तर्गत माइती घरमा हस्ताक्षर संकलन चल्दै संकलित हस्ताक्षर र ध्यानाकर्षण पत्र भोलि सरकारलाई बुझाउने। कंगोमा फैलिएको इबोला भाइरस संक्रमण निकै चिन्ताजनक रहेको चेतावनी। द्वन्दले इबोला प्रकोपको प्रतिकारमा बाधा पुर्याइरहेको विश्व स्वास्थ्य संगठनको भनाई। र साफ महिला च्याम्पियनशीपमा नेपालले आज श्रीलंकासँग खेल्दै आईपीएल क्रिकेटको उपाधिका लागि आज बेंगलुरू र गुजरात बीच प्रतिस्पर्धा।

0: एकानब्बे थुप्लो चार मेगा आर्चमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो
1: कस्तो राम्रो जुत्त लगाएको
2: मेरो दङ्गाली हो नि त राम्रो त भइहाल्छ नि
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायो यो जुत्ता
2: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने

0: फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
1: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा,
2: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
1: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
2: डेङ्गु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
1: अन्य विशेषज्ञ सेवाहरू,
2: वरिष्ठ स्थिति तथा रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
3: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
1: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
3: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
1: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
3: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
1: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
4: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 082563218।
5: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सडक विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
6: आया, मम्मी मम्मी दाँत दुख्यो।
7: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
8: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
9: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
7: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
9: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
5: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
10: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
11: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
12: सम्पर्क फोन नम्बर 082-5902222।
7: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
5: MBBS MD न्यूरोसाइकाटिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सडक विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ।
0: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: डाक्टरद्वारा दिइने सेवाहरू
0: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी,
5: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
0: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
5: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
0: जाड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागु औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
2: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
13: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ, फोन नम्बर 082-5904-10, मोबाइल नम्बर 98478-28913 र 98095-12871।
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
15: एक हप्तादेखि यो दाँत दुखेको दुखी छ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
3: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
0: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
2: बाङ्गा टिङ्गा दाँत मिलाउने,
0: शल्यक्रिया गरेर दाँत निकाल्ने,
2: खाली ठाउँमा दाँत भर्ने,
0: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
2: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
0: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल

0: नम्बर 98578 43 123।
1: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98 43 00 88 04, 98 43 00 88 04, www.pashupatiicare.com।
2: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
3: छाती, दम, निमोनिया, खोकी, छेरो,
2: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
3: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
2: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
3: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
2: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
3: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
2: युरिक एसिड, बाट भएको हड्डी खिएको, ढाड कम्बर दुख्ने
3: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
2: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
3: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
2: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
3: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
2: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
3: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
4: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 98478 26001।

0: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज।
1: नमस्ते दाइ भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाइ, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको हर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाग,
8: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98477
9: र 98578 3689।
10: के तपाईँलाई हिम पाइप वा पोल चाहिएको छ?
11: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन सुरु गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
10: हाम्रा विशेषताहरू:
11: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
10: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
11: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने।
12: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
10: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, डिभिसा रोड, खोराही दाङ।
13: फोन 562-5221।
10: सम्पर्क मोबाइल
12: 98578-32819 र 98578-32223।
14: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
15: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
14: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसिटी, दाँत तथा गिजाको अपरेसन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
16: सम्पर्क स्थान घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि।
17: फोन नम्बर 082-5563-479।
16: मोबाइल नम्बर 98-494-67-487।
18: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
6: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
18: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-5908-47, 082-5908-47।
19: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
20: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
19: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
20: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
19: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
20: ल ल काका, गइहाले म।
21: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
20: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
21: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98-498-87-741।
22: मध्यपश्चिम ट्रान्जेक्ट
9: यति बेला अपराह्नको 4 बजेको छ।

अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेक लिम्पियाधुरा र कालापानी सीमा विवाद कूटनीतिक संवाद र टेबल टक मार्फत समाधान हुने बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा संसदका प्रश्नको जवाब दिँदै प्रधानमन्त्री शाहले भारत सरकारलाई आधिकारिक कूटनीतिक नोट पठाइसकिएको र त्यसको जवाब पनि प्राप्त भइसकेको जानकारी दिनुभयो। उहाँले दुवै सरकारका इतिहासविद, सर्वेक्षक तथा भूमि सम्बन्धी विज्ञहरू राखेर टेबल टक मार्फत यस विवाद समाधान गरिने बताउनुभयो। प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले लिपुलेक र लिम्पियाधुरा हुँदै भारत र चीनबीच हुने व्यापारको विषयमा प्रश्न उठाएपछि प्रधानमन्त्रीले यो स्पष्टीकरण दिनुभएको हो। प्रधानमन्त्री शाहले लिपुलेक सीमा विवादबारे चीन र बेलायतसँग पनि कूटनीतिक संवाद भएको जानकारी गराउँदै नेपालले भारतको भूमि मिचेको भन्ने प्रश्न पनि उठेकाले त्यसको समाधान दुवै देश मिलेर गर्ने बताउनुभयो। नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी रासपा नेतृत्वको सरकार नागरिकको आवाज दबाउनमा केन्द्रित रहेको बताउनु भएको छ। वीरेन्द्रनगरमा आजदेखि जारी कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करण अन्तर्गत आयोजित आवाजविहीनहरूका आवाज सत्रमा बोल्दै शर्माले मीडियामाथि वर्तमान सरकारले अंकुश लगाउने प्रयास जारी राखेको बताउनुभयो। जसको उदाहरण सरकारले सरकारी विज्ञापन निजी संचार माध्यमलाई नदिने गरी गरेको निर्णयलाई व्यक्ति स्वतन्त्रताका विरूद्ध रहेको शर्माले बताउनुभयो। सरकारका पछिल्ला गतिविधिको महासंघले विरोध गरिरहेको बताउँदै शर्माले नागरिकका आवाज दबाउने यात्राले लोकतन्त्र सुदृढ हुन नसक्ने दावी गर्नुभयो। उहाँले कतिपय अवस्थामा कानून संशोधन गर्ने क्रममा राज्यले पत्रकारलाई दमन गर्ने र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने खालका गतिविधिहरू अघिल्ला सरकारसँगै अहिलेको सरकारले पनि गरिरहेको भन्दै त्यसको विरोधमा अहिले पनि आफूहरू आन्दोलनमा रहेको बताउनु भयो। नागरिकको आवाज दबाउने कदम महासंघका लागि कुनै पनि हालतमा मान्य नहुने उहाँले बताउनुभयो। चुरे तथा वन जंगल संरक्षण अभियान नेपालले चुरे क्षेत्रमा बढ़दो अवैध उत्खनन र वन फडानी रोक्न माग गर्दै भोलि सरकारलाई ध्यानाकर्षण पत्र बुझाउने भएको छ। चुरे क्षेत्रमा भइरहेको अवैध उत्खनन क्रसर उद्योगको मन परि र वन विनाशले तराई मधेशको भूमि मरूभूमिकरण हुने खतरा बढ़ेको भन्दै अभियानले हस्ताक्षर संकलन गरेको हो। जेठ 1 गतेदेखि शुरू भएको मेची महाकाली हस्ताक्षर अभियान आज काठमाण्डुको माइतीघरमा संचालित छ। अभियानका अध्यक्ष सुनिल कुमार यादवका अनुसार देशभरका झण्डै 200 ठाउँमा जागरण तथा हस्ताक्षर संकलन कार्यक्रम सञ्चालन भएको छ। झापाको मेची पुलदेखि कञ्चनपुरको महाकाली पुलसम्म पुगेर सञ्चालन गरिएको यस अभियानमा चुरे क्षेत्रको अवस्था अत्यन्तै चिन्ताजनक रहेको पाइएको उहाँले बताउनुभयो। अध्यक्ष यादवले अभियानका प्रतिनिधिहरूसँग भेट अहिलेसम्म सरकारका कुनै प्रतिनिधि नआएको गुनासो पनि गर्नुभयो। अभियान विगत 1 दशकदेखि चुरे क्षेत्रमा हुने अवैध नदीजन्य पदार्थ उत्खनन, क्रसर उद्योगको नियन्त्रण, नदी नालाको संरक्षण, प्रदूषण नियन्त्रण तथा जड़ीबुटीको अवैध दोहन रोक्नका लागि संघर्षरत रहेको बताइएको छ। र महाकाली नदी किनारबाट दुईजना युवा बेपत्ता भएका छन्। डडेलधुराको परशुराम नगरपालिका 5 स्थित महाकाली नदी किनारमा सशस्त्र प्रहरीको एकजना जवान सहित दुईजना बेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी प्रमुख जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख प्रहरी नायब उपरीक्षक वरूण बहादुर सिंहका अनुसार बेपत्ता हुनेमा परिगाउँ स्थित सशस्त्र प्रहरी बलको बोर्डर आउटपोस्ट बीओपीमा कार्यरत प्रहरी जवान ओमप्रकाश पुन मगर र स्थानीय 56 वर्षीय तीर्थ बहादुर थापा मगर रहेका छन्। शुक्रबारदेखि उहाँहरू दुईजना सम्पर्कविहीन भएको डीएसपी सिंहले जानकारी दिनुभयो। बेपत्ता दुवैजनाको नाता मामा भान्जा पर्ने बुझिएको उहाँले बताउनुभयो। महाकाली नदी किनारमा उहाँहरूले प्रयोग गरेको ट्यूब फेला परेकाले नदीमा बगेको हुन सक्ने आशंका गरिएको छ। घटनापछि सुरक्षा निकायले उहाँहरूको खोजी कार्यलाई तीव्र बनाएको छ। डीएसपी सिंहले बेपत्ता व्यक्तिहरूको खोजी जारी रहेको जानकारी दिनुभयो। उहाँका अनुसार प्रहरी तथा अन्य सुरक्षा निकाय परिचालन गरी सम्भावित क्षेत्रहरूमा खोजतलाश भइरहेको जानकारी दिनुभएको छ। हवस् त, अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: एकानब्बे थुप्लो चार मेगा हर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो
1: रिभर्स ओसमोसिस तथा युवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिङ वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
2: एक लिटर र बीस लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
2: बीस लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-5630-21 र होटल दाङगारी नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस् विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा
3: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
3: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ
2: सम्पर्क फोन 082-5590-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
6: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
5: हुलासले बनाउँदैछ परिवार एक साथ
7: नेपाली जुत्ता घर
8: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
7: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% बम्पर छुट
8: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
7: स्वदेशी उत्पादनको प्रवर्धन गरौं स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली हुराही दाङ
8: सम्पर्क मोबाइल नम्बर 98577175646

0: प्रोडक्ट हरू कोकोनट सोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल विथ बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: एक हप्तादेखि यो दाँत दुखेको देखि छ फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ अब यसको उपचारको लागि कहाँ जाने होला
3: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
2: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा
2: बाङ्गा टिङ्गा दाँत मिलाउने
4: शल्यक्रिया गरेर दाँत निकाल्ने
2: खाली ठाउँमा दाँत भर्ने
4: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने
2: मुखमा घाउ खटेरा आउने गिजाबाट रगत आउने श्वास गनाउने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
4: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दान सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123

0: know it like pro.
1: Rasita Pao from 2 and 4. Sacha yes ma hamro patro.
2: Nepal ma sarvadik download gariyeko hamro patro app. Tapai ka lagi sadhai sajilo sabai sajilo. Tapai pani download garnuhos. Kinaki yesma sabai cha.
3: हीरा काटने हीरे मारा के
4: नमस्ते मराम कृष्ण काल सबाई सुन्ने हुनुहुन्छ सबाईको आफ्नै रेडियो रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज।

आवाज पश्चिम नेपाल को आवाज आवाज हिंद को आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

तिमी म जस्तो कहिले हुन सकेनौ, म तिमी जस्तो हुन पनि सकिन। म आजदेखि यो घर छाड्दैछु, जुन दिन म तिमी जस्तो हुन सक्छु अनि माथि फर्किन्छु।

0: नमस्ते, म रामकृष्ण ढकाल। तपाई सुन्दै हुनुहुन्छ तपाईको आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।
1: मम्मी मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत भङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
5: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
4: सम्पर्क फोन नम्बर 0825902022।
2: सुरोट टुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
8: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
9: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
8: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
9: अब दानको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
8: तालिममा दिइने विषयहरू
9: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
8: स्पेशल सेफ तालिम,
9: जापानिज सुशी तालिम,
8: वेटरेस,
9: टुरिस्ट गाइड।
8: हाम्रा विशेषताहरू
9: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
8: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
9: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
8: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
9: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
8: सम्पर्क मोबाइल 98410170 98410170।
9: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: भर्ना खुल्यो।
2: असल संस्कार र पूर्ण मातृत्व प्रेम का साथ में मन्टेसोरी विधिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
1: हाम्रा विशेषताहरू
2: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
1: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
2: शान्त तथा पारिवारिक वातावरण भएको
1: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
2: तिहार सुसारको राम्रो व्यवस्था भएको
1: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने
2: घरको जस्तै माया पाउने
3: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
4: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल राई उपमा नगरपालिका 15 दाङ चैक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
3: सम्पर्क फोन नम्बर 082-5-63-387 सम्पर्क मोबाइल नम्बर 98-6-69-86-303 र 98-6-62-25-183
5: मध्य पश्चिम चाङच्याक यति बेला बेलुकीको 5 बजेको छ।

राम राम सन्जे 5 बजे थारू भाषक मध्यपश्चिम खबरमा सारिक राम चौधरी हार्दिक स्वागत बा। दाङ सहित देशका विभिन्न क्षेत्रमा फागुन से वैशाखसम्म एलग हावाहुरी असिना पानी तथा मौसमीय प्रतिकूलताका कारण यी वर्ष आम उत्पादनमा भारी क्षति पुगलबा। आम फुल्दा वा छिटी दाना लग्न संवेदनशील समयमा एलग प्राकृतिक विपत्ति से बगैचामा रलक अधिकांश फल झरल पार्छ। उत्पादनमा उल्लेख्य गिरावट ऐना देखिलक हो। किसान अनुसार यी वर्ष आमक बुवातमा मजासे फुला लगलक वा उत्पादन फेर आशाजनक देखिल रह। तर लगातारका हावाहुरी वा असिना पानी से फल झारदियल पार्छ। अघि धिउर बुवातमा धिउर कम मात्रामा आम बाँकी रहलबाट कुछु बगैचामा त बुवातभरि 1-2 दर्जन आम केल देखिना अवस्था सिर्जना हुलक। तुलसीपुर 14 करंगा निवासी गोविन्द पौडेल बटुवा रखल। हरेक वर्ष हरियाली आमक से भरिभराउ देखिना बगैचा यी फ्यारा सुनसान जस्तो देखा परलबाट। उत्पादनमा अहिले गिरावटले किसानोक निराश बनलबाट भरि किसान उपभोक्ता सेफी यी वर्ष स्थानीय आमक अभावमा सामना गर पर्न संकेत देखिल्बा। कृषि ज्ञान केन्द्र दाङको सूचना अधिकृत पृथ्वीराज लामिछानेको अनुसार यी वर्ष दाङमा आम उत्पादन गत वर्षको तुलना 30-40% घट्ट सेक्न प्रारम्भिक अनुमान करगिल्बा। उहाँको अनुसार आममा एक वर्ष मजा उत्पादन होइन वो औरो वर्ष स्वाभाविक रूपमा कम उत्पादन होइन प्रकृति देखा पर्था। यी वर्ष गत वर्ष उत्पादन मजा हुइलक हुन्छ। यी वर्ष कुछ कमी ऐन अपेक्षा पहिलो जो रह। तर अकरमा हावाहुरी से वो असिना पानी से थप क्षति पुगा राखल। दाङ विशेष गरिकन देश 10 हरि जातक आम उत्पादन कलाक परिचित मान्जिठा यहाँ उत्पादन होइन आम स्थानीय बजार मकेल नियोकन पोखरा लगायत विभिन्न शहरमा समेत निर्यात होइन करलबा। तर उत्पादनमा अहिले गिरावटको कारण यी वर्ष स्थानीय माग समेत पूर्ण रूपमा धान कठिन होइन देखिल कृषि ज्ञान केन्द्र जना राखल। राप्ती लद्यासे किनार बनिलक बलौटे जमीनमा अखि स्थानीय महिलाको नक्क पौरखी हास्य हरियाली बना राख्ल। लमै नगरपालिका 2 छिगतपुरका उक्त क्षेत्रमा अखि लौका फर्सी काँक्रा ओ प्याज लहलाई रललबाट काङ्का किस्ता महिलाको नक्से सामूहिक रूपमा शुरू गर्लक व्यावसायिक तरकारी खेती से बगरहमा केल हरियाली बनाल नहिट सिंगु गाउँमा रोजगार सिर्जना कैते महिलाको नक्ला आत्मनिर्भरसँग ज्वारलबा। छिगतपुरक 25 जना महिलाको नक्से गठन गर्लक न्यू राप्ती कृषि समूह से सामूहिक रूपमा व्यावसायिक तरकारी खेती करती आरल। सामूहिक अध्यक्ष केवलपति चौधरीका अनुसार सामूहिक खेती से गाउँका महिलाको नक्ला आर्थिक रूपमा सक्षम बनिन अवस्थाको रोजगारीको अवसर फेर सृजना कै राखल। उहाँका अनुसार समूह से हाल करिब 2 बिघा क्षेत्रफलमा तरकारी खेती गर्ती आयलबाट पहिलो बन्सर ऊ बालुवामा खेल निहोकन बगरहन मेहनत कैकन खेती योग्य बनागिलक हो। स्थानीय महिलाको नक्क यी पौरखन आही हौसला दिहो आय आर्जन दिगो बनाएका ग्रामीण महिला उत्थान केन्द्र से समूहन कृषक व्यवसाय पाठशाला तालिम विभाजन तथा प्राविधिक सहयोग गर्दै आरहल। ग्रामीण महिला उत्थान केन्द्र मार्फत हेफर इन्टरनेशनल नेपालको सहयोगमा सञ्चालित आईएलभीसी परियोजना से किसानको नक्ला व्यावसायिक तरकारी खेती होर उन्मुख रीति आइलक केन्द्रका अध्यक्ष आसमानी चौधरी बटुवा रखले। दाङमा अदालतले दोषी ठहर होकन फरार रहती इलाका 16 जना प्रतिवादी हुनकला प्रहरीले पक्राउ गरी राखल। फैसला कार्यान्वयन हुन प्रभावकारी बनिन अभियान अन्तर्गत प्रहरीले हुनकला विभिन्न ठाउँसे नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय दाङको प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार जेठ 8 गते से जेठ 15 गतेसम्मको अवधिमा जिल्ला प्रहरी कार्यालय तथा माथहतका प्रहरी टोलीले खोजतलाश गरिकन विभिन्न मुद्दामा 16 जना फरार प्रतिवादी हुनकला पक्राउ गर्लक हो। पक्राउ पर्लक प्रतिवादी हुनकसे कुल 25,300 रूपियाँ जरिवाना असूल कर्ना प्रहरी जना राखल। कनकला कुल 3 वर्ष 2 दिन कैद सजाय तोक राखल। प्रहरी निरीक्षक बस्नेतका अनुसार पक्राउ पर्लक सक्कु 16 जना प्रतिवादी कनकला फैसला कार्यान्वयनका लागि दाङ जिल्ला अदालत उराईमा पठाइगेलबा। अदालतको फैसला पाछ सजाय भुक्तानी निकैकन फरार अलग अपराधी कनकला कानूनी दायरामा आङ्कला दाङ जिल्ला प्रहरीले आफ्नो सक्रियता तीव्र पार राखल।
ओ जिल्ला प्रहरी कार्यालय दाङसे जिल्लाका विभिन्न स्थानसे अवैध रूपमा नदीजन्य पदार्थ ओसार प्रसार गर्न कार्यमा संलग्न छौठो ढुवानी साधन कनकला नियन्त्रणमा आन्दाखल। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतले तिलक जानकारी अनुसार जेठ 8 गते से 15 गते सम्मका अवधिमा जिल्ला प्रहरी कार्यालय दाङ तथा माथतगज प्रहरी कार्यालय कनकसे खरिगिलक प्रहरी टोलीसे ऊ ढुवानी साधन कनकला नियन्त्रणमा अनलक हो। प्रहरीका अनुसार दाङ जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा ढुंगा बालुवा वो गिट्टी जस्ता नदीजन्य पदार्थ ओसार बसार करतिरलक अवस्थामा एक ठो टिप्पर वो पाँच ठो ट्रयाक्टर हनन फेला पार्कन नियन्त्रणमा लेलक हो। नियन्त्रणमा लिएकिलक साधनको नक्ला आवश्यक काम कार्यवाहीका लागि सम्बन्धित निकायमा बुझागिल रह। प्रक्रिया अनुसार ऊ साधनको नक्से कुल 1,65,000 जरिवाना लगाकन सम्बन्धित व्यक्ति कनक जिम्मा लगाकन पठागिलक प्रहरी निरीक्षक बस्ने जानकारी दिरखल। स्थानीय नदी तथा खोल्लो मसे अवैध रूपमा उत्खनन ऊ ओसार प्रसार गर्न काम हन निरुत्साहित कर प्रहरीसे निगरानी तीव्र पार्लक जना राखल। हुइठा दाजु थारूभाषक मध्यपश्चिम खबर अत्र कालसंजाफे थारूभाषक मध्यपश्चिम खबर सुन्न सिक्ने बाटी अखसक खबर अंश समाचार कक्ष कसकको संग्रहसँग म शालिक राम चौधरी विदाही टुरी मध्यपश्चिम ओनिटी रवि राम राम।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु, बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: साइकल चढेर
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ।
6: न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने।
1: फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
6: लौ हेर, किन नहुनु दाइ, हाम्रै घोराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
7: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाग,
9: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98478727974
10: र 98578336869।

0: भित्री नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
1: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
0: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सेट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
1: तालिममा दिइने विषयहरू:
0: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
1: स्पेशल सेफ तालिम,
0: जापानिज सुशी तालिम,
1: वेटरेस,
0: टुरिस्ट गाइड।
1: हाम्रा विशेषताहरू:
0: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
1: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
0: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
1: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
0: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ।
2: अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
1: सम्पर्क मोबाइल 9841017009, 9841017009।
0: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।

0: प्रडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रिम मिल्की बटर तथा डाइजेस्टिभ होल व्हीट बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस अडगुरी।
2: सामुदायिक विद्यालयतर्फ

0: र 1,00,000 बराबरको दुर्घटना बीमाको व्यवस्था।
1: प्रधानाध्यापक श्री नन्द बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 9849473033। सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे, सम्पर्क मोबाइल नम्बर 9848741639। श्री माध्यमिक विद्यालय चौडियार दान।
2: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ, बाथरोग एण्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि द्वारा दिइने सेवाहरू।
2: बिस्तारै जोर्नीहरू र औलाहरू बाङ्गिँदै जाने,
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
2: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने,
3: छालामा दागहरू आउने, कपाल झर्ने,
2: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा,
3: औलाहरू निलो भएमा, धेरै कालो भई कुहिन खोजेमा,
2: बारम्बार गर्भपतन भएमा,
3: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
2: लामो समयदेखि कमजोरी र शरीर हतक्क गल्ने भएमा,
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
2: बिना कारण शरीरको तौल घटेमा,
3: ढाड दुखेमा, कम्मर दुखेमा,
2: गाउट तथा युरिक एसिडको समस्या,
3: बारम्बार आँखा रातो भएमा,
2: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
3: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
2: छालामा दाग, अल्सर, सोरियासिसको दाग भएमा,
3: लामो समयदेखि छाला कडा भएमा,
2: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
3: युवा अवस्थामा पक्षघात भएमा,
2: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
3: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
2: कम उमेरमा हृदयघात, मुटु रोग भएमा,
3: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
2: बाथरोग एण्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
3: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: फोन नम्बर 0825916077।
2: मोबाइल नम्बर 9858743123। परीक्षित फार्मेसी दाङ, बाथरोग एण्ड स्किन केयर सेन्टर प्राली।

नमस्कार, मृगौला बचाओ अभियान को साप्ताहिक रेडियो सचेतना कार्यक्रम में यहाँलाई हार्दिक स्वागत तथा अभिवादन। म डाक्टर ऋषि कुमार काफ्ले, मृगौला रोग विशेषज्ञ। मृगौला बचाओ अभियान को तर्फबाट यहाँहरुसँग मृगौला कसरी जोगाउने बारेमा विशेष गरी कुरा गरिरहेको छु। हुन त हाम्रा कुराहरु मृगौला रोगका बारेमा पनि कुरा भइरहेका छन्। मृगौला रोग बढेर गयो भने त्यसको उपचारमा हामीले ध्यान के दिनुपर्ने, के कस्तो उपचार हुन्छ, के कति अप्ठ्यारा छन्, त्यसको बारेमा पनि हामी कुरा गरेका छौं। तर हाम्रो केन्द्रबिन्दु भनेको, हाम्रो कुराको सार भनेको मृगौला स्वस्थ कसरी राख्ने। हामीले सामान्य के सोच्छौ भने, म स्वस्थ छु, मलाई केही भएको छैन भने चाहिँ मेरो मृगौला स्वस्थ हुनुपर्छ, किनभने मलाई केही भएकै छैन। हो, तपाईँको भनाइ एकदम सही हो, किनभने जब तपाईँलाई केही भएकै छैन, तपाईँलाई केही अप्ठ्यारो भएकै छैन, केही गाह्रो भएकै छैन भनेपछि तपाईँलाई मृगौलामा समस्या हुनुपर्ने किन? यो सही कुरा हो।

र लजिक पनि राख्छ हामीलाई यो हिसाबमा कुरा गर्दाखेरिको रूपमा चाहिँ तर्कयुक्त पनि राख्छ तर वास्तविकता योभन्दा फरक छ। वास्तविकता केमा फरक छ भने मृगौलामा रोग लागेको थाहै नै पाइँदैन। त्यसैले बाहिरबाट स्वस्थ देखेका व्यक्ति मृगौला रोगी हुन पनि सक्छन्, मृगौलामा रोग भएका पनि हुन सक्छन्, मृगौला बिग्रेका व्यक्ति हुन पनि सक्छन्, मृगौला बिग्रेर नराम्रोसँग बिगारेका व्यक्ति पनि हुन सक्छन्, तर बाहिरबाट हामीले देख्दाखेरि उस्तै उस्तै देख्न सक्छौ। हाम्रो भौतिक आँखाले देख्दाखेरि जाँच पड़ताल नगरिकन गर्न खोज्दाखेरि हामी धोका खान्छौ र धोका खाइरहेका छौ। अहिलेसम्म विश्वभरि नै मृगौला रोगीहरू मृगौला रोग विशेषज्ञका अथवा अस्पतालमा साह्रै ढिलो आउँछन्। किन आउँछन् भने उनीहरूले आफ्नो मृगौला बिग्रिएको थाहै पाउँदैनन्। मृगौला बिग्रिएको थाहा नपाएको कारणले उनीहरू अस्पतालमा ढिलो आउँछन्, मृगौला जाँच परीक्षण गराउँदैनन्। अब यसलाई सच्याउने कसरी? सच्याउन भाषण दिएर हुँदैन, सच्याउन यसो गर्नुहोस् भन्दा अर्थी उपदेश दिएर हुँदैन। तपाईँ हामीले बुझ्नुपर्छ मृगौलामा यस्तो समस्या आउँदाखेरि पनि मृगौलाले जब जानकारी दिँदैन भने हामीले मेरो मृगौलामा समस्या छ छैन र के लक्षण भयो भने म जाँच्न जान्छु भन्नु नै गलत, किनभने त्यसबाट तपाईँले कुनै कुरा थाहा पाउन नै सक्नुहुन्न। तपाईँले थाहा पाउने भनेको स्वास्थ्य परीक्षण नगरिकन हुँदैन। अब स्वास्थ्य परीक्षण गर्न हामी कहाँ बानी छैन, स्वस्थ व्यक्तिले किन परीक्षण गराउने? न पिसाब पोलेको छ, न पिसाबको मात्रा कम छ, न पिसाब केही फेर्न गाह्रो छ, कुनै पनि कुरा अप्ठ्यारो छैन, खाना रुचेको छ, निद्रा लागेको छ, काम गरिएको छ, सबै कुरा ठिक छ। अब मैले आफूलाई अथवा अर्कोले आफूलाई के सोध्छ? अत्यन्त स्वस्थ स्थितिमा राखेको भन्ठान्छ। यस्तो स्वस्थ स्थितिमा रहेको व्यक्तिले के भन्छ? म ठिक छु, मलाई केही भएकै छैन। अनि जाँच पड़ताल गर्न किन जानी? को जानी? जाँदै जाँदैनन्, कोही पनि जाँदैनन्। त्यसैले जो जान्छन् बाध्यतावश जान्छन्, कुनै कारणवश केही कुरा भयो भने जान्छन्। किन जान्छन्? ए त्यहाँ चाहिँ केही जाँच, तपाईँले जागिर खानुभन्दा अगाडि, तपाईँ विदेश जानुभन्दा अगाडि, तपाईँले केही कुरा गर्नुभन्दा अगाडि तपाईँको स्वास्थ्य परीक्षण गर्नुपर्छ भनेर जहाँ राखिएको छ हो, त्यो स्वास्थ्य परीक्षण गर्दा थाहा हुन्छ बा मृगौला बिग्रिसकेर लक्षण जब आउँछ, खानै रुच्दैन, निद्रा लाग्दैन, जिउ गल्छ, फटक्क गल्छ, केही गर्न जागर हुँदैन, जिउ चिलाउँछ, साह्रै अल्छी लाग्छ, यस्ता यस्ता कुराहरू भएपछि जाँदाखेरि के देखिन्छ? ए यो सबै कुरा त मृगौला बिग्रेर पो भएको रहेछ। अब बिरामीले त्यतिखेर सम्झिन्छ, म त एक डेढ वर्षदेखि नै अलिकति कमजोर थिएँ, मैले त विभिन्न अरू कुरा होला भन्ठानेर बसेको थिएँ, अब यो होला भन्ने के सोध्नु, मैले थाहा पाइनँ भनेर त्यतिखेर अलिकति हल्का फुल्का कमजोरीपन, खाना रुचि कम भएको, जिउ गलेका बारेमा चाहिँ कुरा आउँछ। तर यी कुराबाट मृगौलामा रोग हुनै पर्छ भन्ने ठोकुवा गर्न सकिँदै सकिँदैन। त्यसैले मृगौला परीक्षण नगरिकन तपाईँ हामी स्वस्थ भन्न सक्दै स्थितिमा छ। अब मृगौला परीक्षण गर्न हामी जाँदैनौ, नगएपछिको फेरमा रोग पत्ता लाग्दैन, रोग चाहिँ हामी शरीरभित्र छ, रोग हामी पत्ता लाउने काम चाहिँ गर्दैनौ। अनि के हुन्छ? रोगले दुःख दिएपछि अनि हामी पत्ता लाउँछौ र अनि हामी दिक्क मान्छौ, कस्तो जिन्दगी होइन, सबैले खान पाएका छन्, सबैले दौडेका छन्, म मान्छेले खान नि पाइन, खर्च पनि गर्नुपर्ने, दुःख पनि गर्नुपर्ने, परिवारले पनि दुःख पायो होइन, के गर्ने होला भनी हुन्छ। अब गर्न के सकिन्छ? बिगारिसकेपछि मृगौला बिगारिसकेपछि बिग्रियो बिग्रियो, अब प्रत्यारोपण डायलिसिस बाहेक उपाय छैन। त्यसैले मृगौला रोगको बारेमा हामीले कुरा गर्दाखेरि मृगौला रोग बिग्रिन नदिन, मृगौला रोग अगाडि बढ्न नदिनको लागि मान्छे सचेत हुनु पर्यो। सचेत भनेको जान्नु पर्यो, ए मेरो शरीरमा मृगौला बिग्रेर पो यस्तो भएको रहेछ भन्ने कुरा थाहा पाउनको लागि चाहिँ त्यो मान्छेले के गर्नु पर्यो? स्वास्थ्य परीक्षण गर्नु पर्यो। स्वास्थ्य परीक्षण गर्दैमा चमत्कार भइहाल्छ भन्ने होइन, स्वास्थ्य परीक्षण गर्दाखेरि रोग
को लक्षण आउनु अगावै हामीले रोग पत्ता लगायौं भने अधिकांश समयमा त्यो रोग निको पार्न पनि सकिन्छ। सबै रोग निको पार्न सकिदैन, भएर पनि सकिदैन, औषधि दिएर पनि सकिदैन, किन कुनै औषधि लाग्छ कुनै औषधि लाग्दैन, कहिले बिरामीले खान सक्छ बिरामीले खान सक्दैन, विभिन्न समस्याहरू आफ्नो ठाउँमा छँदैछ। त्यसैले मृगौला बचाउ अभियान भन्छ हामी सबैले मृगौलाको परीक्षण गरौन। एउटा कुरा मृगौलाको परीक्षण हामीले गर्नु पर्यो, दोस्रो कुरा मृगौला दान दिन तयार हुनु पर्यो। तपाई हामीले आफ्ना नातेदारलाई अप्ठ्यारो परेको बहतमा पिरियडमा यदि हाम्रो नातामा कोही व्यक्ति रगतको नाता भएको व्यक्तिहरूमा मृगौलाको समस्या छ, मृगौला प्रत्यारोपण गर्नुपर्छ र हामी उमेरको हिसाबले स्वास्थ्यको हिसाबले परीक्षण गरेपछि सबै पूर्णतया स्वस्थ छौं भने किन हामीले मृगौला दान नगर्ने, मृगौला दाता किन नबन्ने? त्यसैले मृगौला दाता बन्नुपर्छ भनेर यहाँहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। र अर्को कुरा, मृगौला बिग्रिनी रोगीहरू कुरेर बसेका छन् कहिले मृगौला पाइएला भनेर, त्यसैले मस्तिष्क मृत्यु भएका, उपचार गर्दा गर्दै अस्पतालमा रहेका, सघन कक्ष आइसियूमै उपचारमा रहेका व्यक्तिहरूको के भयो, ब्रेन डेथ भयो, मस्तिष्क मृत्यु भयो। त्यो मस्तिष्क मृत्यु भएको व्यक्तिको अवश्यम्भावी मृत्यु हुन्छ, तर अहिले मस्तिष्क मृत्यु मात्रै भएको अवस्थामा के देख्नुहुन्छ, त्यो मान्छेको मुटु पनि चलेको छ, अरू सबै अङ्गहरू चलेकै छन् त ठिक छ त, अनि मलाई चाहिँ मृगौला दान गर्न भनियो भन्ने कहिलेकाहीँ हिसाबमा आउँछ। सही कुरा हो, मस्तिष्क मृत्यु भएका व्यक्तिहरूको अवश्यम्भावी मृत्यु हुन्छ भने मुटु

0: त्यसको मृत्यु भनेपछि त्यो व्यक्तिको मृत्युले किन भयो त? त्यसलाई बचाउन सकिँदैन। जब त मुटु चलिरहेको छ, अरू अङ्गहरू ठिकै छन् भने मस्तिष्क मृत्यु हुँदैखेरिमा त्यो के मस्तिष्क मृत्युलाई ठिक पार्न सकिँदैन भन्ने प्रश्नहरू उठ्छन्। तर मस्तिष्क मृत्यु यदि त्यहाँ नियमपूर्वक जतिजना डाक्टरले हेर्न पर्ने थियो र जुन स्टेप वाइज एक एक गर्दै हेर्नु पर्ने थियो त्यो कुरा हेरिसकेपछि उनीहरूले के पत्ता लगाए भने मस्तिष्क मृत्यु नै भएको हो भन्ने कुरा भएपछि परिवार हामीले बुझ्नु पर्यो, यदि डाक्टरले मस्तिष्क मृत्यु भने हाम्रो दिमागमा के आउनु पर्यो? यदि तपाईहरूले मस्तिष्क मृत्यु यकिन ठहर गरेको हो भने यो व्यक्ति अवश्य भावी मर्छ हामीले बुझ्यौं, तर हामी दान दिन चाहन्छौ, मृगौला दान दिन चाहन्छौ, दुईटा मृगौला छ, एउटा कलेजो दान दिन चाहन्छौ। अब यो कुरा हामीले बुझाउन सकियो भनेदेखि होइन धेरै फरक पर्छ। कति पटक मान्छेले नबुझ्न सक्छन् अनि कसैको लागि कसैलाई मरेको भनेर घोषणा गरेर यस्तो खालको रूपमा लिने काम होला, तर यी गलत कुरा हुन्। यस्ता कुरा हुन सक्दैनन्। कोही पनि व्यक्ति होला, राजनीतिमा फरक पर्ला, देशको हिसाबले, समाजको हिसाबले, परिवारको हिसाबले कुनै व्यक्ति बढी महत्वपूर्ण देखिएला, तर विज्ञानको अगाडि सबै एक हुन्, एक हुन्। मृगौला वा रोग लागेको व्यक्ति, नलागेको व्यक्ति, उपचार गरेको व्यक्ति, उपचार नगरेको व्यक्ति, गाउँको व्यक्ति, सहरको व्यक्ति, सबै व्यक्ति एकनाश हुन्। र कसैको उपचार गराउन, कसैको मृगौला जबरजस्ती झिकेर स्वेच्छाले बाहेक जबरजस्ती झिकेर अथवा जस्तो सुकै मृगौला भए पनि मृगौला प्रत्यारोपण गर्न मिल्दैन। यो स्वत सिद्ध साबित भएको कुराहरू हो। त्यसैले हामीले हाम्रो काम कसरी गर्छौ त्यसमा भर पर्छ, त्यसले कसरी काम गर्छ त्यसमा भर पर्छ। त्यसैले मृगौला स्वस्थ राख्नु एउटा कुरा हो, मृगौला बिग्रिएका आफन्त व्यक्तिहरूलाई मृगौला दान दिनु। यहाँ दानकै कुरा गर्दा कतिजना व्यक्तिहरू मृगौला दान दिन कसैले चाहन्छ भने आफ्नो नातेदार कसैको मृगौला बिग्रिएको हुनुपर्छ, अन्यथा उसले दान दिन पाउँदैन। मृगौला बिग्रिएको स्थितिमा कसको मृगौला बिग्रियो त्यो व्यक्तिले के गर्नु पर्यो भनेपछि मृगौला बिग्रिएको दाता व्यक्तिले त्यो मृगौला बिग्रिएको व्यक्तिलाई, आफन्त व्यक्तिलाई मृगौला दान गर्नु पर्यो। त्यसले दान दिन हामी तयार हुनु पर्यो। मृगौला बचाउ अभियान भन्छ, प्रत्येक व्यक्तिहरूको हामीले जाँच पड़ताल गरेर हेरेर, नातेदारहरूको हेरेर गरियो भने मृगौला प्रत्यारोपणले त्यो व्यक्तिलाई पूर्णतया स्वस्थ स्थितिमा ल्याइदिन्छ। त्यसैले मृगौला बचाउ अभियान भन्छ, पहिलो त आफ्नो मृगौला स्वस्थ राख्नुहोस्। स्वस्थ मृगौला छ, दुईटा छ, कुनै रोग लागेको छैन र नातेदार कसैलाई मृगौला पाऊ भनेर छलफली गरेका छ भने तपाईँ दाता बन्न सक्नुहुन्छ। तर दाता बन्न सक्नुहुन्छ भन्दैमा दाता बनिँदैन, गएर जाँच पड़ताल नगरी, किनभने यदि दिन्छु भन्ने व्यक्ति पूर्णतया स्वस्थ छैन भने त्यो व्यक्तिले जतिसुकै जोड गरे पनि जो कोही पनि परिवारमा इम्पोर्टेन्ट भएको व्यक्तिहरूलाई उसले कम्प्रोमाइज गरेको मृगौला झिकेर दिन मिल्दैन। हुन त यसो भन्दाखेरि मृगौला दान गरेका व्यक्तिहरूमा फाटफुट, उच्च रक्तचाप, मधुमेह इत्यादि रोगहरू देखा पर्न सक्छन्, त्यसबाट आत्तिनु पर्दैन। कहिलेकाहीँ मृगौला कमजोर हुन पनि सक्छ, तर अधिकांश व्यक्तिहरूको मृगौला स्वस्थ रहन्छ र भाग्यले पाइन्छ। यदि परिवारमा कसैलाई मृगौला चाहिएको छ भने ती व्यक्तिहरूले मृगौला दान गरेको असाध्यै राम्रो। अब मृगौला स्वस्थ राख्ने हाम्रो अभियान अब कता बढ्यो, हामी कसरी अगाडि बढाउँदैछौ? किनभने मृगौला दान गर्दाखेरि यति पैसा बाँकी छ, यति तपाईँले दिन बाँकी छ भनेर बसेर काम छैन। हामीले मिलेर काम गर्नुपर्ने कुराहरूमा, मिलेर स्वास्थ्यको जिम्मेवारी लिनुपर्ने ठाउँमा हामी कस्यौं? मृगौला बचाउ अभियान भन्छ, तपाईँ हामी मिलेर काम गर्नु पर्यो। त्यसैले गाउँमा रहनुभएका, सहरमा रहनुभएका व्यक्तिहरूलाई हाम्रो अनुरोध, मृगौला बचाउ अभियानको तर्फबाट के अनुरोध छ भने हामी ठाउँ ठाउँमा मृगौला बचाउ अभियानको समिति बनाऊ, जानकारी दिनुहोस् हामीलाई, हामीलाई लेखापढी गर्नुहोस्। मृगौला बचाउ अभियान समिति
1: समिति, कैलाली समिति, वीरगंज समिति, जनकपुर समिति, मुस्ताङ, जहाँ हुन्छ जुनसुकै जिल्लाको एउटा समिति बनाऊ र त्यहाँबाट हामी काम गर्न थालौं। कसरी चेतना जगाउने, स्कूलमा जाने हो कि कम्युनिटीमा जाने हो कि समाज समाजमा जाने हो कि टोल छिमेकमा जाने हो, कहाँ गएर कसरी हामीले मृगौला बचाउ अभियानको मेसेज, मृगौला बचाउ अभियानको जानकारी हामीले दिन पाउँछौ, त्यसले यो दिनको लागि हामीले तयार हुनु पर्यो। यो भन्दै मृगौला बचाउ अभियान ले अहिले गरिरहेका कुराहरू मध्ये बाँकी छ। हामीले ठाउँ ठाउँमा शिविर सञ्चालन गर्छौ, शिविर सञ्चालन गर्दाखेरि उनीहरूको नाम लेखाउँछौ, ब्लड प्रेसर नाप्छौ, पल्स अक्सिमिटरबाट पल्स कति छ हेर्छौ, उनीहरूको अक्सिजन सेचुरेसन कति छ त्यो पनि हेर्छौ, अनि त्यसपछि हामी ब्लड प्रेसर नाप्छौ। ब्लड प्रेसर नापेर हेर्छौ कि त्यो व्यक्तिको ब्लड प्रेसर कति छ, ब्लड प्रेसर बढी घटी ठिक कति छ, त्यसपछि उसलाई हामीले पिसाब जाँच गर्न भन्छौ। भर्खरै फेरेको पिसाब लिएर आएपछि टेक्निसियनले एउटा डिप स्टिक त्यो हालेर के भन्छ भने मेरो पिसाबबाट प्रोटिन सुगर गएको नगएको हेर्छ, त्यो हेरेको आधारमा स्वस्थ व्यक्ति हो वा अस्वस्थ व्यक्ति हो, अगाडि जाँच गर्न जानुपर्छ भने छुटिन्छ। मृगौलाको हकमा, प्रेसरको हकमा, सुगरको हकमा यो सबै कुरा हुन सक्छ। त्यसपछि ग्रुपमा यदि सबैजनालाई समस्या छ त बेली कुरा बोध सबैजनालाई समस्या हुन सक्दैन। समस्या भएका व्यक्तिहरूलाई हामी के भन्छौ, छेउको अस्पतालमा जानुहोस् र पिसाब जाँच गर्नुहोस्, ब्लड प्रेसर नाप्नुहोस् र उपचार चाहिन्छ भने औषधि खानुहोस्। यो हामीले भन्दै गर्दाखेरि मृगौला बचाउ अभियान के चाहन्छ भने हामी ठाउँ ठाउँमा मृगौला स्वस्थ राख्नको लागि अनुरोध गर्दै अगाडि बढ्नुपर्छ। यहाँहरूले गरिरहनु भएको छ त गर्दा गर्दै पनि कहिलेकाहीँ त्यो जे भयो जस्तो छ त्यसलाई हामीले अगाडि प्रष्ट राख्नै पर्छ। मृगौला बचाउ अभियानलाई हामीले अगाडि बढाउन सक्यौं भने स्वस्थ मृगौला राख्नको लागि मदत पुग्दछ। सबै व्यक्तिहरूले उपचार गर्न सक्दैनन्, डायलिसिस निशुल्क छ, मृगौला प्रत्यारोपण निशुल्क छ, तैपनि मृगौला प्रत्यारोपण गर्न गाह्रो परेको छ। मृगौला प्रत्यारोपणको साथसाथमा रोटी तरकारी खानेकुराहरूलाई पनि हामीले ख्याल गर्नुपर्छ, के खाँदै हुनुहुन्छ। मृगौला बचाउ अभियान भन्छ स्वस्थ खानेकुरा 3 लिटर पानी, 10,000 पाइला हिँड्ने, अनि साग सब्जी तरकारी दाल गेडागुडी भएको खानेकुरा खाने, यो कुरा गरियो भने हामी स्वस्थ रहन सक्छौ। स्वस्थ हुन्छौ भन्ने ग्यारेन्टी होइन, स्वस्थ रहन सक्छौ। त्यसैले स्वस्थ रहनको लागि मृगौला बचाउ अभियान भन्छ खाना पानी हिँडाई आदि कुराहरूमा हामीले साह्रै ध्यान दिनुपर्छ। र यो सबै गर्दा गर्दै मृगौला स्वस्थ रहन्छ भनेर आश गर्न मिल्दैन। हामीले गरेको कुराबाट मृगौला स्वस्थ रहला तर स्वस्थै रहन्छ भनेर हामी भन्न सक्दैनौ। त्यसले मृगौला बचाउ अभियान भन्छ के भने यदि तपाईँले 2 लिटरदेखि 3 लिटर पानी पिउनु भएको छ, 10,000 पाइला हिँड्नु भएको छ, र यदि तपाईँले अर्को एउटा कुराको चाहिँ खानेकुरामा साग सब्जी तरकारी दाल गेडागुडी फलफुल खानुभएको छ भने तपाईँ स्वस्थ हिँड्ने बाटोमा, स्वस्थ हुने बाटोमा हिँड्नु भएको छ। त्यसले तपाईँले खाना के खानुहुन्छ, कतिखेर सुत्नुहुन्छ, कति घन्टा सुत्नुहुन्छ, कति राम्रो निन्द्रा लाग्छ, कति खाना स्वस्थकर खानुहुन्छ, कति पाइला हिँड्नुहुन्छ, कति पानी पिउनुहुन्छ, र उच्च रक्तचाप र मधुमेहलाई ठिक राख्नु भएको छैन, छ भने यदि छैन भने मृगौलामा लागेको रोगको उपचार चाहिँ तपाईँले गर्न सकिन्छ, गर्न पाइन्छ। तर निशुल्क उपचार गर्नको लागि सरकारी अस्पतालमा जानुपर्छ, शुल्क तिरेर गर्नेमा चाहिँ प्राइभेट हस्पिटलहरूमा तपाईँले गैर सरकारी अथवा प्राइभेटमा गर्न सक्नुहुन्छ निजी अस्पतालमा। तर मृगौला बचाउ अभियान भन्छ हामी सबैले मृगौलाको जाँच परीक्षण एकचोटि नगरिकन थाहा हुँदैन। जाँच परीक्षण गरेपछि हामीले के थाहा पाउँछौ भने कसको मृगौलाबाट खराबी गएको छ, मृगौलामा रोग लागेको छ छैन थाहा पाउन सक्छौ। अब अल्ट्रासाउन्ड स्क्यानिङ र ब्लड क्रिएटिनिन जाँच गर्ने यो त आफ्नो ठाउँमा छँदैछ, यो कुरा गरौंला। तर त्योभन्दा पनि बढी महत्वपूर्ण कुरा के हो, हामीले मृगौला बचाउ अभियानले भनेका कुराहरू सशक्त माध्यमबाट गाउँ गाउँमा ठाउँ ठाउँमा पुर्याउनको लागि हामी के गर्न सक्छौ, यहाँहरुको अमूल्य सुझावको हामी प्रतीक्षामा छौं। लौनु तपाईहरुले आफ्नो एफएम मात्र जुन एफएममा तपाईले कुरा गरिरहनु भएको छ, जुन एफएमबाट तपाई कार्यक्रम सुनिरहनु भएको छ, सुनिरहनु भएको कार्यक्रमलाई अगाडि बढ्नको लागि बढाउनको लागि तपाईहरुले के गर्नु पर्यो भने टु वे भनेपछि तपाईहरुले के सुन्न चाहनुहुन्छ, कसरी अगाडि बढाउन चाहनुहुन्छ यो बारेमा हामीलाई लेख्नुहोस्। मेरो गोला बचाउ अभियान केन्द्रीय कार्यालय छ राष्ट्रिय मेरुला उपचार केन्द्र वनस्थलीमा। हामी तपाईहरुलाई झकझकै रहेका छौं। पिसाब जाँच गर्नुहोस्, स्वस्थ रहने बानी बसाल्नुहोस् र स्वस्थ छ छैन मृगोला परीक्षण गरेर तपाईँ स्वस्थ भए नभएको प्रत्येक वर्ष हेर्नुहोला भनेर हामी कुरा गरिरहेका छौं। आशा छ यहाँले गरिरहनु भएको छ भन्ने छ, तर गर्नुभयो भएन हामीले थाहा पाउन सकेका छैनौं। थाहा पाउनको लागि हामी कसरी तपाईँहरूसँग जोडिन सक्छौं, कसरी मृगोला बचाऊ अभियानले तपाईँको गाउँको स्कूलमा, गाउँको कम्युनिटीमा, गाउँको ठाउँ गाउँमा लगेर मृगोला बचाऊको भएका कार्यक्रम बारेमा जे सुझाइदिन सक्छ यो काम हामी गर्नको लागि तत्पर छौ। मृगोला बचाऊ अभियान यसको लागि जुटिएको छ, तर खाँचो छ तपाईँहरूको इनिसिएटिभको, तपाईँहरूले गर्न खोजेको कुराहरूबाट जति गर्न सक्नुहुन्छ त्यही नै होस् भन्ने हामी चाहन्छौं। मृगोला बचाऊ अभियानको तर्फबाट यहाँहरूले जुन सुनिदिनुभयो, सुनिरहनु भएको छ र आशा छ तपाईँहरूले पाएको जानकारी अरूलाई पनि सुनाइदिनुहुन्छ र सुनाएको जानकारी होइन यो सुनाएको जानकारीबाट अरू पनि लाभान्वित हुनुहोस् भन्ने कामना गर्दै आजको यो मृगोला बचाऊ अभियानको सचेतना कार्यक्रमबाट म डाक्टर ऋषि कुमार काफले मृगोला रोग विशेषज्ञ विदा हुन चाहन्छु र अर्को हप्तासम्मको लागि यहाँहरूसँगबाट आज्ञा दिनुहोस्। नमस्कार, धन्यवाद।

0: डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो। तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
2: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
1: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
2: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
1: हुलासले बनाउँदैछ परिवार एक साथ।
3: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
4: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
4: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
3: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
4: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858735060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड जान।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 1534 चोक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू,
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
10: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू, कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमथडा।
11: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसी पुचोक दाङ। सम्पर्क फोन नम्बर 082-561-6683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
12: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
13: विशेषज्ञ डाक्टरी सेवाहरू,
12: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
13: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
14: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
13: नोट अत्याधुनिक सेवा सहित 500 MA डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
13: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
12: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू,
6: हाट जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
9: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
15: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
14: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-585-6694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
16: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98340088 04 98340088 04 www.aspatiicare.com
2: शल्यक्रियाको सर्जन डाक्टर आउने बारे सूचना
17: दाङमा अब पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने हेपाटोबिलियरी प्यानक्रियाटिक तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सत्यनारायण गुप्ता अब अभिषेक मेडिकल स्टोर कोराही दाङमा
2: डाक्टरद्वारा गरिने उपचारहरू
17: कलेजोमा पहेलो जन्डिस कालो जन्डिस फ्याटी लिभर अधिक रक्सी सेवनले कलेजोमा भएको खराबी हेपाटाइटिस वा अन्य संक्रमणले संक्रमित कलेजोको सफल उपचार
2: हर्निया हाइड्रोसिल एपेन्डिस पाइल्स फिसर फिस्टुला शरीरमा पलाएको मासु लाइपोमा गाँठा गुठी आदिको सफल अपरेशन सेवा
17: कलेजो प्रत्यारोपण पित्त थैलीको पत्थरीको अपरेशन सेवा
2: मुसा कोठी यौनी वा लिङ्गमा पलाएको मुसाको उपचार तथा अपरेशन सेवा
17: सबै किसिमको माइनर वा मेजर अपरेशन सेवा
2: सुगरको कारणले प्यानक्रियासमा भएको समस्याको उपचार गरिने
17: कलेजो पित्त थैली प्यानक्रियास एवं शरीरका अन्य अङ्गहरू सम्बन्धी सम्पूर्ण उपचार एवं परामर्श सेवा
18: बिरामी जाँच्ने मिति यही ज्येष्ठ 23 गते शनिबार
19: समय बिहान 9 बजेदेखि
20: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ
21: सम्पर्क अभिषेक मेडिकल स्टोर होराही 14 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 9847571193 र 9818890028
22: भर्ना खुल्यो
23: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
22: हाम्रा विशेषताहरू
23: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
22: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
23: शान्त तथा पारिवारिक वातावरण भएको
22: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
23: तिहार सुसारको राम्रो व्यवस्था भएको
22: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने
23: घरको जस्तै माया पाउने
20: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
2: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ चैक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
20: सम्पर्क फोन नम्बर 082-5-63-387 सम्पर्क मोबाइल नम्बर 98-69-86-303 र 98-62-25-183
24: खुसीको खबर
1: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
24: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-5-90-847 082-5-90-847
25: सम्पूर्णलाई सञ्जीवनी टिचिङ अस्पतालको सूचना 300 शैयाको सञ्जीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा अब उपचारका लागि दाङभन्दा बाहिर जान नपर्ने सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस् हाम्रा सेवाहरू ओपिडी सेवा भर्ना सेवा सबै प्रकारका अपरेशन सेवा आईसीयू सेवा रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा ल्याब र फार्मेसी सेवा सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घोराई उपमहानगरपालिका वडा नम्बर 3 बर्गदुवा दाङ सम्पर्क नम्बर 97090-65225 082-5-91-101 591-102 591-103 591-104 र 591-105
17: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराई दाङमा
26: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
17: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ
0: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
3: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
4: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
3: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
4: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
3: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
4: ल ल काका, गइहाले म।
7: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
4: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
7: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98-4-98-87-741।
8: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
10: हाम्रा सेवाहरू
8: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
10: छाती, दम, निमोनिया, खोकी, छेरो,
8: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
10: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
8: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
10: डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दिइने सेवाहरू
8: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
10: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
8: युरिक एसिड, बात भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
10: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
8: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
10: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
8: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श,
10: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गड्डा हुने,
8: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
10: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
0: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-585-196 र मोबाइल नम्बर 98-4-78-26-001।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम ट्रान चेक यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी शान्त कुमार बुढामगरसँगै अमर क्षितिजको तपाईँलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम FMबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: हावाहुरी असिना पानीका कारण दाङको आँप उत्पादनमा क्षति, 30-40% उत्पादन घट्न सक्ने कृषि ज्ञान केन्द्रको प्रारम्भिक अनुमान।
1: निर्वाचित भएको 2 महिनापछि प्रधानमन्त्री बालेन्द्र शाहको संसदमा पहिलो सम्बोधन, नेपालले भारतीय भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति विवादास्पद र गैर जिम्मेवारी भएको सीमाविदको भनाई।
0: अदालतबाट दोषी ठहर भई फरार रहँदै आएका दाङका 16 प्रतिवादी पक्राउ, अवैध रूपमा नदीजन्ने पदार्थ ओसार पसार गर्ने 6 वटा सवारी साधन प्रहरी नियन्त्रणमा।
1: र गढवामा दूध संकलन केन्द्र स्थापना, किसानलाई दूध बिक्री गर्ने र कम मूल्य पाउने समस्या हट्यो।
0: अब खबर विस्तारमा।
1: दाङसहित देशका विभिन्न क्षेत्रमा फाल्गुनदेखि वैशाखसम्म आएको हावाहुरी, असिना पानी तथा मौसमीय प्रतिकूलताका कारण यस वर्ष आँप उत्पादनमा ठूलो क्षति पुगेको छ। आँप फुल्ने र साना दाना लाग्ने संवेदनशील समयमा आएको प्राकृतिक विपत्तिले बगैंचामा रहेका अधिकांश फल झरेपछि उत्पादनमा उल्लेख्य गिरावट आउने देखिएको हो। किसानहरूका अनुसार यस वर्ष आँपका बोटहरूमा राम्रो फूल लागेको र उत्पादन पनि आशाजनक देखिएको थियो, तर लगातारको हावाहुरी र असिना पानीले फल झारी दिएपछि अहिले धेरै बोटमा निकै कम मात्रामा आँप बाँकी रहेका छन्। कतिपय बगैंचामा त बोटभरि 1-2 दर्जन आँप मात्र देखिने अवस्था सिर्जना भएको तुलसीपुर 14 करंगा निवासी गोविन्द पौडेलले बताउनुहुन्छ। हरेक वर्ष हरियाली आँपले भरिभराव देखिने बगैंचाहरू यसपालि सुनसान जस्तै देखिन थालेका छन्। उत्पादनमा आएको गिरावटले किसानहरू निराश बनेका छन् भने उपभोक्ताले पनि यस वर्ष स्थानीय आँपको अभाव सामना गर्नुपर्ने संकेत देखिएको छ। कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी पृथ्वी राज लामिछानेका अनुसार यस वर्ष दाङमा आँप उत्पादन गत वर्षको तुलनामा 30-40% घट्न सक्ने प्रारम्भिक अनुमान गरिएको छ। उहाँका अनुसार आँपमा एक वर्ष राम्रो उत्पादन हुने र अर्को वर्ष स्वाभाविक रूपमा कम उत्पादन हुने प्रकृति रहन्छ। गत वर्ष उत्पादन राम्रो भएकाले यस वर्ष केही कमी आउने अपेक्षा पहिले थियो, तर त्यसमा हावाहुरी र असिना पानीले थप क्षति पुर्याएको छ। दाङ विशेष गरी दशहरी जातको आँप उत्पादनका लागि परिचित मानिन्छ। यहाँ उत्पादन हुने आँप स्थानीय बजारमा मात्र नभई पोखरा लगायतका विभिन्न शहरमा समेत निर्यात हुने गरेको छ, तर उत्पादनमा आएको गिरावटका कारण यस वर्ष स्थानीय माग समेत पूर्ण रूपमा धान्न कठिन हुने देखिएको कृषि ज्ञान केन्द्रले जनाएको छ। यस वर्ष आँप उत्पादनमा आएको कमीले किसानको आमदानीमा असर पार्ने मात्र होइन, उपभोक्ताले पनि स्थानीय आँपको स्वाद चाख्न महँगो मूल्य तिर्नुपर्ने अवस्था सिर्जना हुने संकेत देखिएको छ।
0: प्रधानमन्त्रीमा निर्वाचित भएको 2 महिनापछि प्रधानमन्त्री बालेन्द्र शाहले पहिलो पटक संसदमा सम्बोधन गर्नुभएको छ। प्रतिपक्षी दलहरूले प्रधानमन्त्री संसदमा आएर उठेका प्रश्नहरूको जवाफ र सरकारको धारणा सार्वजनिक गर्नुपर्ने आवाज निरन्तर उठाएपछि प्रधानमन्त्री आज पहिलो पटक संसदमा बोल्नु भएको हो। संसदमा पहिलो पटक सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले बोलेको केही अभिव्यक्ति भने विवादास्पद बन्न पुगेको छ। संसदमा श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले लिपुलेख र कालापानी लगायतका क्षेत्रमा नेपाली भूमि अतिक्रमणका बारेमा प्रश्न राखेपछि प्रधानमन्त्री शाहले भारतले मात्रै नेपाली भूमि नमिचेको, नेपालले पनि भारतीय भूमि अतिक्रमण गरेको अभिव्यक्ति दिनुभएको थियो। प्रधानमन्त्रीले सम्मानित सदनमा यस्तो प्रतिक्रिया जनाएपछि यसका बारेमा विभिन्न टीका टिप्पणी हुन थालेका छन्।
2: लिपुलेख लिम्पुवा लिम्पिया धुराको बारेमा उहाँले सोध्नुभयो, अघि पनि भनिसके, यो चाहिँ डिप्लोमेटिक रूपमा टेबल टक। तपाईँहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। अनि यो कुरा चाहिँ अस्ति भर्खरै थाहा पायो, त्यही भएर दुइटै देशले अध्ययन गरेर हामीले मिचेको छौं उहाँहरूले मिच्नु भएको छ के छ त्यसलाई चाहिँ बसेर एउटा साथीको रूपमा समाधान गर्ने चाहिँ हामीले सोच राखेका छौं।
0: प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभा बैठकमा नेपालले पनि भारतको जग्गा मिचेको छ भन्ने अभिव्यक्ति दिएपछि संसदभित्र र बाहिर उत्पन्न कूटनीतिक प्रश्नलाई कसरी हल गर्ने भन्नेमा परराष्ट्र मन्त्रालयले नै अलमलमा परेको छ। प्रधानमन्त्रीको यस्तो प्रतिक्रिया आएपछि नेपाल भारत सीमाका जानकार सीमाविद बुद्धिनारायण श्रेष्ठले प्रधानमन्त्रीले संसदमा गलत अभिव्यक्ति दिएको बताउनु भएको छ। भारतले ठूलो मात्रामा नेपाली भूमि अतिक्रमण गरेको तर नेपालले कुनै भारतीय भूमि अतिक्रमण नगरेको सीमाविद बुद्धिनारायण श्रेष्ठले बताउनुभयो।
3: सीमा मिचिएको छैन। अब नेपाल र भारतको बीचमा 1880 किलोमिटर लामो सीमा रेखा छ। नेपालको 27 जिल्ला भारतको सिमानासँग जोडिएको छ। ठूलो ठूलो क्षेत्रमा चाहिँ जस्तो भनौँ भारतले हाम्रो लिपुलेक कालापानी लिम्पियाधुराको एकै चक्ला 372 वर्ग किलोमिटर भूभाग मिचेको छ अघि, अनि अब हाम्रो नवलपरासी जिल्लाको सुस्ताको 145 वर्ग किलोमिटर भूभाग मिचेको छ। नेपालले यस्तो गरेर ठूलो भूभाग कुनै पनि हालतमा मिचेको छैन। खाली क्रस होल्डिङ अकुपेसन भनेको सीमापार भोग चलन दखल केही मात्रामा गरेको छ। यो चाहिँ सीमा मिचिएको छ भन्नु नहुने, भोग चलन दखल भएको छ भन्नुपर्ने हो।
0: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने भारत भ्रमणमा जान लागेको पूर्व सन्ध्यामा प्रधानमन्त्रीबाट यस्तो अभिव्यक्ति आउनुले पनि परराष्ट्र मन्त्रालय थप अलमलमा पारेको बताइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने 3 सदस्यीय टोली सहित भोलि सोमबार भारत भ्रमणमा जाँदै हुनुहुन्छ। त्यहाँ उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहित उच्च स्तरीय भेटघाट गर्ने बताइएको छ। त्यसैको पूर्व सन्ध्यामा प्रधानमन्त्री शाहले भारतीय जग्गा मिचिएको कुरा उठाउँदा यही विषय दिल्लीले पनि उठाए के जवाब दिने भन्ने परराष्ट्र मन्त्रालय अन्यलमा परेको छ। अहिलेसम्म औपचारिक वा अनौपचारिक रूपले कहीँ पनि कहिल्यै नसुनिएको यस्तो कुरा स्वयं प्रधानमन्त्रीबाट संसदमा अभिव्यक्त भएपछि यसले विवाद निम्ति आएको छ। प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउन माग गरेका छन् भने परराष्ट्र मन्त्रालयलाई पनि नेपालले कहाँ कहाँ भारतको जग्गा मिच्यो भन्ने प्रश्नको जवाब दिन अप्ठ्यारो परेको छ। परराष्ट्र मन्त्रालयले भारतको जग्गा मिचिएको प्रधानमन्त्रीको अभिव्यक्ति बारे स्पष्ट गर्दै विज्ञप्ति जारी गर्ने तयारी गरेको छ।
1: राप्ती नदीले किनार बनाएको बलौटे जमीनलाई अहिले स्थानीय महिलाहरूको पौरखी हातले हरियाली बनाएका छन्। लमई नगरपालिका 2 छिगतपुरको उक्त क्षेत्रमा अहिले लौका, फर्सी, काँक्रा र प्याज लहराइरहेका छन्। गाउँका महिलाहरूले सामूहिक रूपमा शुरू गरेको व्यावसायिक तरकारी खेतीले बगरलाई मात्र हरियाली बनाएको छैन, सिंगो गाउँमा रोजगारी सिर्जना गर्दै महिलालाई आत्मनिर्भरतासँग जोड़ेको छ। छिगतपुरका 25 जना महिलाले गठन गरेको न्यू राप्ती कृषक समूहले सामूहिक रूपमा व्यावसायिक तरकारी खेती गर्दै आएका छन्। समूहकी अध्यक्ष केवलपति चौधरीका अनुसार सामूहिक खेतीले गाउँका महिलालाई आर्थिक रूपमा सक्षम बनाउनका साथै रोजगारीका अवसर पनि सिर्जना गरेको छ। उहाँका अनुसार समूहले हाल करिब 2 बिघा क्षेत्रफलमा तरकारी खेती गर्दै आएको बताउनु भएको छ। अहिले पहिले बंजर र बलुवा मात्र रहेको बगरलाई मेहनत गरेर खेती योग्य बनाइएको हो। स्थानीय महिलाको यो पौरखलाई अझ हौसला दिन र आय आर्जनमा दिगो बनाउन ग्रामीण महिला उत्थान केन्द्रले समूहलाई कृषक व्यवसाय पाठशाला तालिम बिउ बिजन तथा प्राविधिक सहयोग गर्दै आएको छ। ग्रामीण महिला उत्थान केन्द्र मार्फत हेफर इन्टरनेशनल नेपालको सहयोगमा संचालित आईएएलभीसी परियोजनाले किसानलाई व्यावहारिक तरकारी खेतीतर्फ उन्मुख गराउँदै आएको केन्द्रकी अध्यक्ष आसमानी चौधरीले बताउनुभयो। उहाँका अनुसार परियोजनाले कृषक व्यवसाय पाठशाला मार्फत विषादी प्रयोग घटाउन झोलमोल प्रविधि प्रांगारिक मल उत्पादन तथा बजारीकरणमा समेत सहजीकरण गर्दै आएको छ।
0: दाङमा अदालतबाट दोषी ठहर भई फरार रहँदै आएका 16 जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ। फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियान अन्तर्गत प्रहरीले उनीहरूलाई विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार जेठ 8 गतेदेखि 15 गतेसम्मको अवधिमा जिल्ला प्रहरी कार्यालय दाङ तथा माताहतका प्रहरी टोलीले खोजतलास गरी विभिन्न मुद्दाका 16 जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका प्रतिवादीहरूबाट कुल 25,300 रूपियाँ जरिमाना असूल गर्ने प्रहरीले जनाएको छ। उनीहरूलाई कुल 3 वर्ष 2 दिन कैद सजाय तोकिएको छ। प्रहरी निरीक्षक बस्नेतका अनुसार पक्राउ परेका सबै 16 जना प्रतिवादीहरूलाई फैसला कार्यान्वयनका लागि दाङ जिल्ला अदालत घोराईमा पठाइएको छ। अदालतको फैसलापछि सजाय भुक्तान नगरी फरार रहेका अपराधीहरूलाई कानूनी दायरामा ल्याउन दाङ प्रहरीले आफ्नो सक्रियता तीव्र पारेको छ। यसैबीच जिल्ला प्रहरी कार्यालय दाङले जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा नदीजन्य पदार्थ ओसार पसार गर्ने कार्यमा संलग्न 6 ढुवानी साधनहरूलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतले दिएको जानकारी अनुसार जेठ 8 गतेदेखि 15 गतेसम्मको अवधिमा जिल्ला प्रहरी कार्यालय दाङ तथा माताहत प्रहरी कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले ती ढुवानी साधनहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार दाङ जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा ढुङ्गा बालुवा गिट्टी जस्ता नदीजन्य पदार्थ ओसार पसार गरिरहेको अवस्थामा 1 ट्रिपर र 5 ट्र्याक्टरलाई नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएका साधनहरूलाई आवश्यक कार्यवाहीका लागि सम्बन्धित निकायमा बुझाइएको थियो। प्रक्रिया अनुसार ती साधनहरूबाट कुल 1,65,000 जरिमाना गराएर सम्बन्धित व्यक्तिहरूको जिम्मा लगाई पठाइएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभएको छ। स्थानीय नदी तथा खोलाहरूबाट अवैध रूपमा उत्खनन र ओसार पसार गर्ने कार्यलाई निरुत्साहित गर्न प्रहरीले निगरानी तीव्र पारेको छ।
1: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट आकारका हिसाबले ठूलो देखिए पनि कुल गार्हस्थी उत्पादन जीडीपीको अनुपातमा भने सानो रहेको बताउनु भएको छ। अर्थ मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उहाँले चालू आर्थिक वर्षका लागि प्रक्षेपित जीडीपी करिब 74,58,000 अर्ब रूपियाँ रहेको उल्लेख गर्दै बजेट त्यसको जम्मा 28.5% मात्र रहेको बताउनुभयो। उहाँले जीडीपीको अनुपातमा बजेटको आकार 30% भन्दा माथि जाने विगतको प्रवृत्तिलाई तोडेर राज्यको कार्यान्वयन क्षमता अनुकूल हुने गरी बजेट ल्याइएको दावी गर्नुभयो। अर्थमन्त्री वाग्लेले जीडीपीको वास्तविक आकार आगामी दिनमा केही तलमाथि हुन सक्ने र त्यसबारे मध्यावधिक समीक्षामा थप मूल्यांकन गरिने बताउनुभयो। उहाँले बजेटको आकार निर्धारण गर्दा राज्यको स्रोत क्षमता र कार्यान्वयन पक्षलाई विशेष ध्यान दिइएको स्पष्ट पार्नुभयो। अर्थमन्त्रीका अनुसार सरकारले बजेटलाई 25-30% दायराभित्र राख्दै यथातपरक र कार्यान्वयन योग्य बनाउने प्रयास गरेको छ।
0: संघीय सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि सार्वजनिक गरेको बजेटमा लुम्बिनी प्रदेशका सड़क सिंचाई पर्यटन उद्योग तथा ऊर्जा क्षेत्रका महत्वपूर्ण योजनालाई प्राथमिकता

0: द्रुत मार्गका रूपमा विकास गर्ने प्रक्रिया अघि बढाइने बजेट वक्तव्यमा उल्लेख गरिएको छ। त्यसैगरी बुटवल नारायणगढ सड़क खण्ड अन्तर्गतलाई पनि तीव्रता दिएको छ भने दाङको भालु थानखोला लमही सड़क स्तर उन्नति गर्ने घोषणा पनि गरिएको छ। चन्द्रौटा थानखोला सड़क लुम्बिनी स्तर उन्नति गरिने बताइएको छ। पर्यटन क्षेत्र तर्फ सरकारले बृहत्तर लुम्बिनी क्षेत्रको एकीकृत विकासलाई 83 करोड़ रूपियाँ विनियोजन गरेको छ। कडवा गाउँपालिकामा दुग्ध संकलन केन्द्र स्थापना भएपछि त्यस क्षेत्रमा दूध बेच्न किसानहरूलाई सहज भएको छ। बजार डुलेर दूध बेच्ने किसानहरू अहिले दूध संकलन केन्द्र स्थापना भएपछि सस्तोमा दूध बेच्नु पर्ने र कहाँ दूध बेच्न जाने भन्ने समस्या हटेको छ। एक रिपोर्ट।
1: राजपुर गाउँपालिका 3 खर्दरियाका भैंसी पालन गर्ने किसान परिक्रमा प्रसाद यादव वर्ष दिन अघिसम्म दूध बिक्रीका लागि लमही वा घोराही बजारसम्म पुग्नु पर्ने बाध्यता थियो। गाउँ नजिकै गढवामा दूध संकलन तथा बिक्री केन्द्र स्थापना भएपछि परिक्रमा प्रसाद यादवलाई दूध बिक्री गर्न सहजता मात्रै भएको छैन, समयको बचत र बजार भन्दा दूधको मूल्य पनि राम्रो पाउनु भएको छ।
2: अगाडि 3 पुस्ता भन्दा पहिले भैँसी पालेर दूध बेच्यौं अनि भालुबाङ घोराई पैदल हिँडेर पनि बेच्यो अनि अब यो खुलिसकेपछि हामीलाई एकैमुष्ट पैसा पनि आउने भयो र समयको पनि बचत हुने भयो, घरको काम गर्न पाइयो अनि हामी यस्तो सजिलो अब राम्रो भइगएको छ, राम्रो सजिलो छ हाम्रो लागि, किसानको लागि, हामी सबैको लागि सजिलो भइसकेको छ। मूल्य त पहिले सस्तो भाव थियो, यहाँभन्दा कमै पाइन्थ्यो र यो महँगो पनि पर्छ। दूध राम्रो बेच्दाखेरि राम्रो पैसा आउँछ, कसैको 90 रुपियाँ आउँछ, कसैको कति रुपियाँ लिटर आउँछ, जस्तो दूध हुन्छ त्यस्तो भाव हुन्छ। यहाँ प्रत्येक दिनको प्रत्येक भाव हुन्छ, प्रत्येक टाइमको प्रत्येक भाव हुन्छ।
1: परिक्रमा प्रसाद यादव जस्तै गढवा गाउँपालिकाका दूध उत्पादन गर्ने किसान एम नारायण पुरीले बजार र मूल्यकै समस्याका कारण गाई भैंसी पाल्न छाड्नु भएको थियो। बजारमा फुटकरमा दूध दही बिक्री गर्दा पैसा बचत नहुने लगायतका समस्याका कारण गाई भैंसी पाल्न छाडेर रित्तो भएको गोठमा अहिले 3 दुहुना र 5 ब्याउने गाई छन्। गढवा कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास साझेदारी परियोजना अन्तर्गत गढवा सामाजिक महिला उद्यमी सहकारी संस्थाले गएको साउन महिनादेखि दूध संकलन तथा बिक्री केन्द्र स्थापना गरेपछि दैनिक 20 लिटर दूध बिक्री गर्दै आउनुभएका एम नारायण पुरीले अबको केही महिनामा दैनिक 60-70 लिटर दूध बिक्री गर्ने लक्ष्य राख्नु भएको छ।
3: पहिला दुध बेच्न एकदमै गाह्रो भयो, भैँसी र गाई मिलाएर मेरो 17 खेती थियो। दुध बेच्न दुध सस्तो पनि 50 लिटर 55 रुपियाँ लिटर बेच्नु पर्ने, पैसा ल्याएर दिनु पर्यो, पैसा 2-3 महिना नै चारो खुवाउन नपुग्ने, खुवाउन नपाइने क्या पछि गरेर अनि त खराब गरेर अनि त्यहाँ छोड्न यो सत्ता पुग्यो राम्रो पर्छ। त्यो मासिक खर्च घटाएर 45-50 हजार बसिरहेको
4: छ। कति लिटर दुध बोक्छ?
3: मैले 40 अब आउनु सबै ल्याएँ भने 60 लिटर।
1: गढवा गाउँपालिका र हेफर नेपालको आर्थिक सहयोग तथा ग्रामीण महिला उत्थान केन्द्रको प्राविधिक सहयोगमा स्थापना भएको दूध संकलन तथा बिक्री केन्द्र मार्फत दैनिक 437 जना बढी किसानले अहिले 800 लिटर भन्दा बढी दूध बिक्री गर्दै आएका छन्। दूध संकलन केन्द्र स्थापना अघि प्रति लिटर 60 रुपियाँ पाउने किसानले अहिले औसतमा 83 रुपियाँदेखि 121 रुपियाँसम्म प्रति लिटर दूधको मूल्य पाउने गरेका छन्। सरकारले तोकेको मूल्यमा संकलन केन्द्रमा बिक्री भएको दूध गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था मार्फत रूपन्देहीको तिलोत्तमामा रहेको विशिष्टीकृत सहकारी संस्थामा बिक्री गर्ने गरेको परियोजना संयोजक बसन्तराज शर्माले बताउनुभयो।
4: दुध बिक्रीको निकै समस्याहरू थियो। पहिले चाहिँ किसानहरूले उचित मूल्य नपाउने र जाडोको सिजनमा दुध नपुग्ने समस्याले गर्दा किसानहरू एकदमै पीडित हुनुहुन्थ्यो र त्यही उहाँहरूको समस्यालाई समाधान गर्नको लागि परियोजनाले सरकारी मार्फत दुधको बजारीकरण सुरु गर्दा अहिले किसानहरूलाई निकै राहत भएको छ। उहाँहरूको

0: संस्थाले अहिले दूध संकलन मात्रै नभएर भैंसी बाख्रा पालन गर्ने किसानलाई गोठ सुधारदेखि नस्ल सुधार सम्मका काममा सहयोग गर्दै आएको छ भने बेसार खेतीको प्रवर्धनमा पनि लागेको छ।
1: अब बाँकी समाचार। कर्णाली प्रदेश सरकार सुशासन प्रवर्धनका सवालमा कमजोर देखिएको विभिन्न सूचांकले जनाएको छ। वार्षिक कार्ययोजनाको कार्यान्वयन महालेखाले औल्याएको बेरुजु र भ्रष्टाचारको ठहरमा अख्तियारले विशेष अदालतमा पठाएका मुद्दा तथा सुशासन कायम गर्न सरकारले थालेका अभियान अलपत्र हुनुले त्यसको सहजै पुष्टि गरेको छ। शुरूआती समयदेखि नै सुशासनको रटान दिँदै आए पनि कर्णाली प्रदेश सरकार सुशासन कायम गर्न सफल हुन नसकेको देखिएको छ। कर्णालीमा नियम विपरीत खर्च गर्ने प्रवृत्ति हरेक वर्ष बढ़दो छ। प्रदेश सरकार मार्फतका निकाय वित्तीय विचलनको अवस्था झनझन विकराल बन्दै गएको छ। प्रदेश अनियमितता र भ्रष्टाचार जन्य गतिविधिको ग्राफ पनि दिनानुदिन बढ़दो छ। सरकार भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा खरो रूपमा उत्रिन सकेको छैन। कर्णाली प्रदेश सरकारले सुशासन अभिवृद्धिका लागि थालेका कार्यक्रम तथा अभियानले समेत निरन्तरता पाएका छैनन्।
0: मध्यपश्चिम खबरमा अब देश बाहिरको खबर। अमेरिका, बेलायत र अस्ट्रेलियाले ओकस भनेर चिनिने आफ्नो सैन्य गठबन्धन अन्तर्गत समुद्र मुनि सुरक्षा र रक्षा बढ़ाउन पानी मुनि चल्ने ड्रोन प्रविधि विकास गर्ने घोषणा गरेका छन्। सिंगापुरमा भएको सुरक्षा शिखर सम्मेलनमा तीन प्रदेशका रक्षा मन्त्रीहरूले यो घोषणा गरेका हुन्। अर्को वर्षसम्ममा मानव रहित पनडुब्बी अर्थात अनक्रूड अण्डर सी हेभी भेहिकल प्रविधि यूयूभी तयार हुने अपेक्षा गरिएको बीबीसीले जनाएको छ। परियोजनाको कुल लागत नखुलाइए पनि बेलायतका रक्षा मन्त्री जोन हेलीले आफ्नो देशले 15 करोड़ पाउण्ड योगदान गर्ने बताउनु भएको छ।
1: मध्यपश्चिम खबरमा अब खेल समाचार। चीनलाई हराउँदै नेपाली क्रिकेट टोलीले एसियाली खेलकुद छनौटमा विजयी शुरूआत गरेको छ। सिंगापुरमा आज भएको उद्घाटन नेपालले चीनलाई 221 रनले हरायो। नेपालले दिएको 314 रनको लक्ष्य पछ्याएको चीनले 19 ओभर दुई बलमा 92 रन बनाउँदा सबै विकेट गुमायो। चीनका सेन्जियान झेङले 31 रन बनाए। नेपालका कुशल मल्लले तीनवटा, सोमपाल कामी र सन्दीप लामिछानेले दुई दुई विकेट लिए। यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले 20 ओभरमा दुई विकेट गुमाएर 331 रन बनायो। नेपालका कुशल भुर्तेलले शतक बनाए। भुर्तेल 43 रनमा 16 छक्का र 5 चौकाको मद्दतमा 129 रन बनाएर आउट भए। यस्तै कुशल मल्लले नट आउट 85, रोहित पौडेलले 69 रन बनाए। चीनका मा क्वानयिङ र डेन जिनकीले एक एक विकेट लिए।
0: र मध्यपश्चिम खबरको अन्तमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 30 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 20.9 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय दाङले गोराई दाङले जनाएको छ। आज दाङमा 28.2 मिलिमिटर पानी परेको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रह्यो भने सापेक्षित आर्द्रता 76% रहेको मौसम कार्यालयकी प्रमुख श्री आरिजाले जानकारी दिनुभएको छ।
1: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक फेरि एकपटक।
0: हावाहोरी र असिना पानीका कारण दाङको आँप उत्पादनमा क्षति। 30-40% उत्पादन घट्न सक्ने कृषि ज्ञान केन्द्रको प्रारम्भिक अनुमान।
1: निर्वाचित भएको दुई महिनापछि प्रधानमन्त्री बालेन्द्र शाहको संसदमा पहिलो सम्बोधन। नेपालले भारतीय भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति विवादास्पद र गैर जिम्मेवार भएको सीमाविदको भनाई।
0: अदालतबाट दोषी ठहर भई फरार रहँदै आएका दाङका 16 प्रतिवादी पक्राउ। अवैध रूपमा नदीजन्य पदार्थ ओसार पसार गर्ने 6 सवारी साधन प्रहरी नियन्त्रणमा।
1: र गढवामा दूध संकलन केन्द्र स्थापना। किसानलाई दूध बिक्री गर्ने र कम मूल्य पाउने समस्या हट्यो।
0: हवस् त, अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
1: तपाईँ हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र शालिकराम चौधरी तथा तपाईँ श्रोतालाई पनि धन्यवाद दिँदै
0: म अमर सुतेज
1: अनि म

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी,
3: बोल दिन।
2: एलईडी टीवी किन्न नजाने?
3: जान्न।
2: फ्रिज डी फ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
2: अनि एसीका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइनी भएर त जान लाग्यो नि।
2: हो र कहाँ?
3: भन्दिन के?
2: सत्य भन्दिनौ।
3: आई लभ यू पिंकुली भनेको।
2: हो, एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: कति जोडी फिल्ममै भन्ने नि थाहा छैन उहाँहरूलाई।
6: स्वर्गद्वारी चलचित्र मन्दिर घुराई दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर 1।
5: अर्को वर्ष यसलाई अष्ट बनाएर तपाईँकै हातबाट छात्रवृत्ति लिन आउँछ।
6: लाली बजार र मिज्जू
7: तपाईँहरूको जुन मिटेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनु भन्छ है म
5: के टेन्सन लिएर
8: हामी जन्मजात नै सिकारी हौ सिकारी पुरै टाइलेट मलाई चाहियो।
9: VFX सिनेमाज कुराही दश नारायण पुरसौडी कुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
10: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्लु बस हेलो हेलो हेलो।
9: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड़।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: आया आया मम्मी मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत भङ्ग आयो। साथीले सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजे एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
5: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
8: सम्पर्क फोन नम्बर 0825902022।
2: जु रोड चुट्टी पुकार खैनी जस्ता चुट्टीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
9: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
10: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
9: हुलास फुसका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
10: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
9: हुलासले बनाउँदैछ परिवार एक साथ।
11: सीता के भयो तिमीलाई? गुम्सो र बसी छौ के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कति ठाउँ देखायो कति ठाउँ, तर केही सिप चलेनौ। अब त आश्रय मरिसक्यो। के कुरा गर्छ तिमीले? हाम्रै घुराईमा शिशु क्लिनिक फर्टिलिटी सञ्चालनमा आएको छ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै अत्यारो हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
12: ए ठिकै छ, म जानेको धेरै गई, अब तिमीले भनिहाल्यो त्यही पनि अब शिशु क्लिनिकमै जान्छु।
13: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको बिकी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
14: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
13: शिशु क्लिनिक फर्टिलिटी खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848423572।
15: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराहिदाङ, बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराहिदाङमा खुल्यो। काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथ रोग युरिक एसिड लोड्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू। बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने, हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने, हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने, छालामा बाघहरू आउने कपाल झर्ने, शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा, लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, ढाड दुखेमा, कम्मर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सोरियासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ।
8: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
16: कम उमेरमा हृदयघात मुटु रोग भएमा,
8: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
16: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
8: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
8: फोन नम्बर 0825916770,
16: मोबाइल नम्बर 98578443 परीक्षित फार्मेसी दाङ, बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली।
17: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: नमस्कार, अनि हार्दिक स्वागत छ कार्यक्रम मध्यपश्चिम बहसमा। प्रविधि मण्डलका प्राविधिक मित्र शालिग्राम चौधरी सँगै म कमल ओलीको। श्रोता मित्र, तपाईँद्वारा सुन्दै हुनुहुन्छ आवाज हिन्दको आवाज, पश्चिम नेपालको आवाज, रेडियो मध्यपश्चिम 91.4 MHz कार्यक्रम मध्यपश्चिम बहस। र तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा www.radioMP.org लगइन गरे पनि संसारभरिकै साथ सुन्न सकिन्छ। साथै मोबाइल एप्लिकेशनमा आरएमपी डाउनलोड गरे पनि सुन्न सकिन्छ। हामी तपाईँहरूकै कार्यक्रम मध्यपश्चिम बहस लिएर प्रत्येक साताको आइतबार बेलुकी 36 बजेदेखि 7 बजेसम्म उपस्थित हुने गर्दछौ। एक साताको पर्खाइपछि फेरि पनि आज तपाईँहरूको रेडियो सेटमा उपस्थित भएका छौ। हामीले यस कार्यक्रममा एकजना अतिथिसँग फरक विषय र फरक सन्दर्भमा बहस गर्ने गर्छौं र आज बहसका लागि हामीसँग हुनुहुन्छ घोराई उपमहानगरपालिका वडा नम्बर 17 गुलरिया दाङमा रहेको शहीद स्मारक पार्क तथा सांस्कृतिक संग्रहालयको हाताभित्र रहेको शिव पार्वती तथा राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका नवनिर्वाचित अध्यक्ष दीपक चौधरी हुनुहुन्छ। आज हामीले यहाँसँग खास गरी कुरा जोड्नेछौ मन्दिरको इतिहास, स्थापना र धार्मिक महत्वबारे श्रोतामा संक्षिप्त जानकारी गराइदिनुहोस्। त्यसै गरी मन्दिरको परिसरको कुल क्षेत्रफल कति छ र हाल यस क्षेत्रमा के कस्ता संरचनाहरू रहेका छन् र आर्थिक पारदर्शिता कायम गर्न समितिले के कस्ता मापदण्ड अप्नाउनेछ, यी लगायत विविध विषयमा केन्द्रित रहेर आज हामीले यहाँसँग कुराकानी जोड्छौं। सर्वप्रथम घोराई उपमहानगरपालिका वडा नम्बर 17 गुलरिया दाङमा रहेको शहीद स्मारक पार्क तथा सांस्कृतिक संग्रहालयको हाताभित्र रहेको शिव पार्वती तथा राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका नवनिर्वाचित अध्यक्ष दीपक चौधरीज्यूलाई कार्यक्रममा स्वागत छ।
1: धन्यवाद।
0: हजुर, सर्वप्रथम शिव पार्वती तथा राधाकृष्ण मन्दिर व्यवस्थापन समितिको अध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई छ। अध्यक्षको जिम्मेवारी सम्हाल्दै गर्दा कस्तो अनुभूति पनि गर्नुभएको छ यहाँले?
1: जिम्मेवारी थपिएको छ के र अब सबैभन्दा त त्यो कार्यक्रम, त्यो पार्क, त्यसपछि मन्दिरलाई सम्हाल्न चाहिँ गाह्रो छ। अहिले जुन पार्कमा रहेको मन्दिर जुन छ त्यो सञ्चालन साह्रै गर्नलाई साह्रै गाह्रो छ।
0: हजुर, किन गाह्रो भयो? त्यहाँ सञ्चालन गर्ने गाह्रो छ भन्दा भन्दै थापाउँदै तपाईँले अध्यक्षको पद सम्हाल्नु भएको छ, किन सम्हाल्नु भयो?
1: अब त्यहाँ पार्कमा मन्दिर व्यवस्थापन समिति किनभने आर्थिक रूपमा त्यहाँ रकमहरू पनि संकलन हुने कतैतिरबाट आउने आय स्रोत नभएको कारणले गर्दाखेरि त्यहाँ सम्हाल्न चाहिँ बहुत गाह्रो छ। जनतामा एकजना पुजारी राखेका छौँ, अब त्यो पुजारीलाई पनि तलब दिने हामीसँग रकम त्यहाँ उपलब्ध छैन। केही हामीले पार्कमा केही काम गरेका थियौँ, योभन्दा अगाडि संस्कार गृह निर्माण गरेका थियौँ, त्यसबाट केही रकम अलिकति बचाएका छौँ र त्यसपछि गत साल गएको उसमा सालमा
0: श्रावण
1: महिनामा हजुर त्यो लगाइयो, त्यसबाट केही रकम भएको छ र त्यही कतै थोरै बहुत भए पनि त्यसबाट आएको जुन रकम छ ब्याज आउँछ र त्यसैबाट अहिलेसम्म हामीले सञ्चालन गरिरहेको हामीले बुझेको छु। अब
0: भनेपछि त्यति सहज छैन,
1: त्यति सहज छैन
0: के लाग्छ? चुनौती यहाँले धेरै देख्नु भएको छ, त्यहाँ
1: धेरै चुनौतीहरू छन् त्यहाँ।
0: हजुर, मन्दिरको इतिहास, स्थापना र धार्मिक महत्वबारे श्रोता समक्ष संक्षिप्त रूपमा जानकारी गराइदिनुहोस् न।
1: यो शहीद पार्क तथा सांस्कृतिक संग्रहालय मास्टर प्लानभित्र रहेको यो शिव पार्वती तथा राधा कृष्ण मन्दिर भन्ने जुन एउटा नामाङ्कन गरिएको छ त्यो पार्कभित्रै के भन्छन् एउटा मास्टर प्लानमा रहेको हुनाले यसलाई पनि धार्मिक महत्व, जस्तै तीज पर्व अनि अरू के कुन दशैं पर्व भनौँ अनि माघी पर्वहरू त्यहाँ चाहिँ हामीले मनाउने गर्दछौँ, शिवरात्रि पनि छ। हजुर, त्यसले गर्दा अब यही कुराहरूलाई मैले चाहिँ राख्ने अनुरोध चाहिँ
0: मन्दिर परिसरको कुल क्षेत्रफल र यो जुन एउटा शहीद स्मारक पार्क तथा सांस्कृतिक संग्रहालयको हाताभित्र रहेको मन्दिर त्यही रहेको छ र कुल क्षेत्रफल यहाँको शहीद स्मारक पार्कमा के कति छ अहिले?
1: अहिलेसम्म क्षेत्रफल 5 बिघा अनुमानित 5 बिघा जग्गा होला त्यसमा र मन्दिर रहेको क्षेत्रफल लगभग 2 कट्ठा जति होला त्यसमा।
0: हजुर, भनेपछि थोरै मात्रामा मन्दिर निर्माण गर्नुभयो, त्यसपछि तपाईँहरूले जुन एउटा संस्कार गृह पनि निर्माण गर्नुभएको छ, त्यसको सँगसँगै अरू के गर्नुभएको छ?
1: अरु भुइयार बनाइए थान भुइयार थान बनाइएको छ
0: हजुर
1: त्यसपछि संग्रहालय एउटा स्थापना पनि गरिएको छ त्यहाँ
0: ए हजुर संग्रहालय पनि बनाउनु भएको छ
1: संग्रहालय पनि बनाइएको छ
0: यो तपाईँहरूले आर्थिक छैन भन्नुहुन्छ मन्दिर कसरी चलाउने होला भनेर पनि तपाईँले एकदमै चुनौती छ भन्ने कुरा पनि राख्नुभयो फेरि भन्नुहुन्छ कि हामीले यो संरचना पनि बनाएका छौँ यो त्यो संरचना बनाएका छौँ भन्ने भन्छ स्रोत कहाँबाट आयो त
1: सबैभन्दा पहिले यो पार्क हुनुभन्दा पहिले हामीले संरक्षण गर्यौं संरक्षण गरिसकेपछि घोराई उपमहानगरपालिका भइसकेपछि त्यहाँ नगरपालिकाबाट हामीले रकम माग्यौं त्यो रकम मागिसकेपछि पर्खाल निर्माण गर्यौं पर्खाल निर्माण गरिसकेपछि मन्दिर जुन छ त्यो मन्दिरलाई हामीले एउटा समिति बनायौं र हामीहरूले पैसा सबैसँग आर्थिक संकलन गरेर त्यो मन्दिर निर्माण गरेका हौं र संस्कार गृह जुन छ त्यो पनि महायज्ञ लगाएर नै त्यो के भन्छन् सम्पन्न गरेका छौँ त्यसलाई पनि र अब अहिले जुन सांस्कृतिक संग्रहालय जुन छ त्यो संग्रहालय निर्माण जुन भएको छ त्यो परदेशबाट आएको रकमले सांस्कृतिक संग्रहालय जुन सभा हल त्यो निर्माण भएको अवस्था छ र हाम्रो जुन भुइयार थान भन्ने छ त्यो पनि यही नगरपालिका मार्फत प्रदेश मार्फत त्यो पनि निर्माण भएको छ हामी त अर्काको मुख पाकेर बसेर
0: भनेपछि यहाँलाई सजिलो रहेछ अघि भन्दाखेरि चाहिँ ओहो चुनौती धेरै रहेछ भन्ने जस्तो लाग्यो पछि सुन्दै गर्दाखेरि त सबै ठाउँमा बजेट त आइराख्दैछ नि त फेरि
1: बजेट त आउँछ तर धाउनु पर्छ त्यो चाहिँ के भन्छ त्यति सजिलो तरिकाबाट हजुरले भन्नुभयो अहिले त्यति सजिलो चाहिँ छैन अब कुर्नु पर्यो जानु पर्यो त्यो पर्छ पर्दैन र त्यसले गर्दाखेरि धेरै गाह्रो छ
0: हजुर यो जुन तपाईँहरूले शहीद स्मारक पार्क तथा सांस्कृतिक संग्रहालयको मास्टर प्लान पनि तयार गरिएको छ भनेर भन्नुभयो त्यो संग्रहालयको अध्यक्ष पनि तपाईँ आफै हुनुहुन्छ र मन्दिर व्यवस्थापन समितिको पनि आफै हुनुहुन्छ भनेपछि तपाईँले दुई दुईवटा जिम्मेवारी पनि लिनुभएको छ मेहनत पनि के छ अब तपाईँलाई नै थाहा होला यो हिसाबले गर्दाखेरि आगामी दिनहरूमा शहीद स्मारक पार्क तथा सांस्कृतिक संग्रहालयलाई साँच्चीकै एउटा घोराईमा यस्तो संग्रहालय छ एउटा पर्यटकीय घुम्ने खालको छ भनेर हेर्ने खालको हेर्न जाउँ जाउँ भन्ने खालको बनाउने चाहिँ तपाईँले कहिले बनाउनु छ तपाईँ अध्यक्ष भइरहँदाखेरि यसलाई द्रुत गतिमा अगाडि लानुहुन्छ या यस्तै चलिरहन्छ भनेर हेरिराख्नुहुन्छ के हुन्छ यसमा
1: होइन त्यसरी जुन हजुरले भन्नुभयो त्यसरी त हुँदैन अब यो पार्कलाई राम्रो र हाम्रो बनाउने एक घोराई उपमहानगरपालिकाको दायित्व र त्यो नगरपालिकाभित्रमा यो शहीद पार्क तथा सांस्कृतिक संग्रहालय जस्तो मूल्यवान जुन ठाउँ छ त्यो नगरपालिकाभरि सायद लाग्छ यो बजार क्षेत्रको नजिकमा सायद त्यो छैन त्यसले गर्दाखेरि त्यसलाई बनाउनको लागि हामीले के गर्नुपर्छ कसरी जानुपर्छ हामी लागि पर्नेछौँ प्रदेशमा हुन्छ कि केन्द्रमा हुन्छ कि हामीले आर्थिक संकलन गरेर हुन्छ कि कसरी हुन्छ हरा भरा त्यसपछि पार्क बन्ने लायकको चाहिँ हामी बनाउनेछौँ मेरो उद्देश्य र लक्ष्य भनेको पार्कलाई हरा भरा र राम्रो घोराई उपमहानगरपालिकाको गहनाको रूपमा बनाउने चाहिँ मेरो उद्देश्य र लक्ष्य राखेको छ
0: यो विषयमा यहाँहरूले नगरपालिकासँग कस्तो खालको समन्वय गर्नु भएको छ या छैन त्यसै गरी प्रदेश सरकार छ त्यसै गरी संघीय सरकार छ तीन ठाउँमा सरकार रहँदै गर्दाखेरि पनि यो शहीद स्मारक पार्क तथा सांस्कृतिक संग्रहालय अगाडि बढ्न सकेको छैन अनि जुन तपाईँहरूको डिपिआर अनुसार तपाईँले भने अनुसारको बनाउन त समय पनि लाग्ला अनि यो हिसाबले गर्दाखेरि अब नगरबाट कस्तो खालको समन्वय गर्नुहुन्छ र तपाईँहरूले त्यसलाई भौतिक रूपमा निर्माण गर्नुहुन्छ त
1: योभन्दा अगाडि जुन हामीले त्यो भवन निर्माण गरेका छौँ संग्रहालय निर्माण गरेका छौँ त्यो प्रदेशबाट पाँच वर्षको लागि लगातार रकम आउने गरी चाहिँ हामीले समन्वय गरेका थियौँ अब पनि फेरि पनि नगरपालिकासँग अनुरोध गर्ने त्यसपछि गएर केन्द्रमा त्यसपछि प्रदेशमा यी तीनै ठाउँबाट हामीले आशा गरेका पनि छौँ र हिजोका दिनमा पनि दिनुभएको हो र अहिले पनि आशा छ हामी आफै पनि लाग्छौँ र यतातिर के अरे सरकारको मुख पनि ताक्नु अलिअलि पर्छ। र एउटा कुरा म हजुरलाई के अवगत गराउँ भने अहिले जुन घोराई उपमहानगरपालिकाको एउटा के अरे के क्लब बलधारा चौतारी क्लबको अध्यक्ष के अरे नारायण भूषाल उहाँले चाहिँ के भन्छ जुम्मा एउटा कार्यक्रम राख्नु भएको छ, योगा चलिरहेछ उतातिर यतातिर छ भने अहिलेको मन्दिरलाई उहाँहरूले जुन बत्तीहरूको छ केही बिग्रियो टुट्यो फुट्यो भने उहाँहरूले जुन केही रकम दिनुहुन्छ र त्यसले गर्दाखेरि अलिकति हामीलाई त्यो पनि सहज भएको छ र त्यो जुम्बा गरेको बाफत अथवा यो भए पनि होइन र हामीलाई जुन पारिश्रमिक अलिकति रकम भए पनि बत्ती तिर्ने भए पनि हामीसँग रकम नभएको त्यो तिर्दिनुहुन्छ र खुसी लाग्छ र उहाँ क्लबको के भन्छ अध्यक्षलाई यो एफएम मार्फत धन्यवाद ज्ञापन पनि गर्न चाहन्छु। आगामी दिनहरूमा उहाँले जुन राख्नु भएको छ मैले चाहिँ त्यहाँ ठुलो खालको चाहिँ ट्रस्ट बनाइदिन्छु, मास्टर प्लानको आधारमा नरहँदासम्म यो के भन्छ ठुलो छत आस्नु चाहिँ पानी आयो भनेपछि पनि ओत्ने खालको यस्तो बनाइदिन्छु, मास्टर प्लान अनुसारको काम हुन थाल्यो भने भोलिका दिनमा यसलाई फालिदिउला भन्ने चाहिँ सम्म कुरा चाहिँ आएको अवस्था चाहिँ छ। त्यसले गर्दाखेरि अब सबैको मानसिक सबैको इच्छा सबैको चाहना भयो भने घोराई उपमहानगरपालिकाको गहना जुन पार्क छ त्यो पार्क जस्तै अन्यत्र ठाउँ पार्कहरू छ त्यस्तै पार्क अवश्य बन्छ भन्ने मैले आशा राखेको छु।
0: हजुर, तपाईँले एउटा कुरा अघि भर्खरै त्यो जमिनको संरक्षणका कुरा पनि गर्नुभएको थियो र त्यो जमिनको संरक्षण खास गरी कसरी भयो?
1: यो पहिले सबैभन्दा पहिले गौचरणको रूपमा थियो र गौचरणको रूपमा भइसकेपछि पछि आउँदा आउँदा आउने क्रममा यस्तो भइदियो कि त्यहाँ सुकुम्बासीसम्म बस्न पुगे र त्यो सुकुम्बासीलाई हामीले हटायौं र हटाएर 2053 सालमा मलाई लाग्छ के अरे अर्थमन्त्री भरत मोहन अधिकारी हुनुहुन्थ्यो शहीद पार्क तथा सांस्कृतिक संग्रहालय बनाऊ भनेर चाहिँ त्यसलाई गराइयो र अहिलेसम्म यसरी गएर त्यसलाई संरक्षण गर्दै आएर अहिलेसम्म जुन पार्कको नामाङ्करण भएको छ पार्क केही नभए पनि नमुनाको रूपमा भए पनि पार्क जस्तो बनेको अवस्था चाहिँ छ।
0: हजुर, जुन एउटा मन्दिरको उठाउने क्रममा म मन्दिरतिर फर्के, मन्दिर उठाउने क्रममा धेरै मेहनतहरू र स्थानीय वासीहरूको ठूलो सहयोग एउटा मुठीदानको सहयोगबाट मन्दिर बनायो भन्ने कुराहरू यहाँले राख्नुभयो, त्यति बेलाको अवस्थालाई सम्झिँदाखेरि के लाग्छ यहाँलाई, कस्तो लाग्छ?
1: त्यतिखेर अवस्था त जीर्ण अवस्थामा भएको र अहिलेको त्यो मन्दिर हेर्ने बेलामा मन्दिर व्यवस्थापन भनेर भन्दाखेरि गर्व लाग्छ। त्यतिखेर मुठीदान भने चाहिँ कसैले 5,000 कसैले 2,000 कसैले 1,000 गरी सबैसँग हात पाउ जोरी अनि त्यो के भन्छन् मन्दिर हामीले स्थापना गरेका छौँ जो अहिले हिजोका दिनमा के भन्छन् एउटा मास्टर प्लानमा एउटा सानो मन्दिर थियो तर पनि अहिले पनि अलि सानो त सानै छ त्यसलाई त्यो मन्दिरलाई हामीले एउटा थोरै पनि विवाद भएको अवस्था थियो शिव पार्वती भनेर चाहिँ नामाङ्कन गरे तापनि विवादित भइसकेपछि राधा कृष्ण थपियो अहिले शिव पार्वती तथा राधा कृष्ण मन्दिर भनेर नामाङ्कन गरिएको छ अहिले।
0: हजुर, जस्तो वर्षभरिमा तपाईँहरूले चाडपर्व मनाउने क्रममा एउटा दशैं त्यसै गरी शिवरात्रि त्यसै गरी के भन्छ माघी पर्व लगायत यो विशेष गरी महिलाहरूको महान चाड जुन हैतालिका तीज कृष्ण जन्माष्टमी लगायतका पर्वहरूमा तपाईँहरूको बढी भिड लाग्ने गर्छ, बाटो नै जाम हुने अवस्था पनि देखिन्छ। अझ त्यसलाई व्यवस्थित बनाउनको लागि अब तपाईँ अध्यक्ष भइरहँदाखेरि यो खालको व्यवस्थापनलाई राम्रो बनाउनको लागि यहाँको तयारी के भन्छ?
1: अब एउटा मास्टर प्लानको आधारमा अहिले थोरै भए पनि नमुनाको रूपमा केही गाडीहरू पार्किङको व्यवस्था चाहिँ अहिले राज्यबाट त्यहाँ चाहिँ संरचना बनेको अवस्था छ र अब भोलिका दिनमा ती संरचनाहरू हामीले बनाउँदै जाने र गाडीभित्र पार्किङ अब व्यवस्था छ अनि मोटरसाइकलको व्यवस्था पनि त्यही अनुसार गर्छौँ र यो बाटोमा जुन एक्सिडेन्ट हुने सम्भावना छ त्यसलाई चाहिँ भित्रै गाडी मोटरहरू राखेर व्यवस्थापन त्यो हिसाबले गरेर अगाडि बढ़ाउला भन्ने मेरो सोच छ।
0: हजुर, धार्मिक पर्यटन प्रबन्धनका लागि अब यहाँको कुनै नयाँ विशेष योजना हुन्छ कि हुन्न?
1: योजना त सबैजना मिलेरै बनाउने हो।
0: हजुर हजुर,
1: भोलिका दिनमा त्यो पार्कलाई हराभरा बनाउने त लक्ष्य त छ नै।
0: हजुर,
1: मास्टर प्लानको आधारमा हामी चाहिँ अगाडि बढ्ने नै छौँ।
0: हजुर,
1: र सबैजनासँग हात पाउ जोडेर भए पनि त्यो पार्कलाई पार्क बनाउने
0: योजना
1: हुनेछ हाम्रो।
0: युवा पुस्तालाई धार्मिक तथा नैतिक शिक्षासँग जोड्न समितिको भूमिका रहला या नरहला?
1: रहन्छ, किन रहन? अहिलेको अवस्थामा युवाहरू यो धार्मिक वास्तविक धर्मसँग उहाँहरूसँग कुनै सरोकारको विषय जस्तो मलाई लाग्दैन। धर्म भनेको सबै के भन्छन् लुटेर खाने भाँडो जस्तो मान्ने चाहिँ मैले महसुस गर्छु। वास्तवमा धार्मिक धर्म भनेको एउटा धार्मिक जुन संस्कार छ नि, त्यही संस्कारभित्र नै हाम्रो परिवार पनि संस्कारभित्र बाँडेको हुन्छ। त्यसले गर्दाखेरि हाम्रै परिवारको संस्कारलाई मानेर त्यो जुन धार्मिक संस्कार जुन छ त्यसलाई पनि त्यही आधारमा मान्नुपर्छ भन्ने मेरो मान्यता हो।
0: हजुर, महिला ज्येष्ठ नागरिक तथा बालबालिकाको सहभागिता बढाउन कुनै नयाँ कार्यक्रम ल्याउनुहुन्छ?
1: अब के अरे, बाल बालिकाहरूको लागि अनि ज्येष्ठ नागरिकहरूको लागि अब दिनमा हामीले त्यो पार्कभित्र एउटा बाल बालिकाको लागि मास्टर प्लानमा चाहिँ के भन्छन् रे त्यो के भन्छन् त्यो बच्चाहरूको खेल्ने चाहिँ
0: हजुर
1: त्यो छ। यदि त्यो हो भने त्यो पनि सहजै हुन्छ। र अहिले हजुरले भने चाहिँ अब जुम्मा कार्यक्रम छ, अनि प्रायः जसो वृद्धहरू नै हुनुहुन्छ, त्यसले गर्दाखेरि वृद्धहरूको लागि त अटोमेटिक त्यो आइहाल्छ। अनि अर्को चाहिँ के भन्छन् योगा छ, योगा पनि वृद्धहरूको लागि स्वास्थ्यको लागि राम्रो, दुवै काम राम्रो भएको कारणले गर्दाखेरि यो पनि सञ्चालन भइराख्या हुनाले यो यसमा पनि गर्व छ। र यो पार्कमा चाहिँ वृद्धहरूको के भन्छन् रे राम्रो अवस्था चाहिँ छ। भोलिका दिनमा पनि यस्ता किसिमका कार्यक्रमहरू चाहिँ राख्छौ। अनि अर्को वृद्धहरूको लागि के कस्तो योजनाहरू बनाउनु पर्छ हामी पनि सरसल्लाह बौद्धिक वर्गहरूसँग सरसल्लाह लिएर अगाडि नै बढ्नेछौ। यसको निम्ति
0: तपाईँलाई भक्तजन तथा स्थानीय समुदायबाट कस्तो सहयोगको अपेक्षा गर्नुभएको छ?
1: अब त्यो पार्कलाई पार्क, मन्दिरलाई मन्दिर गराउने हिसाबले सबैजना मिलेर होइन सबजना मिलेर त्यसलाई कुन आधारमा कसरी बनाऊ भनेर जुन आर्थ सबैभन्दा ठूलो कुरो त आर्थिक अवस्था हो। आर्थिक भयो भने सबै कुराहरू हुन्छ। र मैले अपेक्षा अलिकति गरे के छु भनेपछि त्यो पार्कभित्र मात्रै हामी एउटा व्यवस्थापन समिति छ त्यही मात्रै होइन, यो नगरवासीहरू सबैजना मिल्यौं भने त्यो पार्क बन्नेछ भन्ने चाहिँ मलाई लागेको छ।
0: अब आर्थिक हिसाबले अझ चुस्त दुस्त राख्नको लागि र आर्थिकको कुराहरूलाई बढाउनको लागि अब कस्तो तरिकाले अगाडि बढ्यो भने हामीले आर्थिकलाई राम्रो गराउन सक्छौ भन्ने कुनै यहाँको धारणा छ कि छैन?
1: अब त्यो पार्कलाई व्यवस्थित गर्न सकियो भने जस्तो अन्यत्र पार्कहरूमा भनौँ न जाने बेलामा पैसा शुल्क लिएर चाहिँ जाने व्यवस्था छ। अब अहिले हाम्रो त्यो पार्क अझै पनि राम्रोसँग व्यवस्थित नभइसकेको कारणले गर्दाखेरि रकम आउने अवस्था चाहिँ नै छैन। अहिले भन्नुहुन्छन् पार्क व्यवस्थापन समिति पनि अब त्यस्तै, मन्दिर व्यवस्थापन पनि समिति पनि त्यस्तै। साँच्चीकै त्यहाँ आमदानी र आय स्रोत हुन्थ्यो भने यो अहिलेको सहज तरिकाबाट ल अध्यक्ष त भनेर चाहिँ यो किसिमको जुन आएको छ, भोलिको दिनमा जस्तै अरू मन्दिरहरू अरू चाहिँ के भन्छन् रे यो पार्कहरूमा जसरी हानथाप हुन्छ भोलिका दिनमा विकसित भयो भने यो किसिमको त्यहाँ चाहिँ अवश्य आउनेछ मलाई त्यस्तो लागेको छ।
0: किन दीपक चौधरी नै अध्यक्ष हुनुपर्छ भन्नेको होडबाजी भएर तपाईँ नै अध्यक्ष बनाउने कुराहरू भयो र यहाँको पछाडि पक्कै केही होला के होला त्यस्तो?
1: त्यस्तो त केही पनि छैन ममा। मैले के भन्छन् रे सबैलाई मिलेर मन मिलेर मिलाएर लग्ने चाहिँ के भन्छन् रे गर्ने भएको कारणले गर्दाखेरि सबैलाई समेट्ने भएको कारणले गर्दाखेरि सायद होला मलाई नै के भन्छन् अध्यक्ष हुनुपर्छ भन्ने चाहिँ मान्यता राखेको।
0: हजुर, जुन आगामी तीन वर्ष भित्र सम्पन्न गर्ने प्रमुख योजना कुनै तय गर्नु भएको छ कि छैन यहाँले, जुन पार्क व्यवस्थापन सँगै मन्दिर सहित?
1: अहिले त अब
0: नयाँ, हजुर,
1: अब नयाँ आउँदो उसमा सबैभन्दा पहिले त त्यो मास्टर प्लानको आधारमा एउटा बाटो छ,
0: हजुर,
1: त्यो बाटोलाई बनाउन बित्तिकै त्यसपछि हाँगाडिङ्गाहरू जुन छन् त्यो मास्टर प्लानभित्र रहेर अनि त्यो गरियो भनेपछि अवश्य पनि के भन्छन् रे हाम्रो जुन मेरो योजना जुन छ नि अब त्यति मात्रै होइन। हेर्नुहोस्, हामीले गर्नुपर्ने त्यो पार्कमा थुप्रै कुराहरू छ।
0: हजुर,
1: अब केही बगैँचाहरू छन्, फलफुलहरू रोप्ने चाहिँ छ, त्यो के भने पिकनिक स्पोटहरू छ, त्यो बनाउने हो बनाउन त, तर पनि मुक्ताक्नु पर्ने अरूको चाहिँ अवस्था भएको कारणले गर्दाखेरि योजना त छ, योजना त मैले थुप्रै बनाउन सक्छु। अब त्यही एउटा चौधरीहरूको जुन हिजोका दिनमा जुन गरिएको एउटा मास्टर प्लानमा के भन्छन् भने खलिहान भन्ने छ, त्यो खलिहानभित्र रहेर त्यो ओसाउनेदेखि लिएर हजुरको सम्पूर्ण क्रियाकलाप त्यहीभित्र बनाउने भन्ने छ। एउटा माछा पोखरी पनि छ, हेर्नुहोस्,
0: स्यान
1: तिनो भए पनि पोखरी
0: छ।
1: अब योजना त अब धेरैहरू छन्, तर समाधान गर्ने कसरी?
0: हजुर,
1: अब राज्यले केही रकम दियो भनेपछि अब त्यो गराउने हुन्छ, र वास्तवमा हामीले चाहिँ त्यो गराउनै पर्छ। मैले चाहिँ के भन्छन् रे अबका दिनमा सबैभन्दा सुरुमा काम गर्ने भनेर जुन बाटो छ त्यो बाटो बनाइसकेपछि अन्य चाहिँ के भन्छन् रे जुन बस्ने जुन बेन्चहरू छ केही रकमहरू त अहिले पनि हामीले गत साल गएको के अरे त्यो के आरती भन्ने चाहिँ त्यो
0: आरती
1: त्यो आएको रकमले हामीले केही गराउने चाहिँ हामी लक्ष्य लिएकै छौँ त्यसको,
0: होइन?
1: जस्तै अब बस्ने बेन्चहरू हुन्छ कि, अथवा एउटा फोहरा पनि छ त्यहाँनिर जुन संग्रहालय घरको अगाडि फोहराको पानी फोहरा जुन मास्टर प्लानमा छ त्यो पनि गराउन सक्छौ, तर हामीले हामीसँग रकम केही सीमित भएको कारणले गर्दाखेरि त्यो एउटा त फोहरा अर्को चाहिँ के भन्छन् रे बेन्चहरू हामीले अब आउँदो यही दिनहरूमा चाहिँ त्यो निर्माण गर्छौ भन्ने मलाई चाहिँ लागेको छ।
0: यहाँहरूले प्रत्येक वर्ष जुन असार श्रावण महिनामा वृक्षारोपण पनि गर्नुहुन्छ, हरेक किसिमका फूलहरू त्यसै गरी बोट बिरुवाहरू रोप्ने गर्नुहुन्छ, त्यसको संरक्षण चाहिँ यहाँहरूले कति के कति गर्नु भएको छ?
1: यो वास्तवमा संरक्षण त पहिलेदेखि नै भएको अवस्था चाहिँ छ।
0: हजुर,
1: एउटा दुईवटा पाटाहरू छन्, एउटा मन्दिरदेखि माथितिर र एउटा मन्दिरदेखि तलतिर। योभन्दा अगाडि जुन हामीले गेट निर्माण गरेका थियौँ पार्कभित्र जानको लागि, त्यो वास्तवमा मगर संघ उहाँहरूलाई आह्वान गरेर त्यो मगर संघले जुन बनाइदिएको जुन गेट छ त्यो गेटमा जुन बनेको थियो त्यो गेट वास्तवमा भाँचियो,
0: भत्केको
1: जीर्ण अवस्था भयो र त्यो चाहिँ एकातिर राखेको अवस्था थियो। त्यो बनाउनको लागि अहिले चाहिँ के भन्छन् धेरै मेहनत गर्यो र अहिले जुन पार्कमा बनाइएको अवस्था छ, र पार्क जुन गेटदेखि माथितिर फलफुलहरू र रुख बिरुवाहरू बनाइसकेको अवस्था छ, भइसकेको अवस्था छ, र तल्लो पार्कमा अहिले पनि भएको अवस्था छैन। र त्यहाँ किन भएन भनेर भन्दा गाई गोरुहरू त्यहाँ छाडा जुन छन् त्यहाँ गएर खाइदिने, त्यो साइडमा संरक्षण अलिकति हुन सकेन। र अहिले अब त्यो जुन गेट बनिसकेपछि अहिले जुन गाई छाडा जुन हुन्छन् त्यो अहिले जाने बन्देज भएको छ। आउँदो असारमा हामीले टन्न बोट बिरुवाहरू अनि के भन्छन् यिनी फूलहरू हामीले पक्कै पनि रोप्ने हाम्रो योजना बनिसकेको अवस्था चाहिँ छ।
0: हजुर, पक्क पनि यहाँले आगामी तीन वर्ष कार्यकाल रहँदासम्म एउटा घोराईको मुटुभित्र रहेको ठाउँलाई हराभरा तथा एउटा पर्यटकीयहरूलाई जाउँ जाउँ घुमाउँ घुमौ एउटा जुन बिदाको दिनमा समय कहाँ गएर काट्ने भन्ने बेलामा घोराईको पार्कमा जाउँ भन्ने खालको एउटा तपाईँहरूले बनाउनुहुन्छ भन्ने मैले पनि अपेक्षा लिन चाहन्छु लिन्छु र त्यो खालको कामहरू यहाँहरूले द्रुत गतिमा पक्कै पनि अगाडि बढाउनुहुनेछ र यहाँहरूलाई सफलताको शुभकामना पनि व्यक्त गर्न चाहन्छु र हाम्रो कार्यक्रमको समय अवधि सकिन थालेको संकेत मलाई प्राविधिक मित्र शालिकराम चौधरीले गर्नुभएको छ यहाँसँग छुट्टिएर जानुपर्ने हुन्छ छुट्टिएर जानुभन्दा पहिले घोराई उपमहानगरपालिका वडा नम्बर 17 गुलिया दाङमा रहेको शहीद स्मारक पार्क तथा सांस्कृतिक संग्रहालयको हाताभित्र रहेको शिव पार्वती तथा राधाकृष्ण मन्दिर व्यवस्थापन समितिको नवनिर्वाचित अध्यक्षको हैसियतले के भन्न चाहनुहुन्छ
1: अब सबैभन्दा पहिले त मैले मलाई यहाँ बोलाएर दुई कुराहरू राख्न दिनुभएकोमा एफएम परिवारलाई म धन्यवाद ज्ञापन गर्न चाहन्छु र दोस्रो कुरो एफएम सुनेर बस्नुभएका सम्पूर्ण श्रोता दाजुभाइ दिदीबहिनीहरूलाई म यो मेरो कुरा सुनिनु भएकोमा धन्यवाद ज्ञापन गर्न चाहन्छु र आगामी दिनहरूमा यो जुन पार्क शहीद पार्क तथा सांस्कृतिक संग्रहालय छ सबैजना जगसले सुन्नु भएको छ सबैलाई के भन्छ मैले आह्वान के गर्न चाहन्छु भने हातमा हात कानमा कान मिलाएर सबैजना मिलेर नै त्यो पार्क व्यवस्थापन कसरी गर्ने र कसरी अगाडि लैजानुपर्छ भन्ने सरसल्लाह दिनुहुनेछ र साथ सहयोग दिनुहुनेछ भन्ने आशा मैले राखेको छु
0: पक्कै पनि श्रोता मित्र कार्यक्रम मध्यपश्चिम बहसको समय अवधि सकिन थालेको संकेत मलाई प्राविधिक मित्र शालिकराम चौधरीले गर्नुभएको छ यहाँसँग छुट्टिएर जानुपर्ने हुन्छ श्रोता मित्र छुट्टिएर जानुभन्दा पहिले आज आफ्नो अमूल्य समय दिनुहुने घोराई उपमहानगरपालिका वडा नम्बर 17 गुलिया दाङमा रहेको शहीद स्मारक पार्क तथा सांस्कृतिक संग्रहालयको हाताभित्र रहेको शिव पार्वती तथा राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका नवनिर्वाचित अध्यक्ष दीपक चौधरीज्यूलाई धेरैभन्दा धेरै धन्यवाद छ यहाँहरूले कार्यक्रम सुनेर साथ दिनुहुने तमाम श्रोता मित्रलाई पनि धेरैभन्दा धेरै धन्यवाद छ र मेरो आवाजलाई तपाईँहरूको रेडियो सेटसम्म पुर्याइ सहयोग गर्नुहुने प्राविधिक मित्र शालिकराम चौधरीज्यूलाई विशेष धन्यवाद दिँदै तपाईँहरूको रेडियो सेटबाट म कमल ओली पनि बिदा हुन चाहन्छु यहाँको साता सुखमय रहोस् रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज सुन्दै गर्नुहोला नमस्कार
2: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी नाकबन्ध जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
3: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराही दाङ फोन नम्बर 082-585-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ
4: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छाना मुनि
5: वरिष्ठ हार्ट जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादव बुद्ध इन्टरनेसनल हस्पिटल प्राली घोराहीमा
6: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू
5: हात खुट्टा भाँचिएको हात खुट्टा झमझमाउने ढाड कम्मर दुख्ने हार्ट जोड्ने सम्बन्धी अपरेसन सेवा
7: अन्य विशेषज्ञ सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
8: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेसन सेवा
9: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
10: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेसन सेवा
11: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
12: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
13: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
14: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 082-585-218

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर मा तीन महीना को 125 एमबीपीएस इंटरनेट रु 2700 मा खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट गर्ने मौका सफल रेफरल मा आफ्नो लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड
1: हैन हो साथी आज निकै तनाव मा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथी को बिहे मा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेछु नि
1: नारायणी टेलर सधैँ छ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
3: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर्स जय उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा
2: सम्पर्क मोबाइल नम्बर 9822964
5: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
6: शल्यक्रियाको सर्जन डाक्टर आउने बारे सूचना
7: दाङमा अब पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने हेपाटोबिलियरी प्यानक्रियाटिक तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सत्यनारायण गुप्ता अब अभिषेक मेडिकल स्टोर खोराही दाङमा
6: डाक्टरद्वारा गरिने उपचारहरू
7: कलेजोमा पहेलो जन्डिस कालो जन्डिस फ्याटी लिभर अधिक रक्सी सेवनले कलेजोमा भएको खराबी हेपाटाइटिस वा अन्य संक्रमणले संक्रमित कलेजोको सफल उपचार
6: हर्निया हाइड्रोसिल एपेन्डिस पाइल्स फिसर फिस्टुला शरीरमा पलाएको मासु लाइपोमा गाँठा गुठी आदिको सफल अपरेशन सेवा
7: कलेजो प्रत्यारोपण पित्त थैलीको पत्थरीको अपरेशन सेवा
6: मुसा कोठी यौनी वा लिङ्गमा पलाएको मुसाको उपचार तथा अपरेशन सेवा
7: सबै किसिमको माइनर वा मेजर अपरेशन सेवा
6: सुगरको कारणले प्यानक्रियासमा भएको समस्याको उपचार गरिने
7: कलेजो पित्त थैली प्यानक्रियास एवं शरीरका अन्य अङ्गहरू सम्बन्धी सम्पूर्ण उपचार एवं परामर्श सेवा
8: बिरामी जाँच्ने मिति यही ज्येष्ठ 23 गते शनिबार
9: समय बिहान 9 बजेदेखि
10: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ
11: सम्पर्क अभिषेक मेडिकल स्टोर होराही 14 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 9847571193 र 9818890028
12: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
13: उपचार हुने रोगहरू
12: पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
13: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
12: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
13: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
12: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसा पोल्ने दुख्ने
13: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
12: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नु भएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
7: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 9686 61 694
14: दिनेश सर नमस्कार कतै जान लाग्नु भएको जस्तो छ नि
15: बिमा गराउन जाँदैछु
14: बिमा किन गर्नु पर्यो सर बिमा
15: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन् त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकाहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि
14: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर
15: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ
14: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर
15: बिमा गर्नुभन्दा पहिला
16: प्रस्ताव फारम भर्नु पर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बीमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बीमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बीमा गर्ने, सकेसम्म बीमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बीमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बीमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बीमा लेखको बीमा शुल्क समयमै तिर्ने, अन्यथा बीमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
17: क्षति भई बीमा दाबी परेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
18: दाबी परेमा बीमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बीमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
17: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बीमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बीमा गराउँछु र अरूलाई पनि बीमा गराउन अनुरोध गर्छु।
19: नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ।

0: विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
1: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
0: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनेको फोटो खिच्नु परेन?
1: हो, खिचौ खिचौ, केटाकेटी सबैको सामूहिक खिचौ न।
0: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
1: यो दाइजोको कुरा चाहिँ नगरौं, तपाईँको यस्तो सुशील छोरी हाम्रो बुहारी हुँदैछिन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
4: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
4: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जीव दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
3: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
4: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858735060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ।
5: नेपाली जुत्ता घर
6: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
5: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छोट।
6: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
5: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान: सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, घुराही दाङ।
6: सम्पर्क मोबाइल नम्बर 9857771546।
7: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही, ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
8: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 9848987741।
10: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
11: छेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
10: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
11: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट: सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
10: तालिममा दिइने विषयहरू:
11: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
10: स्पेशल सेफ तालिम,
11: जापानिज सुशी तालिम,
10: वेट्रेस,
11: टुरिस्ट गाइड।
10: हाम्रा विशेषताहरू:
11: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने,
10: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने,
11: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको,
10: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
11: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
10: सम्पर्क मोबाइल 9841017099
11: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल।
12: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना
13: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
12: डाक्टरद्वारा दिइने सेवाहरू
13: नाक बुझिने सिंगान आइरहने पहेँलो गनाउने सिंगान आउने हाच्छिउ आइरहने गन्ध थाहा नपाउने नाकभित्र मासु पलाएको नाक बाङ्गो भएको नाक बज्ने
12: कान दुख्ने कान पटक पटक पाकिरहने पानी वा पिप बग्ने कान कराउने कम सुनिने वा बहिरोपन कानको जाली वा पर्दा फाटेको
13: घाँटी दुख्ने केही अड्केको जस्तो हुने स्वर फेरिएको वा घाँटी बसेको घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको घाँटीको क्यान्सर जिब्रो चेप्टिएको सफा र स्पष्ट उच्चारण नहुने सफा बोली नफुट्ने तङसिल आइरहने
12: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
14: नोट धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
13: बिरामी जाँच हुने मिति यही जेठ 30 गते शनिबार समय बिहान 10 बजेदेखि
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
13: नोट सर्जन डाक्टर राजीव ढकालद्वारा हरेक दिन चेक जाँच गरिन्छ र साथै कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
12: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 14 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 9847597193 र 9818

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। आज संसदमा प्रधानमन्त्रीसँग प्रश्न उत्तर, सांसदहरूद्वार अलमलमा प्रधानमन्त्री शाहको अभिव्यक्ति विवादित सीमा बारेमा प्रधानमन्त्रीको जवाफ हटाउन सांसदहरूको माग।
1: हाम्रो प्रतिनिधि सभा नियमावली 2079 को 56(1) प्रतिनिधि सभाका सदस्यहरूले सम्माननीय प्रधानमन्त्रीलाई प्रश्न सोध्ने व्यवस्था छ।
0: काठमाडौँबाट पूर्व जाने बसको टिकट अब अनलाइनमै, सवारी साधन दर्ता 62 लाख नाग्युस, मोटरसाइकलकै वर्चस्व, नेपालमा लाइसेन्स वितरण तीव्र, 41 लाख भन्दा बढ़ी स्मार्ट लाइसेन्स, सुर्तीजन्य पदार्थले वर्षमा 39,000 भन्दा बढ़ीको मृत्यु, स्वास्थ्य मन्त्रालयले कर नबढ़ाएकोमा स्वास्थ्य अधिकार कर्मीहरू असन्तुष्टि, बजेट नछुट्याइएकोमा पनि चिन्ता।
2: नेपाल वर्ल्ड हेल्थ अर्गनाइजेशनको डब्ल्यूएचओ फ्रेमवर्क कन्भेन्सन अन टोबाको कन्ट्रोलको पक्ष राष्ट्रका रूपमा सुर्ति नियन्त्रणका अन्तर्राष्ट्रिय प्रतिबद्धताप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको छ।
0: साफ महिला च्याम्पियनशीपमा नेपालद्वारा श्रीलंकालाई हराउँदै समूह विजेता, एसियन गेम्स छनौटमा नेपालद्वारा चीन ठूलो अन्तरले पराजित।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: गर्मी र वर्षाको समयमा शरीरमा विभिन्न किसिमका रोगहरू लाग्न सक्दछन्। त्यसबाट जोगिनको लागि सचेतना अपनाउनु पर्दछ। सरसफाईका साथै गर्मीबाट कसरी बस्ने भन्ने कुरा ध्यान दिनुपर्दछ। पछिल्ला वर्षहरूमा डेंगी लगायतका संक्रमणको जोखिम पनि गर्मीको समयमा बढ़ी हुन्छ। यस्तो बेलामा सबैभन्दा बढ़ी सरसफाईमै ध्यान दिनु आवश्यक छ। अब खबर सुशीला श्रेष्ठबाट।
4: प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभामा आकस्मिक रूपमा उपस्थित भएर 7 सांसदका प्रश्नको जवाफ दिनुभएको छ। प्रश्नोत्तरमा मानवाधिकार आयोगको प्रतिवेदन, लिपुलेख लिम्पियाधुरा विवाद, एलडीसी स्तरोन्नति, सुकुम्बासी समस्या, सहकारी ठगी, भिजिट भिसा दुरूपयोग, विद्युतीय पूर्वाधार, विदेशमा रहेका नेपालीको मतदान अधिकार र सुशासनका विषय उठेका थिए।
5: नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले मानवाधिकार आयोग र विभिन्न छानबिन आयोगका प्रतिवेदन किन सार्वजनिक नभएको भन्दै प्रश्न गर्नुभयो। जवाफमा प्रधानमन्त्रीले सबै आयोगका प्रतिवेदन अध्ययन गरी आवश्यक कार्यवाही गरिने बताउनुभयो। नेकपा एमालेकी सांसद पद्मा अर्यालले लिपुलेख लिम्पियाधुरा र कालापानीबारे भारत चीन बीच भएको समझदारीमा सरकारको धारणा सोध्नु भएको थियो। प्रधानमन्त्रीले भारतलाई कूटनीतिक नोट पठाइसकेको र विज्ञहरूको संयुक्त अध्ययन तथा संवाद मार्फत समाधान खोजिने बताउनुभयो।
6: प्रस्तुत गरिसकेका छ, त्यो प्रस्तुतलाई सार्वजनिक रूपले जनतामा सम्प्रेषण गर्ने र त्यो सँगसँगै यो कार्यवाहीको प्रक्रिया पनि शुरू गर्नु।
7: जुन व्यापारिक मार्ग निर्माण गर्ने काम धमाधम भइरहेको छ, यो सन्दर्भमा नेपाल सरकारको धारणा के छ, सरकारले के गरिरहेको छ?
5: प्रधानमन्त्रीले निरात्र आर्थिक हितलाई ध्यानमा राखेर स्तरोन्नति 2 वर्ष सारिएको तथा गरीबका लागि शिक्षा र स्वास्थ्य सेवामा विशेष व्यवस्था गरिएको बताउनुभयो। श्रम संस्कृति पार्टीका सांसद आरएन राईले सुकुम्बासी समस्या, सहकारी पीड़ित, सीमा विवाद र बाँदर आतंक बारे प्रश्न उठाउनुभयो। प्रधानमन्त्रीले वास्तविक सुकुम्बासीलाई जग्गा उपलब्ध गराइने, सहकारी पीड़ितलाई राहत वितरण शुरू भएको र बाँदर व्यवस्थापन बारे अध्ययन भइरहेको जानकारी दिनुभयो।
8: विश्वमा जहाँ पनि हेर्दाखेरि बाँदरले बाली खाने रोकथाम गर्दा कि त त्यो खेतलाई चाहिँ वायरिङ गरेर घेरेर राखिन्छ, त्यो एकदमै खर्चिलो हुन्छ, कि त जंगललाई नै वायरिङ गरेर राखिन्छ, त्यो मानव बस्ती र जंगली जनावरलाई चाहिँ छुट्याएर राखिने चलन छ। यस सम्बन्धी अध्ययन गर्न समिति पनि बनेको छ, अध्ययन भइरहेको छ।
5: राप्रपाकी सांसद खुशबु ओलीले भिजिट भिसाको दुरूपयोग र बिजुलीमा लगाएको भ्याटबारे प्रश्न गर्नुभयो। प्रधानमन्त्रीले भिजिट भिसा दुरूपयोग रोक्न कड़ा निगरानी गरिएको र विद्युत पूर्वाधार विस्तारका लागि भ्याट आवश्यक रहेको बताउनुभयो। स्वतन्त्र सांसद महावीर पुनले विदेशमा रहेका नेपालीलाई मतदान अधिकार र सूत्र सफ्टवेयरको समस्या बारे प्रश्न गर्नुभयो। प्रधानमन्त्रीले सुरक्षित मतदान प्रणालीबारे छलफल भइरहेको र सफ्टवेयर समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने बताउनुभयो।
8: आगामी चुनावमा के कसो गर्न सकिन्छ यसको लागि अध्ययन गर्ने नै छ, बाँकी त्यो सूत्रको विषयमा हाम्रो विज्ञान यो आईटीका मन्त्रीज्यूलाई यो सम्बन्धी सुन्नु नै भयो होला, उहाँलाई चाहिँ यो सम्बन्धी तुरन्त व्यवस्थापन गर्न निर्देशन पनि दिन चाहन्छु।
5: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कविन्द्र बुर्लाकोटीले सुशासन र भ्रष्टाचार नियन्त्रणबारे सरकारको प्रगतिबारे प्रश्न राख्नुभयो। जवाफमा प्रधानमन्त्रीले सरकारको पहिलो वर्षलाई सुशासनको वर्ष घोषणा गरिएको र भ्रष्टाचार नियन्त्रण तथा सेवा प्रवाह सुधारमा सरकार केन्द्रित रहेको बताउनुभयो।
9: लामो समयदेखि प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गराउन माग गर्दै आएका विपक्षी दलका सांसदहरूको माग सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बैठक शुरू हुन साथ रोस्टममा पुगेर आफू प्रश्नको जवाफ दिन तयार रहेको बताउनु भएको थियो। तर अचानक बिना योजना प्रधानमन्त्रीसँग प्रश्नोत्तर गरिएको भन्दै विपक्षी दलका सांसदहरूले भने आपत्ति जनाएका छन्। आजको घटनालाई धेरै सांसदहरूले छापामार शैलीको राजनीतिक रणनीति भन्दै टिप्पणी गरेका छन्। विपक्षी दलका केही नेताहरूले भने प्रश्नोत्तर प्रक्रिया पूर्व निर्धारित कार्यसूची अनुसार हुनुपर्ने र अचानक प्रश्न सोध्न लगाउँदा प्रभावकारी बहस हुन नसक्ने बताएका छन्।
1: हाम्रो प्रतिनिधि सभा नियमावली 2079 को 56(1) प्रतिनिधि सभाका सदस्यहरूले सम्माननीय प्रधानमन्त्रीलाई प्रश्न सोध्ने व्यवस्था छ र जस अन्तर्गत समूह विभाजन गरिन्छ 15-15 जनाको र त्यो समूहले सम्माननीय प्रधानमन्त्रीज्यूलाई प्रश्न सोध्नुभन्दा 3 दिन अगाडि नै लिखित रूपमा प्रश्न दिने र सम्माननीय प्रधानमन्त्रीज्यू उपस्थित भएको दिन 1 घण्टा त्यो प्रश्न उत्तर कार्यक्रम राख्ने प्रावधान भएकोले यो नियमावलीको नियम मिचेको कुरा म दुःखका साथ दर्ज गर्न चाहन्छु। धन्यवाद।
9: यसैबीच प्रधानमन्त्री शाहले सांसदहरूले उठाएका विभिन्न प्रश्नको जवाफ दिनुभए पनि केही अभिव्यक्ति भने विवादमा तानिएका छन्। विशेष गरी नेपाल भारत सीमा विवादबारे बोल्दै उहाँले भारतले मात्रै होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएपछि राजनीतिक विवाद चर्किएको हो। प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति कांग्रेस एमाले र नेकपा लगायतका दलहरूले कड़ा आपत्ति जनाउँदै नेपालले भारतको भूमि कहाँ मिचेको हो भन्ने तथ्य सार्वजनिक गर्न माग गरेका छन्। विपक्षी दलहरूले उक्त भनाई संसदको रेकर्डबाट हटाउन र प्रधानमन्त्रीले स्पष्टीकरण दिनुपर्ने बताएका छन्।
10: नेपालले भारतको सिमाना मिचेको छ भनेर भन्ने कुरा अत्यन्त दुखद छ, गम्भीर आपत्तिजनक छ र यो विषय आज सबै नेपालीहरूको लागि गम्भीर प्रतिष्ठाको विषय बन्यो र देशको शिर यसले झुकाएको छ।
11: आफूले तपाईँको उत्तर दिँदै गर्दाखेरि तथ्यमा आधारित भएर सत्यताको आधारमा भएर किनभने हाम्रो सार्वभौमिकता मुलुकको विषयको कुरा गरिरहेछौ, हाम्रो सर्वजनिकको कुरा छ, त्यसले गर्दाखेरि उहाँले त्यस्ता खालको उत्तरहरूले चाहिँ हामीलाई अलिकति धेरै अलिकति निराश पनि हामीलाई बनाएको छ।
9: संविधानविदहरूले पनि प्रधानमन्त्रीको अभिव्यक्तिको आलोचना गरेका छन्। प्रधानमन्त्री शाहको भनाईले राष्ट्रियता र सीमा सम्बन्धी बहसलाई थप तातिएको उनीहरूको आरोप छ। राजनीतिक विश्लेषकहरूले पनि प्रधानमन्त्री शाहको यो अभिव्यक्तिले मुलुक अझै अप्ठ्यारोमा पार्न सक्ने चिन्ता व्यक्त गरेका छन्। नेपालमा दर्ता भएका सवारी साधनको संख्या 62 लाख नाघेको छ। अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्म देशभर दर्ता भएका सवारी साधनको संख्या 62,49,732 पुगेको छ। चालू आर्थिक वर्षको पहिलो 8 महिनामै 2,81,921 नयाँ सवारी साधन दर्ता भएका छन्। कुल दर्तामध्ये 50 लाख भन्दा बढ़ी मोटरसाइकल रहेका छन्। यस्तै फागुन मसान्तसम्म 41,14,181 स्मार्ट सवारी चालक अनुमति पत्र जारी गरिएको छ। चालू आर्थिक वर्षको 8 महिनामा मात्रै 43,750 नयाँ लाइसेन्स वितरण गरिएको मन्त्रालयले जनाएको छ। इम्बोस्ट नम्बर प्लेटतर्फ चालू आर्थिक वर्षको 8 महिनामा 87,014 प्लेट उत्पादन गरिएकामा 5,186 मात्रै जडान भएका छन्। नेपालमा सुर्तीजन्य पदार्थ सेवनका कारण हरेक वर्ष 39,000 भन्दा बढ़ी मानिसको मृत्यु हुने गरेको छ। विश्व सुर्तीजन्य पदार्थ रहित दिवसको अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अतिरिक्त सचिव डाक्टर श्रीकृष्ण श्रेष्ठले नेपालमा मोटु रोग, क्यान्सर, श्वासप्रश्वास सम्बन्धी रोग तथा अन्य नसर्ने रोगको प्रमुख कारणमध्ये सुर्तीजन्य पदार्थ पनि एक रहेको बताउनुभयो।
2: यस सुर्तीजन्य पदार्थ कारण विश्वमा हरेक वर्ष करिब 80 लाख मानिसको मृत्यु हुने गरेको छ है। नेपालमा मात्र वार्षिक झन्डै 39,000 भन्दा बढी मानिसले सुर्तीजन्य पदार्थ सम्बन्धी रोगका कारण ज्यान गुमाइरहेका छन्। त्यसमा मुटु रोग, क्यान्सर, दीर्घ होइन श्वास प्रश्वास रोग र अन्य नसर्ने रोगहरूका प्रमुख जोखिम कारकका रूपमा सुर्तीजन्य पदार्थ रहेको छ। यसले स्वास्थ्य मात्र होइन अर्थतन्त्रमा समेत ठूलो क्षति पुर्याएको छ। नेपाल सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन सेन 2068 लगायत विभिन्न कानूनी तथा नीतिगत व्यवस्था लागू गर्दै आएको छ। नेपाल वर्ल्ड हेल्थ अर्गनाइजेसनको WHO फ्रेमवर्क भन्ने कन्भेन्सन अन टोबाको कन्ट्रोलको पछि राष्ट्रका रूपमा सुर्ती नियन्त्रणका अन्तर्राष्ट्रिय प्रतिबद्धताप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको छ।
9: काठमाण्डुबाट पूर्वी नेपालका विभिन्न जिल्लातर्फ सञ्चालन हुने बसहरूको टिकट अब अनलाइन मार्फत सजिलै काट्न सकिने भएको छ। पूर्व यातायात व्यवस्थापन प्रणालीले यात्रुलाई सहज सेवा दिन यो व्यवस्था लागू गरेको जनाएको छ। कम्पनीका अनुसार नयाँ बस पार्कबाट पूर्वतर्फ सञ्चालन हुने गरी 81 सार्वजनिक सवारी साधनमा जीपीएस प्रणाली र सीसी क्यामेरा जडान गरिएको छ। सरकारले सार्वजनिक सवारीमा आधुनिक प्रविधि प्रयोगलाई प्राथमिकता दिइरहेका बेला कम्पनीले आफ्ना बसमा यी सुविधा विस्तार गरेको हो। साझा खबरमा अब खेल खबर। नेपालले साफ महिला च्याम्पियनशीपमा श्रीलंकालाई 2-0 हराउँदै समूह विजेता बनेको छ। आज भारतको गोवामा भएको खेलमा नेपालले दोस्रो जीत निकालेको हो। यसअघि नेपालले भूटानलाई 1-0 हराएको थियो। लगातार दुई जीतसँगै नेपाल सेमी फाइनलमा पुगेको छ र अब अर्को समूहको उपविजेतासँग खेल्नेछ र नेपालले एसियन गेम्स छनौटमा चीनलाई ठूलो अन्तरले पराजित गरेको छ। आज भएको खेलमा नेपालले चीनलाई 221 रनले हराएको हो। नेपालले पहिले ब्याटिङ गर्दै 20 ओभरमा 2 विकेट गुमाएर 313 रन बनाएको थियो। जवाफी ब्याटिङमा चीन 92 रनमै अल आउट भयो।
0: हिमाली तथा दुर्गम जिल्लाहरूमा करिब 30% भन्दा बढ़ी नागरिक प्राथमिक स्वास्थ्य सेवाका लागि परम्परागत उपचार पद्धतिमै निर्भर।
12: सुरुमा त के अरे यो दुई किसिमले रोग पत्ता लगाउन सक्नु पर्यो, एउटा त नारी थामेरा हेरेर थाहा हुन्छ।
0: परम्परागत आंशिक चिकित्सा प्रणाली ग्रामीण स्वास्थ्य सेवाको महत्वपूर्ण आधार रिपोर्टसँगै संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: दाँत गिजातका मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
14: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
13: डाक्टरद्वारा दिइने सेवाहरू
15: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
13: अनुहारका हड्डी भाँचिएको जोड्ने,
15: दाँतको एक्सरे सेवा,
13: सामान्य तथा जटिल दाँत निकाल्ने,
15: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
13: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
15: मेसिनबाट जरेदेखि दाँत फरिने,
13: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
15: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
13: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
15: साथै
14: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
15: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
16: सम्पर्क डी नोभा डेन्टल क्लिनिक ट्राफिक रोड घोराही दान जीव ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।

0: बेस्ट प्रोडक्टहरु कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल विथ बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी छ है नाइस
2: अडगुरी खास क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस् धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
4: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ एक अध्ययन अनुसार हिमाली तथा दुर्गम जिल्लाका करिब 30% भन्दा बढ़ी नागरिक प्राथमिक स्वास्थ्य सेवाका लागि अहिले पनि परम्परागत उपचार पद्धतिमै निर्भर छन् आज पनि कर्णाली प्रदेशको उच्च हिमाली क्षेत्रमा परम्परागत आम्चे वा सोवा रिङ्बा चिकित्सा प्रणाली महत्वपूर्ण रहेको छ
5: मुगुको मुगुम कार्मरङ गाउँपालिका एक दोल्फुका 77 वर्षीय छिरिङ टुण्डुप लामाले 12 वर्षको उमेरदेखि नै आम्ची सेवा शुरू गर्नुभयो आम्ची सेवा प्राय हिमाली क्षेत्रमा दिने परम्परागत चिकित्सा सेवा हो अहिले पनि उहाँले पुस्तौंदेखि सिकेको जड़ीबुटी ज्ञान प्रयोग गर्दै 200 भन्दा बढी बिरामीलाई सेवा दिएको बताउनुहुन्छ
6: राम्रो भयो
5: आम्चीहरूले हिमाली क्षेत्रमा पाइने करिब 1000 भन्दा बढी प्रजातिका जड़ीबुटी प्रयोग गरेर उपचार गर्ने परम्परा छ उनीहरूले अनुभव आध्यात्मिक ज्ञान र पुस्तान्तरण भएको सिपको आधारमा रोगको पहिचान र उपचार गर्ने गर्दछन् मुगु हुम्ला र डोल्पाका दुर्गम बस्तीहरूमा स्वास्थ्य संस्था टाढा भएकाले आम्ची सेवा अझै पनि पहिलो उपचार विकल्प बनेको देखिन्छ सुवा रिक्पा चिकित्सक जिक्मे लामा यो प्रणाली केवल उपचार मात्र नभई संस्कृति र जीवनशैलीसँग जोडिएको ज्ञान प्रणाली भएको बताउनुहुन्छ
7: ट्याब्लेट खानुभन्दा यो आम्चीको औषधि खानुलाई एकदम प्राथमिकता दिन्छन् हिमाली जडीबुटीदेखि लिएर यो के अरे तराईमा हुने यो झङडुक्का औषधिहरू चिनारी भएको छ र यसलाई धेरै अध्ययन नै गर्नुपर्छ सुरुमा त के अरे यो दुई किसिमलाई रोग पत्ता लगाउन सक्नु पर्यो एउटा त नारी थामेरा हेरेर थाहा हुन्छ
5: सरकारी निकाय र विज्ञहरूले भने यो परम्परागत ज्ञान संकटमा परेको भन्दै संरक्षण आवश्यक रहेको बताएका छन् आयुर्वेद चिकित्सा परिषद काठमाडौँका निमित्त रजिस्ट्रार दीपक भण्डारी
8: स्थानीय रूपमा भएका सरकार र आम्चीहरू यहाँका मिलेर त्यो अनुसारले उहाँले सिफारिस गरिदिनु भयो भने बल्ल यसरी कारण भाषण बुझिन्छ अहिलेसम्म चाहिँ यो तिनवटा सरकार आफ्नै एउटा चाहिँ राजपत्र निकाल्ने एउटा चाहिँ छ होइन आफ्नै कानून तै पनि आवश्यकता हेरेर त्यसलाई कार्यान्वयन पक्कै गर्नुपर्छ गर्नुहुन्छ होला
5: आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका आयुर्वेद स्वास्थ्य प्रबन्धन शाखा प्रमुख डाक्टर वंशदीप शर्मा खरेल र सुवारिकपा चिकित्सक पुष्पराज लामा
9: प्राकृतिक चिकित्सा होमियोप्याथी युनानी यो सबैलाई चाहिँ आधारभूत स्वास्थ्य सेवामा पनि यिनीहरूलाई समेटेरै लाने भन्ने ध्येय छ
10: प्रकृतिलाई माया गर्नु भनेको हामीलाई माया गर्नु होइन त्यस्तो सम्बन्ध भनौँ न हामीले प्रकृति र आफ्नो मौलिक चिकित्साहरूलाई संरक्षण प्रवर्धन अध्ययन अनुसन्धानमा सहयोग गर्यो भने छुट्टै योगदान हुनेछ
5: प्रदेश तथा स्थानीय तहले पनि आम्चीको अभिलेखीकरण तालिम र संरक्षण कार्यक्रम पनि शुरू गरेका छन् मुगुमा मात्र दर्जनौ आम्चीहरूको विवरण संकलन भइरहेको आयुर्वेद स्वास्थ्य केन्द्र मुगु कार्यालय प्रमुख डाक्टर रूपेश सोनामले बताउनुभयो
11: आम्ची सम्बन्धी एकजना कर्मचारी राखेर उहाँहरूले चाहिँ हिमाली भेगमाहरू गएर जस्तै डोल्फु मुगु कामारोङ गाउँपालिकाको माङ्री लगायतका ठाउँहरूमा गएर कुकुरले चाहिँ कतिजनाले चाहिँ आम्ची स्वास्थ्य प्रवर्धन गर्न लागि गर्नु भएको छ अथवा आम्ची चिकित्सा अप्नाइराख्नु भएको छ गरिराख्नु भएको छ उहाँको चाहिँ अभिलेखीकरण गर्नको लागि चाहिँ हामीलाई चाहिँ निर्देशिका तयार भयो भने चाहिँ हामीले चाहिँ काम गरिरहेका छौँ
5: स्थानीय सरकारका प्रतिनिधिहरूले पनि आम्ची सेवाको संरक्षण र प्रबन्धनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन् मुगुम कार्मरङ गाउँपालिकाको उपाध्यक्ष छिरिङ पुटिक लामा भन्नुहुन्छ
12: आम्चीलाई हाम्रो एमसीहरू अनि हाम्रो यहाँ वडा नम्बर 1-9 हाट जोड्ने चाहिँ गरिब दुखीलाई खर्च नलाग्ने गरेर उहाँहरूले धेरै सेवा गर्नुभएको हिजो जम्मा भएको छ हामी स्थानीय तहको सरकार हो हामीले अब के गर्नुपर्छ हाम्रो तह तबकाबाट हामीले कुन तरिकाले जानुपर्ने अब हामी पनि हल्का हल्का लाग्छ सर हामी लाग्छौ हामी कहाँ स्थानीय तहको सरकारले हामी प्रदेश जानुपर्छ कि संघीयमा जानुपर्छ कि हामी चाहिँ लाग्छु
5: दुर्गम हिमाली भेगमा आधुनिक स्वास्थ्य सेवा सँगै परम्परागत आम्ची चिकित्सा अझै पनि जीवन रेखा बनेको छ तर यसको संरक्षण दस्तावेजीकरण र नयाँ पुस्तामा हस्तान्तरण अहिलेको प्रमुख आवश्यकता बनेको छ खड्क सुनार CIN रेडियो मुगु मुगु गमगढी
4: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ गर्मीका समयमा बालबालिकाको स्वास्थ्यमा बढी ध्यान दिन आवश्यक।
6: लुगाहरू नलाउने, झ्यालहरू खोल्ने, अलिकति हावा खेल्न दिने र तरल पदार्थ पानी नै बढी खाने हो।
4: विज्ञसँगको कुराकानी सहित हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा। टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
14: डाक्टरद्वारा दिइने सेवाहरू
13: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया।
14: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन।
13: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था।
14: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन।
13: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
14: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 98494-67487।
15: डाडा पखालाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भएन डाक्टर साहब।
16: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
15: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
16: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
15: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
16: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
15: हजुर।
16: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
15: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
6: हुँदाखेरि चाहिँ यो गर्मीले गरेर शरीरमा पानीको कम हुने, डिहाइड्रेसन हुने र त्यसैले गरेर चाहिँ फेन्ट जस्तो हुने, हिट स्ट्रोक्सहरू हुन सक्छ। त्योबाट बच्न चाहिँ एउटा त प्रशस्त पानी अथवा झोलिलो कुराहरू खाने र अर्को चाहिँ धेरै नै गर्मी भएको बेलामा चाहिँ सरको घाममा बाहिर ननिस्किने, होइन, त्यो हिट स्ट्रोकहरू बच्नबाट चाहिँ त्यो पनि गर्नुपर्छ। अर्को भनेको चाहिँ पानीहरू नै धेरै खाने। अर्को गर्मीमा हुन सक्ने तराईमा, त्यो त इभन हाम्रो भनौँ न अरू भागमा पनि हुन सक्छ, लामखुट्टेबाट हुन सक्ने रोगहरू, होइन, जस्तो अब लामखुट्टे भएपछि हामीलाई डेङ्गु रोगबाट एकदमै धेरै उछौँ। सो डेङ्गु अझ तराईतिर इभन काठमाडौँमै पनि कहिलेकाहीँ यो जापानिज इन्सेफलाइटिस जुन चाहिँ लामखुट्टेको टोकाइबाट हुने अथवा खानापानीबाट हुन सक्ने भनेको टाइफोइड, होइन, अर्को भनेको स्क्रब टाइफस, होइन। सो यिनीहरू भनेको तपाईँको गर्मीमा एउटा लामखुट्टेको टोकाइबाट हुन सक्ने 2-3 रोगहरू चाहिँ यिनीहरू हो। सो योबाट बच्न चाहिँ हामीले चाहिँ झुलको प्रयोग गर्ने, होइन, लामखुट्टेबाट बच्नलाई आफ्नो वरपरको वातावरण सफा राख्ने, जमेको पानीहरू सफा गर्ने, पानी जम्न नदिने, होइन, सो द्याट लामखुट्टेको चाहिँ वृद्धि विकास नहोस् भन्नको लागि, र आफ्नो तवरमा चाहिँ घरमा धुला हालेर बस्ने, र ज्वरो आयो अब जस्तो डेङ्गुको सिम्टम्सहरू भनेको जिउ दुख्ने, हाई फिभर आउने, टाउको दुख्ने, शरीरमा रासहरू आउने भयो भने चाहिँ तुरन्त अस्पतालमा गएर उपचार गराउनु पर्छ।
18: यहाँ अहिले जति पनि रोगहरूको कुरा भयो, त्यो रोगहरूको पहिचान गर्नलाई त चिन्न पर्यो नि त।
6: हजुर हजुर।
18: स्ट्रोककै कुरा गर्दाखेरि पनि के चाहिँ हुन्छ, कसरी थाहा पाउने चाहिँ अब स्ट्रोक हुन लाग्यो?
6: स्ट्रोक अब त हिट स्ट्रोक भनेको चाहिँ तपाईँले गर्मीले गरेर हाम्रो शरीरमा चाहिँ पानीको मात्रा कम भएर हुने हो। सो पहिचान भन्दा पनि त्यसमा चाहिँ हाम्रो प्रिभेन्सन नै, जस्तो घाम चर्को घाममा चाहिँ निस्किनु भएन अथवा चाहिँ,
18: तर अहिले त अहिले अहिले पनि हेर्यो भनेदेखि स्कुल लागिरह हुन्छ, विद्यार्थीहरू स्कुल जानुपर्ने बाध्यता स्कुल गइरहनु भएको,
6: त्यस्तोमा चाहिँ तपाईँले चाहिँ तर कतिचोटि त जस्तो हामीले कति सुन्छौँ गर्मी धेरै भएको बेलामा चाहिँ स्कुल बन्द गरियो भन्ने कुराहरू, सो त्यो चाहिँ हामीले रोकथामको उपाय गरेको हो नि त। तर आफ्नो तवरबाट गर्ने भनेको चाहिँ तपाईँले गुम्सेको लुगाहरू नलाउने, झ्यालहरू खोल्ने, अलिकति हावा खेल्न दिने र तरल पदार्थ पानी नै बढी खाने हो।
18: थाहा पाउने कुरा चाहिँ जस्तो मलाई हुँदैछ, अब मलाई चाहिँ हिट स्ट्रोक हुने सम्भावना छ भन्ने कुरा थाहा पाउन चाहिँ के के लक्षणहरू देखा पर्छ?
6: ठ्याक्कै लक्षण भन्दा पनि यसमा हुन सक्ने भनेको चाहिँ तपाईँको गर्मी भएपछि होइन, गर्मी हुने, अलिकति आफूलाई गाह्रो भएको जस्तो हुने, फेन्ट होला जस्तो हुने, ब्लड प्रेसर लो भएको जस्तो हुने, धेरै पसिना आएको पछि त्यो पसिनाको माध्यमबाट त हाम्रो शरीरमा पानीको मात्रा कम भइरहेको हुन्छ नि त। सो पसिना आएपछि त्यही अनुसारले चाहिँ झोल कुराहरू खाने गर्नु पर्यो।
18: मलाई अब त्यो लक्षणहरू देखा पर्यो भने तत्कालै मैले गर्न सक्ने उपायहरू चाहिँ के हुन सक्छ?
6: अब तपाईँले तत्कालै गर्नुपर्ने उपाय भन्दा पनि यसमा चाहिँ हामीले गर्न सक्ने भनेको त प्रिभेन्सन नै हो। त्यस्तो बच्चालाई त्यस्तो भएपछि अलिकति खुला ठाउँमा राख्ने, चिसो पानीहरू पुछपाछ गरिदिने अथवा झोल कुराहरू खान दिने र गाह्रो भयो भने तुरन्त अस्पताल लैजाने।
18: गर्मी भएपछि कतिपयले अब अहिले त फ्रिज प्रायको घरमा हुन्छ अनि फ्रिजबाट चिसो पानी झिकेर घटघट खाने चलन छ, बच्चालाई मात्रै त्यसको कतिको असर पर्छ?
6: फ्रिजको कुरा खानै नहुने भन्ने होइन,
18: चिसो पानी गर्मी ठाउँबाट
6: चिसो पानी खानै नहुने, हाम्रोमा चाहिँ चिसोलाई एकदम धेरै उसमा लिइन्छ। तपाईँले चिसो पानी खानै नहुने होइन होइन, तर अब पानी खाँदाखेरि तपाईँले एकदम तपाईँ गर्मीबाट आइरहनु भएको छ, चिसो फ्रिजको भन्दा पनि तपाईँले त्यसलाई ठिक्क पारेर होइन, चिसोले गरेर घाँटी इन्फेक्सन हुने, चिसोले गरेर रुगा खोकी लाग्ने चाहिँ होइन होइन, त्यो चाहिँ तपाईँको भिन्दै भाइरल इन्फेक्सनले चिसोले गरेर कहिले काहीँ दाँतहरूमा झन्झनाहट हुने त्योहरू आफ्नो ठाउँमा छ, तर चिसो पानी खानै नहुने भन्ने चाहिँ होइन।
18: घामबाट आएपछि अनि एकछिन बसेर मात्रै पानी खानु, चिसो पानी खानु भन्ने पनि भनाइ छ नि त।
6: त्यस्तो चाहिँ हाम्रो हिसाबले चाहिँ त्यस्तो तपाईँको त्यो भनेको चाहिँ तपाईँको कहिले काहीँ त्यो डाइरेक्ट चिसो भनेर फ्रिजको होइन आइसक्रिमहरू, अब बच्चाले गर्मीमा होइन अब तपाईँको जङ्क फुडहरू खानु हुँदैन त्यो भिन्दै कुरा हो, तर अब बच्चाले आइसक्रिम खाँदैमा घाँटी इन्फेक्सन हुने अथवा चिसो कुराहरू खाँदैमा, फलफुल खाँदैमा रुगा खोकी लाग्ने भन्ने चाहिँ होइन। झन् रुगा खोकी लागेको बेलामा त फलफुल झन् खानु पर्यो, किनभने तिनीहरूमा भिटामिन सी बढी हुन्छ। सो रुगा खोकी लागेको बेलामा भिटामिन सीले चाहिँ हाम्रो आफ्नो इम्युन सिस्टमलाई बलियो पार्ने नै एउटा भिटामिन सी हो होइन, त्यो कति कुरा चाहिँ हाम्रो कल्चरमा चाहिँ भनौँ न हामीले बढी त्यो कुराहरूलाई जस्तो बिरामी हुने बित्तिकै फलफुल नदिने होइन, तर अब तपाईँको अहिलेको समयमा फलफुलमा कीटनाशक औषधिहरू प्रयोग गरेको छ त्यो भनेको आफ्नो ठाउँमा छ, तर तपाईँ अर्ग्यानिक आफ्नो गाउँ उसमा फलफुलहरू छ भने त्यो खाएर केही फरक पर्दैन, र सिजनको फलफुल खाँदाखेरि फरक पर्दैन।
18: गर्मीबाट कतै अब काम गरेर अथवा खेलेर अथवा के गरेर घर आएपछि त नुहाइदिने हुन्छ नि, चिसो पानीले नुहाइदिनु हुन्छ कि हुँदैन? नुहाउने
6: केही फरक पर्दैन। तपाईँले कस्तो हो भने एकैचोटि तपाईँ तातोबाट आइरहनु भएको छ, एकैचोटि चिसोमा, तर एकछिन बसेर अब जाडो महिनामा जस्तो गर्मी महिनामा त हामी त तातो पानीको प्रयोग गर्दैनौँ, हामीले रुम टेम्परेचरको भन्छौँ कि होइन, तपाईँले रुम टेम्परेचरको पानीले नुहाउँदाखेरि केही फरक पर्दैन।
18: खानेकुरामा चाहिँ विशेष के ख्याल गर्नुपर्छ?
6: खानेकुरामा अघि हामीले भनेको जस्तो झोल कुराहरू पानीहरू धेरै खानु पर्यो, बाहिर पकाएर राखेको बाहिर धेरै समयसम्म बसेको खानेकुराहरू खानु भएन। त्यो भनेको चाहिँ त्यसमा चाहिँ तपाईँको ब्याक्टेरियाको ग्रोथ भइसकेको हुन्छ र त्योबाट चाहिँ फुड पोइजनिङहरू हुने सम्भावना हुन सक्छ। त्यो बाहेक तपाईँले स्वस्थ खानेकुरा जे खाए पनि भयो, पानीको मात्रा झोल कुराहरू बढी खानु पर्यो।
3: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाजमा रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौंला। साझा खबरमा हाम्रो पालो आजलाई यति, अब तपाईँको पालो।
4: लामो समयदेखि प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गराउन माग गर्दै आएका विपक्षी दलका सांसदहरूको माग सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले बैठक शुरू हुनासाथ आजको बैठकमा प्रश्न जवाफमा सहभागी हुनुभएको छ। प्रधानमन्त्री शाहले सांसदहरूले उठाएका विभिन्न प्रश्नको जवाफ दिए पनि केही अभिव्यक्ति विवादास्पद भएका छन्। फागुन मसान्तसम्म 41 लाख 14,181 एउटा स्मार्ट सवारी चालक अनुमति पत्र जारी भएको छ। काठमाडौँबाट पूर्वी नेपालका विभिन्न जिल्लातर्फ सञ्चालन हुने बसहरूको टिकट अब अनलाइन मार्फत काट्न सकिने भएको छ। नेपाली साफ च्याम्पियनशीपमा श्रीलंकालाई 2-1 हराउँदै समूह विजेता बनेको छ र नेपालले एसियन गेम्स छनौटमा चीनलाई ठूलो अन्तरले पराजित गरेको छ। हवस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 18 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला रात्रिको 8 बजेको छ।
2: जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। थाहा संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको नेपाल परिवेशमा माधव तिमल सैनासँगै अप्सरा बोहराको नमस्कार।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: भारतको भूमि नेपालले मिचेको प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा प्रश्नोत्तर नियमावली अनुसार नभएको भन्दै विपक्षी दलको नियमापत्ति।
0: नाराबाजीकै बीच संसद नियमावली पारित गर्न खोजेपछि सभामुखकै आसन घेर्न पुगे सांसद। सत्तारूढ़ सांसद र विपक्षी सांसद बीच धकेलाधकेल, मर्यादा पालकलाई हम्मे हम्मे।
1: नेपालका बाल बालिकामा सुर्ती जन्य पदार्थ सेवन गर्ने संख्या ठूलो। हरेक वर्ष 39,000 भन्दा बढ़ी मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण।
0: इजरायली सेनाद्वारा लेबनानको रणनीतिक किल्ला कब्जा, अमेरिकी ड्रोन खसालिएको इरानको दावी।
1: र श्रीलंकालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा, आईपीएल क्रिकेटको फाइनलमा बेंगलोर विरूद्ध गुजरात टस हारेर ब्याटिङ गर्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। भारतको भूमि नेपालले मिचेको प्रधानमन्त्रीको अभिव्यक्तिको चौतर्फी विरोध शुरू भएको छ। प्रधानमन्त्री शाहले आज सांसदको प्रश्नको जवाफ दिने क्रममा दिनुभएको उक्त अभिव्यक्तिबारे सड़कदेखि सदनसम्म विरोध भएको हो। नेकपा एमालेकी सांसद पद्मा अड्यालले लिम्पिया धुरा, लिपुलेक र कालापानी नेपालको नक्सामा छापिसक्दा समेत चीन र भारतले एकलौटी सहमति गरेको विषय उठाएपछि प्रधानमन्त्री शाहले कूटनीतिक नोट आदान प्रदान भएको स्मरण गराउँदै बेलायतसँग पनि कुरा गरेको सुनाउनु भएको थियो।
3: दुईटै सरकारले आफ्नो इतिहासविदहरू राखेर, आफ्नो सर्वेयरहरू राखेर, आफ्नो भूमि सम्बन्धी जानकारी भएका व्यक्तिहरू राखेर टेबल टक मार्फत यो कुरालाई समाधान गर्ने कुरा भएको छ। र यस सम्बन्धी हामीले भारत र चाइनालाई मात्रै नभएर इङ्ल्याण्ड सरकारसँग पनि कुरा गरेछौं। उहाँहरूले ब्रिटिस इण्डिया छोड्दै गर्दाखेरिको समस्या अहिलेसम्म हाम्रोमा भइरहेको हुँदाखेरि यसमा चाहिँ इङ्ल्याण्डले पनि सरकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो। यो सबै कुराहरू टेबल टक डिप्लोमेटिक हिसाबले भएर समाधान हुने जानकारी गराउन चाहन्छु।
0: प्रधानमन्त्री बोलेर बाहिरिएसँगै उक्त अभिव्यक्ति संसदको रेकर्डबाटै हटाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले माग गर्नुभएको थियो।
4: सम्माननीय प्रधानमन्त्री नेपालले पनि भारतको भूमि मिचियो भन्नुभयो, यो कहाँनिर मिचिएको हो, यो चाहिँ छिटो भन्दा छिटो हामीलाई पनि अवगत गराउन पर्यो र यो कुन विषय हो, यो गम्भीर र आपदजनक विषय हो। प्रधानमन्त्रीले तथ्य बिना दुई देश सीमाबारे बोलेको कुरा यो सत्य हो भने राखिन पर्यो। यदि यो असत्य यो कुरा सही होइन भने रेकर्डबाट हटाइयोस् भन्ने म माग गर्न चाहन्छु।
0: यस्तै अर्को प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले पनि राष्ट्रिय अखण्डतामा आँच आउने उक्त अभिव्यक्ति सामान्य नभएको बताउनुभयो।
5: जसरी एउटा जिम्मेवार व्यक्ति जिम्मेवार सदनको रोस्टमबाट जो कुरा व्यक्त गर्नुभएको छ यो सामान्य विषय छैन। सम्मान्य सभामुख महोदय, उहाँले इन्फर्मल कुराकानीमा राखेको विषय जस्तो सम्झनुभयो कि जस्तो मलाई लागेको छ। यो कुरा धेरै नै गम्भीर छ। मुलुकका के अरू कुनै मुलुकका सरकार प्रमुख राष्ट्र प्रमुखहरूले मञ्चमा बसेर हामीले फलानु देशको भूमि मिचेका छौं भन्छन् होला?
0: वैज्ञानिक समाजवादी विद्यार्थी संगठनले आजै बेलुकी काठमाडौँको माइतीघर मण्डलामा प्रधानमन्त्री बालिन मोदीको गोजीमा भन्दै प्रदर्शन गरेका छन्। यसै सन्दर्भमा सहकर्मी दिनेश जोशीले भारतका लागि नेपाली पूर्व राजदूत निलाम्बर आचार्यलाई भारतको भूमि नेपालले मिचेको तथ्यले पुष्टि गर्छ त भनेर सोध्नु भएको छ।
6: भारतको भूमि हामीले मिचेका छैनौ, त्यो गलत बनाएको हो। अनि सीमामा चाहिने केही समस्याहरू छ, अनि भारत र नेपालका बीचमा चाहिने टुङ्गिसकेका कुराहरूमा पनि कस गजा समस्या छ र सीमामा चाहिने सीमावर्ती चाहिने बासिन्दाहरूले एकअर्काको जग्गा भोग गरेको समस्याहरू छन्। त्यसपछि पिलर चाहिने जहाँ छैनन् त्यहाँ खडा गर्नुपर्ने समस्या छन्। ती बेग्लै चरित्रका कुराहरू हुन्। त्यसलाई चाहिने लिपुलेख कराला पानीसँग जोड्न अथवा संस्थासँग जोड्न भएन। हामीसँग यो ठाउँ तिमीहरूले मिच्छेउ फिर्ता गर भनेर दावी गरेका छ र अहिलेसम्म त मैले छैन। एक अर्को कुरा, हाम्रा कुन सैनिक चाहिने भारतको भूमिमा गएर चाहिने नियन्त्रण गरेर बसेका छन् र है कहीँ पनि छैनन्। भारतले चाहिने विरोध पनि गरेको छैन। त्यसैले चाहिने यी बेग्ला बेग्लै हुन्। प्रधानमन्त्री बेग्ला बेग्लै कुरालाई सँगसँगै राख्दाखेरि गोलमाल भएको हो। छोटो कुरामा छोटो समयमा दुई चार वाक्यमा भन्दा फेरि बिग्रिएको हो। प्रधानमन्त्रीले सरकारले स्पष्ट पार्ला भन्ने म आशा गर्दछु।
7: यो बोलीले भोलिको दिनमा समस्या निम्तिन सक्छ कि सक्दैन, छोटकरीमा यसो बताइदिनुहोस् न।
6: हामीले चाहिने भारतको उसमा अतिक्रमण नै गरे, राज्यले कहाँ अतिक्रमण गरेका छ र राज्यले कहाँ सैनिक पठाएर गरेका छ र भारतले अहिलेसम्म कहाँ विरोध गरेर चाहिँ त्यहाँबाट तिम्रो चाहिँ भन्या छ र 97% जति ठाउँमा त चाहिने ये त्यहाँ चाहिँ सीमा यो भन्ने त हामी सहमत पनि भएको छौँ, समझदारी भइसकेका छ 97% जतिमा। त्यही समझदारीमा 10,000 खाली गर्नुपर्ने, त्यही समझदारी अन्तर्गत चाहिने क्रस बोर्डर होल्डिङ भएको यताकाले उताको जग्गा भोग गरे, उताकाले यताको जग्गा भोग गरे ठाउँ ठाउँ भएकोलाई त्यसलाई कसरी समाधान भन्ने कुराहरू रहेका छन्। लिपुले लिम्पिया धुरा सुस्ताको बेग्लो बेग्लै चाहिने चरित्र हो नि त। त्यसै त्यस यो दुईटालाई सँगसँगै राख्नु भएन। यो दुईटालाई सँगसँगै राख्दा फेरि गोलमाल भएको हो। जहाँ कुरा चाहिने देशका बीचमा चाहिने भइसकेको छ र सीमा यही हो है भन्ने चाहिने कुरा आइसकेको छ त्यो र अनि कहाँ चाहिने सीमाबारे नै विवाद छ, कहाँनिरबाट सीमा जान्छ भन्ने नै विवाद छ, त्यो त बेग्ला बेग्लै कुरा भन्ने।
7: अब अन्तिममा यो नेपाल र भारतको कुरामा इङ्ल्याण्डलाई जोडेर सीमा समस्या समाधान गर्छौ भन्नु कति उचित हो?
6: यो कुरा मैले बुझेको छैन। यो कुरा चाहिने सरकार तर्फबाटै फर्स्ट आउला, के कुरा गरिरहेछौँ भन्नुभएको छ, कुरा कहाँ भएको छ के भनेर त आउला नि त। अनि अहिले त उहाँले त स्वास्थ्य मात्रै आएको छ, इङ्ल्यान्डसँग के विषयमा कुरा भएको छ, भारतसँग केमा कुरा भएको छ, कसो भएको छ भन्ने त आउला नि। कस कसका बीचमा कुन ठाउँमा कुरा भएको हो भन्ने पनि त आउला नि।
1: चीन विकसित मुलुकमा हालै मात्र स्तरोन्नति भएको प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिमाथि पनि संसदमै प्रश्न उठेको छ। राप्रपाकी सांसद खुशबु ओलीले चीनबारे प्रधानमन्त्रीले बोलेको कुरा त्रुटिपूर्ण रहेको बताउनु भएको छ।
4: चाइनाको विषयमा एउटा टिप्पणी गर्नुभयो, युएन क्लासिफाइज चाइना एज अप्पर मिडल इन्कम डेभलपिङ नेसन स्टिल ड्यू टू डिस्पारिटिज इन वेल्थ एण्ड रिजनल डेभलपमेन्ट। सो पीएम इज रङ बेसिकली, चाइना हेज नट ग्रेजुएटेड टू डेभलप्ड कन्ट्री स्टेटस। त्यो सच्याउनु पर्ने हो कि यस्ता किसिमका त्रुटिहरू हुन्छन् कि जस्ट ऱ्यान्डमली आएर बोल्दाखेरि? मलाई लाग्छ यस्तै नहोस् भन्ने विषयलाई लिएर 3 दिन लिखित गर्नुपर्छ भनेको कारण चाहिँ उहाँको त्यहाँबाट आएर त्रुटि हुनु हुँदैन लाइभमा, किन विश्वले हेरिरहेछ।
1: नेपालले विकासशील देशमा फड्को मार्ने मिति 2 वर्ष लम्बाएको बारे प्रधानमन्त्री शाहले छिमेकी मुलुक चीनको उदाहरण दिनुभएको थियो। विकासले पराकाष्ठ नाघिसकेको देश चीन हालै मात्र विकसित मुलुकमा गएको भन्दै प्रधानमन्त्री शाहले पैसा आवश्यक भएका बेला विकसित भन्नु मात्र ठूलो कुरा नभएको बताउनु भएको थियो। आफू नेतृत्वको सरकारको ध्यान पैसा बढ़ाउनेतिर रहेको भन्दै उहाँले देशमा उत्पादन भएका चीज विभिन्न राष्ट्रमा निर्यात गर्न पाउने गरी लागेको सुनाउनुभयो।
3: यो कुराहरू चाहिँ एकदमै स्ट्राटेजिक रूपमा सरकारले सोच्नुपर्छ जस्तो लाग्छ। अहिले नै हामीले एलडीसीबाट ग्रेजुएट हुँदै गर्दाखेरि हाम्रो ट्रेडका कुराहरू, हामीले निर्यात गर्ने विषय वस्तुहरूमा चाहिँ लाग्ने करहरू अहिले छुट पाइन्छ। हामी चाहिँ निर्यातमुखी हुनुपर्छ, देशमा उत्पादन भएको चीजहरू चाहिँ विभिन्न राष्ट्रहरूमा हामीले एक्सपोर्ट गर्न पाऊँ भन्ने हिसाबले 2 वर्षलाई त्यसलाई टारेका हौं। त्यसलाई अहिले आत्मविश्वास बढाउने भन्दा पनि देशलाई पैसा चाहिएछ।
1: समाजवाद र साम्यवाद भाषणबाट नआउने भन्दै आफू मेयर हुँदा काठमाडौँ महानगरको शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको काम हेर्न पुराना दललाई सम्झाउनु भएको थियो।
0: प्रधानमन्त्री बालिन्द्र शाहले आज पहिलो पटक सांसदको प्रश्नको जवाफ दिनुभएको हो। यसअघि संसदमा उपस्थित नभएको भन्दै विपक्षी दलले सदन अवरोधसम्म गरेका थिए। आज अकस्मत प्रतिनिधि सभाको बैठकमा पुग्नुभएका प्रधानमन्त्री शाहले हात उठाएर बोल्न चाहेको संकेत गरेपछि सभामुखले समय दिनुभएको थियो। करिब आधा दर्जन सांसदको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले भारतसँगको सीमा विवाद वार्ताबाटै समाधान गरिने, सुकुम्बासीको स्थानान्तरण हुने, विभिन्न आन्दोलनका प्रतिवेदन सार्वजनिक गरिने लगायतका विषयमा एक एक गरी जवाफ दिनुभएको छ। विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्नेदेखि बाँदर आतंकबारे उठेका प्रश्नको समेत उहाँले सामना गर्नुभएको छ। एक सामग्री सहकर्मी जगत भण्डारीबाट।
8: राष्ट्रपतिको सरकारले पहिलो वर्ष सुशासनका लागि काम गरेको बताउनुभएका प्रधानमन्त्री शाहले विदेशमा रहेका नागरिकलाई मतदान गर्न पाउने गरी छलफल भइरहेको बताउनुभयो। सम्बन्धित देशका दूतावासमा भौतिक उपस्थित भएर भोट हाल्ने वा प्रविधि मार्फत भन्ने बारे सरकारले तयारी गरिरहेको उहाँले बताउनुभयो। प्रधानमन्त्री शाहले भिजिट भिजामा हुँदै आएको ठगी रोक्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको पनि सुनाउनुभयो। त्यसक्रममा प्रधानमन्त्री शाहले अहिले नै देश विद्युतीय युगमा जान नसक्ने बताउनु भएको छ। हाल देशभर विद्युतीय चुलोबाट खाना पकाउन थाल्ने हो भने सबै ट्रान्सफर्मर पड्किने अवस्था रहेको उल्लेख गर्दै सरकारले बजेट मार्फत 50 युनिट भन्दा माथिको विद्युत खपतमा 5% कर लगाएर विद्युत विस्तारमा काम गर्न खोजेको बताउनुभयो।
3: त्यो क्षमतालाई विकास गर्नलाई पैसा चाहिन्छ र त्यही पैसाको लागि 50 युनिट भन्दा माथि चाहिँ 5% भ्याट लाउने कुरा जुन अर्थमन्त्रीज्यूले अस्ति कुरा गर्नु भएको छ त्यो एकदमै धेरै रकम होइन, 100 रुपियाँमा 5 रुपियाँ हो। त्यो पैसा चाहिँ केमा खर्च हुन्छ भन्दाखेरि देशभरि ट्रान्सफर्मरलाई अपग्रेड गर्नुपर्छ, देशभरि ट्रान्समिसन लाइनको तारको मोटाईलाई अपग्रेड गर्नुपर्छ, सबस्टेसनहरू अपग्रेड गर्नुपर्छ, अनि बल्ल हामी साँच्चीकै विद्युतीय युगमा जान सक्छौ। त्यसको लागि नेपाल सरकार अग्रसर छ।
8: शुरूमा नेपाली कंग्रेसका सांसद अर्जुन नरसिंह केसीले जेएनजी आन्दोलनबारे सरकारले बनाएको आयोग र मानवाधिकार आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभयो। जवाबमा प्रधानमन्त्री शाहले यसअघि विभिन्न कालखण्डमा भएका आन्दोलनका सबै प्रतिवेदनहरू सरकारले अध्ययन गर्ने र कर्मश सार्वजनिक गर्दै जाने बताउनुभयो।
3: मानवाधिकार आयोगको प्रतिवेदन मात्रै नभएर 23-24 गतेको मात्रै नभएर विभिन्न कालखण्डमा धेरै आन्दोलनहरू भएका छन्, धेरै दमनहरू पनि भएका छन्। विभिन्न कालखण्डमा भएका आन्दोलनहरू, र्यालीहरूमा भएका कुराहरूको प्रतिवेदनहरू धेरै छन्। एउटा मात्रै प्रतिवेदन छैन मानव अधिकार आयोगको, र विभिन्न आयोगहरू पनि गठन भएका छन् विभिन्न कालखण्डमा। आजसम्म नेपाल सरकारलाई बुझाइएको जति पनि आयोगका प्रतिवेदनहरू छन् ती सबै प्रतिवेदनहरूलाई एकमुष्ट रूपमा नेपाल सरकारले अध्ययन गर्छ र गर्नुपर्ने काम कारवाही त्यही हिसाबले गर्छ।
8: सुकुम्बासी व्यवस्थापनबारे प्रधानमन्त्री शाहले 35 वर्षमा नभएको काम 35 मिनटमै नखोज्न विपक्षी दललाई आग्रह गर्नुभयो। देशभरि एक धूर जग्गा पनि नभएका वास्तविक सुकुम्बासीलाई सरकारले व्यवस्था गर्नुपर्ने मान्यता आफू काठमाडौँको मेयर हुँदा नै उठाएको स्मरण गराउँदै उहाँले अहिले त्यसलाई व्यवस्थापन गरिरहेको बताउनुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले पनि बजेट सार्वजनिक गर्दा यही आर्थिक वर्षभित्र सुकुम्बासीको व्यवस्थापन गर्ने गरी काम हुने बताएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले काठमाडौँ उपत्यका सुकुम्बासीलाई विगतका धेरै वर्षमा घर डुबानमा पर्ने र स्वास्थ्य संकट निम्तिएकाले तत्काल सार्ने काम गरिएको बताउनुभयो।
3: उहाँहरू बिरामी पनि परिराख्नु भएको थियो, खोला फोहोर पनि भइरहेको थियो, र त्योभन्दा सबैभन्दा ठूलो कुरा चाहिँ उहाँहरूको ज्यान जोखिममा थियो। उहाँहरूको ज्यान जोखिमबाट जोगाउने काम गरेको हो नेपाल सरकारले, र जहाँसम्म उहाँहरूलाई जग्गा व्यवस्थापन गर्ने कुरा छ त्यसको निम्ति भूमि सम्बन्धी हाम्रो समिति पनि बनिसकेको छ, हाम्रो मन्त्रालयले काम गरिरहेको छ, दुईटा तीनटा मन्त्रालयले यो विषयमा काम गरिरहेको छ। अस्ति अर्थमन्त्रीज्यूले पनि यही आर्थिक वर्षभित्र हामी यो गर्छौं भन्नुभएको छ। यसको लागि जति समय लाग्छ त्यति समय लाग्छ, हतार गरेर हुँदैन। यो चिजलाई चाहिँ जति समय लाग्छ 35 वर्षमा नभएको चिज 35 मिनटमै नखोजौं, त्यसलाई अलिअलि केही समय लाग्छ।
8: सहकारी ठगलाई पक्राउ गर्ने र बचत फिर्ता गर्ने बारे प्रधानमन्त्री शाहले सहकारीबाटै रकम उठाएर बचत फिर्ता भइरहेको पनि सुनाउनुभयो।
3: सहकारीको विषयमा पनि अहिले एउटा कोष खडा गरेको छ, र बाहिर न्यूजमा आए जस्तो नेपाल सरकारको पैसा गएको मात्रै

0: कि त जंगललाई नै वायरिङ गरेर राखिन्छ, त्यो मानव बस्ती र जंगली जनावरलाई चाहिँ छुट्याएर राखिने चलन छ। यस सम्बन्धी अध्ययन गर्न समिति पनि बनेको छ, अध्ययन भइरहेको छ। यो एकदमै पेचिलो विषय भएको भएर, तुरन्तै गर्न नसकिने चिज भएर, यसलाई चाहिँ हामीले देश विदेश विभिन्न देशहरूमा कुन उपाय लाइएका छन्, हामी हत्या हिंसामा नजाउँ भन्ने सोच भएको भएर, त्योभन्दा अल्टरनेटिभ उपाय के हुन सक्छ त्यो सोच्दैछ अहिले, समिति गठन भएको छ, त्यसको अध्ययन रिपोर्ट आइसकेपछि त्यो रिपोर्ट अनुसार सरकारले काम गर्नेछ।
1: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी।
4: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
5: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
4: तिम्रो घुमाएर फेर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
5: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
4: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
5: एकपटक दङ्गालीबाट किनेर हेर न।
4: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
6: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
5: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
7: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
8: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
5: प्रोप्राइटर सोमराज रैदास।
9: सम्पर्क फोन नम्बर 0825367775।
5: सम्पर्क नम्बर 98478263।
10: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
11: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
12: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना

0: पार्क देखि 50 मीटर उत्तर पुरानो घोराई हस्पिटल को ठीक अगाड़ी फोन 082-563-509 र मोबाइल 98453-0653-23।
1: नेकपाका प्रमुख सचेतक युवराज दुलाल, एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर नियमावली अनुसार नभएको भन्दै आपत्ति जनाएका थिए। प्रधानमन्त्री बोलेर हिँडेपछि पनि एमालेका महर, शरम संस्कृति पार्टीका ध्रुवराज राई र आर्यन राईले हात उठाएर बोल्न समय माग्दा सभामुखले ध्यान आकर्षण भएको बताउनुभयो।
2: मैले मान्य सदस्यले मागे अनुसारको आकस्मिक समय पनि दिइरहेको छु, व्यवस्था गरिरहेको छु, तर मान्य सदस्यहरूले सदनमा देखाउनु भएको व्यवहार प्रति मेरो ध्यान आकर्षण भएको छ। मान्य सदस्यहरूलाई आफ्नो भाषा सुधार्नको लागि म ध्यान आकर्षण गराउँछु।
1: विपक्षी दलका सांसदले नियम आपत्ति जनाउँदा आक्रोशित रूपमा प्रस्तुत भएपछि सत्तारूढ़ रासपाकी सांसद आशिका तामाङलाई रासपाकै महिला सांसदले बाहिर निकालेका थिए। एमालेका प्रमुख सचेतक महतलाई रोकेर सभामुखले एमालेकै गुरू बरालाई बोल्न दिनुभएको थियो। बरालले पनि प्रधानमन्त्रीको प्रश्नोत्तर नियमावली अनुसार नभएकोमा आपत्ति जनाउनुभयो। सांसदले प्रधानमन्त्रीसँग प्रति प्रश्न गर्न पाउनुपर्ने नियम हनन भएको बारे प्रश्न उठाउनुभयो।
3: म स्वयं प्रतिनिधि सभाको सदस्यले प्रश्न गर्न पाउने जुन यो नियमावली दिएको अधिकार छ, यस्तै अरू मान्य सदस्यहरूको पनि अधिकार छ। यो अधिकारलाई भने यहाँ हनन भएको छ र सभामुख महोदयले यो पहिला यो परिच्छेद 9 को सम्पूर्ण व्यवस्थालाई प्रबन्ध नगरिकन आज जसरी हाउसमा प्रश्न उत्तरको विषयलाई अगाडि सार्नुभयो, यो विषयमा सभामुखजीले एकपल्ट यसको अध्ययन गरेर प्रष्ट रूलिङ गर्नु पर्यो।
1: बरालपछि पालो पाएका ध्रुवराजले प्रधानमन्त्री छापामार शैलीमा संसदमा आएको बताउनुभयो। अनि मात्र माइक पाउनुभएका महरले सभामुखले प्रधानमन्त्री बोल्नु अघि नियमावलीको नियमबारे बोलेको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्नुभयो।
4: सम्मान्य सभामुखजीले 3 दिन अगाडि प्रश्न लिने कुरा चाहिँ नियमावलीमा कहीँ पनि व्यवस्था गरिएको छैन भनेर अघि रोस्टमबाट भन्नुभयो, त्यो प्रतिसभा नियमावली विपरीत छ। म यसमा नियमापत्ति गर्न चाहन्छु र स्वयं सभामुखज्यूको त्यो चाहिँ शब्द यो प्रतिसभाको रेकर्डबाट हटाइयोस् भनेर म माग गर्न चाहन्छु।
1: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद अर्जुन नरसिंह केसीले प्रधानमन्त्रीले जवाब दिन चाहनुलाई स्वाभाविक रूपमा लिनुपर्ने बताउनु भएको थियो। नेकपाका सांसद वर्षमान पुनले विरोधकै लागि विरोध नगर्न सुझाउनु भएको थियो।
5: सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलहरूको नाराबाजीकै बीच प्रतिनिधि सभाको नियमावली पारित प्रक्रिया अघि बढ़ाउन खोजेपछि संसदमा हुलदंगा भएको छ। आज दिनभर बसेको प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा नियमावलीमाथि छलफल भएको थियो। छलफल सकिएपछि नियमावलीलाई सभामुख अर्यालले निर्णयार्थ प्रस्तुत गर्न खोजेपछि विपक्षी दलका सांसदहरूले विरोध जनाएका थिए। विरोध जनाए पनि नरोकेपछि विपक्षी सांसदहरू सभामुखको आसन घेर्न पुगेका थिए। त्यसक्रममा सांसदहरू छेक्न मर्यादा पालकहरूलाई हम्मे हम्मे परेको थियो। विपक्षी सांसद धकेला धकेलमै उत्रिएपछि सभामुख अर्यालले पटक पटक संसदको मर्यादा कायम गर्न र आफ्नो स्थानमा फर्किन आग्रह गर्नुभएको थियो।
2: मान्य सदस्यहरूलाई सभाको मर्यादा कायम गर्न म निर्देशन दिन्छु।
5: नाराबाजी नरोकिएपछि सभामुखले 8:15 लागि स्थगित गर्नुभएको बैठक यो समाचार तयार पार्दसम्म शुरू भएको छैन।
6: सुर्तिजन्य पदार्थ र निकोटिनका नयाँ रूपको भ्रम चिरौं, कुलतबाट टाढा बसौं, स्वस्थ जीवन रोजौं भन्ने नाराका साथ आज दिवस मनाइरहँदा नेपालका बालबालिकामा सुर्तिजन्य पदार्थ सेवन गर्ने संख्या ठूलो रहेको तथ्याङ्क सार्वजनिक भएको छ। सरकारले मदिरा र सुर्तिजन्य पदार्थलाई निरुत्साहित गर्न कर बढ़ाउने नीति लिए पनि विद्यालय पढ़ने 12 वर्ष मुनिका बालबालिकाले पनि चुरूट सेवन गर्ने गरेको पाइएको डरलाग्दो सरकारी तथ्याङ्क सार्वजनिक भएको हो। विश्व सुर्तिजन्य पदार्थ रहित दिवसका अवसरमा आज स्वास्थ्य सेवा विभागले आयोजना गरेको कार्यक्रममा यस्तो तथ्याङ्क प्रस्तुत गरिएको हो। एक सामग्री सहकर्मी दिनेश जोशीबाट।
7: 7 प्रदेशका 50 विद्यालयमा कक्षा 7-10 पढ़ने 3,000 बाल बालिकामा अध्ययन गरिएको अध्ययनमा 10 वर्ष मुनिका बाल बालिका पनि चुरोट सेवनमा लागेको पाइएको छ। त्यसक्रममा 57% मानिसले बिहान उठ्ने बित्तिकै चुरोट खाने गरेको र 74% सेवनकर्ताले चुरोट छाड्न कोशिश गरे पनि नसकिरहेको बताएका थिए। नेपालको पछिल्लो तथ्याङ्क अनुसार हरेक वर्ष 39,000 भन्दा बढ़ी मानिसको मृत्यु सुर्तिजन्य पदार्थको सेवनका कारण हुने गरेको छ। 29% आफ्नो जीवनभर कुनै पनि सुर्तिजन्य पदार्थ सेवन गर्ने गरेका, त्यसमा 18% धूम्रपान गर्ने गर्दछन्। यसलाई हेर्ने हो भने नेपालमा 55 लाख मानिस सुर्तिजन्य पदार्थ सेवन गर्दछन्। स्वास्थ्य मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक तथा सूचना अधिकारी डाक्टर भक्त

0: बहादुर केसीले सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि कानूनी तथा नीतिगत व्यवस्था गरे पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउनु भएको छ।
1: सुर्तीजन्य पदार्थ तथा नियमनको लागि नेपाल सरकारले विभिन्न खालका नीतिगत व्यवस्थाहरू पनि गरेको छ, कानूनहरू ल्याएको छ, कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको छ, कानूनहरू चाहिँ प्रभावमा कार्यान्वयन भएको चाहिँ देखिँदैन। त्यस भएर चाहिँ हामीले संघीय प्रदेश र स्थानीय तहमा चाहिँ कानून कार्यान्वयन गर्न गराउनको लागि विभिन्न खालका पैरवी कार्यक्रमहरू पनि सञ्चालन गरिरहेका छौँ।
0: उहाँका अनुसार पछिल्लो समय भेप जस्ता नयाँ उत्पादनलाई कम हानिकारक भएको वा सुर्तीजन्य पदार्थको लत छुटाउन सहयोग गर्ने भन्दै भ्रम फैलाएर बजारमा ल्याउने गरिएको छ। डाक्टर केसीले यस्ता दावी वैज्ञानिक रूपमा पुष्टि नभएको स्पष्ट पार्दै मन्त्रालयले भ्रम चिर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो।
1: अब यो वर्ष पनि हामीले यो खास गरी बाल बालिकाहरूलाई सुर्तीजन्य पदार्थका नयाँ नोबल प्रोडक्टहरू भन्छ क्या, प्रोडक्ट भनेको चाहिँ अहिले चाहिँ इसेट भेप भन्छौ नि, अनि त्यसपछि सिगरेट टोबाको प्रोडक्टहरू हुन्छन्। सुर्तीजन्य पदार्थ भन्दा कम हानिकारक हुन्छन् अथवा सुर्तीजन्य पदार्थको लतलाई चाहिँ छुट्याउन मदत गर्छ भनेर विभिन्न खालका बहानाहरूमा चाहिँ यस्ता नयाँ उत्पादनहरू बजारमा ल्याइएको अवस्था छ। त्यो भ्रम मात्रै हो। यसपटक हामीले यस्ता खालका नोबल प्रोडक्टहरू चाहिँ तपाईँहरू नलाग्नु, तिनीहरू पनि त्यत्तिकै चाहिँ स्वास्थ्यको लागि चाहिँ खराब हुन् भनेर त्यस्ता खालका विभिन्न कार्यक्रमहरू चाहिँ देशभरि सञ्चालन गरेको अवस्था छ।
0: धुम्रपान र सुर्तीजन्य पदार्थले क्यान्सर, मुटुरोग, श्वास प्रश्वास सम्बन्धी दीर्घ रोग, मधुमेह जस्ता नसर्ने रोगहरू निम्त्याउने गरेको चिकित्सकहरूले बताउने गरेका छन्।
2: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
4: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
3: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
4: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
3: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
4: एकपटक दङ्गालीबाट किनेर हेर न।
3: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
5: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
4: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
6: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
7: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
4: प्रोप्राइटर सोमराज रैदास।
8: सम्पर्क फोन नम्बर 082-5635-775।
4: सम्पर्क नम्बर 98-4-26-873।
9: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
10: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
11: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड, कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड, कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5635-509 र मोबाइल 98-453-0653-23।
2: निगरानी प्रणालीले ड्रोनलाई तुरन्तै चिनेको थियो। त्यसपछि त्यसलाई उन्नत मिसाइल प्रणालीले खसालिएको इरानी संचार माध्यमले जनाएका छन्। इरानले ड्रोन अमेरिकी सेनाको भएको र शत्रुतापूर्ण कार्यवाही गर्ने उद्देश्यले हवाई क्षेत्रमा प्रवेश गरेको दावी गरेको छ। यस विषयमा अमेरिकी केन्द्रीय कमाण्डले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।
12: इजरायली सेनाले दक्षिणी लेबनानमा मध्ययुगीन कालमा बनेको एउटा किल्ला रहेको रणनीतिक पहाड़ कब्जा गरेको छ। यो विगत 26 वर्ष यताकै लेबनानभित्र इजरायलको सबैभन्दा भित्री क्षेत्रसम्मको सैन्य घुसपैठ मानिएको छ। नबातिह शहर नजिक अवस्थित बोफोर्ट किल्ला कब्जा वरपरका गाउँहरूमा धेरै दिनसम्म चलेको भीषण आक्रमण लड़ाई र हवाई आक्रमण पछि सम्भव भएको एएफपीले जनाएको छ। इजरायली सेना उक्त दुर्गम क्षेत्रमा हिजबुल्लाहका सदस्यहरूसँग लड़िरहेको थियो। यो कब्जालाई इजरायलका लागि ठूलो उपलब्धिका रूपमा हेरिएको छ। यसैबीच इजरायलका रक्षा मन्त्री इजरायल काट्सले आज सेनाले दक्षिण लेबनानको रणनीतिक मध्ययुगीन किल्ला बोफोर्ट कब्जा गरेको पुष्टि गर्नुभएको छ। सेनाले इरान समर्थित हिजबुल्लाह विरूद्ध भूमिगत कार्यवाही विस्तार गरिरहेको पनि जनाएको छ।
2: नेपाल परिवेशमा अब खेल समाचार। सात महिला च्याम्पियनशीपमा नेपालले समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई 2-0 पराजित गरेको छ। यो जीतसँगै नेपाल समूह एक विजेता बन्दै सेमी फाइनल प्रवेश गरेको छ। 6 अंक जोड़ेको नेपालले जीतसँगै समूह चरणमा 2 खेल खेल्दा 100% जीत निकालेको हो। आज भारतको गोवा स्थित जवाहरलाल नेहरू रंगशालामा नेपालले जिताउन कप्तान रेणुका नगरकोटे र स्ट्राइकर रश्मि कुमारी घिसिङले समान 1 गोल गरे। अब नेपालले सेमी फाइनलमा समूह बीको उपविजेतासँग खेल्नेछ। हारसँगै श्रीलंका भने अंकविहीन बन्दै प्रतियोगिताबाट बाहिरिएको छ।
12: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको फाइनलमा अहिले साबिक विजेता रोयल च्यालेन्जर्स बेंगलोर र गुजरात टाइटन्स बीच प्रतिस्पर्धा भइरहेको छ। अहमदाबाद स्थित नरेन्द्र मोदी स्टेडियममा बेंगलोरले टस जितेर बोलिङ गर्ने निर्णय गरेको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरातले ताजा अवस्थामा 8 ओभर 4 बलमा 3 विकेटको क्षतिमा 58 रन बनाएर खेलिरहेको छ। पहिले पहिलो क्वालिफायरमा गुजरातलाई 92 रनले हराउँदै बेंगलोरले फाइनलमा स्थान बनाएको थियो। पराजित गुजरातले भने दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई 7 विकेटले हराउँदै फाइनलमा बेंगलोरसँगको भेट पक्का गरेको हो। 18 वर्षपछि आईपीएलको उपाधि उचालेको बेंगलोर लगातार दोस्रो पटक उपाधि उचाल्न चाहन्छ भने गुजरात दोस्रो पटक उपाधि हात पार्ने योजनाका साथ मैदानमा उत्रिएको छ।
2: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
12: भारतको भूमि नेपालले मिचेको प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा प्रश्नोत्तर नियमावली अनुसार नभएको भन्दै विपक्षी दलको नियमापत्ति।
2: नाराबाजीकै बीच संसद नियमावली पारित गर्न खोज्दा विपक्षी सांसदले सभामुखकै आसन घेरे। सत्तारूढ सांसद र विपक्षी सांसद बीच धकेलाधकेल। मर्यादा पालकलाई हम्मे हम्मे।
12: नेपालका बालबालिकामा सुर्तीजन्य पदार्थ सेवन गर्ने संख्या ठूलो। हरेक वर्ष 39,000 भन्दा बढ़ी मानिसको मृत्युको कारण सुर्तीजन्य पदार्थको सेवन।
2: इजरायली सेनाद्वारा लेबनान को रणनीतिक किल्ला कब्जा। अमेरिकी ड्रोन खसालिएको इरानको दावी।
12: र श्रीलंकालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा। आईपीएल क्रिकेटको फाइनलमा बेंगलोर विरूद्ध गुजरात टस हारेर ब्याटिङ गर्दै।
2: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश पक्कियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। माधव र अप्सरा विदा हुन्छौ। नमस्कार।
8: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
13: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ। कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्रालीको राइदान बिरामी भए गोर्खा हस्पिटल जाम फोनमा टिप्नुस् 082-563-414।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-581-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
4: सीता के भयो तिमीलाई, घुम्सेर बसी छौ
5: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आशै मरिसक्यो।
4: के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
5: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
6: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको बिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
7: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
6: शिशु क्लिनिक फर्टिलिटी बिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-23572।
8: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
9: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू:
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
12: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
13: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
14: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
15: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू:
16: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
15: मुटु रोग विशेषज्ञ डाक्टर
16: कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमथडा।
17: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-581-683 र सम्पर्क मोबाइल नम्बर 98479-3576।
18: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
19: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
20: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
21: हार जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
22: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
23: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
24: इन्डोस्कोपी सेवा
23: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
20: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
23: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराइदान फोन नम्बर 082-560-734 र 082-560-138।
25: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
26: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
25: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
26: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
25: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
26: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
25: सचेत बनाऊ
26: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
25: नेपाल सरकार विज्ञापन बोर्ड
0: एमबीबीएस एमडी न्यूरोसाइकाट्रिक टाउको नशा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
1: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू
1: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
0: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
1: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
0: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
1: जाँड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागु औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
14: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
25: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 0825904010 मोबाइल नम्बर 9847878893 र 9805912871
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
14: एक हप्तादेखि यो दाँत दुखेको देखि छ फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ अब यसको उपचारको लागि कहाँ जाने होला।
3: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: डाक्टरद्वारा दिइने सेवाहरू
1: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा
14: बाङ्गा टिङ्गा दाँत मिलाउने
1: शल्यक्रिया गरेर दाँत निकाल्ने
14: खाली ठाउँमा दाँत भर्ने
1: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने
14: मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने श्वास गनाउने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
1: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दाङ सम्पर्क फोन नम्बर 0825903350 र सम्पर्क मोबाइल नम्बर 9857843123।
4: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
0: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
4: अन्य सेवाहरू
3: हाट जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
14: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
3: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा
25: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड सम्पर्क फोन नम्बर 0825166994 सम्पर्क मोबाइल नम्बरहरू 9857830145 9848303153 र 9649141944।
5: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 9843008804 9843008804 www.pashupatiicare.com।
4: खुसीको खबर खुसीको खबर खुसीको खबर
6: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
22: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
7: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
8: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
7: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 082-590-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।

0: ती विपत्तिले बगैचामा रहेका अधिकांश फल झरेपछि उत्पादनमा उल्लेख्य गिरावट आउने देखिएको हो। किसानहरूका अनुसार यस वर्ष आपका बोटहरूमा राम्रोसँग फूल फुलागेको र उत्पादन पनि आशाजनक देखिएको थियो, तर लगातारको हावाहरी र असिना पानीले फल झारिदिएपछि अहिले धेरै बोटमा निकै कम मात्रामा आँप बाँकी रहेका छन्। कतिपय बगैचामा त बोटभरि एक दुई दर्जन आँप मात्र देखिने अवस्था सृजना भएको तुलसीपुर 14 करंगा निवासी गोविन्द पौडेलले बताउनुहुन्छ। हरेक वर्ष हरियाली आँपले भरिभराउ देखिने बगैचाहरू यसपाली सुनसान जस्तै देखिन थालेका छन्। उत्पादनमा आएको गिरावटले किसानहरू निराश बनेका छन् भने उपभोक्ताले पनि यस वर्ष स्थानीय आँपको अभाव सामना गर्नुपर्ने संकेत देखिएको छ। कृषि ज्ञान केन्द्र दाङ सूचना अधिकृत पृथ्वीराज लामी छानेका अनुसार यस वर्ष दाङमा आँप उत्पादन गत वर्षको तुलनामा 30-40% घट्न सक्ने प्रारम्भिक अनुमान गरिएको छ। उहाँका अनुसार आँपमा एक वर्ष राम्रो उत्पादन हुने र अर्को वर्ष स्वाभाविक रूपमा कम उत्पादन हुने प्रकृति रहन्छ। गत वर्ष उत्पादन राम्रो भएकाले यस वर्ष केही कमी आउने अपेक्षा पहिले नै थियो, तर त्यसमा हावाहुरी र असिना पानीले थप क्षति पुर्याएको छ। प्रधानमन्त्रीमा निर्वाचित भएको दुई महिनापछि प्रधानमन्त्री बालेन्द्र शाहले पहिलो पटक संसदमा सम्बोधन गर्नुभएको छ। प्रतिपक्षी दलहरूले प्रधानमन्त्री संसदमा आएर उठेका प्रश्नको जवाब र सरकारको धारणा सार्वजनिक गर्नुपर्ने आवाज निरन्तर उठाएपछि प्रधानमन्त्री आज पहिलो पटक संसदमा बोल्नु भएको हो। संसदमा पहिलो पटक सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले बोलेको केही अभिव्यक्ति भने विवादित बन्न पुगेको छ। संसदमा श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले लिपुलेख र कालापानी लगायतका क्षेत्रमा नेपाली भूमि अतिक्रमणका बारेमा प्रश्न राखेपछि प्रधानमन्त्री शाहले भारतले मात्रै नेपाली भूमि नमिचेको, नेपालले पनि भारतीय भूमि अतिक्रमण गरेको अभिव्यक्ति दिनुभएको थियो। प्रधानमन्त्रीले सम्माननीय सदनमा यस्तो प्रतिक्रिया जनाएपछि यसका बारेमा विभिन्न टीका टिप्पणी हुन थालेका छन्। प्रधानमन्त्रीको यस्तो प्रतिक्रिया आएपछि नेपाल भारत सीमाका जानकार एवं सीमाविद बुद्धि नारायण श्रेष्ठले प्रधानमन्त्रीले संसदमा गलत अभिव्यक्ति दिएको बताउनु भएको छ। भारतले ठूलो मात्रामा नेपाली भूमि अतिक्रमण गरेको तर नेपालले कुनै पनि भारतीय भूमि अतिक्रमण नगरेको सीमाविद बुद्धिनारायण श्रेष्ठले बताउनुभयो। प्रधानमन्त्रीले बालेन शाहले आज प्रतिनिधि सभा बैठकमा नेपालले पनि भारतको जग्गा मिचेको छ भन्ने अभिव्यक्ति दिएपछि संसदभित्र र बाहिर उत्पन्न कूटनीतिक प्रश्नलाई कसरी हल गर्ने भन्नेमा परराष्ट्र मन्त्रालय नै असमञ्जसमा परेको छ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभाका सभापति रवि लामिछाने भारत भ्रमणमा जान लागेको पूर्व सन्ध्यामा प्रधानमन्त्रीबाट यस्तो अभिव्यक्ति आउनुले पनि परराष्ट्र मन्त्रालयलाई थप अलबलमा पारेको बताइएको छ। राप्ती नदीले किनार बनाएको बलुटे जमीनलाई अहिले स्थानीय महिलाहरूको पौरखी हातले हरियाली बनाएका छन्। लभई नगरपालिका दुई सिगतपुरको उक्त क्षेत्रमा अहिले लौका, फर्सी, काँक्रा र प्याज लगाइरहेका छन्। गाउँका महिलाहरूले सामूहिक रूपमा शुरू गरेको व्यावसायिक तरकारी खेतीले बगरलाई मात्रै हरियाली बनाएको छैन, सिंगो गाउँमा रोजगारी सृजना गर्दै महिलालाई आत्मनिर्भरतासँगै जोड़ेको छ। सिगतपुरका 25 जना महिलाले गठन गरेको न्यू राप्ती कृषक समूहले सामूहिक रूपमा व्यावसायिक तरकारी खेती गर्दै आएको छ। समूहकी अध्यक्ष केवलपति चौधरीका अनुसार सामूहिक खेतीले गाउँका महिलालाई आर्थिक रूपमा सक्षम बनाउनका साथै रोजगारीका अवसर पनि सृजना गरेको छ। उहाँका अनुसार समूहले हाल करिब 2 बिघा क्षेत्रफलमा तरकारी खेती गर्दै आएको छ। पहिले बंजर र बालुवा मात्र रहेको बगरलाई मेहनत गरेर खेती योग्य बनाइएको हो। स्थानीय महिलाको यो पौरखलाई अझ हौसला दिन र आय आर्जनलाई दिगो बनाउन ग्रामीण महिला उत्थान केन्द्रले समूहलाई कृषक व्यवसाय पाठशाला तालिम बीउ बिजन तथा प्राविधिक सहयोग गर्दै आएको छ। ग्रामीण महिला उत्थान केन्द्र मार्फत हेफर इन्टरनेशनल नेपालको सहयोगमा संचालित आईएएलभीसी परियोजनाले किसानलाई व्यावसायिक तरकारी खेतीतर्फ उन्मुख गराउँदै आएको केन्द्रीय अध्यक्ष आसमानी चौधरीले बताउनुभयो। र दाङमा अदालतबाट दोषी ठहर भई फरार रहँदै आएका 16 जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ। फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियान अन्तर्गत प्रहरीले उनीहरूलाई विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार जेठ 8 गतेदेखि जेठ 15 गतेसम्मको अवधिमा जिल्ला प्रहरी कार्यालय तथा माथतका प्रहरी टोलीले खोजतलासी गरी विभिन्न मुद्दामा 16 जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका प्रतिवादीहरूबाट पटक कुल 25,300 रूपियाँ जरिवाना असूल गर्ने प्रहरीले जनाएको छ। उनीहरूलाई कुल 3 वर्ष 2 दिन कैद सजाय तोकिएको छ। प्रहरी निरीक्षक बस्नेतका अनुसार पक्राउ परेका सबै 16 जना प्रतिवादीहरूलाई फैसला कार्यान्वयनका लागि दाङ जिल्ला अदालत कोराईमा पठाइएको छ। अदालतको फैसलापछि सजाय भुक्तानी नगरी फरार रहेका अपराधीहरूलाई कानूनी दायरामा ल्याउन दाङ प्रहरीले आफ्नो सक्रियता तीव्र पारेको छ। यसैबीच जिल्ला प्रहरी कार्यालय दाङले जिल्लाका विभिन्न स्थानबाट अवैध रूपमा नदीजन्य पदार्थ ओसार पसार गर्ने कार्यमा संलग्न 6 वटा ढुवानी साधनहरूलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतले दिएको जानकारी अनुसार जेठ 8 गतेदेखि जेठ 15 गतेसम्मको अवधिमा जिल्ला प्रहरी कार्यालय दाङ तथा माथतका प्रहरी कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले ती ढुवानी साधनहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार दाङ जिल्लाको विभिन्न स्थानमा अवैध रूपमा ढुङ्गा बालुवा र गिट्टी जस्ता नदीजन्य पदार्थ ओसार पसार गरिएको अवस्थामा 1 वटा टिप्पर र 5 वटा ट्रयाक्टरलाई फेला पारी नियन्त्रणमा लिएको हो। हौस् त अहिलेले राति 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा समाचारका साथ हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाङ।
8: सम्पर्क मोबाइल 98477
9: र 98578309।
10: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
11: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
10: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू:
12: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
10: पिसाब पोल्ने समस्या,
12: पाठेघरमा समस्या, पाठेघर खस्नेको समस्या,
10: पाठेघरमा मासु पलाउने,
12: निसन्तान महिलाको चेक जाँच,
10: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
13: बिरामी जाँच निमिति 8 जेष्ठ 29 गते शुक्रबार
10: सम्पर्क दिव्य फार्मेसी, घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-5910, मोबाइल नम्बर 98478-28913 र 98095-12871।
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
14: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5635-509 र मोबाइल 98453-0653।
9: दिनेश सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
15: बिमा गराउन जाँदैछु।
9: बिमा किन गर्नु पर्यो सर? बिमा
15: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बालीनाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
9: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
15: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनी स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बीमा गराउन सकिन्छ।
9: अनि बीमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
16: बीमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बीमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बीमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बीमा गर्ने, सकेसम्म बीमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बीमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बीमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बीमा लेखको बीमा शुल्क समयमै तिर्ने, अन्यथा बीमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
9: क्षति भई बीमा दावी परेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
15: दावी परेमा बीमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दावी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दावी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बीमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
9: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बीमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बीमा गराउँछु र अरूलाई पनि बीमा गराउन अनुरोध गर्छु।
17: नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ।

0: शानदार डिस्प्ले एआई पावर्ड क्यामेरा दुई वर्ष को वारंटी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 प्रो मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ हुन्न त।
2: हुन्छ
3: हुन्छ।
1: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
4: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
4: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार विज्ञापन बो।
6: नमस्ते, म गायक जगदीश तमाल, यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.3।

0: कति चोटी फिल्म भने थाहा छैन लुवाटेले।
1: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर 1।
2: अर्को वर्ष यसलाई अष्ट बनाएर तपाईँकै हातबाट छात्रवृत्ति लिन आउँछु।
1: लाली बजार, रामिज्यू।
3: तपाईँहरूको जुन मितेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनु भन्छ है मम।
2: के टेन्सन लिएर
4: जानिनेको के रहेछ भागेको।

0: 야, 이거 나 눕혀라. 어머, 아이, 아이, 아이, 아이.
1: 다 초비로 버티라고. 어디서 이거나 자는 분이고 많이 해.

0: सादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मध्यपश्चिम ट्याङ च्याक। यति बेला रात्रिको 10 बजेको छ।

राति 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शालिग्राम चौधरीको नमस्कार। दाङसहित देशका विभिन्न क्षेत्रमा फागुनदेखि वैशाखसम्म आएको हावाहुरी, असिना पानी तथा मौसमीय प्रतिकूलताका कारण यस वर्ष आँप उत्पादनमा ठूलो क्षति पुगेको छ। आँप फुल्ने र साना दाना लाग्ने संवेदनशील समयमा आएको प्राकृतिक विपत्तिले बगैंचामा रहेका अधिकांश फल झरेपछि उत्पादनमा उल्लेख्य गिरावट आउने देखिएको हो। किसानहरूका अनुसार यस वर्ष आँपका बोटहरूमा राम्रोसँग फूल फूल लागेको र उत्पादन पनि आशाजनक देखिएको थियो, तर लगातार हावाहरी र असिना पानीले फल झारिदिएपछि अहिले धेरै बोटमा निकै कम मात्रामा आँप बाँकी रहेका छन्। कतिपय बगैंचामा त बोटभरि एक दुई दर्जन आँप मात्र देखिने अवस्था सृजना भएको तुलसीपुर 14 करंगा निवासी गोविन्द पौडेलले बताउनुहुन्छ। हरेक वर्ष हरियाली आँपले भरिभराउ देखिने बगैंचाहरू यसपालि सुनसान जस्तै देखिन थालेका छन्। उत्पादनमा आएको गिरावटले किसानहरू निराश बनेका छन् भने उपभोक्ताले पनि यस वर्ष स्थानीय आँपको अभाव सामना गर्नुपर्ने संकेत देखिएको छ। कृषि ज्ञान केन्द्र दाङ सूचना अधिकृत पृथ्वीराज लामी छानेका अनुसार यस वर्ष दाङमा आँप उत्पादन गत वर्षको तुलनामा 30-40% घट्न सक्ने प्रारम्भिक अनुमान गरिएको छ। उहाँका अनुसार आँपमा एक वर्ष राम्रो उत्पादन हुने र अर्को वर्ष स्वाभाविक रूपमा कम उत्पादन हुने प्रकृति रहन्छ। गत वर्ष उत्पादन राम्रो भएकाले यस वर्ष केही कमी आउने अपेक्षा पहिले नै थियो, तर त्यसमा हावाहुरी र असिना पानीले थप क्षति पुर्याएको छ। प्रधानमन्त्रीमा निर्वाचित भएको दुई महिनापछि प्रधानमन्त्री बालेन्द्र शाहले पहिलो पटक संसदमा सम्बोधन गर्नुभएको छ। प्रतिपक्षी दलहरूले प्रधानमन्त्री संसदमा आएर उठेका प्रश्नको जवाब र सरकारको धारणा सार्वजनिक गर्नुपर्ने आवाज निरन्तर उठाएपछि प्रधानमन्त्री आज पहिलो पटक संसदमा बोल्नु भएको हो। संसदमा पहिलो पटक सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले बोलेको केही अभिव्यक्ति भने विवादित बन्न पुगेको छ। संसदमा श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले लिपुलेख र कालापानी लगायतका क्षेत्रमा नेपाली भूमि अतिक्रमणका बारेमा प्रश्न राखेपछि प्रधानमन्त्री शाहले भारतले मात्रै नेपाली भूमि नमिचेको, नेपालले पनि भारतीय भूमि अतिक्रमण गरेको अभिव्यक्ति दिनुभएको थियो। प्रधानमन्त्रीले सम्माननीय सदनमा यस्तो प्रतिक्रिया जनाएपछि यसका बारेमा विभिन्न टीका टिप्पणी हुन थालेका छन्। प्रधानमन्त्रीको यस्तो प्रतिक्रिया आएपछि नेपाल भारत सीमाका जानकार एवं सीमाविद बुद्धि नारायण श्रेष्ठले प्रधानमन्त्रीले संसदमा गलत अभिव्यक्ति दिएको बताउनु भएको छ। भारतले ठूलो मात्रामा नेपाली भूमि अतिक्रमण गरेको तर नेपालले कुनै पनि भारतीय भूमि अतिक्रमण नगरेको सीमाविद बुद्धिनारायण श्रेष्ठले बताउनुभयो। प्रधानमन्त्रीले बालेन शाहले आज प्रतिनिधि सभा बैठकमा नेपालले पनि भारतको जग्गा मिचेको छ भन्ने अभिव्यक्ति दिएपछि संसदभित्र र बाहिर उत्पन्न कूटनीतिक प्रश्नलाई कसरी हल गर्ने भन्नेमा परराष्ट्र मन्त्रालय नै असमञ्जसमा परेको छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभाका सभापति रवि लामिछाने भारत भ्रमणमा जान लागेको पूर्व सन्ध्यामा प्रधानमन्त्रीबाट यस्तो अभिव्यक्ति आउनुले पनि परराष्ट्र मन्त्रालयलाई थप अलबलमा पारेको बताइएको छ। राप्ती नदीले किनार बनाएको बलुटे जमीनलाई अहिले स्थानीय महिलाहरूको पौरखी हातले हरियाली बनाएका छन्।

लमही नगरपालिका दुई सिगतपुरको उक्त क्षेत्रमा अहिले लौका, फर्सी, काँक्रा र प्याज लगाइरहेका छन्। गाउँका महिलाहरूले सामूहिक रूपमा शुरू गरेको व्यावसायिक तरकारी खेतीले बगरलाई मात्रै हरियाली बनाएको छैन, सिंगो गाउँमा रोजगारी सृजना गर्दै महिलालाई आत्मनिर्भरतासँगै जोड़ेको छ। सिगतपुरका 25 जना महिलाले गठन गरेको न्यू राप्ती कृषक समूहले सामूहिक रूपमा व्यावसायिक तरकारी खेती गर्दै आएको छ। समूहकी अध्यक्ष केवल पति चौधरीका अनुसार सामूहिक खेतीले गाउँका महिलालाई आर्थिक रूपमा सक्षम बनाउनका साथै रोजगारीका अवसर पनि सृजना गरेको छ। उहाँका अनुसार समूहले हाल करिब 2 बिघा क्षेत्रफलमा तरकारी खेती गर्दै आएको छ। पहिले बंजर र बालुवा मात्र रहेको बगरलाई मेहनत गरेर खेती योग्य बनाइएको हो। स्थानीय महिलाको यो पौरखलाई अझ हौसला दिन र आय आर्जनलाई दिगो बनाउन ग्रामीण महिला उत्थान केन्द्रले समूहलाई कृषक व्यवसाय पाठशाला तालिम बीउ बिजन तथा प्राविधिक सहयोग गर्दै आएको छ। ग्रामीण महिला उत्थान केन्द्र मार्फत हेफर इन्टरनेशनल नेपालको सहयोगमा संचालित आईएएलभीसी परियोजनाले किसानलाई व्यावसायिक तरकारी खेतीतर्फ उन्मुख गराउँदै आएको केन्द्रीय अध्यक्ष आसमानी चौधरीले बताउनुभयो। र दाङमा अदालतबाट दोषी ठहर भई फरार रहँदै आएका 16 जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ। फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियान अन्तर्गत प्रहरीले उनीहरूलाई विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार जेठ 8 गतेदेखि जेठ 15 गतेसम्मको अवधिमा जिल्ला प्रहरी कार्यालय तथा माथतका प्रहरी टोलीले खोजतलासी गरी विभिन्न मुद्दामा 16 जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका प्रतिवादीहरू कुल 25,300 रूपियाँ जरिवाना असूल गर्ने प्रहरीले जनाएको छ। उनीहरूलाई कुल 3 वर्ष 2 दिन कैद सजाय तोकिएको छ। प्रहरी निरीक्षक बस्नेतका अनुसार पक्राउ परेका सबै 16 जना प्रतिवादीहरूलाई फैसला कार्यान्वयनका लागि दाङ जिल्ला अदालत कोराईमा पठाइएको छ। अदालतको फैसलापछि सजाय भुक्तानी नगरी फरार रहेका अपराधीहरूलाई कानूनी दायरामा ल्याउन दाङ प्रहरीले आफ्नो सक्रियता तीव्र पारेको छ। यसैबीच जिल्ला प्रहरी कार्यालय दाङले जिल्लाका विभिन्न स्थानबाट अवैध नदीजन्य पदार्थ ओसार पसार गर्ने कार्यमा संलग्न 6 वटा ढुवानी साधनहरूलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतले दिएको जानकारी अनुसार जेठ 8 गतेदेखि जेठ 15 गतेसम्मको अवधिमा जिल्ला प्रहरी कार्यालय दाङ तथा माथतका प्रहरी कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले ती ढुवानी साधनहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार दाङ जिल्लाको विभिन्न स्थानमा अवैध रूपमा ढुङ्गा, बालुवा र गिट्टी जस्ता नदीजन्य पदार्थ ओसार पसार गरिएको अवस्थामा 1 वटा टिप्पर र 5 वटा ट्रयाक्टरलाई फेला पारी नियन्त्रणमा लिएको हो। हवस् त, अहिलेलाई राति 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। आज हामीलाई दिनभरि सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। भोलि बिहान 5 बजेको घड़ीसँगै हामी फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि रेडियो मध्यपश्चिम परिवारलाई आज्ञा दिनुहोस्। नमस्कार, शुभरात्री।

शुभ प्रभात। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जबाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरुको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

नमस्कार, दाङ सूचना तथा संचार सहकारी संस्था द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जमा तपाईहरु अब सुन्दै हुनुहुन्छ कार्यक्रम जीवन विज्ञान।

जीवन विज्ञान प्रतिष्ठान साबहिल काठमाडौँबाट उत्पादित कार्यक्रम जीवन विज्ञान जसबाट मानवलाई जीवन जिउने कला सकारात्मक सोच मानव जीवन का हरेक समस्यालाई कसरी समाधान गर्न सकिन्छ हामी भित्र बीजको रूपमा रहेको सम्भावनालाई चिरेर कसरी उजागर गर्न सकिन्छ साथै सम्पूर्ण मानवमा सकारात्मक विचार प्रदान गर्ने उद्देश्यले तयार पारिएको कार्यक्रम जीवन विज्ञान जसका प्रस्तोताहरू हुनुहुन्छ श्रदय गुरुदेव रमेश नेपाल र श्रदय गुरुदेव एलपी भानु शर्मा।

0: आज धेरै मानिसहरूले भनेको सुनिन्छ, हामी आफैलाई पनि लागेको छ कि जीवनमा जति हामीले सुख बढाउँदै गयौं त्यति सुख बढेन दुःख चाहिँ बढ्दै गयो भन्ने हामी सबैलाई लाग्छ। फर्केर हेर्यो बचपनलाई, हेर्यो बचपन कति रमाइलो थियो, जवानीलाई हेर्यो जवानी पनि रमाइलो थियो, तर अहिले रमाइलो छैन। बचपनमा पनि कहाँ रमाइलो थियो र, बचपनमा रमाइलो भएको बेलामा हामी अगाडि रमाइलो देख्छौँ। यी ठूला मान्छेहरूमा जुन मान्छेहरूको उमेर बढिसकेका छ खुसी त तिनीहरू होलान्, जवान मान्छेहरू खुसी होलान्, प्रौढ मान्छेहरू खुसी होलान् जस्तो लाग्थ्यो। म बच्चा मलाई सबैले हेप्छन् म के खुसी हुने र, मैले त सम्मान पनि पाउँदिन आदर पनि पाउँदिन। म पनि ठूलो हुन पाए मलाई पनि अरूले सम्मान गर्थे आदर गर्थे, मसँग पनि पैसा हुन्थ्यो पैसा कमाउँथे, कस्तो रमाइलो हुन्थ्यो होला जीवन, अगाडि रमाइलो होला जस्तो लाग्थ्यो। तर जवान भयो त्यतिखेर के लाग्न थाल्यो भने आत्तेरी अहिले के सुख छ र, त्यो बच्चा हुँदा कति सुख थियो त्यो बेलामा पो रमाइलो थियो, अहिले सुख छैन। अब फेरि प्राउड भयो अनि के सोच्छ, ओहो जवानीमा सुख थियो कस्तो रमाइलो थियो अहिले रमाइलो भएन। अब वृद्ध भएपछि के ठान्छ, प्राउडमा रमाइलो थियो अहिले रमाइलो भएन। हामी बितेको कुरालाई महत्व दिन्छौ, बितेकोमा रमाइलो देख्छौ, अहिले जे छ त्यसमा रमाइलो छैन, जे बितेर गयो त्यसमा रमाइलो थियो भन्ने हामीलाई लाग्छ। किन यस्तो लाग्या होला प्रश्न उठ्छ, यस्तो किन हुन्छ, बितेको चाहिँ समय हामीलाई रमाइलो किन लाग्छ, अहिले जे भइरहेको छ यहाँ रमाइलो किन लाग्दैन। बितेको रमाइलो लाग्नुको मूल कारण के हो भने बितेको समयमा हाम्रो विषय भोग गर्ने क्षमता प्रबल थियो, कुनै पनि विषयलाई भोग गर्न सक्थ्यौं, भला भोग्ने सामान थिएन होला तर भोग्ने क्षमता चाहिँ थियो। बच्चामा धेरै चकलेट किनेर खान सक्ने सामर्थ्य थिएन होला तर कसैले एउटा चकलेट लिँदाखेरि पनि त्यसको स्वाद लिने क्षमता थियो, त्यो मिठास लिने क्षमता थियो। त्यसकारण आज फर्केर हेर्दा के लाग्छ भने बच्चामा चकलेट खाँदा जुन आनन्द आउँथ्यो आज चकलेट खाँदा त्यो रस छैन, त्यो आनन्द छैन, त्यो मिठास छैन। बच्चामा खानेकुरा खाँदाखेरि जुन मजा थियो त्यही खानेकुरा आज खाँदा स्वाद छैन, त्यो खानेकुराकै स्वाद कता कता गयो जस्तो। होइन, खानेकुराको स्वाद त उस्तै छ, आजका बच्चाहरूले पनि त्यही मिठास लिइरहेका छन्। हाम्रो स्वाद लिने क्षमता गुम्यो, हाम्रो भोग गर्ने क्षमता गुम्यो। भोग्य वस्तुहरू धेरै भए तर भोग्ने सामर्थ्य घट्दै गयो, त्यही भएर हामी अहिले दुःखको अनुभव गर्छौं। बचपन सुखी लाग्छ जवानी सुखी लाग्छ, कारण त्यति नै हो, त्यो बेलामा भोग्ने क्षमता थियो अहिले क्षमता छैन। किनभने सुख भनेकै विषय भोग हो, विषय भोग भन्दा बाहेक अर्को पनि सुख छ भन्ने हामीलाई थाहै छैन, ज्ञान नै छैन। विषयातीत अवस्थामा पनि आनन्द आउँछ त्यो त हामीलाई ज्ञान छैन, त्यसकारण हामीलाई ज्ञान भएको एउटै मात्रै कुरा हो विषय सुख। विषयहरूबाट मात्रै सुख पाइन्छ, वस्तुहरूबाट मात्रै सुख पाइन्छ यति हामीले जानेका छौं। त्यही भएर हामी वस्तु जम्मा गरेका गरेछौं, जति धेरै सम्पत्ति आयो त्यति म सुखी हुन्छु होला जस्तो लाग्छ, र सम्पत्ति जम्मा गरेको गरेछौं, अन्धाधुन्ध काम गरिराखेका छौं, कसरी सम्पत्ति आउँछ कसरी आउँछ, जति आए पनि पुग्दैन अरूले अरूले, ओहो सारा जीवन सम्पत्ति जम्मा गर्नमा बित्यो। सम्पत्ति जम्मा गर्नु भने के हो, वस्तु जम्मा गर्नु। किन जम्मा गर्नु, वस्तु धेरै भयो भने म सुख पाउँछु, तर हामीले धेरै ठूलो गल्ती गर्यौं। वस्तु जम्मा हुँदैमा सुख कहाँ पाइन्छ र, वस्तुलाई भोग्न सक्ने क्षमता भयो भने सुख पाइन्छ, किनभने सुख भोगमा छ। पैसा कमाउनमा सुख छ र, पैसा खर्च गर्न पाउनुमा सुख छ। पैसा कमाउँदा पनि यदि सुख आउँछ भने के कारणले आउँछ भने पैसा खर्च गर्न पाइन्छ भन्ने कारणले सुख आउँछ। कसैले पैसा दियो, ल तिमीलाई मैले करोड रुपियाँ दिएँ, तर यो पैसा तिम्रै भयो है, फेरि यो एक करोड तिमीलाई दिएँ, यो पैसा तिम्रो, मलाई फिर्ता दिनु पर्दैन, यो पैसा तिम्रै हो। तर एउटा शर्तमा मात्रै म दिन्छु, त्यो के हो भने जीवनभरि यो पैसा तिमी खर्च चाहिँ गर्न पाउँदैन। भन्यो भने मजा आउँछ। पैसा कमाएर मजा आएको होइन, खर्च गर्न पाइन्छ भनेर कमाउँदाखेरि पनि मजा आएको हो। तर खर्च गरेर भोग्न सक्ने क्षमतै छैन भने त्यो भएर के काम, पैसा भएर के काम? खर्च गर्ने सामर्थ्य छैन, भोग गर्ने सामर्थ्य छैन। हामीले आफ्नो भोगको क्षमता गुमाइसक्यौं, तर भोग्य वस्तु जम्मा गरेका गरै छौ। यस्तैमा मैले दुई लाइन बनाएको, यहाँलाई सुन। कति टाढा पुगिएछ मनका इच्छा रोज्दा रोज्दै, कति टाढा पुगिएछ मनका इच्छा रोज्दा रोज्दै, आफैलाई गुमाएर आफ्ना लागि खोज्दा खोज्दै। आफू गुमिसक्यो थाहा छैन, आफ्नो लागि जम्मा गरेको छ। भोग गर्ने क्षमता सबै सिद्धिसक्यो, भोग्य वस्तु जम्मा गरेको गरै छ। आज हामीलाई यो अहिलेको स्थिति राम्रो लाग्दैन। यो उमेर भन्दा जवानी राम्रो थियो, बचपन राम्रो थियो, रमाइलो थियो। किन लाग्छ भने बचपनमा जवानीमा भोग्न सकिन्थ्यो, अहिले भोग्न सक्ने क्षमता छैन, कुरा त्यति हो। तर भोग्ने साधन भन्नुहुन्छ भने पहिला भन्दा अहिले धेरै छ, कमाई धेरै छ, पैसा जति पनि छ। पहिला थिएन, गाह्रो थियो, कठिनाई थियो, तर अहिले छ। भोग्य सामग्री त बढेको छ, तर भोग्ने क्षमता घट्यो, अनि हामीले सुख पाएनौ। दुखी दुःखको मूल कारण नै त्यही हो। दुःखको कारण भोग गर्ने सामर्थ्य घट्यो। अब यो सामर्थ्य कसरी बढ्छ त? भोग गर्ने क्षमता नघटाइकन भोग कसरी गर्न सकिन्छ? सुख कसरी प्राप्त गर्न सकिन्छ? बचपनमा जुन सुख थियो त्यही सुख अहिलेसम्म पनि कायम भइरहोस्, त्यस्तै सुख पाइयोस्, त्यसको लागि के गर्नु पर्ला त? एउटै मात्रै काम गरे हुन्छ, भोग्य वस्तुप्रति सम्मान। हामी त जे भोग्नु छ त्यसलाई कहिल्यै सम्मान गर्दैनौ, खालि अपमान मात्रै। खानेकुरा अगाडि आयो भने पनि ठोस लगाइहाल्छ, के हो या के गरे आयो, न नुन मिल्या छ न मसला मिल्या छ, यस्तो पनि खाना हो? यत्रो दुःख गरेको के काम? यही खानाको लागि होइन, खाना बनाउने बेला यस्तो छ त्यहाँ पनि गाली गर्न भ्याउँछ।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा। सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
4: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: किराले खाएको दाँत निकाल्ने,
6: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
5: खाली ठाउँमा दाँत राख्ने,
6: दाँतको जरैदेखि उपचार गर्ने,
5: भएको दाँतमा राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
6: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
7: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
4: सम्पर्क फोन नम्बर 082-590-466, 98-29-81-50-53।
8: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना:
9: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स घोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
8: डाक्टरद्वारा दिइने सेवाहरू:
9: नाक बुझिने, सिंगान आइरहने, पहेलो गनाउने सिंगान आउने, हाच्छ्यु आइरहने, गन्ध थाहा नपाउने, नाक भित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
8: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
9: घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटी भित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण

0: फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
1: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479 57193 र 98128 9928।

0: प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी चाहिँ नाइस अड्गुरी
2: जे भोगिरहेको छौ त्यसलाई पाएसम्म अपमान नै गर्छ। सम्बन्धको भोग गरिरहेको छ आमा बुवा श्रीमान श्रीमती छोरा छोरी छन् नि परिवार सम्बन्धको भोग हो नि उनीहरूबाट त्यो सम्बन्धबाट आनन्द लिने हो सम्बन्ध भोगेर रमाइलो लिने हो तर जसलाई भोग गर्छौ उसैलाई अपमान गर्छ। परिवारलाई सम्मान गर्न जानौ न श्रीमानलाई सम्मान गर्न जानेछ न श्रीमतीलाई जानेछ न बाबुआमालाई जानेछ अब कहाँबाट आउँछ सुख सुख आउँछ विषयबाट सुखलाई अपमान गरेका गरिन्छ अनि कहाँबाट सुख आउँछ र त्यो अपमान गर्दा गर्दै भोग गर्यो जसलाई अपमान गर्यो उसैलाई भोग चाहिँ गर्यो फेरि अमन हुन्छ कि जसप्रति सम्मान नै छैन श्रद्धा भाव नै छैन भोग गर्ने विषयमा श्रद्धा नै छैन अब कसरी आनन्द आउला भोगबाट भोगबाट कसरी रस आउला त्यसकारण जे भोग गर्ने हो उसप्रति सम्मान भाव म खाना खाँदैछु खानाप्रति सम्मान अत्यन्तै प्रेम इज्जत श्रद्धा खानाप्रति सम्मान हुनुपर्छ। त्यही भएर हाम्रा पूर्वजहरूले सिकाएका थिए हामीलाई खाना खानुभन्दा अगाडि बाबु खानालाई नमस्कार गर खानालाई ढोग खाना हातमा लिएर अहिले पनि कति मान्छेहरूले यसो ढोगेको देखिन्छ त्यो गरे के खानाप्रति सम्मान भाव व्यक्त गरेको खानालाई सम्मान गर्यौं भने खानाबाट आउने सुखको अनुभव घट्दैन झन बढ्दै जान्छ। जेलाई हामी सम्मान गर्छौं त्यसलाई त्यो बढ्दै जान्छ तर सम्मान चाहिँ छैन लिप्त लिप्त भनेको के हो भने भोग गर्ने अभिलाषा अत्यन्तै छ मन भोगी छ भोग्न मात्रै खोज्छ तर भोगप्रति सम्मान पटक्कै छैन यो लिप्त भाव प्रेम छैन भोगलाई मात्रै त्यो भोगको आनन्द कसरी पाइन्छ त्यो चाहिँ छ भोग्न चाहिँ लागेछ तर त्यसलाई के भनिन्छ राक्षसी भोग भनिन्छ कि भोग्य वस्तुलाई दुःख दिएर भोग गर्ने यो भोग गर्ने वस्तुलाई अपमान गरेर दुःख दिएर भोग गर्नु भनेको आफ्नो भोग गर्ने क्षमता गुमाउनु हो। यसले चाहिँ हाम्रो क्षमता गुम्छ अनि बितेको समय राम्रो लाग्छ जे गयो त्यो चाहिँ राम्रो जे छ त्यो चाहिँ नराम्रो कारण यति नै हो। त्यसकारण दुईटा कुरालाई याद गरौं एउटा भोगप्रति सजगता किनभने सजगता नभइकन सम्मान आउँदैन अब भोग गर्ने विषयको यादै छैन भने सम्मान हुन्छ र पहिलो काम सजगता म जे भोग गर्दैछु त्यसप्रति सजग हुने खाना खाँदैछु खानामा सजगता अरू पनि केही विषय भोग गर्दैछु त्यसमा सजगता एउटा सजगता अर्को सम्मान यो सजगता र सम्मान भयो भने हाम्रो भोग गर्ने क्षमता कहिल्यै गुम्दैन र कहिल्यै पनि भोग्य वस्तुलाई अर्कोसँग तुलना गर्नुहुन्न दाज्नुहुन्न दाज्यो कि कमजोर भइहाल्छ हामी त जेलाई पनि दाज्छौं आफैलाई पनि तुलना गर्छौं मैले भोग गर्ने भने मेरो क्षमताको न हो अर्काको क्षमताको त म भोग गर्न सक्दिन मैले मेरो क्षमताको भोग गर्ने हो मेरो क्षमतालाई म अरू व्यक्तिको क्षमतासँग लगेर तुलना गर्छु अनि त्यहीबाट हाम्रो भोगप्रति अपमान दृष्टि जन्मिन्छ जसलाई पनि हामी त्यही गर्छौं बच्चाहरूलाई पनि त्यही गर्छौं तत त्यो पल्लो घरको उसको छोराको अगाडि त खुट्टामा राखे पनि सुहाउँदैन अलिकति पढाइ लेखाइ कमजोर भयो भने बच्चालाई त्यसरी अपमान गर्छौं

0: भनाइको मतलब के भने तेरो क्षमता भन्दा अर्काको क्षमता राम्रो छ, अरूको क्षमता चाहिँ सम्मान योग्य छ तर तेरो क्षमता अपमान योग्य छ। आफ्नै क्षमतालाई अपमान गर्छौ जबकि भोग गर्न त मेरै क्षमताले हो नि। मैले जहिले पनि भोग गर्छु मेरो क्षमताको, अर्काको क्षमताको भोग गर्न सक्दिन र आफ्नो क्षमतालाई अपमान गरेपछि अब कसरी सुख पाइन्छ। त्यसकारण कहिल्यै पनि आफ्नो क्षमताको तुलना अर्काको क्षमतासँग गर्नु हुँदैन, बरु आफ्नै क्षमतासँग चाहिँ तुलना गर्न मिल्छ। मैले हिजो यति राम्रो गर्न सकेका थिए तर आज गर्न सके कि सकिनँ, हिजोको मेरो काम र आजको मेरो काममा मैले तुलना गर्न सक्छु। हिजो मैले यति माया गरेको थिएँ, यति सम्मान गरेको थिएँ भोग्य वस्तुलाई, आज मैले गर्न सके कि सकिनँ, त्योभन्दा घटाएँ कि बढाएँ, त्यतातिर ध्यान दिए हुन्छ। हिजो म यति खुसी थिएँ, यति आनन्दको अनुभव गरेका थिएँ, आज त्यो खुसी छ कि छैन, हिजोको जस्तो खुसी छ कि छैन, आज बढ्यो कि घट्यो, हिजोसँग आफ्नो आज तुलना गरे हुन्छ। तर अरूसँग तुलना गर्नु हुँदैन, अरूसँग तुलना गर्यो भने आफ्नो क्षमतालाई अपमान गरियो, आफ्नो हिजोको सँग आज तुलना गरियो भने चाहिँ मैले आफ्नै क्षमताको सम्मान गरे। सम्मान त्यतिखेर हुन्छ जब आफैसँग तुलना गरिन्छ। आफूलाई अर्कोसँग तुलना गर्नु चाहिँ आफ्नो क्षमताको अपमान गर्नु हो र जहाँ पनि हामी अपमान गर्छौ त्यहाँबाट रस आउँदैन, भोगको रस आउँदै आउँदैन। अब श्रीमान श्रीमती सम्बन्ध छ, भोग छ, तर श्रीमानले कहिल्यै श्रीमतीको सम्मान गर्दैन, श्रीमतीले कहिल्यै श्रीमानको सम्मान गर्दैन, सम्मान पटक्कै छैन, सम्बन्ध चाहिँ घृणापूर्ण छ, अनि भोग गर्छ, अनि भोग्ने क्षमता कसरी वृद्धि हुन्छ, उल्टो घट्दै घट्दै घट्दै जान्छ र सुख कहाँ हो टाढा पुग्छ। जहाँ प्रेम छ, जहाँ सम्मान छ, सुख त्यही छ। त्यसकारण भोग्य प्रति लिप्त होइन, पूजा भाव हुँदा आफ्नो भोग प्रति सम्मान मात्र होइन पूजा हुनुपर्छ। मैले जे जे भोग गर्छु त्यो भोग्य वस्तु मेरो लागि भगवान सरह हुनुपर्छ। भगवानलाई म जति सम्मान गर्छु, श्रद्धा गर्छु, मैले भोग गर्ने विषयलाई मैले त्यति नै श्रद्धा त्यति नै सम्मान गर्न सके भने चाहिँ मेरो भोग गर्ने क्षमता कहिल्यै कहिल्यै नष्ट हुँदैन, वृद्ध हुन्जेलसम्म पनि त्यो क्षमता बढ़ी नै रहन्छ। सन्त कवीर भन्नुहुन्छ, जिउ कि तिउँ धारे दिने चदरिया, भनेको यो शरीर मैले जस्तो लिएर आएको थिएँ त्यस्तै मैले छोडेर जानुपर्छ, मेरा इन्द्रियहरू जुन इन्द्रियहरूबाट मैले भोग गर्थे जस्ता इन्द्रिय मैले लिएर आएको थिएँ म मर्नुभन्दा अगाडि पनि मैले त्यस्तै छोडेर जानुपर्छ, कमजोर बनाएर जान पाइन्न। कसैले दिएको उपहार हो नि यो शरीर, यो क्षमता, यो क्षमतालाई बिगारेर तहस नहस पारेर जान पाइँदैन, जस्ताको तस्तै छोड्नुपर्छ। जे जे पनि भोग गर्ने सामर्थ्य थियो त्यो मेरा इन्द्रियहरूमा, ती मेरा इन्द्रियहरू मृत्यु हुने बेलामा पनि जस्ताको तस्तै सक्षम हुनुपर्छ, त्यसरी त्याग गर्नुपर्छ, बिगार्न पाइन्न। यो क्षमताको वृद्धि सर्वाधिक महत्वपूर्ण, खुशी हुनको लागि, सुखी हुनको लागि।
1: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर,
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
1: अर्डर अनुसार खाली बोतलको उत्पादन,
2: 20 लिटर जारमा होम डेलिभरी सेवा।
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर हरवेन्द्र केसे, फोन नम्बर 082-567-021 र होटल दाङगाई नजिक जीवन चौधरी, मोबाइल नम्बर 98478-62-375।
2: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
3: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में।
4: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू,
5: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
6: छारे रोग, मिर्गी, निन्द्रा नलाग्ने, रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
5: युनिचियामा कमी, शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
6: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
7: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
8: अन्य छप विशेषज्ञ डाक्टरी सेवाहरू, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर, थाइराइड, हर्मोन, बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
9: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसी पुचोक दाङ। सम्पर्क फोन नम्बर 0825516683 र सम्पर्क मोबाइल नम्बर 9847725700।
10: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
11: विशेषज्ञ डाक्टरी सेवाहरू,
10: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुगिरीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
11: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
12: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
11: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
11: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
10: सम्पर्क फोन 0825900079, मोबाइल नम्बर 9848710030 र 9829954555।
13: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
14: भर्ना खुल्यो।
15: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेश्वरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
14: हाम्रा विशेषताहरू,
15: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
14: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
15: शान्त तथा पारिवारिक वातावरण भएको,
14: स्टेडियम, प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
15: तिहार सुसारको राम्रो व्यवस्था भएको,
14: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
15: घरको जस्तै माया पाउने,
16: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
17: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, चेक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
16: सम्पर्क फोन नम्बर 0825563387, सम्पर्क मोबाइल नम्बर 9869686303 र 9862625183।
18: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
19: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
18: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
19: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सेट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
18: तालिममा दिइने विषयहरू:
19: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
18: स्पेशल सेफ तालिम,
19: जापानिज सुशी तालिम,
18: वेट्रेस,
19: टुरिस्ट गाइड।
18: हाम्रा विशेषताहरू:
19: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने,
18: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने,
19: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको,
18: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
19: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
18: सम्पर्क मोबाइल 9840170909 9840170909।
19: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल।
7: शल्यक्रियाको सर्जन डाक्टर आउने बारे सूचना।
20: दाङमा अब पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने हेपाटोबिलियरी प्यानक्रियाटिक तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सत्यनारायण गुप्ता अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा।
7: डाक्टरद्वारा गरिने उपचारहरू।
20: कलेजोमा पहेलो जन्डिस, कालो जन्डिस, फ्याटी लिभर, अधिक रक्सी सेवनले कलेजोमा भएको खराबी, हेपाटाइटिस वा अन्य संक्रमणले संक्रमित कलेजोको सफल उपचार,
7: हर्निया, हाइड्रोसिल, एपेन्डिक्स, पाइल्स, फिसर, फिस्टुला, शरीरमा पलाएको मासु, लाइकोमा, गाँठा गुठी आदिको सफल अपरेशन सेवा,
20: कलेजो प्रत्यारोपण, पित्त थैलीको पत्थरीको अपरेशन सेवा,
7: मुसा, कोठी, यौनी वा लिङ्गमा पलाएको मुसाको उपचार तथा अपरेशन सेवा,
20: सबै किसिमको माइनर वा मेजर अपरेशन सेवा,
7: सुगरको कारणले प्यानक्रियासमा भएको समस्याको उपचार गरिने
20: कलेजो, पित्त थैली, प्यानक्रियास एवं शरीरका अन्य अङ्गहरू सम्बन्धी सम्पूर्ण उपचार एवं परामर्श सेवा,
21: बिरामी जाँच निमित्त यही जेष्ठ 23 गते शनिबार
22: समय बिहान 9 बजेदेखि
23: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
24: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराही 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 9847571193 र 9818890028।
25: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
21: हाम्रा सेवाहरू
25: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
21: छाती, दम, निमोनिया, खोकी, छेरो,
25: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
21: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
25: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
21: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
25: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
21: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
25: युरिक एसिड, बात भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
21: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
25: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
21: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
25: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
21: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
25: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
21: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
20: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 9848826001।
26: हरेक व्यक्ति सफल हुन चाहन्छ। हामी एकअर्कालाई सफल भएस भन्छौ, सफल हुनु भन्छौ, भन्ने बेलामा असल बनेस भने पनि भित्रभित्रै भाव चाहिँ सफल बनेस भन्ने रहन्छ। यो एकदमै स्वाभाविक हो। र को सफल हुन चाहन्न? एउटा बिरालो बाहिरबाट आएर घरभित्र प्रवेश गर्न खोज्दैछ भने घरभित्र प्रवेश गर्न सफल हुन चाहन्छ। एउटा मृग कहीँ घाँस देख्यो र त्यो घाँससम्म पुगेर घाँस खान्छु भन्ने सोच्यो भने सफल हुन चाहन्छ। त मनुष्य सफल हुनु खोज्नु त स्वाभाविक हो। हरेक प्राणी सफल हुन खोजेका छन्। सफलता के हो र सफलता प्रशस्त छ कि छैन, सफलता पर्याप्त छ कि छैन, कि सफलताभन्दा अगाडि पनि जानुपर्छ हामीले? सफलता के हो? लक्ष्य पूरा हुनु सफलता हो। त्यो लक्ष्य जस्तो सुकै होस्, सानो ठुलो होस्, तपाईँले हात उठाउन खोज्नुभएको त्यो हात उठाउन सक्नुभयो, सफल हुनुभयो हात उठाउनलाई। तपाईँ शौचालय जान खोज्नुभएको थियो, शौचालय जानुभयो, सफल हुनुभयो। तपाईँको मनले त्यति सफलता भनेर कहीँ न कहीँ रेखाङ्कित गर्छ र मनले सफलताहरूको एउटा संग्रह निर्माण गर्न चाहन्छ। अब सफलता के हो त राम्रोसँग हेर्नु भयो भने सफलताको परिभाषा हो आफ्नो लक्ष्य पूरा गर्नु। त्यो लक्ष्य जस्तो छ के होस्, त्यो लक्ष्य तपाईँ कुनै शिक्षा हासिल गर्नु, उपाय उपाधि हासिल गर्नु पनि हुनसक्छ, कुनै महत्वपूर्ण पदमा पुग्ने पनि हुनसक्छ, इच्छाएको व्यक्तिसँग विवाह गर्ने पनि हुनसक्छ, वा अमुक धन आर्जन गर्ने पनि हुनसक्छ। त्यो लक्ष्य जेसुकै हुनसक्छ। लक्ष्य पूरा गर्नु सफलता हो। यो सफलताको सानो परिभाषा हो। तर हामीले के पायौं भने नि, हामी आफ्नो अनुभव हेरौं त, जीवनमा हामी हरेक दिन सफल भइ नै रहेछौं। खान मन लागेको थियो, भोक लागेको थियो, खान त पाएकै छौं, त्यति मात्रामा सफल भयौं। नुहाउन मन लागेको थियो, नुहाउन पायौं, त्यति मात्रामा सफल भयौं। कुनै काम गर्यौं, त्यो पनि सफल भयौं। पढ्न मन थियो, त्यो पनि सफल भयौं। कसैसँग विवाह गर्न मन थियो, त्यो पनि सफल भयौं। तर सफल भइकन पनि के हामी सफल भयौं त? कि सफलता नै हाम्रो लागि मृग मरिचिका साबित भयो। हामीले ठिकसँग हेर्यौं भने के बुझ्छौं त भन्दा, हरेक सफलताको बावजुद हामी चाहिँ असफल हुँदै गएका छौं। किनभने नि मनले के देख्छ भने, जुन कुरा आफूसँग आयो, जुन कुरा आफूसँग आयो त्यसलाई मूल्य दिनु हुँदैन, र जुन कुरा आफूसँग छैन त्यही मात्रै मूल्यवान छ भनिदियो भने यो व्यक्ति दौडेको दौडै गर्छ भन्ने मनले बुझेको छ। यो मनको नियम हो। यसलाई 90 नियम भनिन्छ, दि रुल अफ 90 अथवा दि ल अफ 90। त्यो नियम के हो 90 नियम? जे मसँग छ त्यो 90, अर्को 10 आयो भने त पूरा हुन्छु भन्ने सोच, र त्यो 10 कहिल्यै पनि थपिँदैन, 100 कहिल्यै बन्दैन, जे पनि आउँछ 90 नै हुन्छ जीवनमा। त्यसकारणले हजार सफलताको बावजुद व्यक्ति असफल अनुभव गरिरहेको छ, व्यक्ति एकदमै असफल अनुभव गरिरहेको छ। कारण के हो? अलिकति खोतल्नुहोस् आफूभित्र। तपाईँलाई सफलताको प्यास कहाँ लागेको छ खोज्नुहोस्। सफलताको प्यास बाहिर लागेको छैन, तपाईँ भित्र लागेको छ। तपाईँलाई धन चाहियो भने पनि, धन चाहियो भनेर तपाईँको मनले भनेको, तर ब्याङ्क ब्यालेन्स बढेर तपाईँको मन बढ्दैन। राम्रोसँग हेर्नु होला, ब्याङ्क मौज्दात बढेर तपाईँको मन बढ्दैन। तपाईँलाई कुनै पद चाहियो, सम्मान चाहियो, मान चाहियो, मर्यादा चाहियो, त्यो बाहिर प्राप्त हुन्छ, तर चाहिएको त भित्र हो नि। तपाईँ भित्र के चाहिँ लान सक्नुहुन्छ? कसैसँग विवाह गर्नुभयो के उसलाई भित्र लैजान सक्नुहुन्छ? तपाईँ प्रधानमन्त्री बन्नुभयो, राष्ट्रपति बन्नुभयो, के तपाईँले उसलाई आफ्नो मनमा लैजान सक्नुहुन्छ? अतृप्ति मनमा छ। अब कस्तो समस्या छ भने, मनुष्यको जतातिर मनुष्यको आँखा नै जाँदैन, अन्धाधुन्ध सफल हुन दौडिरहेको छ मान्छे, तर सफलता के हो, कहाँनिर हुन्छ भन्ने बुझेको छैन। ऊ सफल आफू भित्र हुन खोजेको छ, तर प्रयास बाहिर गर्छ। त्यसकारणले जहिलेसुकै 90 नियम लागू हुन्छ। तपाईँले जीवनमा जे पनि हासिल गर्नुहुन्छ त्यो हासिल गर्नुहोस्। तपाईँ चक्रवर्ती सम्राट बन्नुहोस्, तपाईँ अरबपतिहरूको पनि अरबपति बन्नुहोस्, तपाईँलाई सबै संसारका सुख सुविधा भोगहरू उपलब्ध हुन्, इन्द्र महाराज जस्तो तपाईँको जीवन बनोस्, र पनि तपाईँ 90 पुग्नुहुन्छ, 100 कहिले पनि पुग्नुहुन्न। किनभने माग मनभित्र उठेको थियो, बाहिरको कुनै पनि कुराले कहिले पनि पूरा गर्दैन। त्यसकारणले हाम्रा ऋषिहरूले सफलता भन्ने शब्द प्रयोग गर्दैनन्। जसले जीवनलाई गहिराईसँग बुझ्यो उसको लागि सफलता मूल्यवान होइन। ऋषिहरूले शब्द प्रयोग गर्छन् सुफलता। जीवनमा सुफल लाग्यो, सही फल लाग्यो। सुफलता के हो? म बाहिरबाट समृद्ध भएँ र भित्रबाट शान्त पनि भएँ भने बल्ल सुफलता जन्मिन्छ। बाहिरी समृद्धि र भित्री शान्तिको त्यो अनुपम संयोगबाट सुफलता जीवनमा जन्मिन्छ। त्यसकारणले जीवनलाई बाहिर मात्रै सम्हाल्न कोसिस नगर्नुहोस्। तपाईँको जीवन कहिले पनि सम्हालिँदैन। आजसम्म कसैको सम्हालिएको छैन, तपाईँको पनि सम्हालिँदैन। यो निश्चिन्त रहनुहोस्। र बुद्धिमान व्यक्ति त्यो हो जो अरूको जीवनबाट सिक्छ, मूर्ख त्यो हो जो कहिले पनि सिक्दैन, र ठिक्क बीचको व्यक्ति त्यो हो जो आफूलाई परेपछि मात्रै सिक्छ, त्योभन्दा पहिले सिक्दैन। मध्यम स्तरको बुद्धि भएको व्यक्ति त्यो हो जो आफ्नै अनुभव